प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनुभयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशु प्रभुलाई हाम्रो मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ। प्रभु, धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन, अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँ हामीलाई सित्तैमा दिनुभयो ख्रिस्टी येशु प्रभुमा विश्वास गर्नेहरूलाई यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भन्ने बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, अनि धेरै आत्माहरू बाँच्न सकुन्। तपाईँ परमेश्वर पिताको महिमाको लागि हाम्रो यो प्रार्थना सुन्नुहोस्।

0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशू

0: गुड न्युज एफएम 105.1
1: विश्वास सुनैबाट आउँछ गुड न्युज एफएम रेडियो 105.1 मेगाहर्ज।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-646, 98-023-44-646। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी। चेसिस मेटल वर्कशप, फन भ्याली, साङ्गा, भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप, फन भ्याली, साङ्गा, भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97-49-88-6-96-9, 97-49-88-6-96-9।

जय मसीह साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्सेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाई आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसी की गेतसेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदी बहिनीहरू, म टेक दाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। आजको वचनको शीर्षक रहेको छ विश्वासीले राति सुत्न अघि। हामी ख्रिस्ट येशूलाई मुक्तिदाता भनेर विश्वास गरिसकेका मानिसहरूले राति सुत्न अघि के गर्नुपर्छ भन्ने कुराहरू सम्बन्धी आजको वचन छ। र धेरै विश्वासीहरूले मोबाइल खेलाउनुहुन्छ, दिनमा घटेको घटनाहरू सम्झनुहुन्छ, सुर्ता फिक्री गर्नुहुन्छ, चिन्ता लिनुहुन्छ अनि त्यसपछि सुत्नुहुन्छ, अनि कहिले निन्द्रा आउँदैन पनि। र बडो कष्टमा यो पाँचवटा इन्द्रियलाई तपाईँले बन्द गर्नुहुन्छ, तर आत्माको इन्द्रिय बन्द भएको हुँदैन। त्यो भएको कारणले गर्दाखेरि बिहान उठ्दाखेरि तपाईँलाई विश्राम भएको हुँदैन। तर पवित्र बाइबलमा हामीले जसरी बेलुकी रात जो परमेश्वरले सृष्टि गर्नुभएर शरीरको विश्रामको लागि तयार गर्नुभएको छ, अब मेरो शरीरलाई रातमा प्रवेश गराउँदैछु, त्यो भएको कारणले गर्दाखेरि अब म विश्राम लिनेछु उहाँको भरोसामा भनेर चाहिँ मोबाइल नखेलाइकन, सुर्ता फिक्रीहरू नगरिकन, दिनभरि गरिएका कुराहरूलाई बरु धन्यवाद प्रभु, तपाईँले यी सबै कुराहरूमा तपाईँ जीवित परमेश्वर मेरो साथमा हुनुभयो भने चाहिँ धन्यवाद दिएर रात सुरु गर्नुपर्छ भनिकन बाइबलले हामीलाई सिकाएको छ। र भजन संग्रहको पुस्तक 63 अध्यायको 6-8 पदमा यस्तो लेखिएको छ, मेरो ओछ्यानमा म तपाईँको सम्झना गर्दछु र रातभरि तपाईँको ध्यान गर्दछु, तपाईँ मेरो सहायता हुनुहुन्छ, यसकारण म तपाईँको पखेटाको छाया मुनि आनन्दले गाउँदछु। 8 पद, मेरो प्राण तपाईँमा लुटुपुटु भएको छ, तपाईँको दाहिने बाहुलीले मलाई सम्हाल्दछ भनिकन यस खण्डमा बताइएको छ। रातको समय कति मानिसहरूको भनाइ अनुसार यो त मुढा जस्तो भएको, मरेको जत्तिकै हो भनेर चाहिँ भन्ने चलन पनि छ। र कति मानिसहरूले त प्रभुलाई नचिनेको बेला हंस निक्लेर जान्छ बाहिर भनेर पनि त्यसरी पनि भन्ने चलनहरू छ। तर हाम्रो आत्मा त यहीँ नै बस्नुहुन्छ, त्यो हंस बाहिर निक्लेर जान्छ भन्ने बाइबल अनुसार छैन। आत्मा हामी भित्रै रहनुहुन्छ, तर आत्मालाई हामीले ठिक प्रकारले शान्तिमा राख्नको लागि हामी सुत्न अघि हामीले बाइबल पढ्ने, प्रार्थना गर्ने, दिनभरिको कुराहरूको लागि परमेश्वरलाई धन्यवाद दिने र रात परमेश्वरकै हातमा सुम्पिने जस्ता कुराहरू हामीले गर्नुपर्छ। किनकि रात एक डरलाग्दो अनिश्चित प्रकारको समय, एक्लोपना जस्तो, दुःख र प्रतीक्षाको प्रतीक जस्तो, कहिले बिहान हुन्छ भन्ने जस्तो कुराहरू, र त्यही प्रकारले रात चाहिँ एक प्रकारको अन्योलको अवस्था हो। तर यो अन्योलको अवस्थालाई जसरी परमेश्वरले नै हामीलाई रात सृष्टि गर्न भइकन हाम्रो शरीरको विश्रामको लागि त्यो समय दिनुभएको हुँदछ, त्यसले गर्दाखेरि रातलाई हामीले ठिक प्रकारले चलाउन जानिएको खण्डमा रात आशिषमा परिणत हुँदछ। र रात चाहिँ डरबाट सुरु नगरेर हामीले रातलाई चाहिँ परमेश्वरको भरोसामा सुरु गर्नको लागि हामी सुत्न अघि बाइबल अध्ययन गर्यौं र परमेश्वरको वचन हामीले मनन गर्यौं र परमेश्वरको वचनबाट हामीले हाम्रो आत्मालाई परमेश्वरमा भरोसा गर्नको लागि फेरि पुनः नवीकरण गर्यौं, हाम्रो हृदय हाम्रो भरोसा चाहिँ उहाँमा हामीले राख्यौं, सुर्ता फिक्रीमा डरमा हाम्रो भरोसा नराखिकन हामीले पाँचवटा इन्द्रियलाई बन्द गर्यौं भने त्यो रात एकदम विश्रामको रात हुनेछ। बिहान उठ्दाखेरि एकदम जागर, जोस, सुस्वास्थ्य त्यो प्रकारको अवस्था हुनेछ। त्यस कारणले गर्दाखेरि पवित्र बाइबलमा हामीले रात सुरु गर्दाखेरि चाहिँ चिन्ताको सट्टा आराधनाबाट, यानि परमेश्वरमा भरोसा राखेर, रा। डरको सट्टा विश्वासबाट र व्याकुलताको सट्टा प्रार्थनाद्वारा, अब त्यो काम कसरी फते गर्ने होला भनेर चाहिँ सिरानीमा यता र उता नफर्केर, प्रभु म तपाईँकै हातमा त्यो समस्यालाई म राखिदिन्छु, मेरो तागत पुग्दैन, मेरो बुद्धिहरू पुग्दैन, तर तपाईँले नै त्यो समस्या समाधान गर्नुहोस् भनिकन हामी परमेश्वरकै हातमा बाइबल पढेर भरोसा गरेर त्यस प्रकारले राखिएको खण्डमा रात सुन्दर हुन्छ, हाम्रो आत्माले पनि विश्राम पाउँछ भनिकन त्यो बताइएको छ। किनकि परमेश्वर उहाँ मसीह येशु भरोसा गर्न लायकको परमेश्वर, उहाँ चाहिँ भरोसा गर्न योग्यको परमेश्वर हुनुहुन्छ भनिकन बाइबलले बताएको छ भने कतिवटा गवाही तपाईँको जीवनमा होला कि उहाँले तपाईँले राख्नु भएको भरोसाको उत्तर तपाईँलाई दिनुभयो भने जस्तै पवित्र बाइबलको भजन संग्रहको पुस्तक 121:3-4 पदमा उहाँ इजरायलको रक्षक न त निदाउनुहुन्छ न त उग्नुहुन्छ भनिकन यस खण्डमा लेखिएको छ। यो खण्डलाई म पढिदिँदछु। उहाँले तिम्रा खुट्टा चिप्लिन दिनुहुने छैन, तिम्रो रक्षा गर्नुहुने कहिले उग्नुहुने छैन, साँच्चै नै इजरायललाई रक्षा गर्नुहुने चाहिँ न त उग्नुहुन्छ न सुत्नुहुन्छ भनिकन भजन संग्रहको पुस्तक 121:3-4 यहाँ यसरी बताइएको छ। रातमा तपाईँलाई सुरक्षा दिनको लागि मसीह येशू न त उग्नै हुन्छ न त सुत्नै हुन्छ। त्यो प्रकारले तपाईँको शरीरको तपाईँको प्राण आत्माको त्यो गतिमा उहाँले तपाईँलाई सुरक्षा दिनुभएको छ र हामी सुत्न जानुभन्दा अगाडि हामी त्यो ढुक्कतामा प्रवेश गर्नुपर्छ। प्रियहरू, पवित्र बाइबलले त्यही नै भनेको। एकजना दानियल भन्ने विश्वासी हुनुहुँदो रहेछ, दानियल नाम गर्नुभएको। उहाँ सुत्नु जानुभन्दा अगाडि, दानियलले हरेक रात सुरु गर्नुहुनुभन्दा अगाडि बाइबल पढेर बाइबलको वचनमा मनन गर्नुभएर आफ्नो आत्मालाई पवित्र आत्मा मार्फत परमेश्वरमा भरोसा राख्नु भएर त्यसपछि रात उहाँकै हातमा सुम्पन्न भएर प्रभु मेरो प्राण तपाईँको हातमा म सुम्पन्दछु यो रातको लागि र तपाईँको आगमन भयो भने मलाई उठाएर लानुहोस् यो रातमा र यदि मलाई यो रातमा तपाईँले इच्छा गर्नुभयो लानुभयो भने म स्वर्गमा तपाईँलाई भेट्नेछु, नभए पनि यो रातमा भोलि मलाई बिहान देखाउने तपाईँले सुरक्षा दिनुहोस् भनेर त्यसरी प्रार्थना गरेर उहाँ सुत्नु हुँदो रहेछ र दिनभरिको क्रियाकलापहरूलाई उहाँले प्रभुकै हातमा सुम्पिनु हुँदो रहेछ र आफ्नो सारा समस्या पनि प्रभुकै हातमा सम्पन्न भएर बडो सानो बच्चा लटक्क बिस्तारामा लड्के जस्तो नै त्यही प्रकारले उहाँ निदाउनु हुँदो रहेछ र एक रात त्यहाँ ठूलो आँधी बेरी आएछ। त्यो जग्गामा धेरै विश्वासीहरू पनि रहेछन्, धेरै विश्वासीहरू कोलाहल गर्नुभएछ, आइएर आथा गर्नुभएछ, चिच आउट गर्नुभएछ, यी सबै कुराहरू भएछ। तर दानियलले उठेर यसो आफ्नो घर यताउता चेक गर्नुभएको, सब ठिकठाक भएपछि फेरि सुत्नु भएछ तर रातभरि आँधी आउने क्रम चाहिँ जारी नै रहेछ। त्यो ठाउँका सबै मानिसहरू उहाँहरू कोही सुत्न सक्नु भएन रहेछ र अनि दोई रहनु भएछ बिहान अनि कसैले उहाँलाई दानियललाई सोध्नु भएछ कि दानियल रात कस्तो बित्यो भन्दा मेरो त बडो आनन्दसँगले बित्यो, मैले त बेलुका नै प्रभुको हातमा सबै कुराहरू सुम्पिएको थिएँ र आँधी बेरीमा पनि मलाई उहाँ सृष्टिकर्ता परमेश्वरले बचाउनुहुन्छ भन्ने मलाई थाहा थियो, म त लटक्क सुतेको। बीचमा एकछिन उठेर यसो हेरविचार गरेँ, त्यो पछाडि त फेरि लटक्कै सुते, बिहान मात्रै आँखा खोले भन्छ उत्तर दिनुभएछ अरे। जस विश्वासीहरूले भरोसा राख्नु सक्नु भएन उहाँ रातभरि नै बिउजन भयो अनिदो रहनुभयो तर जो दानियल परमेश्वरमा गहिरो भरोसा गर्नु भएर रात प्रभुकै हातमा सुम्पनु भएर जसरी सुत्नु भएको थियो उहाँले त्यो कष्टभित्र पनि मिठो निन्द्रा उहाँले पाउनुभयो र यी कुराहरूलाई हामीले सुसमाचारको पुस्तकमा हामीले पढ्न पाउँदछौ। जसरी प्रभुले चेलाहरूलाई हामी झिलको पारिपट्टि जाउँ भन्नुभयो, सृष्टिकर्ता परमेश्वरकै इच्छामा चेलाहरू गइराख्नु भएको थियो। त्यो समयमा पनि आँधी बेरी चाहिँ आयो, त्यो नाउलाई धकेल्यो, उथल पुथल बनायो, पानी नाउभित्र हाल्यो, चेलाहरू चाहिँ धेरै डराए तर प्रभु त ढुङ्गाको साइडमा एउटा सिरानी लगाएर सुति नै राख्नुभयो। प्रभुले परमेश्वरको भरोसामा यसरी सुत्नुपर्छ भनिकन त्यो उदाहरण उहाँले त्यहाँ पेश गर्नुभयो र प्रियहरू हामी जब रातमा प्रवेश गर्दछौँ त्यो समय हामी चाहिँ आत्मामा मेरो चाहिँ प्रभु हुनुहुन्छ भन्ने भरोसामा प्रवेश गर्न पर्दछ र मध्यरात चाहिँ यो प्रशंसाको समय बन्नपर्छ। जस्तै सिलास र पावलले फिलिपीको जेलमा त्यो भुइँचालहरू आउने समयमा उहाँहरूले स्तुति प्रशंसा गर्दै थिए र रात शुरू गर्नुभन्दा अगाडि पनि हामीले प्रभुलाई एकदमै त्यो प्रार्थना सहित स्तुति प्रशंसा गरेर हामीले रात शुरू गर्नु पर्दछ र त्यहाँ आश्चर्य कर्म हुँदछ र रातमा प्रभु बोल्न पनि हुँदछ। जसरी उहाँ कहिले नहुनुहुने परमेश्वरले समयलाई मध्य रातमा ए समयल भनेर चाहिँ बोलाउनु भयो र त्यही भएको कारणले गर्दाखेरि हामीले रातलाई श्रापको विषयमा होइन तर आशिषको विषयमा लिनपर्छ र रात चाहिँ परमेश्वरलाई धन्यवाद दिई बाइबल अध्ययन प्रार्थना साथै प्रशंसाबाट हामीले रात सुरु गर्नुपर्छ भन्दै म टेक दाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचन पछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस् हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: सम्पूर्ण मण्डलीको परिवार गुरुबा गुरुआमा लगायत सबैलाई जय मसीह। म लीला मगर अनि मेरो घर चाहिँ अधिकारी भएर अधिकारी पनि अन्तिममा जोडेको छु। म ग्रीष्म सिंह एयरपोर्ट चर्चमा म एउटा सदस्य हुँ। मेरो ठेगाना भन्नु पर्दा धनुषा जिल्ला मेरो माइती हो। म प्रभु अघि बढ्न थाले त्यहाँ रात विरातमा मलाई प्रभुले वचन पढ उठेर मलाई पहिला सुन्थ्यो नयाँ करोड पढ भन्नुभयो। नयाँ करोड मैले पढ्न थाले पढ्दैमा प्रकाशको पुस्तक जाँदा त प्रष्ट त्यहाँ त जुन त्यो झुटो शिक्षामा गुरुले भनेको प्रवचन त सबै त्यहाँ रहेछ। बाटो सधैँ जीवन चाहिँ म छु भनेर यहोनाको 14:6 पदमा लेखिएको छ प्रभु यीशुले। तर त्यो गुरुले चाहिँ के भन्थ्यो झुटो शिक्षाको बाटो सत्य चाहिँ म हुँ पिता कहाँ जाने भन्दा पनि स्वर्ग लाने म हुँ भन्थ्यो। अनि मैले भने अब चाहिँ बल्ल मैले झुटो यो कुराहरूमा चाहिँ मैले के विश्वास गरेँ कि सबै बाइबल पढेर भन्ने अनि प्रभु यीशुलाई नदेखाएर आफूलाई देखाउँदो रहेछ संसारको थोक चाहिँ यस्तो रहेछ भनेर मैले झन मलाई विश्वास बढ्दै आयो। त्यसरी बढ्दै आउँदाखेरि मैले भने प्रभु तपाईँले मलाई अबदेखि मलाई सम्हाल्नुहोस् मलाई सम्हाल्ने कोही पनि छैन भने तर म यसरी एक्लै कोठामा मैले वचन पढ्दै बसेँ। मैले के पनि जानेको थिएन अनि वचन कहाँबाट सुरु गर्ने के पढ्ने के को लागि पढ्ने थाहा थिएन। प्रभुले मलाई पहिला सुरु विश्वास जोगाउनको लागि प्रार्थना गर्न लाउनु भयो। त्यहाँबाट मलाई पढ्न पनि आउँदैन्थ्यो पवित्र आत्माले सिधै मलाई यो बाइबल खोलेपछि मलाई पढ्न आयो अनि मैले पढ्न थालेँ। पढ्दै गएँ त्यहाँबाट अनि मैले आफै पढ्दा आफै छक्कै पर्ने पढ्दै गर्दा को बोलेको जस्तो लाग्ने त्यस्तो हुँदै हुँदै हुँदै आयो। अनि मैले पढ्दै आउँदाखेरि अनि धेरै कुराहरू आयो अनि मलाई 33 करोड त्यो लुसिफरहरू आयो मलाई मार्न भनेर आयो अनि म चाहिँ आकाश जस्तो चुलिएको रहेछु। अनि म 21 दिनको फास्टिङमा मलाई कोही मान्छेले मलाई पास्टर अगुवा जस्तै मान्छे पास्टर चाहिँ हो कि होइन उहाँ जान्दिनँ म भेट्न अहिले भेटेको छुइनँ र उहाँले मलाई भन्नु मैले कहाँ गएर सोध्ने भनेर भन्दाखेरि उहाँले भन्नुभयो तिमी अब फास्टिङमा बस्छ भन्नुभयो अनि म फास्टिङमा बसेँ। 21 दिनको फास्टिङको चाहिँ मलाई रिस चाहिँ के थियो भने मलाई दुःख दिनलाई चाहिँ त्यसलाई समाप्त होस् भनेर मैले प्रभु अबदेखि चाहिँ यो दुष्टलाई जुनले मलाई दुःख दिएछ त्यसलाई ढाल्न सक्ने शक्ति दिनुहोस् भन्न आएछ मलाई कसै सिकायो होइन त्यो भनेर मैले 21 दिनको फास्टिङ गर्दाखेरि चाहिँ त्यहाँबाट माथि डाँडा पुगी मै चढेको भिडमा चाहिँ एउटा मूर्ति रहेछ त्यसलाई पनि म ढाल्छु भनेर यीशुको नाउँमा त पनि ढल्ने छ भन्दा त्यो पनि पहिरोको अनि पहिरो जान थाल्दाखेरि म दौडिएर कुद्न थालेँ। अनि खर्क म त अल्प विश्वास थियो नि त अनि म त दौडिँदै थिएँ मेरो त्यो दिमागमा के म बिमार भएपछि कहाँबाट हुन्छ भने आइडिया खोज्थेँ कसरी हुन्छ म सास फेर्नु हुन्छ हो त्यस्तो खोज्दाखेरि चाहिँ मैले त्यो डाँडालाई म काट्छु यो पहिरो जानुभन्दा अगाडि चाहिँ म चाहिँ कुद्छु भन्दा चाहिँ प्रभुले धेरै बेतोडले कुद्यो भनेर मलाई रोक्नु भयो। त्यहाँबाट अनि म त्यसरी छाँगाड खस्यास भयो अनि मैले प्रभु यीशु मलाई बचाउनु भन्दाखेरि मेरो हातै प्यारासुट जस्तो म उडेँ। त्यस पछाडि म झ्यास बिम्जी अनि उठेर मैले वचन पल्टाएर हेर्दा मलाई अल्पविश्वासी भनेर आयो। त्यहाँदेखि मैले प्रभु म त अल्पविश्वासी भएछु म पुरा भरोसा लिनुपर्छ भनेर फेरि मैले विश्वासलाई जोगाउँदै आएँ। जोगाउँदै वचन पढ्ने कोही पनि थिएन साथी हिन्दूको घरमा बसेको थिएँ। त्यस्तो गर्दै गर्दै आउँदाखेरि अनि म अगाडि म प्रभु आफू स्वयंले मलाई वचन देखाउनु भयो अनि म धेरै अशान्ति दिन्थेँ फिलिपीको 4:4 भयो शान्त लौ म फेरि भन्छु तिमीलाई शान्त रहौ भन्नुभयो। अनि मैले कहाँ लेखेको छु यदि तपाईँ बोल्नुभयो भनेर फिलिपीको 4:4 दिनुभयो त्यो वचनहरू म गर्न थालेँ। त्यसै गरेर मलाई बाटो देखाउँदै आउनुभयो देखाउँदै दर्शनद्वारा आउँदै आउनुभयो। त्यस पछाडि लगाएर सबैले मलाई अब क्रिस्चियन भयो भनेर साथीभाइसँग पनि मैले फोन सोन गर्न छोडेँ। त्यस्तो भएपछि म छुटकारा आउँदै आउँदै आउँदै आउँदै आयो। त्यसपछि मलाई प्रभुले नुहाइदिनु भयो मलाई अनि पछि मलाई प्रभुले भन्नुभयो तिमी नुहाउ भनेर मलाई बाटीमा दिनुभयो। बाटीमा पानी दिँदा तातो पानी थियो अनि कसरी नुहाउने म तातो पानी हुँदा अनि मलाई नुहाउनु दिनुभयो म तातो पानी नुहाएँ। नुहाएपछि म त चङ्गाई भएँ अनि त्यहाँबाट पहिलाभन्दा धेरै विषय हुँदै हुँदै हुँदै हुँदै आएँ। म फास्टिङ गर्न थालेँ म प्रार्थना एक्लै प्रार्थना एक्लै प्रार्थना एक्लै मसँग प्रार्थना कोही पनि थिएन। म एक्लै प्रार्थना गर्न थालेँ, एक्लै प्रार्थना गर्न थालेँ, अनि कुनै प्रेयर टावरमा एक ठाउँमा मैले जोडेको थिएँ, त्यहाँ गएर मैले प्रार्थना गर्न थालेँ। मैले प्रार्थना गर्दा उनीहरू हाँस्थे, कसरी गरेको प्रार्थना भन्थ्यो, आफूलाई आउँदैन थियो, कसैले भन्दैन थियो, त्यहाँ मैले उनीहरूले गरेको हेर्थेँ, अनि फेरि म आउँथेँ, अनि फेरि चर्चमा आउँथेँ, यहाँ पनि त्यसो गर्न थालेँ, त्यसो गर्न थालेँ, त्यसरी नै अनि मैले कसैले मलाई प्रार्थना गरिदिए, मैले प्रार्थना गरिदिनुहोस् ल भन्दाखेरि मलाई प्रभुले तँ आफै गर प्रार्थना, तैँले गर्न सक्छस्, तेरो बोली पनि छ, तैँले पढ्नु नै सक्छस्, पढ तँ आफै प्रार्थना गर भन्नुभयो। अनि म प्रार्थना गर्न थालेँ, फेरि पनि म अरूलाई प्रार्थना गर्दै भन्न थाल्थेँ, प्रार्थना गर्दिनँ मलाई प्रार्थना गरिदिनु भन्दाखेरि प्रभुले भन्नुभयो, दश कन्याको दृष्टान्त भन्नुभयो, मलाई कहाँ लेखेँ थाहा थिएन त्यतिखेर, अनि उहाँले भन्नुभयो हे त निर्बुद्धिमा पर्छस्, तैँले अरूलाई प्रार्थना गरिदियो भने तँ आफै खडा भयो, प्रार्थना वचन आराधनामा त अगाडि बस भनेर मलाई लिस्ट यत्रो कागजमा लेखेर आराधना गर भन्नुभयो। अनि मैले घरमा एक घण्टा प्रभुलाई आराधना चढाउन थालेँ, जानी नजानी भजन क्रोस गाउन थालेँ, त्यहाँबाट मलाई एकदम मन पर्ने भजन गाउनलाई भजन गाउने, घरमा झ्याली ल्याएर बजाउने गर्न थालेँ। अनि मेरो श्रीमानले भन्नुभयो अब तैँले घरमै विधि खोल्नलाई स्याओ भन्नु पनि भन्नुभयो, त्यसभन्दा जसले जेसीको नि मतलबै छैन मलाई। अनि दसैँ तिहारमा बोलाउने मलाई म जान्न भन्थेँ, अनि मलाई पहिलो दसैँमा चाहिँ मलाई अब खाना भइहाल्छ विश्वासले त्यसै भनेको थियो, अनि ल त ल टिका नलाए पनि दसैँमा घर जान्छु भने जाँदै थिएँ। म जाँदाखेरि बाटोमा जाँदा मलाई काप्रेको भन्जेङ, म सिन्धुली हुँदै कटेर जान पनि काप्रेको भन्जेङ मै पछि लास्ट सिटमा बसेको थिएँ, पछाडि मलाई गाडीले हान्यो, पछाडि हानि मलाई प्रब्लम जोगाउनु भयो, मलाई यस्तो जोगाउनु भयो कि भिडबाट झन्नै गाडी खसिरहेको थियो, मै बसेको सिट सिधा पछाडि हान्नु भयो, अनि त्यस पछाडि ला त्यो हानिसकेपछि चाहिँ गाडी झाप्पै रोकियो, अनि हेर्दाखेरि मेरै ढाड पछाडि हानेको रहेछ, लास्ट सिटमा थियो। अबे दिदी तपाईँलाई तारिफ गरे भन्यो त्यो गाडीको मान्छेले, माइक्रोमा चढेर गएको थियो, त्यस पछाडि लाएर अनि पछि भएपछि अनि त्यो फकुने बेसी ओर्लेर बनायो ओरे, फेरि गयौँ, गएपछि सिन्धुलीको चियाबारीमा गएपछि फेरि उताबाट आएको गाडीले टक्कर हाने, मै बसेको सिट अगाडि गाडीले पेटमा त्यो हामी चढ्यो, गाडीको त्यो आधा भातमा हानिदियो, अर्को गाडी आएर झन्नै मरेको, अनि त्यसरी प्रभुले बचाउनु भयो, त्यसरी बचाउँदै बचाउँदै लानुभयो। माइतीसम्म म गएको थिएँ, त्यहाँबाट अनि म त्यसरी जानु हुँदैन भने मलाई थाहा थिएन, अनि मलाई कसैले पनि भनेको थिएन, म त टिका चाहिँ लाउँदिनँ खाना भइहाल्छ भनेर गइरहेको थिएँ। त्यस्तो भयो मैले पहिलोचोटि मैले भुल गरेको, त्यस पछाडि मलाई अब कसैले पनि भन्ने मान्छे थिएन, त्यस पछाडि ल्याएर म फेरि अब होइन म अर्को गाडी चढेर जान्छु भन्ने, होइन अब त्यति नजिक छ भने मेरो मनले भयो, फेरि त्यही गाडी बनायो, त्यही गाडीमा अनि फेरि चढेर गयौँ। अलि तल आइसकेपछि बर्दिवास आउने साइडमा आउँदाखेरि म बर्दिवास अलि माथि हो मेरो माइती चुरे भन्ने ठाउँमा, त्यसपछि त्यहाँ ओर्लिनु पर्ने अलिकति केही मिटर अगाडि थियो, अब त्यतिसम्म त म त्यही गाडीमा जान्छु बनाइहालेँ भनेर गएँ। गइसकेपछि बुकाको पुल सिन्धुली कटियो, अलिकति सिन्धुली कटिएपछि बुकाको पुलमा पछि त टायर पम्चर भयो, थाहै पाएन, टायरबाट भुवा आउन थालेँ, मै चढेको म मुनिको टायरमा त्यस्तो भएछ। फेरि मैले देखेँ, मलाई प्रभुले भन्नुभयो हेर तल भन्नुभयो, के भयो मलाई कसले भन्दैछ भने म हेर्दाखेरि त टायरबाट धुवा आएर बाई बाई गाडी रोक्नु, गाडी रोक्नु, गाडीमा टायरमा आगो लागिसक्यो भने फेरि रोक्यो, के भयो यो गाडीमा भन्दैछ त्यो गाडीको ड्राइभर खलासी पनि, मलाई चाहिँ कस्तो लाग्यो अब दुष्टले यस्तो गर्यो भने मलाई मन आइहाल्यो। त्यस पछाडि लाएर म अर्को लोकल बस त्यो गाडी छ हरेर म लोकल बस गाउँमा गएँ, घरमा गएँ, माइती गएँ। त्यस पछाडि मलाई हुर्काउने फर्काउने यसरी गर्ने एकजना बहिनी थियो, रिता बहिनी भने सिन्धुली आशिष सस्को, अनि मेरो माइतीको थियो, उसलाई सोध्थेँ मैले, अनि उसले भन्यो आउनु हुँदैन थियो दिदी भनेर भन्यो, अनि मलाई थाहा थिएन अबदेखि म कहिले यस्तो गर्दिनँ भनेर उसले भनेपछि मैले पनि त्यसरी भने, त्यसरी मैले अनि अब चाहिँ म कुनै कुरामा आउनु हुँदैन रहेछ भनेर मैले कुनै चाडबाड सबै त्यागेँ, त्यागेर अनि म यसरी गरेपछि मलाई धेरै परीक्षाहरू आउँदै थियो आउँदै थियो आउँदै थियो, अनि अब संसार म एक्लो छु, परमेश्वर हुनुहुन्छ मेरो साथमा, अनि सबैले मलाई त्यागे तापनि अब उहाँले चाहिँ अब अरू धर्ममा गयो भनेको छ, अनि मेरो फुपूहरू पनि धेरै छन्। मैले यसरी गरेपछि अनि अब केही महिना यो अगाडि चाहिँ म सुसमाचारमा मैले यहाँ भनिनँ गुरुबा गुरुआमालाई, म त माइती जाने भनेर सोचिरहेको थिएँ, अनि म छुटकारा हुँदै आइरहेको छु, आनन्द थियो, अनि त्यहाँबाट अब मेरो आनन्द त बाँड्नुपर्छ, म जस्तो कति होला भन्ने मेरो मनमा आयो, अनि प्रभुले मलाई देखाउनु भयो दर्शनमा, म जानी जिज्ञासा मनमा लिचेची मलाई एउटा ठाउँमा लगेर चाहिँ एउटा धान पाकेको टन्नै धान पाकेको ठाउँ देखाउनु भयो, तर म गैरामा भोडे गरामा थिएँ, र त्यहाँ मलाई तँलाई काट यहाँबाट सुरु गर भन्नुभयो। त्यस पछाडि ल्याएर यसरी हातले देखाउनु भयो, डाँडा पाका सबै धान पाकेको देखाउनु भयो, यो सबमा तँ जानुपर्छ भन्नुभयो। त्यस पछाडि म कसरी जाने प्रभु भन्ने मैले यसरी भनेपछि म
3: केही मान्छे जुटाउँछ, जुटाउनु भयो प्रचारक एउटा दिदी हुनुहुन्थ्यो चन्द्र बुढा भन्ने, उहाँ चाहिँ गोदावरी चर्च हो रे, साथी साथी हामी कोठा कोठामा भएर अनि लुजाउन त मेरो माइती साइट भनेर गएँ। मलाई यसरी भन्नुपर्छ नि थाहा थिएन, अनि उहाँलाई लिएर अनि सम्झना एउटा श्रेष्ठ दिदी हुनुहुन्थ्यो उहाँ मिलेको, उहाँ पनि विश्वासी अरू चर्चको, हामी मिलेर गयौँ। अनि सिन्धुली जिल्ला 7 गाउँ डुल्यौँ र धनुषा जिल्ला मेरो माइती हो, धनुषा जिल्ला 6-7 गाउँ डुल्यौँ, अनि महोत्तर जिल्ला नि 8-9 गाउँ डुल्यौँ त्यो महोत्तर जिल्लामा पनि। अनि त्यसरी हामी सिद्ध्याएर गएको 6 काम गऱ्यौँ, 6 डुल्यौँ, 7 विश्राम लियौँ, 6-8 दिनको दिन हामी फेरि काठमाडौँ आइपुग्यौँ। त्यसरी नै म यसरी म प्रभुमा अगाडि बढ्दै आएँ, प्रभुले सहायता गर्नुभयो। तर अहिले आएर बाधा अर्चनाहरू आउँदैछ, त्यस्तामा मलाई प्रभुले साथ दिनुभएको छ, म डराउने छैन। मलाई अहिले मैले प्रभुमा विश्वास गरेको देखि मेरो घरमा मेरो अधिकार खाल हो, उहाँहरू एउटा क्षेत्री बाहुन पूजा पाठ गर्ने मान्छेहरू हिन्दूको, तर उहाँले हामीलाई मलाई चाहिँ एउटा प्रभु यीशुलाई छोडेर आइज अनि मात्र मेरो घरभित्र पस् भन्नुभएको छ। तर मैले के भने मलाई चिन्ता फिक्री के पनि लागेन, प्रभुले धैर्य गर स्थित रह भन्नुभयो, तमा चाहिँ यो फल फल्नु पर्छ भन्नुभयो, मलाई गलती 5:22 पद देखाउनुभयो, अनि त्यहाँ चाहिँ के लेखेको रहेछ, तर पवित्र आत्माको फल चाहिँ प्रेम शान्ति विश्वसनीयता धैर्यता स्थिरता भनेर लेखेको रहेछ, नम्रता स्वयं भनेको रहेछ। ओहो म त यस्तो पो हुनुपर्छ भने त्यहाँबाट मैले कति कुराहरूमा बात थियो, मैले कुराहरू गर्थेँ पहिला पहिले हिन्दूमा हुँदा, ती कुराहरू पहिला पहिले नबोल्ने मान्छेसँग गएर बोल्न थालि, त्यहाँबाट त्यो बोल्न थालि, त्यहाँबाट म झन् म एकदम स्वतन्त्र हुँदै आएँ। त्यहाँबाट अनि मैले प्रभु तपाईँलाई धन्यवाद, यसु भाइ कोही रहन्छ बाटो सत्य र जीवन चाहिँ यसुमा रहेछ भने मैले थाहा भएपछि सबैलाई भन्न थालेँ। अनि प्रभुले मलाई दिनदिनै दर्शन दिन धेरै दर्शन देखाएको छ, उहाँले देखाउनु भएको छ, अनि मलाई यसरी देखाउँदै हिँड्नुहुन्छ अहिले पनि, मलाई दर्शनद्वारा फलो गर्नुहुन्छ उहाँले, यसरी मलाई हिँडाउनुहुन्छ। अनि त्यहाँबाट म यसरी हिँड्दा हिँड्दै अनि म कहिले काहीँ चाहिँ मलाई उठेर प्रभुले भन्नुहुन्छ प्रार्थना गर, रात बिरात रात 12 कटा भन्नुहुन्छ, कहिले 12 कटाउँछु, त्यसो गर्दा गर्दा अनि मलाई तन्त्र मन्त्र गर्नेले मलाई एकदम खेद्यो, अनि तन्त्र मन्त्र गर्ने खेद्दाखेरि कस्तो क्या दृष्टि, अब मेरो आत्मिक आँखाहरू कसरी खुल्यो थाहा छैन, त्यो मान्छे त्यो भूत देख्न थाले मैले, त्यहाँ ठ्याक्क मेरो रुममा त यस्तो आकाश जतिको ओक्लेको मुर्खुटा जस्तो कालो आउन थाल्यो, त्यसलाई मैले हेरेँ, अनि त किन आएको भन्दा त्यो बोलिन, मलाई तन्त्र मन्त्र गर्न थाले, अनि मैले के भन्न आएँ मलाई चाहिँ एकदम, अनि मैले हिब्रुबारको त्यो प्रश्नको भस्म गर्ने आएको भनेर त्यसलाई मैले यसरी दावी गरेँ, हिब्रुचारको 12 पद पनि दावी गरेँ, अनि त्यहाँबाट मैले यसरी नै 9:1-13 पद पनि दावी गरेँ, त्यसो गर्दा गर्दा त्यो भाग्यो अनि त्यो हट्यो, त्यहाँबाट हट्यो, अनि एक दिन दुई दिन सधैँ आउने, अनि एक दिन चाहिँ मलाई यस्तो गर्यो, त्यसले अम्लाको खण्ड खण्ड खण्ड जोडेर मन्त्र जप्न थाले मलाई हान्नलाई, अनि मैले भने हेर पहिला सुरु मन्त्र जप्नुभन्दा अगाडि मैले पहिला सुरुमा येशु ख्रिस्टको नाम ग्रहण गरेको छु, दोस्रोमा के गरेँ भने के गरिस् भने त्यसले मैले भने दोस्रोमा चाहिँ मैले पिता पुत्र पवित्र आत्माको नाम मैले 32 लिइसकेँ, अनि त्यो फेरि त्यसले मलाई के भन्यो दुष्टले के गरिस् भनेर भनेपछि मैले हेरे 3 मैले प्रभुज खाइसकेको छु भन्दा त्यो जिब्रो निकालेर भाग्यो, अनि प्रभु येशुको नाम लिँदा चाहिँ दुष्ट भाग्दो रहेछ, संसार हारेको रहेछ, अनि मृत्यु हारेको रहेछ। अब पहिला हिजो त म हिन्दूमा हुँदा मृत्यु कुर्थेँ, कति कहिलेखेर मर्छ भनेर हरेस खान्थे, आज प्रभु येशु पाएर म जीवन कुरेर बसेको छु। परमेश्वरको दोस्रो आगमन भन्छन् अरूले त, तर म भन्छु परमेश्वरको फेरिको आगो आउने आगमनलाई म कुरेर बस्दछु। आज मलाई सिकाउने परमेश्वरले तपाईँलाई पनि सिकाउनु हुनेछ। तपाईँलाई यही सन्देश छोड्दै लीला मगर यो गुटनी सेवाबाट बाहिरिँदछु, अनुमति रहोस्। येशु ख्रीष्टको नाममा जय मसी।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौं, र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईंले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97-66-89-41-88 97-66-89-41-88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौ। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97 49 88 6 96 9 97 49 88 6 96 9।

0: म अमित थापा, तपाईँले सुन्दै हुनुहुन्छ गुडनिस एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
3: तपाईँका कष्टहरूका बीचमा परमेश्वरले असल थोक तयार गरिरहनु भएको छ। जयमसी आज बुधबार सेप्टेम्बर 16 तारीख भदौ 31 गते। आजको बाइबल लेखण्ड दोस्रो कोरन्थीको पुस्तक 4 अध्यायको 17 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, हाम्रो हलुको र छेडभरको कष्टले हाम्रा निम्ति अतुलनीय तथा अनन्तको महान महिमा तयार गरिरहेछ। परमेश्वरको वचन बिना जीवनका हाम्रा अधिकांश अनुभवहरूको कुनै अर्थ निस्कदैन, तर वचनद्वारा हामी हाम्रा अनुभवहरूको अर्थ बुझ्न सक्छौ। जिक्स पजल नामको खेल जस्तै तपाईँको जीवनका नबुझिएका रहस्यहरूलाई एकसाथ राख्ने परमेश्वर नै हुनुहुन्छ भनेर जान्नु अरू कुनै पनि कुरा भन्दा बढ़ी सान्त्वनादायी वा उत्साहजनक हुन्छ। लन्डन शहरको नक्सा कोर्ने व्यक्ति जोन स्पल्सबरीलाई सन् 1760 आसपास यो जिक्स पजलको खेलौनाको व्यापारीकरण गरेको श्रेय दिइन्छ। सन् 1930 महामन्दीको समयमा तिनीहरूलाई अमेरिकामा मनोरञ्जनको सस्तो साधनको रूपमा लोकप्रिय बनाएको थियो। त्यस्ता पजलहरू विभिन्न आकार प्रकारमा उपलब्ध छन्, जसमा नवीनतम र उत्कृष्ट 3D गोलाकार जिक्स पजलहरू पनि समावेश छन्। तर तिनीहरूलाई जोड्ने तरिका परिवर्तन भएको छैन। यसको लागि अनौठो आकारका इन्टरलकिङ टुक्राहरू एकसाथ जोड्नुपर्छ। मुख्य कुरा बाक्साको माथिको तस्विर हो, यो बिना तपाईँ हराउनुहुन्छ। त्यसरी नै हामी मध्ये धेरैले कहिलेकाहीँ असहाय र निराश महसुस गर्छौं, किनभने हाम्रो जीवनका टुक्राहरू एकसाथ मिल्दैनन् र हामी समग्रताको लागि परमेश्वरको दर्शन देख्न सक्दैनौ। प्रेरित पावलले भन्दा धेरै दुःख थोरैले मात्र भोगेका छन्, तापनि उनले लेखे, यसकारण हामी हरेस खाँदैनौ। हाम्रो बाह्य मनुष्यत्व नाश हुँदै गए तापनि हाम्रो आत्मिक मनुष्यत्व चाहिँ दिनदिनै नयाँ हुँदै जान्छ, किनकि हाम्रो हलुको र क्षणभरको कष्टले हाम्रा निम्ति अतुलनीय तथा अनन्तको महान महिमा तयार गरिरहेछ। हामी दृश्य कुरालाई होइन तर अदृश्य कुरालाई हेर्छौं, किनभने दृश्य कुरा क्षणिक हुन्छन् तर अदृश्य कुरा चाहिँ अनन्तसम्म रहन्छन्। यो कुरा तपाईँले दोस्रो कोरन्थीको पुस्तक 4 अध्यायको 16-18 पदसम्म हेर्न सक्नुहुन्छ। हो, असल मानिसहरूमाथि खराब कुराहरू आइपर्छन्, तर परमेश्वरले यसलाई पुनः प्रयोग गर्ने, छुटकारा दिने र हाम्रो भलाई र उहाँको महिमाको लागि प्रयोग गर्ने प्रतिज्ञा गर्नुभएको छ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 98082048 70।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीहा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: गुड न्यूज एफएम 105.1।
2: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
3: यो समय हो धन्यवाद बिहानी।
4: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र गुड न्यूज एफएम 105.6 मेगाहर्ज पोखराबाट सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा। श्रोता, कार्यक्रम धन्यवाद बिहानी लिएर प्राविधिक मित्र सुजनका साथमा म आइजेक राई उपस्थित भइसकेको छु। श्रोता, आज यस बिहानी तपाईँ कति बजी उठ्नुभयो? के तपाईँले उठिसकेपछि यो सुन्दर बिहानीको साथमा तपाईँ हामीलाई जीवन दिनुहुने सर्वोच्चका परमेश्वरलाई हृदयदेखि नै धन्यवाद दिनुभयो? आशा गर्छौ तपाईँले अवश्य पनि म र मेरा साथमा हुनुभएका प्राविधिक मित्रले जस्तै प्रभु येशूलाई धन्यवाद दिनुभएको छ। यदि छैन भने सायद तपाईँ एका बिहानै कुनै समस्यामा पर्नु भएको छ र त्यसको समाधानको दौडधुपमा हुनुहुन्छ होला। तर मित्र, अहिले तपाईँ जस्तो सुकै परिस्थितिमा हुनुभए तापनि चिन्तित र मनलाई अशान्त रहने अवस्थाहरूबाट चाहिँ निक्लिहाल्नुहोस् र खुसी हुनुतर्फ आफ्नो मनलाई खिच्नुहोस् भनी म अनुरोध गर्न चाहन्छु, किनभने अहिले तपाईँसँग दुखित र चिन्तित हुनलाई केवल त्यही एउटा कारण मात्र छ। तर खुसी हुनको लागि चाहिँ तपाईँसँग अवश्य असंख्य कारणहरू छन्। ती कारणहरू मध्ये एउटा कारण त यो हो कि यो बिहानीमा कति कठिनाइहरू हुँदाहुँदै पनि तपाईँले आफैलाई सकुशल जीवित अवस्थामा रहेको पाउनु हो। र यदि तपाईँ येशू ख्रिष्टका अनुयायीहरू मध्ये एक हुनुहुन्छ भने त तपाईँ अनन्त जीवनको उत्तराधिकारी हुनुहुन्छ भन्ने कुरा पनि तपाईँ अहिले जीइरहनु भएको अवस्थाको निम्ति एउटा उत्साह र अत्यन्तै खुसीको कुरा हो, जसको तुलना तपाईँले आज यस क्षणमा भोगिरहनु भएको कुनै पनि अवस्थासँग गर्न सकिँदैन। किनभने यस संसारमा तपाईँले अहिले भोगिरहनु भएको जस्तो सुकै पीड़ादायक वा भयानक कष्ट भए पनि येशु ख्रिस्टसँगको अनन्त जीवनको तुलनामा त्यो कष्ट क्षणिक मात्र हो। त्यसैले मित्र, अहिले तपाईँ जस्तो सुकै परिस्थितिमा हुनुभए तापनि आनन्दित, खुशी र धन्यवादी हुनुहोस् भनी म तपाईँलाई उत्साह दिन चाहन्छु। ख्रिस्ट येशु प्रभुलाई हृदयदेखि नै साँचो रूपमा चिन्नु भएको छैन भने अहिले नै उहाँलाई आफ्नो हृदयमा निम्त्याउनुहोस् र परमेश्वरलाई धन्यवाद दिने एउटा कारण थप्नुहोस्। आज यस देशमा रहेका हरेक व्यक्ति धन्यवादी हुनको लागि चाहिँ येशूलाई प्रभु र मुक्तिदाता भनी चिन्नु आवश्यक छ, अनि त्यसको लागि अरूहरूका सामु हामीहरू नै येशू ख्रिष्टका साँचो अनुयायीहरूका रूपमा सधैँ आनन्दित भएर प्रकट हुनु खाँचो छ। हामी सुरक्षाको चिन्ता फिक्रीमा रुमलेर नबसौं, तर ख्रिस्ट येशूप्रति धन्यवादी हुँदै यस सुन्दर बिहानीमा पवित्र बाइबलको फिलिपी 4:4-8 रहेको वचनलाई व्यवहारमा उतारौं, जहाँ यसो लेखिएको छ, प्रभुमा सधैँ आनन्द गर, म फेरि पनि भन्दछु आनन्द गर, तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस्, प्रभु नजिकै हुनुहुन्छ, कुनै कुरामा चिन्तित नहो, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवाद सहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर होउन् र समझले नै भ्याउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ। फिलिपी 4:4-8। श्रोता, यही उत्साहले भरिएको वचनलाई पढ्दै कार्यक्रम धन्यवाद बिहानीबाट प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै म आइजेक राई आजको लागि बिदा हुन्छु। जय मसीह। तपाईँले जीइरहनु भएको आजको यो दिन येशू ख्रिस्टको शान्तिले भरिएको होस्।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: जय मसी तथा नमस्कार भाई बहिनीहरू, म तपाईहरूकै दिदी सारा लामा प्रत्येक हप्ता बुधबारको दिन नयाँ बाल कार्यक्रम यिपी लेप्सिङ लिएर आइरहेकी छु। सम्झनुहोस्, हरेक बुधबार बिहान 8:30 बजेसम्म र बेलुकी 8:30 देखि 9 बजेसम्म यहाँहरूको साथमा हुने नै छु।

0: रिचार्ड सी ट्रेन्च प्रधान बिशप भन्नुहुन्छ, प्रार्थना भनेको मान्छेको इच्छाहरूलाई स्वर्गमा कार्यान्वयन गराउनु होइन, तर परमेश्वरको इच्छालाई पृथ्वीमा कार्यान्वयन गराउनु हो। यो परमेश्वरको अरुचिमाथि विजय हासिल गर्नु होइन, तर परमेश्वरको तत्परतालाई समात्नु हो।
1: परमप्रभुलाई धन्यवाद चढाओ, उहाँको नाउँको पुकारा गर।

जातिहरूको बीचमा उहाँले गर्नुभएको कार्यहरू प्रचार गर। भजन संग्रह 105 अध्यायको एक पद। गुड न्यूज एफएम 105.1 मेगाहर्ज।

0: नमस्कार, म गायिका धनुषा घले। तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है। अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ।
1: अब तपाई सुन्न सक्नुहुनेछ आत्मिक रेडियो कार्यक्रम स्पार्क माई फेथ, जागृत विश्वास।
2: जयमसी तथा नमस्कार, म जमुना तामाङ। कार्यक्रम स्पार्क माई फेथमा यहाँलाई स्वागत छ। आजको वचनको शीर्षक रहेको छ हाम्रो भावी राजाको जन्म, मेरो विश्वासमा चमक ल्याउनुहोस्, भाग 4। आज हामी यस संसारमा येशु ख्रीष्टको गर्भधारण कसरी भयो भनेर हेर्नेछौ। आदमको रक्तवंशबाट जन्मेका अन्य सबै पुरूष र महिलाहरू भन्दा फरक हामी सिक्नेछौ कि येशु ख्रीष्टको जन्म परमेश्वरले सावधानी पूर्वक गर्नुभएको योजना थियो, मानवतालाई उद्धार गर्ने मसीहको रूपमा आफ्नो प्रतिज्ञा पूरा गर्न। मरियमले परमेश्वरबाट एउटा निगाह प्राप्त गर्नेछिन् जसले गर्दा उनी भावी मसीहलाई गर्भधारण गर्न सक्षम हुनेछिन्। यो कसरी भयो भनेर हेरौं। लुकाको पुस्तक 1:26-27 छैठौं महिनामा परमेश्वरले गाब्रियल स्वर्गदूतलाई गालिलको नासरत नाउँको शहरमा पठाउनुभयो। तिनी एउटी कन्या केटी कहाँ गए जसको मग्नी दाउदका घरानाको युसुफ भन्ने एकजना मानिससँग भएको थियो। त्यस कन्याको नाउँ मरियम थियो। मरियमको मग्नी योसेफसँग भएको थियो, अर्थात उनी अहिले युसुफसँग विवाहित थिएनन्। लुकाको पुस्तक 1:28 स्वर्गदूतले तिनी कहाँ गएर भने, हे कृपा पात्र, तिमीलाई अभिवादन, परमप्रभु तिमीसँग हुनुहुन्छ। मरियम कृपा पात्र हुन्। परमेश्वरले उनलाई रोज्नु भएकोमा आफ्नो खुशी देखाइराख्नु भएको छ। त्यसपछि परमप्रभु तिमीसँग हुनुहुन्छ भन्ने शब्द आउँछ। मरियम जस्तै जब हामी परमेश्वरको लागि केही गर्न बोलाइएको हुन्छ, हाम्रो भरोसा प्रभु हामीसँग हुनुहुन्छ भन्ने हुनुपर्छ। हाम्रो जीवनको लागि परमेश्वरको योजना पूरा गर्ने हाम्रो आफ्नै क्षमता होइन। लुकाको पुस्तक 1:29-30 तर तिनी त्यस कुराले साह्रै विचलित भइन् र यो कस्तो किसिमको अभिवादन हो भने मनमा सोच्न लागिन्। स्वर्गदूतले तिनलाई भने, नडराओ मरियम, किनभने तिमीले परमेश्वरबाट कृपा पाएकी छौ। मरियमले परमेश्वरबाट कृपा प्राप्त गर्न लागेकी थिइन्। यो उनलाई चढाइएको उपहार हो, किनभने उनले यस्तो चीज प्राप्त गर्ने अधिकार कमाएको थिएन। हामी परमेश्वरबाट प्रशस्त आशिषहरू प्राप्त गर्ने शुभ अवसर कमाउँदैनौ। तिनीहरू हामी कहाँ आउँछन् किनभने परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ र हामीलाई ती चीजहरू दिन चाहनुहुन्छ जुन हामी वास्तवमै योग्य छौं। के यी धार्मिक इसाईहरूले परमेश्वरको तर्फबाट प्रार्थनामा मरियमको प्रशंसा, पूजा र खोजी गर्नुपर्छ भनेर सिकाउँछन्? बाइबलले कतै पनि उनलाई यसरी मूर्ति पूजा गर्न निर्देशित दिएको छैन। धर्मशास्त्रले उनलाई तपाईँ र म जस्तै एक मानवको रूपमा चिनाउँछ जसलाई परमेश्वरले आफ्नो अनुग्रह प्रदान गर्न रोज्नु भएको थियो। लुकाको पुस्तक 1:31 अब हेर, तिमीले गर्भधारण गर्नेछौ र एउटा छोरो जन्माउनेछौ र तिमीले उहाँको नाउँ येशु राख्नेछौ। यहाँ प्रतिज्ञा छ। येशु नाउँको अर्थ हाम्रो मुक्तिदाता, परमप्रभु वा प्रभु मुक्ति हुनुहुन्छ। भजन संग्रहको पुस्तक 132:11 हामीलाई बताउँछ कि आउने मसीह दाउदको वंशबाट आउनुहुनेछ। मरियम दाउदको वंशबाट भएको हुनाले यसले येशु ख्रीष्ट दाउदको साँचो वंशजको रूपमा जन्माउनु हुने थियो। यसरी भविष्यवाणी पूरा हुने थियो। लुकाको पुस्तक 1:32-33 उहाँ महान हुनुहुनेछ र परम प्रधानका पुत्र कहलाइनुहुनेछ र परमप्रभु परमेश्वरले उहाँलाई उहाँका पुर्खा दाउदको सिंहासन दिनुहुनेछ। उहाँले याकुबको वंशमाथि सदा सर्वदा राज्य गर्नुहुनेछ र उहाँको राज्यको अन्त्य हुने छैन। ध्यान दिनुहोस्, परमेश्वरले मरियमलाई यो सबै आफै गर्न भनिरहनु भएको छैन, परमेश्वरले यो सबै गर्नुहुनेछ। मरियमलाई यो महान आशिष उनलाई दिएको थिएन किनभने उनी त्यो प्राप्त गर्ने योग्यकी थिइन्। बरु उनले अनुग्रहद्वारा यो आशिष प्राप्त गरिन् जब उनले परमेश्वरले पठाउनु भएको स्वर्गदूतले उनलाई प्रस्तुत गर्नुभएको परमेश्वरको प्रतिज्ञालाई नम्रतापूर्वक विश्वास गरिन्। यो परमेश्वर हुनुहुन्छ जो महान हुनुहुन्छ, हामी होइन। लुकाको पुस्तक एक अध्यायको 34 पद मरियमले स्वर्गदूतलाई भनिन्, यो कसरी हुन सक्छ किनकि म एक कन्या हुँ। मरियमले कुनै पुरूषसँग यौन सम्पर्क गरेकी थिएनन्, जुन सामान्य प्रक्रिया हो जसले महिलालाई बच्चा जन्माउन सक्षम बनाउँछ। त्यसैले मरियम सोचिरहेकी थिइन् कि उनी कसरी बच्चा जन्माउन सक्छिन्। लुकाको पुस्तक एक अध्यायको 35 पद स्वर्गदूतले तिनलाई जवाफ दिएर भने, पवित्र आत्मा तिमीमा आउनुहुनेछ र सर्वोच्चका शक्तिको छाया तिमीमाथि पर्नेछ, यसै कारण जो जन्मनुहुनेछ उहाँ पवित्र अर्थात परमेश्वरका पुत्र कहलाइनुहुनेछ। परमेश्वरले मरियमको गर्भमा चमत्कारिक रूपमा जीवित शुक्रकृ सृजना गर्ने योजना बनाउनु भएको थियो, ताकि उनी गर्भवती होस् र अन्तत बच्चा जन्माउन सकुन्। लुकाको पुस्तक एक अध्यायको 36 पद, हेर तिमी नातेदार एलिसिबाले पनि तिनको वृद्ध अवस्थामा छोरो गर्भधारण गरेकी छिन् र जो बाजे कहलाएकी थिइन् तिनी अहिले 6 महिनामा छिन्। यो गवाही बाँडेर स्वर्गदूतले मरियमलाई उनको विश्वासमा बढ़न मदत गरिरहेका थिए। लुकाको पुस्तक एक अध्यायको 37 पद, किनकि परमेश्वरको निम्ति कुनै कुरा असम्भव छैन। परमेश्वरको प्रतिज्ञाहरू प्राप्त गर्न हामीले हाम्रो आफ्नै भौतिक सीमितताहरूलाई अस्वीकार गर्नुपर्छ र परमेश्वरको असीमितता ध्यान केन्द्रित गर्नुपर्छ। स्वर्गदूतले मरियमलाई भने कि परमेश्वरले भन्नुभएको कुनै पनि कुरा कहिल्यै असम्भव छैन। मानिसहरूले गर्न असम्भव धेरै कुराहरू छन् जुन परमेश्वरले गर्न धेरै सक्षम हुनुहुन्छ। उहाँ आश्चर्य कर्म गर्ने परमेश्वर हुनुहुन्छ। अब यो मरियमको हातमा छ कि उनी परमेश्वरको यो प्रस्तावलाई विश्वास गर्ने र स्वीकार गर्ने वा अस्वीकार गर्ने छनौट गर्ने। यदि उनले यसलाई अस्वीकार गर्ने छनौट गर्छिन् भने परमेश्वरले उनलाई गर्भवती गर्नुहुने छैन, किनभने परमेश्वरले मानिसले गरेको स्वतन्त्र इच्छाको निर्णयलाई कहिले उल्लंघन गर्नुहुन्न। लुकाको पुस्तक एक अध्यायको 38 पद, अनि मरियमले भनिन्, हेर्नुहोस् म परम प्रभुकी दासी, मलाई तपाईँको वचन अनुसार होस्। तब स्वर्गदूत तिनीबाट विदा भए। मरियमले स्वर्गदूतले भनेको प्रतिज्ञामा विश्वास गरिन् र पवित्र आत्माबाट गर्भधारणको माध्यमबाट आफूलाई गर्भवती हुन दिइन्। उनले चाँडै नै संसारमा ल्याउने यो बच्चालाई परमेश्वरको पुत्र भनिनेछ। उनको भूमिका आश्चर्य कर्म गर्नु थिएन, उनी केवल प्रभुकी एक सेवक थिइन्। आफ्नो गर्भभित्र परमेश्वरको इच्छा पूरा हुन दिन इच्छुक थिइन्। तपाईँको बारेमा के छ? के तपाईँ प्रभुको सेवक हुनुहुन्छ? के तपाईँ आफ्नो जीवनको लागि परमेश्वरको योजना पूरा गर्न इच्छुक हुनुहुन्छ? परमेश्वरले नम्र सेवकहरू भएका पुरूष र महिलाहरू खोज्दै हुनुहुन्छ। उहाँलाई धेरै धन, राम्रो रूप वा बुद्धि भएका मानिसहरूको आवश्यकता छैन। उहाँ केवल नम्रहरूलाई खोज्दै हुनुहुन्छ जो मरियम जस्तै नम्र छन्। त्यति बेला मरियमको विवाह योसेफसँग भएको थिएन र अहिले उनी गर्भवती छिन्। आत्मिक दृष्टिकोणबाट यो अद्भुत र महान छ, तर यसले भौतिक संसारमा वास्तविक समस्या खड़ा गर्छ। मरियमले आफ्नो परिवारलाई, साथीभाइलाई वा धार्मिक अगुवाहरूलाई आफ्नो गर्भ अवस्थाको बारेमा कसरी व्याख्या गर्न सक्थिन्? सायद सबैभन्दा महत्वपूर्ण कुरा उनले आफ्नो मंगेतर युसेफलाई अब के भन्ने? के त्यहाँ कुनै सम्भावना थियो कि उनले उनको कथा विश्वास गर्नेछन्? व्यवस्था 22 अध्यायबाट हामी सिक्छौं कि एकजना पुरूषसँग मग्नी भएकी र अर्को पुरूषबाट गर्भवती भएकी महिलाको परिणाम ढुङ्गाले हानेर मारिनु पर्ने थियो। व्यवस्था 24:1 त्यस्तो महिलाले आशा गर्न सक्ने उत्तम व्यवहारको रूपरेखा प्रस्तुत गर्दछ, जुन सम्बन्ध विच्छेदको लिखित प्राप्त गर्नु र अपमानित हुनु हो, जसको परिणाम स्वरूप उनी र उनको परिवारको लागि सम्पूर्ण अपमान हुनेछ। मरियमको यहाँ ठूलो समस्या छ। मरियमलाई कुरा गर्न कसैको आवश्यकता थियो? उनले आफ्नी काकीकी छोरी एलिसिबालाई भेट्ने निर्णय गरिन्। यो एउटा बुद्धिमानै निर्णय थियो। एलिसिबा उनी भन्दा जेठी थिइन्, परमेश्वरको डर मान्थिन्। सायद एलिसिबाले मरियम केबाट गुज्रिरहेको छ भनेर बुझ्न सक्थिन्। सायद तपाईँ पनि कुनै कठिनाईबाट गुज्रिरहनु भएको छ। यदि त्यस्तो हो भने प्रभुलाई तपाईँले भरोसा गर्न सक्ने कोही व्यक्ति देखाउन अनुरोध गर्नुहोस्, जसले तपाईँको विश्वासमा तपाईँलाई प्रोत्साहन दिनेछ। लुकाको पुस्तक एक अध्यायको 39-41 पद, ती दिनमा मरियम आत्तुरीसँग पहाड़तर्फ यहुदियाको एउटा गाउँमा गइन् र जकरियाको घरमा पसेर एलिसिबालाई अभिवादन गरिन्। जब एलिसिबाले मरियमको अभिवादन सुनिन् तब तिनको गर्भका बालक उफ्रियो र एलिसिबा पवित्र आत्माले भरिपूर्ण पूर्ण भइन्। पवित्र आत्माले भरिपूर्ण हुनुको अर्थ यदि शिवाले परमेश्वरबाट सिधै सन्देश पाउन र ती शब्दहरू सिधै मरियमलाई भन्न लागेकी थिइन्। लुकाको पुस्तक एक अध्यायको 42-43 पद र एलिसिबाले चर्को स्वरले भनिन्, स्त्रीहरूमा तिमी धन्य के हौ र तिम्रो गर्वको फल धन्यको हो। म माथि कसरी यस्तो कृपा भयो कि मेरा प्रभुकी आमा म कहाँ आइन्। मरियमले अझै एलिसिबालाई आफू गर्भवती भएको कुरा बताएकै थिएनन्। मरियमको पेट अझै पनि सामान्य आकारमा थियो किनकि यो गर्भ अवस्थाको शुरूआती चरणमा थियो। त्यसो भए एलिसिबाले कसरी थाहा पाइन् कि मरियम गर्भवती थिइन्? परमेश्वरले उनलाई प्रकाशद्वारा यो कुरा प्रकट गर्नुभएको थियो। एलिसिबाले यो बच्चालाई मेरी प्रभुकी आमा भनेर सम्बोधन गरिन्। परमेश्वरले एलिसिबालाई यो बालक भविष्यको मसीह हुनेछ भनेर पनि प्रकट गर्नुभएको थियो। लुकाको पुस्तक 1:44-45 पद, किनभने हेर तिम्रो अभिवादन मेरो कानमा पर्ने बित्तिकै बालक मेरो गर्भमा आनन्दले उफ्रियो। तिनी धन्यको हुन् जसले परमप्रभुले तिनलाई भन्नुभएको कुरा पूरा हुनेछ भने विश्वास गरिन्। मरियमले परमेश्वरको पुत्रलाई आफ्नो गर्भमा बोक्ने प्रतिबद्धता जनाएकी थिइन्। एलिसिबालाई उनको गर्भस्थाको बारेमा सत्य थाहा छ। भविष्यको मसीह अब उनको शरीरभित्र जीवित छ भन्ने कुरा थाहा पाउँदा उनी अब पूर्ण रूपमा स्तम्भ छिन्। यो धेरै सम्भव छ कि मरियमले यात्राको क्रममा सम्पूर्ण सबै एलिसिबालाई भेट्न बिताउन र उनलाई के भन्न सकिन्छ भनेर सोचिरहेकी थिइन् कि उनी पवित्र आत्माबाट कसरी गर्भवती भएकी थिइन्। आइपुग्दा मरियमले ठूलो राहतको सास फेरेको हुनुपर्छ किनकि उनलाई थाहा थियो कि उनको काकीको शरीरभित्र अलौकिक शक्ति भएको छ र उनी विश्वस्त थिइन् कि उनलाई अब केही पनि भन्नु पर्दैन। परमेश्वरले यो जानकारी सिधै एलिसिबालाई प्रकाशद्वारा प्रकट गर्नुभएको छ। लुकाको पुस्तक 1:46-47 पद, अनि मरियमले भनिन्, मेरो प्राणले परमप्रभुको गुणगान गर्दछ र मेरो आत्मा मेरो मुक्तिदाता परमेश्वरमा ब्रह्महाट गर्दछ। मरियमले आफ्नो सबै गहिरो भावना र विचारहरूले परमेश्वरको महिमा गर्दै प्रतिक्रिया दिइन्, मेरो आत्मा आनन्दित हुन्छ भनी उनको घोषणाले परमेश्वरमाथि उनको गहिरो भरोसालाई संकेत गर्छ। यदि उनी ढुङ्गाले हानिन्छन् भनेर डराएकी भए उनी आनन्दित हुने थिएनन्। लुकाको पुस्तक 1:48 पद, किनकि उहाँले आफ्नी दासीको दीनतामा कृपा दृष्टि गर्नुभएको छ, हेर अब उपरान्त सबै पुस्ताले मलाई धन्य के भन्नेछिन्। मरियम तपाई र म जस्तै मानव थिइन्। उनले आफूलाई आफ्नो दास तल्लो दर्जाको रूपमा वर्णन गर्छिन्। भजन संग्रहको पुस्तक 138:6 भन्छ कि परमेश्वरले नम्रहरूमाथि दृष्टि गर्नुहुन्छ। मरियमले आफूलाई यो ऐतिहासिक र अनौठो घटनाको लागि योग्य एक महान व्यक्ति ठानेनन्। लुका 1:49-50 पद, किनभने उहाँ जो शक्तिशाली हुनुहुन्छ उहाँले मेरो निम्ति महान काम गर्नुभएको छ। उहाँको नाउँ पवित्र छ। उहाँको भय मान्यहरूमाथि उहाँको कृपा पुस्तौदेखि पुस्तौसम्म रहनेछ। दया भनेको योग्य न्यायलाई रोक्नु हो। मरियमलाई थाहा थियो कि उनी पापी थिइन् र त्यसैले परमेश्वरको पुत्रलाई आफ्नो गर्भमा बोक्ने सम्मानको योग्य थिइनन्। तर पनि परमेश्वरले यस्तै गर्नुभयो। लुका 1:51-52 पद, उहाँले आफ्नो बाहुलीको सामर्थ्य प्रकट गर्नुभएको छ। उहाँले मनभित्रको कल्पनामा घमण्ड गर्नेहरूलाई छरपष्ट पार्नुभएको छ। उहाँले शक्तिशालीहरूलाई तिनीहरूका सिंहासनबाट हटाउनु भएको छ र दीनहरूलाई उचाल्नु भएको छ। परमेश्वरका प्रतिज्ञाहरू प्राप्त गर्न हामी महान र शक्तिशाली हुनु आवश्यक छैन। परमेश्वर महान र शक्तिशाली हुनुहुन्छ। हाम्रो एकमात्र आवश्यकता नम्र हुनु हो। परमेश्वरले हामीलाई गर्न भन्नुभएको कुरा गर्न जब हामी प्रतिबद्ध हुन्छौं उहाँले हाम्रो लागि आफ्नो योजनाहरूको पूर्ण सफलता ल्याउन आफ्नो शक्ति र अधिकारको साथ कदम चाल्नुहुनेछ भन्ने कुरा जान्न पाउने कति प्रोत्साहनको अद्भुत प्रमाण हो। आजको वचन सुनाइदा र परमेश्वरले तपाईहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
1: श्रोता मित्र, भर्खरै तपाईँले सुन्नुभयो आध्यात्मिक रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा तपाईँको कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसका लागि हाम्रो फोन नम्बर 01-6619 460 01-6619-460 मा सम्पर्क गर्न सक्नुहुनेछ। हौस् त श्रोता, आजका लागि कार्यक्रमबाट हामी सबै बिदा हुन्छौ। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
3: आजी नेनाडी गुदु वापत्ति कया आत्मिकी रेडियो ज्याजो स्पार्क माइ फेथ जिगु विश्वास के चमक हया बिउ। जय मसीह जुजलोपा। जी अमृता महर्जन कार्यक्रम स्पार्क माइ फेथ के सकसित न लसको छ। थौ यहाँ वचनियो शीर्षक दु जी भावी जुजु या जन्म जिगु विश्वास के चमक हया बिउ भाग चार। थौ जी स येशु ख्रिस्ट या त थगु हलिमे गठी आना भुइकल धका सुइगुजुई आदमया हिया वंश जन्म जुपी मेफी फुक्क मिज व मिस्त थेमखु जिस सिके फैकी यीशु ख्रिस्टिया जन्म परमेश्वर मनुया त मुक्ति बिगु मसीहया रूपे थगु बच पुङ्के त बालक योजना देखा दिगु ख मरियम या त परमेश्वर पाखे कृपा द त गुकी वया त भविष्य या महसिया गर्भधारण न्याय त सक्षम जुई थो गथे जुई स्वेनु। लुका एक अध्याय 26-27 पद के धात गुदु एलिसिबाया फाथे दुगु खुला देगा गाब्रियल धाम स्वर्गदूत या त हे परमेश्वर गालिले लागु नास्रते सहरे छोया दिल अन योसेफ धाम मनु नाप कोछिना तम बिहा म छोनी म मिसा सम्बन्धु योसेफ जुजु दाउदिया सन्तान ख अले व बिहा म छोनी म मिसा यागुना मरियम ख मरियम योसेफ लिसे कोछिना तम ख अर्थात व आ योसेफ लिसे इपा यागु मधुनी। लुका एक अध्याय 28 पद के धातगुदो स्वर्गदूत व हे बिया म छोनी म मिसा या था वन थथे दाल ए मरियम परमप्रभु छन्त दया माया याना दिगु दु परमप्रभु छनापन दि मरियम दया याहे बमख वया त लिया परमेश्वर थगु लस्ता केना छन अले प्रभु छिपे नापन दु दैगु खगु वे मरियम थे झिसन परमेश्वर या नीति छुयाए त सतु बोले झिगु भलसा झिलिसे दिम प्रभु के जुइमा जीवो जीवन यानी परमेश्वरिया योजना पुंगे गु जीवो थगु क्षमता मखु। लुका एक अध्याय 29-30 पद के धात गुदु थो नियना वो तस्क ज्ञात अले मन मन थो छुजुगु धका बिसाया त स्वर्गदूत वया त धाल मरियम क्या मुआ परमेश्वर छन्त माया याना दिगुदु यो पी येनमी पी मरियम परमेश्वर र अनुग्रह क्या टेङ्गु ख थो वया त ल लागु उपहार ख छा दासा व अज्यागु छुन क्यागु अधिकार कमे यागु मधु चिस परमेश्वर पाखे यो कुसवा क्या त अवसर छुलाके मफु इपी जिथा वै छा दासा परमेश्वर झित मथिना याना दि अले झित वो वस्तु बिमास्ते व धाथे झिपे योग्य पिख गुलिखे धार्मिक ईसाई देश मरियम या त प्रशंसा यामा पूजा यामा ओ परमेश्वर या पाखे प्रार्थना याना मालेमा धकाशेनी बाइबल गणन वया त थुकथ पूजा या त निर्देशन मनु धर्मशास्त्र वया त छ वजी थे ज्या मनु या रूपे न्यवेका त गु दु गुमिसित परमेश्वर थगु अनुग्रह बित लेयादिगु ख। लुका छगु अध्याय 26 पद के धया त गुदु न्यो थो पाछे दई छम क्या मच भुइकि अले वयागु ना छ यीशु धकाति यो पिन मिपि थन बचाउदु यीशु या अर्थ प्रभु झी उद्धारकर्ता व प्रभु हे मुक्ति ख। वचन 132:11 पद के धया त गुदु जित वै मसिह दाउदिया वंश वै धका धाई मरियम दाउदिया वंशे जुगुली यीशु ख्रिस्ट दाउदिया धाठेम सन्तान जुया जन्मजुई थुकत भविष्यवाणी पुणे लुका एक अध्याय 32-33 पदे धायात बुधु थोम मजा तस्क तधनी अले दकले तधम परमेश्वर क्या धका ना जाई अले परम प्रभु परमेश्वर वया तथा बाजे दाऊदियागु सिंहासन व्याधि वेक सदा याकुबिया संतान जुजु जुयादि अले वेकल याबले याबले हे राज्य अनादि योपि नियनमेपि ध्यान व्याधि स परमेश्वर मरियम या थुफुक्क थम याय तयाचुङ्गु मधु थुफुक्क परमेश्वर यानादि मरियम या थबु तधङ्गु आशीर्वाद बिउगु मखु छादासा वो थुकिया लायख बरु वो थो अनुग्रह प्राप्त या त जब वो परमेश्वरिया छोया हम स्वर्गदूत वया त व्याधिगु परमेश्वरिया प्रतिज्ञा या त विनम्रता पूर्वक विश्वास या त परमेश्वरे त धमख जीवु मखु लुका एक अध्याय 34 पद के धात गुदु अले मरियम स्वर्गदूत या त थथे दाल थथे थुक थ जुई फै जी प्याला मजुनी मरियम मिजलिसे योन स्वापु तगु मधुनी ठो सामान्य प्रक्रिया ख गुकि मिसाया त मच बुके बी उकि मरियम गथे याना मचा देखि फै धका बिचायाना चुन लुका एक अध्याय 35 पद के धया तगुदु अले स्वर्गदूत वया त लिस बिल पवित्र आत्मा हे छिके झायदे दक्ले तधम परमेश्वरियागो शक्ति भूम मचा पवित्र मजुई अले परमेश्वरिया क्या धका ना जाए परमेश्वर मरियमिया पाथे अजु जाए पुगु रूप मुआम शुक्रकिट देखिगु योजना देखल कुकी याना मरियम पाथे दै अले अनन्त मजा भुइके फै लुका छगु अध्याय श्री खुबु पदके धात गुदो छ थला म एलिसिबा मजा भुइकी मखु धका ला छ सिहे सिउ जुई बुढी म जुसा वो पाथे दुगु खुला दे धुकल थुगु साक्षी आना स्वर्गदूत मरियम या त वयागो विश्वासे बलाके त ग्वाली याना चुन लुका छगु यो सुई नै गु पदके धात गुदो उके परमेश्वर र या फुगु छुन मधु परमेश्वर या बस क्या त चिस थगु हे भौतिक सीमितता या त अस्वीकार यायमा अले परमेश्वर या अनन्तता ध्यान बीमा परमेश्वर धागु छुन असम्भव मधु धका स्वर्गदूत मरियम या त धाल मनुते स याय फैगु योक्कु ज्या दु गुगु या त परमेश्वर तस्क सक्षम दु यो पिनियनमेपि आ परमेश्वर प्रस्ता वो या त विश्वास याना स्वीकार यायगु वो स्वीकार यायगु लेगु मरियम के दु वो थुकी या त अस्वीकार यायगु लेसा परमेश्वर वो या त पाथे देखि मखु छादासा मनुतेस यागु स्वतन्त्र इच्छा या निर्णय या त परमेश्वर गुब्लेन उल्लङ्घन याइ मखु लुका छगु अध्याय स्वीचागु पदके धात गुदु अले मरियम धाल सोयादिस चिला परमेश्वरिया भाति जक्क ख छि दयादि थिए हे जित जुवेमा अले स्वर्गदूत लिखाउन मरियम स्वर्गदूत त बिगु बस या त विश्वास याना पवित्र आत्मा पाखे थ त पाथे देके बिल व याक्न हे संसारे हयादि मचा या त परमेश्वरिया क्या धाई वयागु भूमिका चमत्कार यायगु मुखु व प्रभुया सेवक जक्क ख वो परमेश्वरिया इच्छा थगु पाथे दुने पुवंके भित तयार जुल यो पिनियनमेपि छियो बारे छुदु छि परमप्रभुया दास खला छिगु जीवनया नीति परमेश्वरिया योजना पुवंके त छि तयार दुला परमेश्वर नम्र सेवक पिन्त माला छुन वया त तमिपि भाँडापि वा बुद्धि धुपि मनु त मुआ वो मरियम थे विनम्र मनुदे त जक्क माला सुन उबले मरियम योसेफ लिसे इहिपा यागु मधुनी अले आ वो पाछे दत आत्मिकी दृष्टिकोण थो अद्भुत व महान ख तर थुके भौतिक संसारे तथ्यको समस्या वै मरियम थ छे ज पासुपी वो धर्मगुरु या त थगु पाछे दुगु ख गछेना थुके फै इम्स वयागु ख या त विश्वास यायगु छु सम्भावना दुला व्यवस्था निगु पाखे चिस सिके फैकी छम मिजालिसे इफा जुइ ढुङ्कुम मिसायात मे म मिजालिसे गर्भवती जुम मिसायात लोटकेका श्या मागु ख व्यवस्था निपेङ्गु अध्याय एक के थज्या म मिसा आशा याय फुगु दखले भालागु च्याखया रूपे बिहा तगुदु गुगु सम्बन्ध विच्छेद्याना अपमानजनक रूप छुएगु जुइ मरियम यात थन त धङ्गु समस्या दु मरियम यात खलात सुमाल वो एलिसिभा नापल्यात कोसित थो बुद्धिमानी पूर्वक निर्णय ख एलिसिभा वो स्वया त धिम ख अले परमेश्वरिया गु ख दुम ख जुइफु एलिसिभा मरियम त छु जुयाचुन धका थुइकेफु सायद छिन थाकु यी पार्याना चुङ्गुदु अछे खसा छि भलसा याए फु मनु केने त प्रभु या त इना पायाना दिस गुमिस्या छिगु विश्वास प्रोत्साहन हयाबी लुका छगु अध्याय सुई गुगु पी छगु पत्के धात गुदु ठुली जुई धका याक्न हे मरियम यहुदिया पहाडे लागु छगु गामे हुन जकरियायु छे छेने व मरियम एलिसिभा या त जोजलपा या त मरियम वोया त जोजलपा याबले वोयागु पछे चौम मचासन उबले एलिसिभा पवित्र आत्मा जाल अले तसल थथे धाल पवित्र आत्मा जाम जुइगु या अर्थ ख एलिसिभा प्रत्यक्ष रूप परमेश्वर पाखे सन्देश कायतेङ्गु खसा उगु ख प्रत्यक्ष रूप मरियम या त ध्यात्यङ्गु ख लुका छगु अध्यायु पी निगु पी सोङ्गु पत्के ध्यात गुदु मिस्त मध्ये छन्त दक्ले अप्प आशिष त अले छङ्गु पाथे दुम मचयात न आशिष दै जिमे प्रभुयामा हे जिठा बोल थो गथे जुया जुल यपि नेनमिपि मरियम एलिसिभा या त थो पाथे दुगु तका आत्तकन मदानी मरियम या गर्व अजन सामान्य आकारे दुगु ख गर्भधारण सूर्या अवस्था जुगुनी एलिसिभा मरियम गर्भवती जु कथिया नासिल परमेश्वर वया त दर्शनिया मातेम ईश्विया बारे थोख कना दिगु ख एलिसिभा मचया त जिमी प्रभुया मा धका धाल परमेश्वर एलिसिभा या त थो मचा भविष्य या मसिह जुइ धका केना तगु ख लुका छगु अध्यायु पी पेङ्गु पी न्याकु पत्खे धातगुदु छ जित जोजलपा याबले जिगु पाथे चोम मचा लेले ताना सन परमप्रभु धायादिगु ख ताथे जुई धका छ पत्या यागुले छन्त आशिष दै मरियम परमेश्वरया क्या त थगु पाथे तेगु बस बिहा दिगु ख एलिसिभा वया पाथे दुगु ख सत्य ख सिल भविष्य या मसिह आ वयागु म दुने माना चङ्गु ख सिका वो आफुङ्क हे स्तब्द जुल यपि नियनमेपि थो यक्कु सम्भावना दुकि मरियम दक्को यात्रा एलिसिभा या त नापलायत विकल वो पवित्र आत्मा पाथे दत धका छु ध्या फै धका विचायना छुन मरियम थिने म हे तस्क राहतिया सास लागु जुइबा सादा सा वो थ काकिया मेदुने छु अलौकिक घटना जुगु दु धका विश्वास याय त छु धायमागु मधु धका स्यु परमेश्वर थगु जानकारी एलिसिभा या त छगु प्रकाश या माध्यम केना बिल लुका छगु अध्याय पी खुगु पी नेहु पत्के धात गुडु अले मरियम थे धाल जी दुनुल निशे परम प्रभु या त धङ्का सुना मुक्ति बिम परमेश्वर खना जुगु मन तस्क लेता मरियम वयागु दक्को भावना वो विचाया लिसे परमेश्वरिया प्रशंसा याना लिसौ बिल जुगु आत्मा ले ताल धका वैकल धयादिको घोषणा यक्कुइ वैक या परमेश्वर प्रति तस्क भलसा दुगु संकेत बिल लो केकी या त ज्यागु जुसा वो लसता लाई त मोखु जुइ लुका छगु अध्याय यो पिचाको पत्के तयात गुदु छादासा वैकल जी थे ज्याम भाजी या त न दयायाना दिल आउनी खेजी त फुक्क मनुतेस तस्क धन्य मदाई मरियम न वो छ वो जी थे मनुख वो थ त छम चिधम च्यो धका बयानी भजन सच्छिगो सुई चागो यो खुगुर के दया त दाई कि परमेश्वर नम्र मनुते त सोए मरियमा थ त थगु ऐतिहासिकको अजु चागो घटनाया नीति योग्यमा त धम मनु मतागु ख लुका छगु अध्याय पी ए गुगु निगु पके धात गुदु दक्ने त धम व शक्ति दुम परमेश्वर जित थुक थ त धङ्गु क्या याना दिल वेकयागु ना हे पवित्र जु वेकया त माने आइपी वेकल पुस्ता पुस्ता तक दया याना दि दया धैगु योग्य न्याय मबिगु मुखु मरियम थ पापी ख तकाशु परमेश्वर वेकया त थगु पछे तेगु सम्मानिया नीति अयोग्य ख तर परमेश्वर अथे हे या त लुका निय छगु निय निगु पत्के धात गुदु वेकल थगु लायागु शक्ति केना दिगुदु वेकल घमण्ड याइपिनु मने चुङ्गु ग्वास फुक्क सेङ्का दिगुदु वेकल बल्लापी जुजुपिन्त सिंहासन कोक्या दिल अलि छिरपिन्त चुए छोया दिल यो पिनियन मिपी परमेश्वरिया वच क्यात चिस त ध व शक्तिशाली जुइमा परमेश्वर त धम व शक्तिशाली ख जिके मागु छु जक विनम्र जुइगु ख परमेश्वर दयादिगु ज्या याय त प्रतिबद्ध पोङ्के बले वेकल झिगु नीति वेकया योजनाया त पूर्ण सफलता हे त वेकल थगु शक्ति व अधिकार लिसे पला न्याका दि तका सिकेगुनी अद्भुत प्रोत्साहन ख यो पि नियनमिपि थौयागु वचन नियना दिगुली परमेश्वर शिसकसित न सुब्याबिमा जयमसे नियनमिपि छिम्स नकतिन हे जक बाइबलीय प्रभावशाली शिक्षकको आत्मिकी लपु केना दिम सोमन भिक्टर चोया दिगु हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर 2 98 65 33 39 98 65 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जयमसी
4: टाइम चेक यति बेला बिहानको 8 बज्यो।

0: जयमसी साथै नमस्कार सम्पूर्ण श्रोताहरूमा, साथै मेरा प्यारा प्यारा भाइ बहिनीहरू, कार्यक्रम यिपी लेसिङ लिएर उपस्थित भइसकेकी छु म यहाँहरूकै प्यारी दिदी सारा लामा। यहाँहरूकै आफ्नै बाल कार्यक्रम आउने गर्दछ हरेक बुधबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म र पुनः प्रसारण बेलुकी 8:30 देखि 9 बजेसम्म आउने गर्दछ, मात्र गुड न्यूज एफएम 105.1 MHz। र पोखरामा बस्नुहुने भाइ बहिनीहरूले पनि यस कार्यक्रमलाई गुड न्यूज एफएम 105.6 MHz यही समयमा सुन्न सक्नुहुनेछ। र आज भने कार्यक्रममा मैले एउटा पाहुनालाई निम्ताएकी छु र उहाँ चाहिँ टिचर एजुकेटर पनि हुनुहुन्छ र साथसाथै उहाँ बाल संगति शिक्षिका पनि हुनुहुन्छ र विगतमा उहाँले मण्डलीमा चाहिँ क्वेयरमा पनि सहायता पुर्याउनु भएको थियो र उहाँ हुनुहुन्छ सोनु नेपाली महर्जनज्यू र उहाँ चाहिँ कोइनोनिया पाटन मण्डलीबाट हुनुहुन्छ। म उहाँलाई ढिला नगरिकन स्वागत गर्न चाहन्छु। जयमसी
1: जयमसी सायाजी,
0: कस्तो हुनुहुन्छ?
1: एकदम आरामै छु।
0: यहाँलाई स्वागत छ है कार्यक्रममा।
1: हुन्छ, धेरै धन्यवाद।
0: यहाँलाई मैले धेरै समयदेखि चाहिँ यो कार्यक्रमको लागि रिक्वेस्ट गरिरहेको थिएँ है, एकदम व्यस्त हुनुहुन्छ। थोरै आफ्नो परिचय भनिदिनुहोस् न, अहिले केमा इन्गेज हुनुहुन्छ, होइन के गर्दै हुनुहुन्छ?
1: हुन्छ, फेरि पनि जयमसी, मेरो नाम सोनु नेपाली महर्जन भनि नै हाल्नुभयो अघि साराजीले। सो अहिले केमा व्यस्त छु भन्दाखेरि चाहिँ म टिचर एजुकेटर नै हो। सो अहिले चाहिँ म इसिसी भन्ने एउटा अर्गनाइजेसनमा चाहिँ आबद्ध छु। सो त्यहाँ पनि रहेर म नानीहरूको बारेमा नै कुराकानी गरिरहेको हुन्छु अनि चर्चको बारेमा भन्नुहुन्छ भने चाहिँ चर्चमा पनि म नानीहरूसँग नै अहिले काम गरिरहेको छु। सो 7 इयर्सको नानीसँग चाहिँ काम गर्दैछु।
0: अनि यहाँले भन्नुभयो इसिसीमा आबद्ध हुनुहुन्छ एजुकेटरको रूपमा, यहाँको भूमिका चाहिँ त्यहाँ के छ?
1: मेरो भूमिका त्यहाँ चाहिँ अब धेरै नै छ, धेरैवटा कामहरू हामीले गर्नुपर्ने हुन्छ। तर विशेष गरी भन्नुपर्दाखेरि चाहिँ मैले चाहिँ ट्रेनिङहरू दिने काम गर्छु अनि त्यहाँ चाहिँ टिचरहरू आउनुहुन्छ विभिन्न स्कुलहरूबाट अनि हाम्रो धेरै कोर्सेसहरू पनि हुन्छ। सो सर्ट कोर्स, लङ कोर्स है, 1 इयरको कोर्सेसहरू पनि हुन्छ। सो त्यसमा नै आबद्ध छु। सो त्यहाँ नै ट्रेनिङ दिने काम छ अनि त्यो सँगसँगै चाहिँ म कतिवटा स्कुलमा चाहिँ एज कन्सल्टेन्ट पनि आबद्ध छु।
0: कतिको इन्जोय गरिरहनु भएको छ आफ्नो प्रोफेसनलाई?
1: सो यो भन्नुपर्दाखेरि चाहिँ म एकदमै इन्जोय गरिरहेको छु किनकि मेरो होल अहिलेसम्मको एक्सपिरियन्स भनेको नै नानीहरूसँग नै हो, किनकि मैले 10 इयर्ससम्म पनि नानीहरूसँग स्कुलमा काम गर्ने मौका पाएको थिएँ। सो त्यो कुराहरू चाहिँ अहिले केही पनि खेर गएको छैन अनि जुन चाहिँ मैले आफ्नो काममा पनि त्यो अप्लाई गर्न पाएको भएर चाहिँ सो आई एम रियली थ्याङ्कफुल टु गड, आई इन्जोय माई वर्क।
0: भनेपछि पहिला यहाँ टिचरको रूपमा काम गर्नुभयो, अहिले ट्रेनरको रूपमा काम गर्दै हुनुहुन्छ है। र यहाँ बालबालिकाकै बीचमा काम गर्ने भएकोले अब यो प्रश्न सोध्दै गर्दा फेरि अलि हाँस उठ्दो पनि हुन्छ है, यहाँलाई बालबालिका चाहिँ
1: होल अहिलेसम्मको एक्सपिरियन्स भनेको नै नानीहरूसँग नै हो, किनकि मैले 10 इयर्ससम्म पनि नानीहरूसँग स्कुलमा काम गर्ने मौका पाएको थिएँ। सो त्यो कुराहरू चाहिँ अहिले केही पनि खेर गएको छैन अनि जुन चाहिँ मैले आफ्नो काममा पनि त्यो

0: जब फर्स्ट बाइ स्टार्ट गरेँ त्यति बेलामा चाहिँ मैले कहिले पनि सोचेको थिएन कि म हुन्छ नि टिचिङ सेक्टरमा नानीहरूसँग काम गर्छु भने, किनकि मलाई त्यति बेला चाहिँ मन पर्दैन थियो क्या नानीहरू, अनि ओफो टिचिङ चाहिँ गर्न नपरे हुन्थ्यो भन्ने जस्तो चाहिँ लाग्थ्यो। तर जब मैले काम गर्दै गर्दै जाँदाखेरि चाहिँ मैले उनीहरूलाई बुझ्न थालेँ, उनीहरूले पनि मलाई बुझ्यो क्या, अनि त्यो बुझ्दै गर्दाखेरि चाहिँ मलाई आफैले भित्रबाट मोटिभेसन पनि आयो कि ओके मैले चाहिँ के गर्न सक्दो रहेछु नानीहरूसँग, उनीहरूले मलाई बुझ्यो भने त मैले उनीहरूलाई सिकाउन सक्दो रहेछु भन्ने एक प्रकारको आयो। सो त्यसरी नै एकअर्कालाई बुझ्दै गर्दाखेरि नै मलाई उनीहरूको माया पनि लाग्न थाल्यो अनि मन पनि पर्न थाल्यो। सो अहिले म उनीहरूलाई धेरै माया गर्छु, मेरो नानीहरू मसँग एकदम क्लोज छन्।
1: र बालबालिका मनपर्छ भन्नुभयो, र मलाई थोरै यहाँको आफ्नै बाल्यकालको बारेमा जान्न मन लाग्यो के, जान्न चाहिँ मन लाग्यो। सोनु नेपाली महर्जन चाहिँ सानोमा कस्तो हुनुहुन्थ्यो?
0: म भन्नुपर्दाखेरि चाहिँ म चाहिँ त्यस्तो त्यो चञ्चले टाइपको चाहिँ थिइनँ, म एकदमै ज्ञानी काम नेचरको नै थिएँ भनेर भन्नुहुन्छ मेरो मम्मीहरूले भन्दाखेरि चाहिँ। जस मेरो दाइको र मेरो फरक हेर्नु पर्दाखेरि चाहिँ मेरो दाइ चाहिँ अलिकति चञ्चले टाइपको हुनुहुन्थ्यो भने म चाहिँ त्यस्तो थिइनँ भनेर चाहिँ भन्नुहुन्थ्यो। सो मेरो बाल्यकाल चाहिँ एकदमै राम्रो नै बित्यो जस्तो लाग्छ, किनकि मेरो धेरैजना सिब्लिङ्सहरू हुनुहुन्थ्यो, सो मैले रोल प्लेहरू गर्ने मौकाहरू त्यति बेलामा पाएको थिएँ, अनि मेरो धेरै सर्कलमा साथीहरू पनि धेरैजना हुनुहुन्थ्यो त्यति बेलामा। सो एकदमै राम्रो भयो जस्तो लाग्छ मेरो बाल्यकाल।
1: यहाँको अब बाल संगति चाहिँ कसरी बित्यो, हुन्छ नि बाल संगतिमा कसरी हुर्काउनु भयो अथवा भनौँ कसरी प्रभुलाई पाउनु भयो, त्यो थोरै भन्न मिल्छ?
0: मिलिहाल्छ नि। सो बाल्यकालमा मैले सन्डे स्कुलमा चाहिँ जोइन गर्दै गर्दाखेरि मलाई चाहिँ त्यहाँको गीतहरू एकदमै मनपर्ने गीतहरू, अनि त्यो सँगसँगै एक्सन सङहरू गर्दाखेरि, अनि नयाँ नयाँ कुराहरू हाम्रो टिचरहरूले सिकाउनुहुन्थ्यो, जुनमा चाहिँ मलाई रेबेका मिस भन्ने चाहिँ एकदमै याद आउँछ। सो उहाँले चाहिँ यति राम्रोसँग सिकाउनुहुन्थ्यो कि मलाई पनि उहाँ जस्तै हुन मन लाग्ने है, त्यस्तो खालको चाहिँ मैले एउटा इन्सपिरेसन चाहिँ लिइरहेको थिएँ। तर म रेगुलरली नै सन्डे स्कुल चाहिँ मम्मीसँग नै गइरहेको थिएँ, मम्मीले पसलमा यो खानिदिन्छु त्यो खानिदिन्छु भनेर फकाएर चर्च लानुहुन्थ्यो, अनि त्यसरी नै गइराखेको थिएँ। तर त्यति बेलासम्म नि प्रभुलाई चाहिँ पाएको थिएन जस्तो लाग्छ मलाई, किनकि जब मैले याद गर्दाखेरि वेन आई वाज लाइक 22 इयर्स त्यति बेलामा चाहिँ मैले प्रभुलाई पाएको हो है। सो बाल्यकालमा चाहिँ आई वाज इन्जोइङ होइन, मेरो सन्डे स्कुल मैले इन्जोय चाहिँ गरिरहेको थिएँ भने, अनि के खान पाउँछु रमाइलो छ नयाँ कुरा सिक्न पाउँछ भनेर जान्थेँ भने, त्यति बेला चाहिँ प्रभु खासै पाएको मैले अनुभव गरिनँ। तर म जब 22 इयर्सको थिएँ त्यति बेलामा चाहिँ एउटा बाइबल स्टडी गर्दै गर्दाखेरि चाहिँ प्रभु भनेको चाहिँ को हुनुहुँदो रहेछ मेरो लागि भन्ने कुरा चाहिँ मैले त्यति बेलामा थाहा पाएको हो। सो त्यही नै हो।
1: ओके, एकदम इन्ट्रेस्टिङ रहेछ। यहाँले भन्नुभयो बाल संगतिमा हामीलाई एक्सन सङ सिकाउनुहुन्छ हुन्थ्यो भनेर, कुनै याद छ जस्तो रमाइलो आफूलाई मनपर्ने एक्सन सङ?
0: एक्सन सङहरू त धेरै नै छ। सो मनपर्ने भन्दाखेरि चाहिँ एउटा चाहिँ त्यो चाहिँ कहिले पनि पुरानो हुँदैन जस्तो लाग्छ, त्यो दादने गोली यादको भन्नेवाला चाहिँ, सो त्यो चाहिँ कहिले पनि पुरानो हुँदैन जस्तो लाग्छ, रमाइलो पनि छ। सो त्यही नै छ एउटा चाहिँ।
1: ओके, अनि अर्को चाहिँ तपाईँ विवाहित पनि हुनुहुन्छ सायद, हाम्रो इन्फर्मल टक हुँदै गर्दाखेरि घरमा को को हुनुहुन्छ परिवारमा थोरै भनिदिनुहोस् न?
0: मेरो परिवारमा चाहिँ अहिले मेरो हस्बेन्ड, म, अनि मेरो सासू ससुरा हुनुहुन्छ, अनि मेरो देवर देवरानी पनि हुनुहुन्छ, तर उहाँहरू चाहिँ आउट अफ कन्ट्री बाहिर हुनुहुन्छ, अनि हामी चारजना चाहिँ छौँ अहिले घरमा।
1: अनि अब यहाँ बाल संगतिमा पनि आबद्ध हुनुभएको कारणले गर्दाखेरि यो बाल संगतिको सेवकाई चाहिँ कस्तो सेवकाई रहेको छ त?
0: अब यो बाल संगतिको सेवकाई भन्ने बित्तिकै हेर्दाखेरि चाहिँ अब अरूले हेर्दाखेरि चाहिँ नानीहरू खेलाउने हो बस्ने हो एकछिन संगतिमा डिस्टर्ब गर्छ यिनीहरूले भन्ने त्यस्तो टाइपको हुन्छ होइन। तर मलाई चाहिँ कस्तो लाग्छ भन्दा यो चाहिँ एउटा जगको रूपमा चाहिँ हामी लिन सक्छौँ, किनकि सन्डे स्कुलको नानीहरू नै पछि गएर चाहिँ चर्च सम्हाल्ने व्यक्तिहरू बन्न जान्छन् नि त। सो त्यो भएको कारणले हामीले चाहिँ यो जगमा नै हामीले काम गरिरहेछौँ, जहाँनिर चाहिँ उनीहरूले सिक्नुपर्ने उमेरमा नै कति कुराहरू चाहिँ प्रभुको बारेमा सिक्यो भने चाहिँ उनीहरू ठुलो हुँदै गएपछि त्यो कुराहरू प्र्याक्टिस गर्दै गइरहेको हुन्छ।
1: जस्तै कि
0: उनीहरूले हामीले भन्छौँ नि बाइबलमा एउटा ठुलो आज्ञा पनि छ, महान आज्ञा कि आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर, त्यो कुरा चाहिँ हामीले भनि

0: आउँछौँ, तर त्यो कुरा चाहिँ हाउ होइन, हाउ वी हेभ टु प्र्याक्टिस भन्ने कुरा चाहिँ सन्डे स्कुलमा चाहिँ सिक्न एकदमै धेरै जरुरी छ। अब कसरी चाहिँ सिक्ने भन्दाखेरि चाहिँ उनीहरूले आफ्नो साथीलाई एकअर्कालाई प्रेम गर्नु पर्यो, उनीहरूलाई हेल्प चाहिएको छ भने हेल्प गर्नु पर्यो, हो त्यो कुराहरू चाहिँ उनीहरूले सन्डे स्कुलमा नै एकअर्काबाट सिक्नुपर्ने हुन्छ। अनि जब ऊ बढ्दै जान्छ, बढ्दै गइसकेपछि चाहिँ उनीहरू मेबी लिडरसिप पोजिसनमा पनि पुग्न सक्छ। त्यति बेलामा पनि उनीहरूले कसरी हेल्प गर्ने अनि कसरी आफ्नो छिमेकीलाई प्रेम गर्ने भन्ने कुरा चाहिँ उनीहरूले त्यहाँ चाहिँ देखाउन सक्छन्। अनि त्यो प्र्याक्टिस गर्ने उमेर चाहिँ सन्डे स्कुलमा हो। सो यो चाहिँ यस्तो खालको सेवकाई हो भनेर चाहिँ मैले चाहिँ लिएको छु।
1: अब यसमा टिचरको, बाल संगति टिचर र पेरेन्ट्सको चाहिँ कतिको भूमिका हुन्छ त?
0: टिचर र प्यारेन्ट्सको बारेमा भन्नुपर्दाखेरि त मोस्ट अफ द टाइम त प्यारेन्ट्ससँग नै हुन्छ। अब सन्डे स्कुल त जम्मा एक दिन हुन्छ होइन, स्याटरडे हुन्छ, त्यसमा पनि दुई घन्टा हुन्छ, दुई घन्टामा पनि एक घन्टा चाहिँ अब हाम्रो पाटन चर्चको हेर्ने हो भने चाहिँ होल फेलोसिप हुन्छ। एक घन्टा सबै नानीहरू एकै ठाउँमा बसेर सङ्गति गर्नुहुन्छ, एक्सन सङहरू गर्नुहुन्छ, स्टोरी टेलिङ हुन्छ, अनि त्यसपछि चाहिँ बल्ल एक घन्टाको समय छुट्टिन्छ। भनेपछि एक घन्टाको समय मात्रै टिचरसँग हुन्छ है, तर टिचरले त्यो एक घन्टामा पनि धेरै कुराहरू गर्न सक्नुहुन्छ क्या। जस्तै रिलेसन बिल्डअप गर्ने कुराहरू, नानीसँग समयहरू बिताउने, कुराकानीहरू गर्ने, फर्स्टमा चाहिँ यो गर्नु चाहिँ एकदमै जरुरी छ बिब्लिकल कुरामा जानुभन्दा पनि अगाडि है, किनकि हामीले बाइबलको कुराहरू चाहिँ धेरै गर्छौँ, तर हाउ कसरी चाहिँ प्र्याक्टिस गर्ने भन्ने कुरामा अनि रिलेसन बिल्डअप गर्ने कुरामा चाहिँ अलिकति कम भएको जस्तो मेरो क्लासमा चाहिँ मलाई चाहिँ त्यस्तो महसुस भएर चाहिँ सो मैले त्यो कुराहरू चाहिँ प्र्याक्टिस गर्दैछु।
1: तपाईँले चाहिँ कसरी बालबालिकासँग रिलेसनसिप बिल्डअप गर्दै हुनुहुन्छ, कसरी कस्तो खालको क्रियाकलापद्वारा चाहिँ बिब्लिकल नलेजहरू दिँदै हुनुहुन्छ, थोरै भन्नुहोस् न।
0: सो फर्स्टमा चाहिँ अब मैले र मेरो जो पार्टनर हुन्छ उहाँले चाहिँ कसरी हामीले प्लानिङ गर्छौँ भन्दाखेरि चाहिँ फर्स्टमा उनीहरू आउने बित्तिकै चाहिँ उनीहरूलाई के कुराहरू सेयर गर्न मन छ भने चाहिँ उनीहरूलाई सेयर गर्न दिने, त्यो बाइबलकै कुरा हुनुपर्छ भन्ने छैन। उनीहरूको मनमा कति धेरै कुराहरू हुन्छ, जस्तै स्कुलमा के भयो, उनीहरूले स्कुलमा के गर्यो, तिमीलाई चाहिँ के कुरा एकदमै मन परेको थियो हप्ताभरि गएको हप्ताभरि, अथवा तिमीलाई के कुराले चाहिँ एकदम चित्त दुख्यो, त्यो कुरा चाहिँ हामी सेयरिङ गर्न लाउँछौँ, जसले गर्दाखेरि चाहिँ उनीहरूको मनमा भएको कुराहरू उनीहरूले खुलेर हामीसँग भन्न सक्यो, अनि नेक्स्ट टाइमदेखि चाहिँ उनीहरूलाई अड लाग्दैन क्या, डर लाग्दैन। सो त्यसरी चाहिँ मैले चाहिँ रिलेसन बिल्डअप गर्ने काम गर्दैछु। अनि मैले यो प्र्याक्टिस गर्दै गर्दाखेरि हुन त जम्मा एक वर्ष भयो, मैले यो कुरा सिक्स इयर्समा हुँदाखेरि प्र्याक्टिस गरेको थिएँ, अहिले म सेभेन इयर्सको नानीहरूलाई हेर्दैछु। अनि त्यही नानीहरू अहिले सेभेन इयर्समा आउँदाखेरि चाहिँ उनीहरू एकदम ओपन छ क्या मसँग। अनि मैले जब उनीहरूलाई लिसनिङमा प्र्याक्टिस गर्न थालेँ, जब मैले उनीहरूलाई सुन्न थालेँ, उनीहरूले पनि मलाई सुन्न थालेँ क्या। अनि त्यो चाहिँ मैले उनीहरूमा देखेको चेन्जेस हो। सो यो चाहिँ एकदमै हुनुपर्छ, एकअर्कालाई सुन्ने काम चाहिँ हुनुपर्छ। टिचरले एकोरो बोलिराख्ने मात्रै होइन, सिकाउने काम मात्रै होइन, तर ऊबाट पनि सुन्ने, आफूले पनि सिकाउने काम चाहिँ हुनुपर्छ भन्ने चाहिँ लाग्छ।
1: अब अहिले नेपालको शिक्षालाई हेर्दै गर्दाखेरि पनि एक्टिभिटी बेसमा जानुपर्छ भन्दै गर्दाखेरि यहाँ आफै पनि ट्रेनर हुनुभएको कारणले गर्दा यो कुरा अरूलाई सिकाउनुहुन्छ नि त, त्यही भएर यहाँले चाहिँ त्यो कुरालाई चर्चको बाल संगतिमा चाहिँ कसरी त्यो टिचिङमा प्रयोगमा ल्याइरहनु भएको छ एक्टिभिटी बेसमा, कुनै उदाहरण?
0: त्यो चाहिँ अब मैले म बिङ ट्रेनर होइन त्यसरी आएको भन्नुभन्दा पनि अगाडिदेखि नै प्र्याक्टिसमै थियो। कोइनिया पाटो सर्चमा चाहिँ यस्तो छ, एउटा टपिक भयो भने चाहिँ दुई हप्तासम्म त्यो टपिक जान्छ। सो एक हप्तामा चाहिँ उहाँहरूले स्टोरी टेलिङ अथवा कुनै बाइबलको कुरा सिकाउनुहुन्छ भने नेक्स्ट विक चाहिँ एउटा एक्टिभिटी गर्ने विक भनेर चाहिँ राख्नुभएको छ। अनि मैले यसलाई चाहिँ अलिकति मोडिफाई गरेको छु मेरो क्लासमा चाहिँ। सो मैले चाहिँ कसरी गर्छु भन्दा, बिब्लिकल कुरा थोरै उसलाई स्टोरीहरूबाट भन्नुपर्ने छ भने चाहिँ स्टोरी भन्छु, अनि त्योसँग नै रिलेटेड एक्टिभिटीहरू गराउँछु, जुन चाहिँ स्मल ग्रुप एक्टिभिटी, जुनमा चाहिँ उनीहरूलाई सानो सानो समूहमा राखेर एउटै मात्रै एक्टिभिटी होइन तर डिफ्रेन्ट डिफ्रेन्ट एक्टिभिटीहरू चाहिँ गराउँछु, अनि जसले गर्दाखेरि चाहिँ उसले त्यो एउटा स्टोरीलाई नै डिफ्रेन्ट ठाउँबाट चाहिँ कस्तो देख्दो रहेछ। जस्तै एउटा एक्टिभिटीमा मैले उसलाई कलरिङ गर्न दिएँ भने चाहिँ ओके, कलरिङ गर्दै गर्दाखेरि उसले त्यो एक्टिभिटीलाई कस्तो देख्दो रहेछ भन्ने कुरा उसले बुझिरहेको हुन्छ भने, अर्को स्मल ग्रुपमा चाहिँ मैले उनीहरूलाई गेम गराइरहेको हुन्छु, अनि त्यो गेमबाट पनि उनीहरूले त्यो कुरालाई बुझ्ने मौका पाइरहेको हुन्छ, अनि फेरि अर्को विक पनि त्यसरी नै जान्छ। सो डिफ्रेन्ट एक्टिभिटी चाहिँ हुन्छ। सो मैले आफूले सिकेको कुरा चाहिँ यसरी अप्लाई गरिरहेको छु अहिले चाहिँ।
1: अब यहाँले भन्नुभयो नि यति धेरै एक्टिभिटीहरू प्लान गर्दै गर्दाखेरि त अब चाहिने सामग्रीका कुराहरू पनि त हुन्छ नि त, त्यो सामग्रीका कुराहरू चाहिँ हुन्छ नि, बच्चालाई हामीले बाल संगति भन्ने बित्तिकै एउटा कक्षा खाली हुनु पर्छ कि अथवा त्यहाँ पनि धेरै प्रकारका बालबालिकालाई चाहिने खेलका सामग्रीहरू हुनु आवश्यक छ, कस्तो हुनुपर्छ?
0: यो चाहिँ अब हामी टिचरकोमा नै भर पर्छ। सो तपाईँले कसरी प्लान गर्दै हुनुहुन्छ, मेन त तपाईँले हेर्नु पर्यो तपाईँको चर्चमा नानीहरूको लागि चाहिँ के सामग्रीहरू अलरेडी नै छ, त्यो कुराहरूलाई नै तपाईँले अझै सानो समूहमा राख्नुभयो भने चाहिँ धेरै सामग्री चाहिएन, किनकि सानो समूहलाई अलिकति सामान भए पनि पुग्यो। तर तपाईँले एकैचोटि गराउँदाखेरि चाहिँ धेरै सामान चाहिन सक्छ नि त, होइन? त्यो भएको कारणले टिचरले आफैले प्लान गर्नु पर्यो तपाईँकोमा के अभाइलेबल छ, छैन भने चाहिँ एकदमै लो कस्टमा हामीले कसरी काम गर्न सक्छौँ, होइन? अब कतिवटा फ्याँक्न राखेको सामग्रीहरूलाई पनि हामीले क्रिएटिभ भएर प्रयोग गर्न सक्छौँ,
1: खेलको कार्यमा युज गर्न
0: मिल्यो है। सो टिचर चाहिँ अलिकति क्रिएटिभ पनि हुनुपर्ने हुन्छ, अनि प्लानिङ गर्दाखेरि पनि अलिक केयरफुल हुनु पर्यो, वाइज हुनु पर्यो कि कुन सामग्री चाहिँ मैले यो एक्टिभिटी गर्दै गर्दाखेरि चाहिँ मेरो लेसनमा चाहिँ हेल्प हुन्छ भन्ने कुरा चाहिँ टिचरले चाहिँ सोच्नु पर्यो।
1: कतिपय अब चर्चहरूमा चाहिँ अब बालबालिकाको निम्ति पनि अब प्ले मटेरियल्सहरू हुन्छ नि, त्यसमा पनि लगानी गर्नुपर्छ है, त्यसमा पनि थोरै स्पेन्ड गर्नुपर्छ उहाँहरूको नानीहरूको खेलौनाको लागि भन्ने कुराहरू धेरैजनालाई त्यो आइडिया नहुन सक्छ कि, होइन? अथवा अलिकति आर्थिक रूपमा इच्छा भएर पनि अलिकति आर्थिक कुराहरू जुटाउन गाह्रो भएर पनि हुनसक्छ। तपाईँलाई के लाग्छ, बालबालिकाको निम्ति त्यो बजेट छुट्याउनु खेलौनाहरूको निम्ति त्यो सही हो कि गलत हो?
0: एकदमै राम्रो प्रश्न है। सो यो कुरा चाहिँ थाहा हुँदैन क्या, अब हुन त सन्डे स्कुल नानीहरूको लागि भनेर राख्नु चाहिँ हुन्छ, तर नानीले कसरी सिक्छ भन्ने चाहिँ थाहा हुँदैन क्या, अब मेबी ठुलो लिडरहरूलाई पनि थाहा हुँदैन। त्यो भएको कारणले गर्दाखेरि म चाहिँ के भन्न चाहन्छु भन्दा चाहिँ, सानो नानीहरूले सिक्ने भनेको नै उनीहरूको पाँचवटा इन्द्रियबाट हो, जुन चाहिँ फाइभ सेन्स अर्ग्यान्स भनेर भनिन्छ नि, होइन? उनीहरूले छोएर, सुँगेर, चलाएर अनि गरेर नै सिक्ने हुन्छ क्या, उनीहरू काइनेस्थेटिक लर्नर हुन्छ। त्यो भएको कारण
1: त्यो भनेको चाहिँ
0: काइनेस्थेटिक भनेको चाहिँ उनीहरूले छोएर गरेर नै हेर्नुपर्ने,
1: गरेर गर्नुपर्ने,
0: खेलेर चाहिँ सिक्ने उमेर हो क्या यो भनेको चाहिँ, है? मैले अघिदेखि फाउन्डेसन भनिरहेको थिएँ नि, होइन? सो यो उमेरको नानीहरू चाहिँ छोएर गरेर नै गर्नुपर्ने हुन्छ। त्यो भएर हामीले एउटा ठोस वस्तु चाहिँ उनीहरूको हातमा दियो भने चाहिँ उनीहरूले अझ राम्रोसँग सिक्न सक्छ है। तर धेरै थ्योरीहरू दिने, धेरै प्रश्नहरू सोध्ने गर्यो भने चाहिँ उनीहरूलाई एकदम इरिटेसन हुन्छ क्या, अनि त्यो सन्डे स्कुल बोरिङ पनि हुन जान्छ। तर जब तपाईँले सामग्री प्रयोग गरेर गर्नुहुन्छ भने चाहिँ त्यो क्लास चाहिँ एकदम इन्ट्रेस्टिङ हुन्छ, अनि नानीहरू पनि रेगुलर आउन थाल्छ। तर तपाईँ त्यो प्रयोग गर्नु नै भएको छैन, खाली थ्योरीबाट बोल्ने, म अर्को हप्ता तिमीहरूलाई क्वेसन सोध्छु है भनेर हुन्छ नि, यस्तो
1: पदहरू कण्ठ पार्न लगाउने, होइन?
0: त्यसले चाहिँ स्ट्रेस हुन सक्छ नानीलाई, प्रेसर हुन सक्छ।
1: अनि यो चाहिँ अब हामी पनि त्यही वेबाटै हुर्केको हो नि त, अब टिचर भएपछि चाहिँ छडी लगाउनु पर्छ, हुन्छ नि, बच्चालाई अलिकति स्ट्रिक्टमा राख्नुपर्छ, होइन? माया गर्यो भने त हुन्छ नि टिचरलाई टेर्दैन भन्ने कुराहरूमा तपाईँलाई चाहिँ के लाग्छ, होइन? स्ट्रिक्ट टिचर हुनुपर्छ कि, होइन, अथवा अलिकति मायाले सिकाउनु पर्ने तरिका के लाग्छ?
0: अब हामी पनि त्यसरी नै हुर्केको हो, किनकि हामीलाई पनि स्ट्रिक्टली नै सिकाउनुहुन्थ्यो, गाली गर्नुहुन्थ्यो, पदकण्ठहरू भएन भने मार्क्सहरू काट्ने कुराहरू पनि हुन्थ्यो, अनि कहिलेकाहीँ पिटाइ पनि खाइन्थ्यो होला। तर सन्डे स्कुलमा चाहिँ त्यति साह्रो हुँदैन होला, स्कुलहरूमा चाहिँ त्यस्तो हुन्छ होला है। सो छडी लाउने कुराहरू गर्दै गर्दाखेरि चाहिँ आई थिङ्क बिङ टिचर चाहिँ अलिकति आफ्नो बााउन्ड्री चाहिँ सेट गर्नुपर्ने नै हुन्छ, नत्र भए चाहिँ उनीहरूले तपाईँलाई सुन्दैन, होइन? अलिकति बााउन्ड्री सेट चाहिँ गर्नु पर्यो, तर नानीलाई डर चाहिँ हुनु भएन क्या। उनीहरूले पनिसमेन्ट पायो भने पनि किन पनिसमेन्ट पाए त भन्ने कुरा चाहिँ टिचरले अलिकति क्लियरली नै भन्नुपर्छ होला।
1: ओहो, आज त सोनु मिसको क्लास हो भनेर त्यो डर हुनु भएन, होइन? र यो हुँदा हुँदै चाहिँ कहिलेकाहीँ बाल बालिकाहरूलाई बाल संगति आउनको लागि के कुराले रोकावट गर्छ जस्तो लाग्छ?
0: अब बाल संगतिमा आउनलाई रोकावट चाहिँ अहिले मैले रिसेन्टली देखेको चाहिँ कस्तो छ भन्दाखेरि, हामी प्यारेन्ट्सहरू नै धेरै बिजी हुन्छौँ क्या, प्यारेन्ट्सहरू नै धेरै बिजी हुन्छौँ, अनि सन्डे स्कुललाई खासै प्रायोरिटी नदिएको पनि हो कि जस्तो पनि लाग्छ अरू कुराहरूले, प्यारेन्ट्सले गर्दाखेरि नै आउन नपाएको पनि हुनसक्छ। एउटा कारण चाहिँ प्यारेन्ट्सको आफ्नै काम हुन्छ, त्यो कारणले आउन नपाएको पनि हुन्छ, त्यस्तो कारणहरू पनि छ। अनि अर्को चाहिँ त्यही इन्ट्रेस्टिङ नभएको कारणले, जहिले पनि एउटै तरिकाले हामीले लाँदाखेरि चाहिँ त्यो क्लास इन्ट्रेस्टिङ हुँदैन। अनि नानीहरू झन् छिट्टै बोर्ड हुन्छ किनकि उनीहरूको टाइम स्पेन एकदम धेरै कम हुन्छ, उनीहरूको सुन्न सक्ने अटेन्सन गर्न सक्ने क्षमता धेरै हुँदैन। त्यो भइसकेपछि टिचरले जब राम्रो प्लानिङ गर्नु हुँदैन भने त्यसले पनि रोकावट ल्याउन सक्छ, नानीलाई आउन मन नलाग्ने।
1: भनेपछि प्लानिङको पनि धेरै महत्व रहेको छ है। तपाईँको कक्षामा चाहिँ कतिजना नानीहरू हुनुहुन्छ अहिले? उमेर सातकोलाई हेर्दै हुनुहुन्छ भन्नुभयो है?
0: हजुर, मेरो चाहिँ टोटलमा 12 हुनुहुन्छ नानीहरू 7 उमेरकोमा चाहिँ। तर उहाँहरू पनि कतिजना रेगुलर आउने, प्राय चाहिँ रेगुलर आउनुहुन्छ तर कहिले काहीँ चाहिँ मिस हुन्छ उहाँहरू।
1: कतिपय मण्डलीहरूमा चाहिँ सबै उमेरका नानीहरूलाई चाहिँ एकै ठाउँ राखेर बाइबलीय शिक्षाहरू दिने कुराहरू रहेको छ। यहाँको चर्चमा चाहिँ कुन कुन उमेर समूहलाई क्याटेगोराइज गरेर अब बाल संगति बस्ने उमेर चाहिँ कतिदेखि कतिसम्म छ यहाँको चर्चमा?
0: मेरो चर्चमा भन्नुपर्दाखेरि चाहिँ 5 बिलोको एउटा ग्रुप नै हुन्छ, जुनमा चाहिँ हामीले छुट्टै छुट्टै नै राख्छौँ। जस्तै 5 त सँगै नै भइहाल्यो 5 बिलोको चाहिँ, तर 6, 7, 8, 9, 10 गरेर चाहिँ हाम्रो 18 चाहिँ नानीहरू छुट्टै छुट्टै नै बस्नुहुन्छ। अनि तर अब हाम्रो चाहिँ क्लासेसहरू पनि धेरै नै छ नि त, सन्डे स्कुलको लागि भनेर छुट्टै नै छ, त्यो भएको कारणले हामीले चाहिँ त्यसरी नै राखेका छौँ।
1: भनेपछि 18 उमेर समूहको छ है। अनि मैले तपाईँलाई एउटा प्रश्न गर्न मन लाग्यो है, अब यति धेरै व्यस्त हुनुहुन्छ, कहिलेकाहीँ आफूलाई पनि रिफ्रेसमेन्ट चाहिन्छ नि त, अनि छुट्टीको समयमा अथवा फुर्सदको समयमा चाहिँ तपाईँलाई के गर्न मनपर्छ, रुचिको विषयहरू चाहिँ के होला त?
0: अब अहिले चाहिँ मेरो अलिकति चेन्ज भएको छ, पहिला चाहिँ मेरो ट्राभलिङ एकदम धेरै थियो होइन, ट्राभलिङ चाहिँ मलाई एकदम गर्न मनपर्थ्यो, तर अहिले चाहिँ मेरो काम नै ट्राभलिङ भएको कारणले अहिले चाहिँ मलाई घरमा नै बस्न मनपर्छ, अनि घरमा सरसफाइहरू गर्ने, अनि त्यसपछि खाली समयमा चाहिँ यत्तिकै पल्टेर बस्ने, अनि गीतहरू सुन्ने, कहिलेकाहीँ मुभीहरू हेर्ने, जस घरमा नै बस्न मनपर्छ अहिले चाहिँ मलाई।
1: अहिले चाहिँ अलिकति
0: चेन्ज भएको छ,
1: चेन्ज हुनुभयो प्रोफेसनले गर्दाखेरि। र अघि यहाँले भन्नुभयो नि एकदम यो चाहिँ सिरियस कुरा नै हो, अब उमेर 5-18 नानीहरू हुँदै गर्दाखेरि अहिले चाहिँ तपाईँले टिनेजको नानीहरू सँगसँगै हुन्छ नि, विभिन्न नानीहरूमा चाहिँ कस्तो खालको समस्याहरू देखिरहनु भएको छ के? जस्तै उनीहरू अलिकति इमोसनली पनि अलिकति डाउन भइरहेको होइन, अब इन्स्ट्रक्सनहरू दिइरहँदाखेरि पनि नानीहरूले चाहिँ नबुझ्ने हुन्छ नि, अलिकति मन नदेखाउने कुराहरू हुन्छ, यसमा चाहिँ कसरी तपाईँले डिल गरिरहनु भएको छ?
0: यो चाहिँ अब अहिलेको नानीहरूको चाहिँ एकदमै ठुलो प्रब्लम नै भन्छु म चाहिँ। अनि प्राय नानीहरू चाहिँ अहिले एकदम टेक्नोलोजी फ्रेन्डली छन् नि त, सो प्राय नानीहरूको आफ्नै मोबाइल हुन्छ, आफ्नै ट्याबहरू हुन्छ, अनि उनीहरू प्राय त्यसमा नै समय बिताउने भएको कारणले गर्दाखेरि चाहिँ उनीहरूको त्यो टाइम स्प्यान, मैले अघि भने नि उनीहरूको अटेन्सन स्प्यान हुन्छ, सो त्यो चाहिँ एकदमै घट्दो छ क्या अहिले। अनि त्यो भएको कारणले गर्दाखेरि चाहिँ हामीले जब उनीहरूलाई इन्स्ट्रक्सन दिइरहन्छौँ उनीहरूलाई चाहिँ छिटो दिए हुन्थ्यो, छिटो भने हुन्थ्यो भन्ने हुन्छ क्या, किनकि उनीहरूले मोबाइलमा जे पनि एकदम छिटो पाउँछ नि त, सर्ट रिल्सहरू हेर्छ उनीहरूले, गेमहरू खेल्दाखेरि ठ्याक्क उनीहरूले भनेको टाइममा नै हुन्छ नि त, त्यही भएर उनीहरूले ह्युमन बिङसँग पनि त्यस्तै नै एक्सपेक्ट गर्छ क्या, जस्तै आफ्ना मम्मी बाबाबाट पनि त्यही एक्सपेक्ट गरिरहेको हुन्छ, टिचरबाट पनि त्यही एक्सपेक्ट गरिरहेको हुन्छ, अनि सो उनीहरूलाई धेरै त्यो सुन्न मन पर्दैन क्या, धेरै बसिराख्न चाहिँ मन पर्दैन, अनि सो अहिले चाहिँ त्यही नै जस्तो लाग्छ मलाई प्रब्लम चाहिँ, त्यो भएको कारणले छिट्टो रिसाउने, उनीहरूले भनेको टाइममा दिएन भने सामानहरू फाल्ने, हो त्यो कुराहरू चाहिँ मैले देखिरहेको छु
1: अहिले चाहिँ। मैले धेरै पेरेन्ट्सहरूबाट पनि सुनिरहेको हुन्छु कि मेरो नानीले त मोबाइल नदेखाएसम्म भातै खाँदैन होइन, अथवा जतिखेर नि मोबाइल मात्रै चलाउँछ, कसरी उसलाई चाहिँ यो बानीबाट छुटाउने होला भन्ने कुराहरू छ के, यसमा चाहिँ तपाईँको केही आइडियाजहरू?
0: अब मैले ठ्याक्कै यही नै गर्नु भनेर भन्न सक्दिनँ, तर मैले चाहिँ के प्र्याक्टिस गरिरहेको छु भन्दाखेरि, मेरो पनि दाइको छोरी छ जो चाहिँ 5 भयो, अनि उसलाई पनि त्यस्तै मोबाइल भएन भने उसले खाना खाँदैन, अनि जति बेला नि मोबाइल भएन भने टिभी भए पनि चाहिन्छ उसलाई है, अनि त्यसको लागि चाहिँ अहिले चाहिँ मैले रुल्स बनाएको छु। सो रुल्स चाहिँ के फलो हुन्छ भन्दाखेरि, उसले अब चाहिँ तिम्रो यति मिनट मात्रै बाँकी छ है टिभी हेर्ने, नत्र भए त ऊ रिसाइहाल्छ अहिले नै टिभी बन्द गर्यो भने त, त्यही भएर उसँग नै बसेर हामी दुवैजना मिलेर चाहिँ रुल्स बनायो, ओके ल तिमीले त धेरै टिभी हेर्न थालेछ आजकल, अब यसलाई कम गर्नुपर्छ, सो लेट्स मेक रुल्स होइन हामी दुईजना मिलेर बनाऊ भनेर चाहिँ हामी बनाउँदाखेरि चाहिँ उसको चाहिँ टाइमर सेट हुन्छ, सो त्यो टाइमरसम्म उसले हेर्छ अनि त्यसपछि आफै बन्द गर्छ है। सो यस्तो कुराहरू पनि हामीले गर्न सक्छौँ। अनि अर्को भनेको चाहिँ फ्यामिलीहरू बसेर सँगै बसेर कतिवटा कुराकानीहरू गर्ने, किनकि प्यारेन्ट्सहरू पनि यति बिजी हुनुहुन्छ कि नानीको कुरा सुन्नलाई समय नै छैन क्या। अनि खालि खाना खान्दियो, खाना खाँदैपछि होमवर्क गर्न लगायो अनि त्यतिकै मात्रै हुन्छ। तर नानीलाई कति धेरै कुराहरू सेयर गर्न मन लागिरहेको हुन्छ, त्यो कुराहरू सुनेर उसलाई कुनै कुरामा डर लागिरहेको छ भने सँगै बसेर प्रार्थना गर्ने हो कि हो, त्यो कुराहरू चाहिँ घरमा पनि प्र्याक्टिस गर्नुपर्छ जस्तो लाग्छ, जसले गर्दा चाहिँ नानीले पनि तपाईँलाई सुन्न सक्छ कि यस्तो नगर है, धेरै मोबाइल नचलाऊ है भन्दाखेरि चाहिँ उसले सुन्न सक्छ, किनकि उसको पनि मनमा कति धेरै कुराहरू होला अनि त्यो हामीले पनि समय नदिएको कारणले त्यस्तो भएको पनि हुन सक्छ।
1: भनेपछि पेरेन्ट्स र नानीहरू बीच चाहिँ एउटा क्वालिटी टाइमको समय हुन पर्यो होइन। र अहिले चाहिँ अब हामीले यसो हेर्छौँ भने चाहिँ प्राय हुन्छ नि मानिसहरूले चाहिँ नानीहरूलाई हुन्छ नि कस्तो चकचके बच्चा, कस्तो बदमास बच्चा होइन, अब मण्डलीहरूमा पनि देखिरह हुन्छ नि त, अब बच्चाहरू अलिकति उफ्रिने हुन्छ नि चल्ने भयो भने ओहो यो बच्चा त यस्तो बदमास छ भन्ने त्यो वेबाट हामीले उहाँहरूलाई त्यो नाम दिइरहेका हुन्छौँ। त्यो नाम दिनु चाहिँ सही हो कि होइन, अथवा बच्चाहरू चकचके नै हुने हो कि के हो?
0: अब अहिलेको नानीहरूलाई हेऱ्यो भने चाहिँ नानीलाई हेरेर चाहिँ हामीले नाम राख्ने गरेछौँ होइन, कोही चाहिँ एकदम बाँदर जस्तो चकचके भन्ने कुराहरू चाहिँ हामी गर्छौँ। अनि अब जस्तै बाइबलमा चाहिँ एउटा भनाइ पनि छ क्या, हाम्रो बोलीमा चाहिँ शक्ति हुन्छ भन्ने कुरा है। अनि झन् हामी अब नानीहरूलाई पढाउने टिचर भइसकेपछि चाहिँ त्यस्तो वर्डहरू चाहिँ हामीले बोल्नु हुँदैन, किनकि जति हामीले त्यो वर्डहरू बोल्दै जान्छौँ त्यो नानीले चाहिँ साँच्चीकै त्यही नै महसुस गर्छ क्या, ऊ चाहिँ चकचके नै हो, ए म चाहिँ बाँदरै हो, मलाई चाहिँ जहिले पनि टिचरले यही नै भन्नुहुन्छ म चाहिँ बाँदरै हो भनेर उसले विश्वास गर्न थाल्छ क्या है। सो चकचके भन्ने बित्तिकै उसले हेर्न पनि थाल्छ है, सो इट मिन्स कि उसले त्यो कुरालाई बिलिभ गरिसकेको छ है। त्यही भएर सकेसम्म चाहिँ हामीले नाम दिने काम चाहिँ यो चाहिँ एकदमै राम्रो होइन है, नाम दिने काम चाहिँ एकदमै राम्रो होइन। हामीलाई पनि सानो बेलामा कति धेरै नामहरू दिएर बोलाउनुहुन्थ्यो, तर अहिले मात्रै थाहा भयो कि त्यो चाहिँ गलत हो रहेछ, जस्तो भने त्यस्तै नै हुने रहेछ भन्ने कुरा चाहिँ।
1: तर अब हामी ठुलो मान्छे भन्दा नानीहरू चाहिँ एकदम उफ्रेको उफ्रै हुन्छ नि, एकछिन बस्न नसक्ने, त्यो चाहिँ किन हुन्छ?
0: त्यो चाहिँ अब उमेरको हिसाबले नै हो, किनकि उनीहरूसँग एकदमै धेरै एनर्जी हुन्छ, एकदमै धेरै ऊर्जा चाहिँ उनीहरूमा आइरहेको हुन्छ अनि त्यो चाहिँ रिलिज हुनु नै पर्छ क्या। अनि त्यो रिलिज हुने खालको एक्टिभिटी चाहिँ तपाईँले प्लान गर्नै पर्छ है, जसले गर्दा ऊ उफ्रिएर दौडेर चाहिँ उसले त्यो जब रिलिज गर्छ भने चाहिँ बल्ल ऊ काम भएर तपाईँको क्लासमा बस्न सक्छ है। यदि ऊ चलिरहेको छ भने चाहिँ उसँग धेरै एनर्जी छ भन्ने कुरा चाहिँ तपाईँले बुझ्नु पर्यो, अनि क्लासमा पनि त्यस्तै खालको एक्टिभिटीहरू गराउनु पर्यो, अनि धेरै गाह्रो पनि गराउनु पर्दैन, खालि तपाईँले ट्रान्जिसन एक्टिभिटी सर्ट एक्टिभिटीहरू चाहिँ उठ बस होइन उता छोएर आऊ रातो कलर छोएर देखाऊ हो यस्तो खालको एक्टिभिटी मात्रै एकछिन तपाईँले दुई मिनट गराउनु भयो भने पनि त्यो नानीहरू चाहिँ काम भएर बस्न सक्छ क्या क्लासमा।
1: आज भोलि अब त्यो त बाल संगतिमा हुँदाखेरि अब बाँकीको 24 घण्टा त अब बामासँगै बिताउने हो नानीले होइन, त्यो हुँदै गर्दा कहिलेकाहीँ चाहिँ पेरेन्ट्सहरू नै एकदम हार मानिरहेको म देख्छु के, ओहो मेरो बच्चा कति चक्छ के, कसरी तह लाउने होला भन्ने खालका कुराहरू होइन। अब उनीहरूको त्यो एक्टिभनेसलाई एकदमै हुन्छ नि अलिकति काम डाउन गर्नको लागि घरमा चाहिँ पेरेन्ट्सले के गराउन सक्नुहुन्छ त?
0: अब हामीले साइन्टिफिकल्ली हेर्ने हो भने त नानी जति उनीहरू चल्यो त्यति नै उसको ग्रोथ हुने हो है, ऊ मेन्टल्ली पनि त्यतिकै ग्रोथ भइरहेको हुन्छ अनि त्यो सँगसँगै फिजिकल्ली पनि ग्रोथ भइरहेको हुन्छ, अनि नानीले सिक्ने पनि त्यसरी नै हो। जब उसले काम बिगार्छ त्यति बेला मात्रै उसलाई थाहा हुन्छ कि उसको काम बिग्रियो भनेर।
1: हाम्रो हामी जब सानो हुन्थ्यौँ त्यो बेलामा चाहिँ हात बाँधेर चुपो लाएर बस्यो भने चाहिँ ओहो कस्तो ज्ञानी बच्चा भन्ने खालको कुरा हुन्थ्यो नि त होइन।
0: हो, तर जब हामी धेरै उसलाई एक्टिभिटीहरू गर्न दिन्छौँ, उसलाई चल्ने मौका दिन्छौँ, एक्सप्लोर गर्ने मौका दिन्छौँ, त्यसरी नै उसको लर्निङ भइरहेको हुन्छ, उसले त्यसरी नै सिकिरहेको हुन्छ। तर जब हामीले त्यसलाई बाँधेर राख्छौँ भने चाहिँ उसलाई अलिकति एक्सप्लोर गर्नलाई त्यो क्वेसनहरू सोच्नलाई पनि उसलाई गाह्रो हुन्छ, कसैको क्वेसनहरू सोद्धाखेरि पनि उसलाई प्रश्न गर्न पनि गाह्रो हुन्छ, किनकि उसले सोच्नै सक्दैन ला के भन्ने होला होइन भन्ने कुराहरू पनि हुनसक्छ।
1: यहाँहरूलाई आजको कार्यक्रम कस्तो लाग्यो? अवश्य नै आजको कुराकानीबाट यहाँहरूले पनि आशिष पाउनु नै भयो होला। आज मसँग कार्यक्रममा हुनुहुन्थ्यो एकदमै विशेष अतिथि, उहाँ हुनुहुन्थ्यो सोनु नेपाली महर्जन, र उहाँ चाहिँ क्वैनोनिया पाटन मण्डलीबाट बाल संगति शिक्षिका पनि हुनुहुन्थ्यो, र उहाँ ईसीईसीमा कार्यरत एक टिचर एजुकेटर पनि हुनुहुन्थ्यो, र साथसाथै उहाँ बाल बालिकाको क्षेत्रमा काम गर्ने एक व्यक्ति हुनुहुन्थ्यो, प्रभुको छोरी हुनुहुन्थ्यो। र यति भन्दै अब आजको कार्यक्रमबाट मैले विदा माग्ने समय पनि भइसकेको छ, र सम्पूर्ण भाइ बहिनीहरू र सम्पूर्ण श्रोताहरूलाई खुशी रहनुहोस्, स्वस्थ रहनुहोस् भन्दै विदा माग्छु। हस्त, जय मसीह, नमस्कार, साथै न्यानो माया।

0: जय मसीह, म सृजना बोहरा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति। कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

प्रिय मित्रहरू, आजको बाइबल पाठ मैले प्रस्थानको पुस्तक 23 अध्यायको 1-8 पदसम्म छानेको छु। यसरी लेखिएको छ, झुटा गवाही नदेऊ, दुष्टको साथ लागेर त्यसको निम्ति इच्छापूर्ण गवाह नबन, खराबी गर्न भीडसँग नलाग, मुद्दामा बहुमततिर लागि गवाही दिएर इन्साफ नबिगार, गरीब भनेर उसको मुद्दामा पनपक्षी नगर। यदि तिमीहरूले आफ्नो शत्रुको गोरु वा गधा बिचकेर जाँदै गरेको देख्यौ भने त्यसलाई फर्काएर फेरि त्यस कहाँ ल्याइदेऊ। तिमीहरूसित रिस इब्बी गर्नेको गधा भारीले थिचिएको देख्यौ भने त्यसलाई त्यत्तिकै नछोड, तर त्यसलाई उठाओ। मुद्दामा गरीब मानिसको न्याय नखोस, झुटा कुराबाट दूर बस, निरपराध र इमान्दारलाई प्राण दण्ड नदेऊ, किनकि दोषीलाई म कहिल्यै निर्दोष ठहराउने छैन। घुस नखाओ, किनकि घुसले मानिसलाई अन्धा तुल्याउँछ र धार्मिकताको कुरालाई उल्टाइदिन्छ। मैले तपाईँलाई परमेश्वरको वचनबाट एउटा खण्ड पढेर सुनाए। यो खण्ड पवित्र ग्रन्थ बाइबलको 2 पुस्तकबाट लिएको हो। यस पुस्तकलाई प्रस्थानको पुस्तक भनिन्छ। परमेश्वरको प्रजा इजरायलीहरू 400 वर्षसम्म मिस्र देशमा दासको रूपमा बसेर छुटेका थिए। 400 वर्षको समय भनेको लामो समय हो मित्र। सायद उनीहरूको 4-5 पुस्ता नै दासत्वमा जिउन परेको थियो होला। ती मानिसहरू परमेश्वरदेखि बिराना भएका थिए, परमेश्वरलाई चिन्नदेखि अन्धा भएका थिए। अरूको अधीनमा बस्न परेको कारण तिनीहरूले आफूलाई सोचेको जस्तो गरी परमेश्वरको आराधना गर्न सक्दैनथे। परमेश्वरले तिनीहरूलाई अचम्म प्रकारले छुटकारा दिनुभएको थियो। मोसा नाउँका एक व्यक्तिलाई उहाँले ती लाखौं इजरायलीहरूलाई नेतृत्व गर्नका निम्ति चुन्नु भएको थियो। मिश्रका शासक फारो त्यस समयका शक्तिशाली शासक थिए। मोसाले त्यस्तो शक्तिशाली शासकको सामना गरी इजरायलीहरूलाई छुटकारा दिनु परेको थियो। तर मोसाको साथमा परमेश्वर हुनुहुन्थ्यो। जीवित परमेश्वरले मोसालाई सहायता गर्नुभयो। जुन व्यक्तिलाई परमेश्वरले साथ दिनुहुन्छ त्यो व्यक्ति उसको काममा सफल हुन्छ। हो श्रोता मित्र, परमेश्वरको साथ पाउनु नै जीवनमा सबैभन्दा उच्च कुरा हो, सबैभन्दा महान कुरा हो। यसरी अचम्म र उद्वेग प्रकारले इजरायलीहरू दासत्वबाट छुटे, तर दासत्वबाट छुटकारा पाएपछि इजरायलीहरूको जीवन सामाजिक ढाँचा परिवर्तन हुनु पर्थ्यो। परमेश्वरले तिनीहरूको समाजमा सुव्यवस्था होस् भन्ने चाहनुहुन्थ्यो। श्रोता मित्र, सुव्यवस्था नियमहरू पनि मानिसको जीवनको धार्मिकतासँग सम्बन्धित हुन्छ। यसै कारण परमेश्वरले तिनीहरूमा साँचो धार्मिकता उत्पन्न गर्न नीति नियमहरू दिनुभयो। उनीहरूको जीवनमा परिवर्तन आओस् भन्ने परमेश्वर चाहनुहुन्थ्यो। त्यही कारण उहाँले थुप्रै नीति नियमहरू उनीहरूलाई राखिदिनुभयो। मानिस एक्लै जिउन सक्दैन, मानिस सामाजिक प्राणी हो। समाजले मानिसलाई सुरक्षा पनि प्रदान गर्छ, सहायता दिन्छ। इजरायलीहरू पनि एउटा समाज थियो, तर धेरै वर्षसम्म दासत्वमा बसेकाले अनि परमेश्वरले प्रतिज्ञा गर्नुभएको देशमा आइपुग्नका निम्ति 40 वर्ष लागेको कारण उनीहरूका विचार व्यवहारहरू लथालिङ्ग अनि भताभुङ्ग भएका थिए। कुनै नीति नियम नजान्ने पशु जस्तो तिनीहरू भएका थिए। त्यसकारण एक समाज बनेर बस्नका निम्ति तिनीहरूले गर्नुपर्ने आवश्यक कुराहरू परमेश्वरले तिनीहरूलाई बताउनुभयो। त्यस बेला आजको जस्तो कुनै ठूलो सहर थिएन, विद्यालयहरू थिएनन्, नियम कानूनका किताबहरू थिएनन्, तर परमेश्वर तिनीहरूसित हुनुहुन्थ्यो। उहाँले तिनीहरूलाई कसैको विरुद्धमा झुटो गवाही नदिनु भनी भन्नुभयो। झुटले मानिसको जीवनलाई साथै समाजलाई समेत भ्रष्ट पार्छ। मानिसले झुट बोल्नु हुँदैन, झुट बोल्ने मानिस झुटद्वारै नाश हुन्छ। मानिसको धर्म कर्म प्रार्थना भजन दान भेटी दक्षिणा बलिदान मात्र सीमित हुँदैन, तर उसको जीवन पनि धार्मिक हुनुपर्छ। मानिसको जीवन धर्म कर्म प्रार्थना दान भजन भेटीहरू दक्षिणा बलिदानमा मात्र सीमित हुनु हुँदैन, तर उसको जीवन पनि धार्मिक हुनुपर्छ। धर्म कर्म चाहिँ एकातिर, जीवनको व्यवहार भने अर्कोतिर भयो भने त्यो साँचो धर्म होइन।
परमेश्वरले मानिसको बाहिरी धर्म कर्मलाई होइन श्रोता मित्र, तर उसको जीवनको आचरणलाई, स्वभावलाई हेर्नुहुन्छ। ती इसरायलीहरूलाई चाहिँ आज सभ्य समाज र देशमा बस्ने हामीलाई पनि परमेश्वरले आज्ञा गर्नुभएको छ। परमेश्वर हामीलाई पनि झुठ नबोल भन्नुहुन्छ। मित्र, एउटा भर्याङको कल्पना गर्नुहोस्। सत्य बोल्ने व्यक्ति भर्याङ उग्लदै धेरै माथि पुग्छ, झुटो बोल्ने व्यक्ति भर्याङबाट झर्दै झर्दै गएर तल पुग्छ। मैले मानिसहरूको जीवनमा यस्तो घटना घटेको देखेको छु, यस्तो कुरा भएको देखेको छु। हुनसक्छ तपाईँले पनि देख्नु भएको होला। परमेश्वरले ती मानिसहरूलाई जस्तै आज हामीलाई पनि भन्नुहुन्छ, खराबी गर्न भीडको पछि नलाग। भीड भनेको के हो? यो मानिसहरूको जमात हो, हुल हो अथवा झुण्ड हो। मानिसहरू भीड लागेर जादु हेरिरहेका हुन्छन्, भीड लागेर के गरिरहेका हुन्छन्। भीडका मानिसहरू एकले अर्कोलाई राम्ररी चिन्दैनन्, तर पनि तिनीहरू एक साथ हुन्छन्, एक मत हुन्छन्। राम्रो कुराका निम्ति एक मत हुनु धेरै असल कुरा हो श्रोता मित्र। खराबी गर्नका निम्ति एक मत हुनु आगोमा घिउ घोप्ट्याउनु जस्तो हो। धर्मी मानिस भीडको पछि लाग्दैन, उसलाई परमेश्वरले बुद्धि विवेक दिनुभएको छ, उसलाई हुल चाहिँदैन। मानिसले आफ्नो जीवनका निम्ति आफै विचार गर्नुपर्छ, आफै निर्णय लिनुपर्छ। प्रभु येशूलाई क्रुसमा टाँगेर मृत्युदण्ड दिन माग गर्ने मानिसहरू पनि भीडमा थिए। भीडले निर्दोष प्रभुलाई दण्ड दिलाएको थियो। हामी भीडको पछि नलागौं, बरु आफ्नो विवेक प्रयोग गरौं, अरूको विचारमा आफ्नो जीवन नउचालौं, बरु आफै विचार गरी निर्णय लिने कोसिस गरौं। आदरणीय श्रोता मित्र, धेरै पटक हामी भीडको कारणले गर्दा गलत अवस्थामा पुगिरहेका हुन्छौं। भीडकै कारणले गर्दा हाम्रो जीवन नाश हुँदै गइरहेको हुन्छ, भीडकै कारणले गर्दा हाम्रो आर्थिकी अवस्था पनि खस्किराखेको हुन्छ। अघि नै मैले भने भर्याङबाट तल झरे जस्तै भइरहेको हुन्छ। त्यसकारण हाम्रो स्वविवेकले हामीले निर्णय लिनु अति व्यवहारिक हुन्छ। परमेश्वरले शत्रुप्रति पनि सद्भावना राख्नुपर्छ भन्नुभयो। भलाइ गरेर शत्रुलाई जित्न सकिन्छ, बदला लिएर शत्रुलाई नाश पारेर कोही ठूलो हुँदैन। येशूले भन्नुभयो, आफ्नो शत्रुलाई आफूलाई जस्तै प्रेम गर। श्रोता मित्र, वास्तवमा शत्रुलाई प्रेम गर्न धेरै गाह्रो हुन्छ, तर जसले प्रेम गर्छ ऊ साँच्चै परमेश्वरको सन्तान हो, धर्मी जन हो, उसले परमेश्वरको धार्मिकता प्राप्त गरेको हुन्छ। पक्षपात, झुठ, घुस खाने कुराहरू, अन्याय जस्ता कुराहरूले मानिसको समाजलाई भ्रष्ट बनाउँछ। पवित्र शास्त्रले हामीहरूलाई यस्ता कुराहरूबाट टाढा बस्ने सल्लाह दिएको छ। हामी सत्यको पछि लाग्नुपर्छ मित्र। प्रभु येशूले भन्नुभयो, सत्य म नै हुँ। उहाँले यो पनि भन्नुभयो, सत्य के हो तिमीहरूले जान्नेछौ र सत्यले तिमीहरूलाई छुटकारा दिनेछ। यूहन्ना 8 अध्यायको 32 पदमा तपाईँले यी कुराहरू पढ्न सक्नुहुन्छ। मानिसले बनाएका नियम विधिहरूले भन्दा परमेश्वरले दिनुभएको शिक्षाले हाम्रो जीवन र समाजमा धेरै भलाई उत्पन्न हुन्छ। हामी प्रभु येशूमा विश्वास गरौं अनि सत्यमा चलौं, तब परमेश्वरले हाम्रो जीवनमा साँचो धार्मिकता उत्पन्न गर्नुहुनेछ। आदरणीय श्रोता मित्र, यसै कार्यक्रम मार्फत म तपाईँलाई आग्रह गर्न चाहन्छु, के हामीले सत्य चिनेका छौ? सत्य येशू ख्रीष्ट हुनुहुन्छ, जो तपाईँको निम्ति र मेरो निम्ति सत्य प्रकट गर्न, परमेश्वरको इच्छा प्रकट गर्न, मुक्तिको बाटो देखाउन यो संसारमा आउनु भएको हो। आज यही सत्यलाई विश्वास गर्ने मानिसले मात्रै आज संसारमा भएको ठूलो भीड़लाई त्याग्न सक्छ, यो भीड़लाई छोड्न सक्छ, किनभने छुटकारा येशू ख्रीष्टले मात्रै दिनुहुन्छ। के तपाईँले यो छुटकारा अनुभव गर्नुभएको छ? के तपाईँले यो छुटकारालाई आफ्नो बनाउनु भएको छ? यदि छैन भने श्रोता मित्र, आज नै यो सत्यमा विश्वास गर्नुहोस्। जो ख्रीष्ट हुनुहुन्छ उहाँले मात्रै तपाईँलाई संसारको कुलतबाट छुटकारा गर्नुहुनेछ। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रीष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने,
हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस्त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते नमस्ते आदरणीय मित्र, दुवै हात जोडेर आज तपाईंलाई यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ। म तपाईँलाई धन्यवाद दिन चाहन्छु तपाईँले आफ्नो बहुमूल्य समय दिएर यस कार्यक्रमको निम्ति रेडियो अगाडि आएर बस्नु भएको छ। अन्धकारमा उज्यालोको ठूलो महत्व हुन्छ। ज्योतिले लुकेका सबै कुरालाई प्रकट गर्छ। हृदयको उज्यालोले संसारै उज्यालो बनाउँछ। अध्ययारो मनले सोच विचार र सारा जीवनलाई नै अध्ययारो बनाइदिन्छ। मनलाई उज्यालो बनाउने तरिका आज म तपाईँलाई बताउन चाहन्छु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, यस कार्यक्रममा प्रसारण गरिएका गीत संगीत र यी प्रवचनका एमपी3 सीडी हामीसित उपलब्ध छन् र हामी हाम्रा प्रिय श्रोता मित्रलाई यो एमपी3 सीडी उपहार स्वरूप प्रस्तुत गर्न चाहन्छौ। एउटा पत्र लेख्नुहोस् र हुलाक खर्चको निम्ति केही राशि हामीलाई अनुदान पठाइदिनुहोस् र हामी तपाईँका यी सामग्री पठाइदिनेछौ। पत्र व्यवहार गर्दा कृपया आफ्नो नाम ठेगाना स्पष्ट र पूरा लेख्नुहुन मेरो अनुरोध छ। पत्र व्यवहारको निम्ति हाम्रो ठेगाना अवश्य नै यस कार्यक्रमको अन्तमा प्रसारण गरिनेछ। आउनु सधैँ झैं आज पनि एउटा मधुर अर्थपूर्ण गीत भजन संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गर।

0: मन नै अध्यारो भएपछि संसारै अध्यारो हुन्छ भन्ने उक्ति निश्चय तपाईँले सुन्नु भएको छ होला। यो कुरा स्वर आना सत्य हो भने तपाईँ विश्वास गर्नुहोस्। प्रभु येशु चाहनुहुन्छ हामी सबैका मन उज्यालो होस्, किनभने उज्यालो सत्य र पवित्रताको प्रतीक हो। कालो अन्धारोले पापलाई संकेत गर्दछ। प्रभु येशु पापलाई नाश पार्न यो संसारमा आउनु भएको हो, किनकि पापले नै मानिसको जीवनलाई अप्ठ्यारोमा पार्छ। परमेश्वरको दृष्टिमा मानिसको जीवनलाई बेकम्मा बनाउँछ। प्रभु येशूले एक अवसरमा भन्नुभयो, म संसारको ज्योति हुँ, मेरो पछि लाग्ने अन्धकारमा हिँडुल गर्ने छैन, तर त्यसले जीवनको ज्योति पाउनेछ। यहोना 8:12। बाइबलले प्रभु येशूको बारेमा येशू पनि भन्छ, येशूमा जीवन थियो र त्यो जीवन नै मानिसहरूको ज्योति थियो। ज्योति अन्धकारमा चम्कन्छ र अन्धकारले यसलाई बुझ्न सकेन। प्रत्येक मानिसलाई प्रज्वलित पार्ने साँचो ज्योति संसारमा आउँदै हुनुहुन्थ्यो। यहोना 1:4-9। अध्ययारो मन भएको व्यक्तिलाई कपटी पनि भनिन्छ। कलुषित मन कसैको भलो नचिताउने, कसैलाई राम्रो नदेख्ने, कसै प्रति दया ममता नभएको, छल कपटको काम गर्ने। सुन्नुभयो, यस्तै कुराहरू गर्दछन् कालो मन भएका मानिसले। यो संसारमा त्यस्ता मानिसहरू कति होलान्? के तपाईँ हिसाब लाउन सक्नुहुन्छ? मलाई त लाग्छ यस्ता मानिसहरू धेरै छन्। आजभन्दा 2000 वर्ष अघि प्रभु येशु यो संसारमा आउनुहुँदा पनि मानिसको अवस्था त्यति गतिलो थिएन। तपाईँलाई थाहा छ, पाप गल्ती एउटै मात्र गर्नुपर्छ, त्यसबाट अरू पनि जन्मन्छन् र अन्तमा पाप यति धेरै चुलिन्छ कि मानिस पापको बोझले दबिन्छ। यो संसारमा जिउने हरेक मानिसबाट पाप कर्म हुने सम्भावना हुन्छ। प्रभु येशु हामीलाई एउटा भिन्नै किसिमको जीवन दिनको निम्ति यो संसारमा आउनुभयो। येशूले भन्नुभयो, तिमीहरू पृथ्वीका नुन हौ, तर नुनको स्वाद हरायो भने त्यसको के काम? के तिमीहरू त्यसलाई फेरि उपयोगी बनाउन सक्छौ? त्यसलाई बाहिर मिल्काउन र खुट्टाले कुल्चन बाहेक अरू केही कामको हुँदैन। सबैले देख्न सक्ने गरी डाँडामा स्थापित गरिएको सहर जस्तै तिमीहरू संसारका ज्योति हौ। तिम्रो बत्ती डालो मुनि नलुकाऊ, बरु त्यसलाई पानसमा राख र सबैका लागि उज्यालो होस्। त्यसरी नै सबैले तिम्रो असल काम देखुन् र स्वर्गमा हुनुहुने तिम्रा पिताको प्रशंसा गरून्। मत्ती 5:13-16। मेरो आवाज सुनिरहनुभएका प्रिय मित्र, नुनको गुण के छन् विचार गर्नुहोस् त। तिहुन तरकारी नुन छैन भने त स्वादहीन हुन्छन्, स्वाद नै हुँदैन। तपाईँले जे तरकारी पकाउनु भए पनि त्यसमा यदि नुन हाल्नु भएन भने त्यो मिठो हुने होइन। 1 किलो तरकारी पकाउनु भयो भने तपाईँले 0.5 किलो वा 1 पाउ वा 100 ग्राम नुन हाल्नुहुन्न, थोरै अलिकति नुन हाल्नुहुन्छ। थोरै त्यसले तरकारीलाई वा सम्पूर्ण भोजनलाई स्वादिलो बनाउँछ। हाम्रो जीवनको आचरण व्यवहार पनि त्यसरी नै नुन जस्तै अरूका निम्ति स्वादिलो होस् भन्ने प्रभु येशू चाहनुहुन्छ। हाम्रो जीवन स्वादै नभएको नहोस्, तर अरूको निम्ति स्वादिलो मिठो होस् भन्ने प्रभु येशूको इच्छा छ। नुनको अर्को गुण के हो? नुनले सड्नलाई रोक्छ। पशुको छालाको व्यापार गर्ने मानिसहरूले छालामा नुन मिसाएर राख्दछन्, त्यसो गर्दा छाला कुहिँदैन, नुनले सड्न कुहन दिँदैन। प्रभु येशू भन्नुहुन्छ, हाम्रो जीवनमा पनि सड्न रोक्ने नुनको जस्तो गुण हुनुपर्छ। हामीले कुन कुरालाई सड्न दिनु हुँदैन? प्रिय मित्र, मानिसहरूका आचार विचार व्यवहार आनी बानीहरू सडेका जस्तो तपाईँलाई लाग्दैन? धेरै मानिसहरूको जीवनका चाललाई हेर्दा यस्तो लाग्छ कि उनीहरूको जीवन सडेको छ। गनाउने, झाडरक्सी घोक्ने, जुवातास खेल्ने, लडाईँ झगडा गर्ने, षड्यन्त्र रचिहिँड्ने मानिसहरूको जीवन सडेको हुन्छ। प्रभु येशू चाहनुहुन्छ उहाँमा विश्वास गर्ने मानिसहरूले यस्ता व्यक्तिहरूलाई सहायता गर्नुपर्छ। तपाईँलाई थाहा छ, प्रभु येशू पनि पापीहरूको माझमा बास गर्न आउनुभयो, तर मानिसको पापले उहाँलाई कुनै असर पारेन। उहाँको संसर्गमा आएर बरू पापीहरूको जीवन परिवर्तन भए। येशूमा विश्वास गरेर प्रत्येक मानिस येशू जस्तै होस् भन्ने उहाँको इच्छा छ। प्रभु येशूको वचनलाई मनमा राखेर जिउने मानिसको जीवन परिवर्तन हुँदै गएको हुन्छ। नबिर्सनुहोस्, येशू आफैले भन्नुभयो, म धर्मीलाई होइन तर पापीलाई बचाउन यस संसारमा आएको हुँ। नुनले संक्रमण हुनदेखि बचाउँछ। संक्रमण भएको घाउले कति पीड़ा दिन्छ त्यो त तपाईँले अनुभव गर्नुभएको छ होला। हाम्रो जीवनमा नुनको गुण छ भने दुष्टता, भ्रष्टता, अनैतिकता संक्रमण भएर फैलन पाउँदैन, समाजलाई विनाश हुनबाट बचाउन सकिन्छ। तर यस्ता मानिसहरू पनि त छन् जो गलत छन्, नराम्रा छन् र कसैले ठिकै भनेका छन्। मानिसलाई घृणा गर्नु मुसाबाट छुटकारा पाउनलाई आफ्नै घर सल्काउनु जस्तै हो। प्रिय मित्र, प्रभु येशूले उहाँका विश्वासीहरूलाई संसारका ज्योतिहरू भन्नुभएको छ। मैले अघि नै भने, ज्योतिले उज्यालो दिने काम गर्छ, प्रकाश दिने काम गर्छ। अनि यो पनि सत्य हो कि ज्योति आफै आफ्नै निम्ति बल्दैन, तर त्यसले अरूहरूलाई प्रकाश दिन्छ। दिनभरि आकाशमा आउने घामले हामीलाई उज्यालो दिन्छ, साँझ परेपछि घरमा बिजुली बाल्नुपर्छ, लालटेन वा धिब्री बत्ती बाल्नुपर्छ। हाम्रो आँखा पनि उज्यालैकै निम्ति हो। अन्धकारमा त आँखा काम नलाग्ने हुन्छ, जब उज्यालो हुन्छ सबै कुरा छर्लङ्ग देखिन्छ। कुनै कुरा लुक्न सक्दैन, कसैले लुकेर काम गर्न सक्दैन। प्रभु येशू चाहनुहुन्छ हामी सबैको जीवनको चाल, चरित्र र आचरण यस्तै होस्। कसैले लुकेर वा लुकाएर काम नगरोस्, तर सबै कुरा खुल्लम खुला होस् भन्ने उहाँको इच्छा छ। विचार गर्नुहोस्, यदि सबैजनाको विचार र व्यवहार निष्कपट भइदिए यो संसार कति सुन्दर हुने थियो। यस अर्थमा पनि प्रभु येशू यो संसारलाई सुन्दर बनाउन आउनु भएको हो। मानिसमा एउटा विचार हुन्छ, उसले सोच्छ, म त ठिकै छु तर अरूहरू ठिक छैनन्। म मात्र राम्रो भएर के गर्नु, म सबैलाई सुधार्नै सक्दिन। मेरो आवाज सुनिरहनुभएका प्रिय मित्र, तपाईँ पनि यसै भनिरहनु भएको छ कि कृपया त्यसो नभन्नुहोस्। तपाईँले अरूलाई सुधार्नु पर्दैन, तपाईँ आफै ठिक हुनुपर्छ। यदि तपाईँ र मैले त्यसो गर्यौं भने अरूले तपाईँ र मेरो जीवनलाई देखेर त्यसबाट प्रभावित हुनेछन्। यदि तपाईँ र म विश्वासयोग्य र सत्यवादी भयो भने मानिसहरूले हामीमा भरोसा गर्नेछन्। उनीहरू पनि हामी जस्तै जीवन जिउनको निम्ति प्रेरणा पाउनेछन्, प्रेरित हुनेछन्। प्रभु येशूले मानिसहरूलाई असल असल शिक्षा मात्र दिनुभएन, तर उहाँले सत्य र निष्कपट जीवन जिउनुभयो। त्यस्तै जीवन उहाँ तपाईँ र मलाई पनि दिन चाहनुहुन्छ। हामी सारा संसारलाई परिवर्तन गर्न नसकौंला, तर आफ्नै जीवनलाई परिवर्तन गर्न सक्छौ। प्रभु येशूको कृपामा हामी यस्तो जीवन पाउन सक्छौ। नुनको गुण र ज्योतिको पवित्रता धारण गरेर जिउन हाम्रो निम्ति सम्भव छ। याद गर्नुहोस्, विश्वास गर्नेहरूको निम्ति सबै कुरा सम्भव छ। यही कुरालाई सम्भव तुल्याउन प्रभु येशू यस संसारमा आउनु भएको हो। यो जीवन तपाईँको, आफ्नो जीवनको निम्ति असल कुरा रोज्ने, निर्णय गर्ने अधिकार र हक र कर्तव्य पनि तपाईँको आफ्नै हो। बिस्तारै समयले मलाई विदाई दिइसकेको छ, तर पनि यदि आजको कुराकानी सुनेर तपाईँको मनमा प्रश्न जिज्ञासा छन् भने मलाई निसंकोच लेख्नुहोस्, म अवश्य नै तपाईँलाई जवाब दिनेछु। पत्र व्यवहारको निम्ति मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउन्।
1: टाइम चेक। यति बेला बिहानको 9 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: परमेश्वरमाथि विश्वास कायम राख्नुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 47 यहाँहरूलाई स्वागत छ। परमेश्वरसँग तपाईँको जीवनको लागि एकदमै विशेष योजना र बोलावट छ। यद्यपि त्यो बोलावट पूरा गर्नको लागि तपाईँले विश्वासको अभ्यास गर्न आवश्यक छ। परमेश्वरले हामीलाई हाम्रो जीवनको लागि त्यस्तो दर्शन दिनुहुन्न जुन हामीले आफ्नै क्षमता र शक्तिबाट प्राप्त गर्न सक्छौ। उहाँको योजनाहरूको लागि सधैँ आवश्यक पर्दछ कि हामीले उहाँमा हाम्रो भरोसा राखौ र उहाँले हाम्रो लागि राख्नुभएको दर्शन पूरा गर्न आवश्यक स्रोतहरू प्रदान गर्नुहुन्छ। मानिसहरूलाई सामान्यतया आफूले पूरा गर्न नसक्ने काम दिँदा सहज हुँदैन, तर हामीले माया गर्ने र सेवा गर्ने परमेश्वर चमत्कारी काम गर्ने परमेश्वर हुनुहुन्छ र उहाँले हामीलाई दिनुभएको योजनाहरू पूरा गर्न हाम्रो तर्फबाट धेरै विश्वासको आवश्यकता पर्दछ। यदि हामी हाम्रो जीवनको लागि परमेश्वरको बोलावट पूरा गर्ने हाम्रो इच्छामा साँच्चै गम्भीर छौं भने हामीले हाम्रो विश्वासमा बढ्न प्रयास गर्नुपर्छ। आफ्नै भन्दा परमेश्वरको शक्तिमा भर पर्नुको अर्थ के हो भनेर जान्नको लागि लुकाको पुस्तक 17:5 प्रेरितहरूले प्रभुलाई भने, हामीहरूको विश्वास बढ़ाइदिनुहोस्। प्रिय श्रोता, हामी सबैले परमेश्वरमाथि भरोसा गर्ने क्षमता बढ़ाउने प्रयास गर्नुपर्छ। पहिलो, हामीले हाम्रो जीवनको लागि सही बाटोमा डोर्याउन उहाँमाथि भरोसा गर्नुपर्छ। त्यसपछि हामीले त्यो यात्राको लागि आवश्यक पर्ने सबै कुरा प्रदान गर्न परमेश्वरमाथि भरोसा गर्नुपर्छ। हितोपदेशको पुस्तक 3:5 आफ्नो सारा हृदयले परमेश्वरमा भरोसा राख र तेरो आफ्नै समशक्तिमा भर नपर। परमेश्वरको इच्छा यो होइन कि हामीले कहिले काहीँ मात्र उहाँमाथि भरोसा गरौं। उहाँ हामीले हाम्रो सारा हृदयले उहाँमाथि भरोसा गरेको खोज्दै हुनुहुन्छ। हितोपदेशको पुस्तक 3:6 आफ्नो सारा मार्गमा उहाँलाई सम्झी र उहाँले तिरा मार्गहरू सोझा तुल्याइदिनुहुनेछ। हाम्रो लक्ष्य हामीले के हुन चाहन्छौ भन्ने कुराको सट्टा परमेश्वरले के चाहनुहुन्छ भन्ने कुरामा सचेत रहने प्रयास गर्नुपर्छ। मर्कुसको पुस्तक 11:22 यीशुले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, परमेश्वरमा विश्वास राख, धेरै मानिसहरू आफ्नो सम्पूर्ण जीवन आफ्नै क्षमता र शक्तिमा भर परेर बिताउन सन्तुष्ट हुन्छन्। यहाँ यीशुले हामीलाई आफूमाथि भन्दा परमेश्वरमा भरोसा राख्न आग्रह गर्दै हुनुहुन्छ। मर्कुसको पुस्तक 11:23-24 साँच्चै म तिमीहरूलाई भन्दछु, यदि कसैले आफ्नो हृदयमा शंका गर्दैन तर आफूले भनेका कुरा पूरा हुन्छ भने विश्वास गरेर यस पहाड़लाई उखेलिएर त समुन्द्रमा खस भन्यो भने त्यसको निम्ति त्यस्तै हुनेछ। यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरूले प्रार्थनामा जेसुकै माग्छौ सो पाएका छौ भन्ने विश्वास राख र त्यो तिमीहरूको हुनेछ। आफ्नो पार्थिव शुभकाय भरि यीशुले आफ्ना चेलाहरूलाई विश्वास गर्न प्रोत्साहित गर्नुभयो। उनीहरूलाई आवश्यक पर्ने कुराहरूको लागि परमेश्वरमा भरोसा राख्न लगभग सबै क्रिश्चियनहरूले प्रार्थनामा समय बिताउँछन्। यीशु यहाँ भनिराख्नु भएको छ कि जब हामी प्रार्थना गर्छौ हामीले हाम्रो हृदयमा विश्वास गर्नुपर्छ कि हामीले प्रार्थना गरिरहेको कुरा पूरा हुनेछ। केवल प्रार्थना गर्नु पर्याप्त छैन, हामीले प्रार्थना गर्दा विश्वास गर्नुपर्छ। विश्वासद्वारा नै हाम्रा प्रार्थना यीशुले आफ्ना चेलाहरूलाई विश्वास गर्न प्रोत्साहित गर्नुभयो। उनीहरूलाई आवश्यक पर्ने कुराहरूको लागि परमेश्वरमा भरोसा राख्न लगभग सबै क्रिश्चियनहरूले प्रार्थनामा

0: लक्ष्यहरू पूरा गर्न परमेश्वरको शक्ति हाम्रो लागि काम गरिरहेको देख्न सक्छौ। हिब्रूको पुस्तक 11:6 विश्वास बिना परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ, किनकि जो परमेश्वरको नजिक आउँछ त्यसले परमेश्वर हुनुहुन्छ र उहाँलाई खोज्नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नुपर्छ। प्रिय श्रोता, परमेश्वरलाई खुसी पार्ने एउटै मात्र तरिका छ र त्यो हो विश्वास। हामी परमेश्वरको बोलावट सुनेर र प्रतिक्रिया दिएर विश्वास प्रदर्शन गर्छौ। परमेश्वरसँग तपाईँको जीवनको लागि साँच्चै अद्भुत योजना छ। उहाँ तपाईँलाई एक रोमाञ्चक यात्रामा लैजान चाहनुहुन्छ, तर तपाईँको लागि उहाँको योजनाहरू केवल तपाईँले ती पूरा भएको चाहनुहुन्छ भनेर पूरा हुने छैनन्। परमेश्वरले तपाईँको हृदयमा राख्नुभएको दर्शनमा विश्वासपूर्ण कार्य गरेर तपाईँले परमेश्वरमा आफ्नो विश्वास प्रदर्शन गर्नुपर्दछ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
1: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
2: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
1: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
3: अछि नेनादीको दु निच्छ्या आत्मिकी ज्याजो स्पार्क माई फेथ, जुगु विश्वास के चमक हया बिउ। शिवु ज थिना जन्मा जय मसी जोजो लपाजी अमृता महर्जन स्पार्क माई फेथ यु जीवन या छेन श्रृंखला भाग 37 के छिसक सेतन लसकुस। छि गुली आज चाहे पुगु धका छि शिवला, छि गुली विशेष ख जीवि सुख धका जीवि तस्क उत्साही ड्रीमा छादासा परमेश्वर छिट अजु जाए पुगु देका दिगुदु अले मेबी मनुदेश जिगु बारे छुदाई धका सोया परमेश्वर छु धयादी धका झिस विश्वास आएगु तस्क महत्वपूर्ण जुई यो कु यी झिस मेबी निगु विचाई मेनिगु व झिस थ त छु विचाई याना चुना गथे ताका चुना धका उम्स हे जिगु बारे इम्स कोशी बी तर जिगु नीति महत्व दुगु विचार दैगु हे परमेश्वर ख वे क स्वर्ग व पृथ्वी आ सृष्टिकर्ता ख उठे वे क जिगु बारे छु विचार यही वा मेपिन्स छु विचार यही वा वो स्वयान महत्वपूर्ण जुईमा अले परमेश्वर झिपे अजु चाहे पुपी ख धका विचार यही गलाती छगु यो पिङ्गु अध्याय राटो थो मबिङ्गु यी इल बसैयाए त छिगु पापियागु नीति जी परमेश्वर बान तयादी थिए हे यीशु थ हे सिनादिल परमेश्वर जी त स्वय बले जीके छुन दोष खनि मुखु वे कया न्योने जीके पिने या छुन दोष मरु कमजोरी मरु जीपि वे कया न्योने हे धर्मी ख जी त स्वयले झिके दु छु न दोष खनि मखु वे कया न्योने झिके पिने या छु न दोष मधु कमजोरी मधु जीपि वे कया न्योने धर्मी ख यो पि न्यो नमिपि यीशु ख्रिस्ट झि त उद्धार याए न्य जीपि अपराधी व पापी सिपि ख परमेश्वर जी त खिउबु थासम बचेना दिन यीशु यागु यिया माध्यम वे कल जी त नापाङ्गु फुक्क पाप शुद्ध याना दिल अले वैकल जी त यीशु ख्रिस्टिया न्योनी मनु देखा दिल जी स यीशु या त जीगु प्रभु धका स्वीकार याना परमेश्वर वैक या त सिपी मध्ये मका दिल धका जीगु नुगले विश्वास याना यागु छेणे जी आत्मिकी रूपमा हिलाउने आजी स याय मागु आत्मिकी क्षेत्रे परमेश्वर पाखे प्राप्त जुइगु दुङ्कुगु खणिसे सहमत जुई जिगु मनियात रूपान्तरण याए त हे ख परमेश्वर दयादिगु कथ जी हे ख तका थ त विश्वास याए।

0: म अमित थापा, तपाईँले सुन्दै हुनुहुन्छ गुडनिस एफएम रेडियो 105.1 MHz।
1: के भयो, के को हल्ला खल्ला हो यो?
2: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानीले न 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
2: हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
5: पहिलो थेस्लोनिकी 5:11, एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2, एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार, अनामनगर, काठमाडौँ।
6: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 9841 53 54 02, 9841 53 54 02 र 9810 33 64 06, 9810 33 64 06। फोन नम्बर 01-43-92-511, 01-43-92-511 र 01-43-92-510, 01-43-92-510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।

0: नमस्ते तथा नमस्कार, म हुँ गायक दाउद खालिङ राई। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: दुःख कष्टमा किन आनन्दित हुने? नमस्ते तथा जयमसी, म जोनी एरिक्सन टाडा। आज म दुःख कष्टका विषयमा एउटा उत्साहजनक सन्देश लिएर आएकी छु। वास्तवमा यो सन्देश मेरो चारैवटा हात खुट्टा नचल्ने पक्षघात भएकी साथी टावनाबाट आएको हो, जो अहिले निमोनियासँग संघर्ष गरिरहेकी छिन्। बितेका केही हप्तादेखि टावना अस्पतालमा भर्ना भएकी छिन्, जहाँ उनको घाँटीको शल्यक्रिया गरेर सास फेर्ने नलिइराखिएको छ। निमोनियाको कारण उनका फोक्सोमा यति धेरै संक्रमण र तरल पदार्थले भरिएको थियो कि उनले आफै सास फेर्न सकेकी थिएनन्। डाक्टरहरूले उनलाई भेन्टिलेटरमा राख्नु परेको थियो। अहिले डाक्टरहरूले उनलाई बिस्तारै त्यस मशिनबाट हटाएर आफै सास फेर्न सक्ने अवस्थामा ल्याउने प्रयास गरिरहेका छन्। तर मैले भने चाहिँ उनी म जस्तै चारैवटा हात खुट्टा नचल्ने पक्षघात भएकी व्यक्ति हुन्। उनका लागि सास फेर्नु त्यति सहज छैन। भर्खरै मात्र उनका श्रीमान स्टेसीले मलाई एउटा तस्विर पठाउनु भयो, जहाँ टावना अस्पतालको बेड छेउमा आफ्नो व्हीलचेयरमा बसिरहेकी थिइन्। अस्पतालको पहिरन, खाँटीमा जोडिएका नलीहरू र पाइपहरूका बावजुद पनि उनी त्यहाँ मुस्कुराइरहेकी थिइन्। मैले मेरा श्रीमान केनलाई मेरो आइफोनमा भएको तस्विरलाई नजिकबाट देखिने गरी ठूलो पारिदिन अनुरोध गर्नु पर्यो, किनकि म यी स्त्रीको अनुहारको त्यो मुस्कानलाई एकदमै नजिकबाट हेर्न चाहन्थे। अनि स्टेसीले पठाएको सन्देशमा टावना केवल धैर्य गर्दै र सहँदै मात्र थिइनन्, बरु साहस र वीरताका साथ मुस्कुराउँदै यो पछिल्लो कठिन चुनौतीको सामना गरिरहेकी छिन् भनेर पढेपछि मलाई त्यो मुस्कान आफ्नै आँखाले नजिकबाट हेर्न मन लाग्यो। तपाईँलाई थाहा छ, बाइबलले दुःख कष्ट र कड़ा परीक्षाका बारेमा धेरै स्पष्ट रूपमा कुरा गर्छ, अनि यसले हामीलाई केवल सहनु वा धैर्य धारण गर्नु मात्रै भन्दैन। हो, बाइबल त्यतिमै रोकिँदैन। हामीबाट केवल सहने वा दाँत किटेर दुःख झेल्ने वा टाउको निहुराएर अघि बढ़ने कुरा भन्दा अझ बढ़ी आशा गरिएको हुन्छ। सायद संसारले दुःख कष्टलाई त्यसरी सामना गर्छ होला, तर परमेश्वरले आफ्ना मानिसहरूबाट अझ बढ़ी अपेक्षा गर्नुहुन्छ। परमेश्वरले टावना, म र तपाईँबाट त्यो भन्दा बढ़ी आशा गर्नुहुन्छ। अब म कल्पना गर्न सक्छु तपाईँले सोचिरहनु भएको होला कि बाइबलले बोझले थिचिएका र पीड़ित हृदयहरूलाई यसरी सान्त्वना दिन्छ त? के सहनु र धैर्य धारण गर्नु नै काफी छैन र? वास्तवमा छैन। बाइबलले एक इसाई विश्वासीले दुःख कष्टमा आनन्द मनाओस् भन्ने अपेक्षा गर्छ, किनकि यसले हामीलाई अरूहरूलाई र सबैभन्दा बढ़ी परमेश्वरको महिमाका लागि ठूलो फाइदा पुर्याउँछ। यही कारणले गर्दा एक इसाईका लागि दुःख कष्ट गुनासो गर्ने विषय होइन, बरु आनन्द मनाउने कारण हो। अब मलाई थाहा छ यो सुन्दा अनौठो र उल्टो लाग्न सक्छ, तर यदि हामीले चाह्यौं भने हाम्रा दुःख कष्टहरूले हाम्रा आफ्नै आत्मालाई फाइदा पुर्याउने हुनाले हामी तिनीहरूमा आनन्दित हुन सक्छौ। दोस्रो कोरन्थी 4 अध्यायले भने चाहिँ हामीले भोगिरहेको जुनसुकै परीक्षा भए पनि त्यो केवल क्षणभरको हलुका कष्ट हो, जसले हाम्रा लागि अतुलनीय र अनन्त महिमा तयार पारिरहेको छ। रोमी 8 अध्याय अनुसार दुःख कष्टले हामीलाई आउने जीवनका लागि तयार पार्छ। यदि हामीले ती दुःख कष्टहरू प्रभुको हातमा सुम्पेर उहाँमाथि भरोसा गर्यौं भने पहिलो पत्रुसको पुस्तकमा दुःख कष्टले कसरी हाम्रो विश्वासलाई शुद्ध पार्छ, हामीलाई परिष्कृत गर्छ र यसुको स्वरूपमा ढाल्दै लैजान्छ भन्ने कुरा बताउँछ। दुःख कष्टले हाम्रो विश्वासको परीक्षा लिन्छ र हामी साँच्चैकै परमेश्वरका सन्तान हो भन्ने कुरा प्रमाणित गर्छ। यसले हामी ख्रिस्टसँग एकतामा बाँधिएका छौं भन्ने कुरा पनि देखाउँछ। आखिर ख्रिस्ट आफैले पनि उहाँले भोग्नुभएका दुःख कष्टहरूद्वारा आज्ञाकारिता सिक्नुभयो। अर्को शब्दमा भन्नुपर्दा, यदि इसाई जीवनको पनि कुनै शैक्षिक तह हुन्थ्यो भने, जस्तै सामान्य शिक्षा, एसोसिएट डिग्री, स्नातक, स्नातकोत्तर वा विद्याविराधि, इसाई जीवनका सबैभन्दा उच्च डिग्रीहरू दुःख कष्टको विद्यालयमा हासिल हुन्छन् भन्नु कुनै अतिशयोक्ति हुने छैन। अनि तपाईँलाई थाहा छ, मलाई लाग्छ टावना अहिले आफ्नो पीएचडी अर्थात विद्याविराधि त्यो पनि सर्वोच्च सम्मान सहित हासिल गर्ने क्रममा छिन्, र यी सबै कुराले परमेश्वरको महिमा गर्छन्। यसले सम्हाली राख्न र टिकाइराख्न उहाँको अनुग्रह कति महान छ भन्ने देखाउँछ, अनि यसले देखाउँछ कि टावनाका लागि परमेश्वर यी सबै संघर्षहरूभन्दा धेरै मूल्यवान हुनुहुन्छ। सबैभन्दा ठूलो कुरा यसले उनी परमेश्वरका पुत्र येशु जस्तै बन्न चाहन्छन् भन्ने कुरा देखाउँछ। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौ। अहिलेलाई भने बिदा हुन्छौ। जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सामान नभेटेर बेपत्ता।
5: होइन, सामान चाहिँ के चारो ल्याएको?
4: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
5: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै ग्रिस इलेक्ट्रो वाल छँदैछ नि।
4: कहाँ छ यो?
5: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
6: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
7: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
6: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9855 74236, 9855 74236
7: र फोन नम्बर 01513010 01513010।
6: ग्रेस इलेक्ट्रो वर्ल्ड, कलंकी खड्का गाउँ एलआरआई स्कूलको नजिकै।
4: घरियासी सामान एउटै छातामुनि पाइन्छ, ह्याक्कै पारेर।
0: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
8: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
9: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
0: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
8: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
9: फोन नम्बर 40225 44 40225 44 40225 72 40225 72।
6: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
7: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54 01-5208-54 र 98511-25638 98511-25638।

0: जय मसी, म सृजना पोखरा। हजुर, म त खुसी छु, आनन्दित छु, प्रभुमा आशिषित छु। तपाईँ पनि खुसी हुनुहोस्, आनन्दित हुनुहोस्, साथै कार्यक्रम खुसीका पलहरू सुन्नुहोस् है।
1: खुसी हुने समय अहिले हो र खुसी हुने ठाउँ यही हो।
2: हजुर, कार्यक्रम खुसीका पलहरू प्रत्येक बुधबार 4 बजेदेखि 5 बजेसम्म म प्रस्तुता पुनमको साथमा सुन्न नबिर्सनुहोला, मात्र गुड न्यूज FM 105.1 MHz मा।

0: अब प्रस्तुत छ कार्यक्रम हिडन ट्यालेन्ट। जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम ट्यून गरेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम हिडन ट्यालेन्टमा आदरणीय श्रोता, कार्यक्रम हिडन ट्यालेन्ट लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं। प्रत्येक हप्ता बुधबार 10 बजेदेखि 11 बजेसम्म तपाईँलाई हामी साथी दिँदै आइरहेको छौं र कार्यक्रम मार्फत अवश्य पनि तपाईँ निरन्तर सुनिरहनुहुने श्रोता हुनुहुन्छ भने तपाईँलाई अवगत छ र कोही पहिलोचोटि सुन्दै हुनुहुन्छ भने बताउन चाहन्छु हामी तपाईंसँग भएको प्रतिभाहरूलाई प्रस्तुत गर्ने गर्दछौं। हजुर, तपाईँले गाउन सक्नुहुनेछ तपाईंसँग भएका प्रतिभाहरू, कविता, मुक्त, गजलहरू लेख्नुहुन्छ, गीत लेख्नुहुन्छ, भजन गीत भने गाएर वाचन गरेर सुनाउन सक्नुहुनेछ, छोटो मिठो आशिष मार्न सक्नुहुनेछ र यी भन्दा बाहेकका प्रतिभाहरू छन् जसले प्रभुको महिमा तपाईँ गर्न चाहनुहुन्छ भने कार्यक्रममा एकदमै फोन गरेर साथ दिन सक्नुहुनेछ। फोन गर्नुहुने मध्येबाट एकजना श्रोतालाई कार्यक्रमको अन्तिममा हामी रिचार्ज कार्ड प्रदान गर्छौं र कार्यक्रममा रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ चन्द्रमाया मगरज्यूले र फोन गर्न सक्नुहुनेछ 01 47 70 754 हाम्रो टेलिफोन नम्बर रहेको छ र 98 023 44 646 हाम्रो वाट्सएप नम्बर रहेको छ र फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो,
1: गीत भजन गाउँदै परमेश्वरको महिमा गरौँ कि भक्ति हिडन ट्यालेन्ट कार्यक्रमको ढोका ढक्रको नआए। हजुर, म पम्फा रोका पनि परमेश्वरको अनुग्रह कृपामा शान्ति र आशिषित छु। हजुरलाई दुवै हात जोडेर जमेसी टक्राउँछु, हजुरलाई दुवै हात जोडेर जमेसी टक्राउँछु। हजुर,
2: जय मसी पम्फाजी, कस्तो हुनुहुन्छ तपाईँ? एकदमै आरामै छौँ हामी र अहिले ड्युटी जोइन गर्न सुरु गर्नुभयो? लु, एकदमै
1: मिस मेरो त्यो आफ्नै जग्गा आउने छ आफ्नै।
2: हजुर हजुर,
1: अनि त्यो त्यसको लागि म प्रोसेसमा हिँडिरहेको छु। श्रीमानलाई घिसारी घिसारी लानुपर्छ कि, घरमा एक्लै छोड्नु हुँदैन कि?
2: एकदमै एकदमै हुन्छ होला, राम्रोसँग गर्नु होला, प्रार्थनामा हामी पनि सम्झिनेछौ पम्फाजी। हुन्छ, एकदमै आमेन आमेन, प्रभुको आशिष हुन्छ होला। एक दिन हामीले यो गवाई पनि तपाईँबाट सुन्नेछौ र आज चाहिँ तपाईँले गीत गाउँछु भनिसक्नु भएको छ, त्यही भएर यो समय मैले तपाईँलाई दिन चाहे पम्फाजी।
1: हुन्छ हजुर, हुन्छ, धन्यवाद हजुर।

0: हुन्छ, धेरै धेरै धन्यवाद पम्पाजी, प्रविधि र आशिष्नु भएको शैला छेटौँ हामी जयमसी हजुर। र पम्पा रोकाजी हुनुहुन्थ्यो, साह्रै मिठो भजन गीतको साथीहरू उहाँले जानुभएको छ। कार्यक्रम हिडन ट्यालेन्टमा हुनुहुन्छ, व्हाट्सएप कलमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
1: जयमसी,
0: हाम्रो शान्ता सुनवारजी कस्तो हुनुहुन्छ तपाईँ?
1: धन्यवाद सिस्टर, म ठिकै छु, हजुर कस्तो हुनुहुन्छ?
0: हजुर एकदमै आरामै छौ, र धेरै दिनपछि तपाईँसँग कुराकानी गर्ने मौका पायौँ, धेरै धेरै धन्यवाद।
1: हजुर हो नि सिस्टर, म कार्यक्रम जान जानमा सुनिरहन्छु, कहिले काहीँ फोन लाग्दैन, कहिले काहीँ चाहिँ बिर्सी हाल्दा कार्यक्रम सुन्नु, त्यही भएर
0: हजुर धन्यवाद आज फोन गर्नुभएको लागि शान्ताजी। र कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ आज?
1: म चाहिँ एउटा कुरो नै गाउँछु है सिस्टर।
0: हुन्छ एकदमै सुरु गर्न सक्नुहुनेछ।

0: हुन्छ, धन्यवाद सिस्टर।
1: र तपाईँलाई पनि धेरै धेरै धन्यवाद, एकदमै खुसी लाग्यो फोन गरेर साथ दिनुभयो। मिठो गोरसको साथ दिनुभयो शान्ताजी, र अहिलेलाई चाहिँ छुटौँ हामी। जय
0: मसीह।
1: हजुर, शान्ता सुनवारजी हुनुहुन्थ्यो, र कोही श्रोता हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौँ। हेलो,
2: जय मसीह म्याम।
1: जय मसीह हरिबोलजी, कस्तो हुनुहुन्छ तपाईँ?
2: ठिकै छु।
1: हजुर, आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ?
2: म राजाको स्वरमा यो अब्रामको बारेमा यो अलिकति छोटो
1: राख्न चाहनुहुन्छ?
2: हजुर,
1: हुन्छ, सुरु गर्न सक्नुहुनेछ।
2: अब्रामको नाम पनि फेरियो, तर यस्तो खालको ठट्यौली अर्थमा होइन, प्रभु आफैले नाम फेर्नु भयो। बाइबलमा नाम फेरिएको घटनाले त्यस व्यक्ति मार्फत परमेश्वरले काम खोज्दै हुनुहुन्छ भन्ने संकेत दिन्छ। अब्रामको अर्थ उचालिएको पिता हो भने फेरिएको नाम अब्राहमको अर्थ जातिहरूको पिता हो, किनभने परमेश्वरले उनलाई विभिन्न जातिहरूका पिता बनाउने प्रतिज्ञा गर्नुभएको थियो। उनीबाट नै पृथ्वीका सबै कुलले आशिष पाउनेछन्। गरिएको प्रतिज्ञा पूरा हुनको लागि येशु आफै अब्राहमको वंशबाट आउनुभयो र पापहरूबाट सारा संसारलाई बचाउन आफै जीवन दिएर आशिष दिनुभयो। उहाँलाई हामी विश्वास गर्छौ, उहाँले आशिष दिनुहुन्छ र अनन्त जीवनको प्रतिज्ञा दिनुहुन्छ। परमेश्वरले हामीलाई नाम काटेर बोलाउँदै हुनुहुन्छ, मेरा प्रजा र जीवित परमेश्वरका सन्तान। उहाँको प्रजा भएको नातामा अरू मानिसहरूलाई आशिष दिन उहाँले हामीलाई प्रयोग गर्नुहुन्छ। परमेश्वरले हामीलाई आशिष दिनुहुन्छ ताकि हामीले पनि अरूहरूलाई आशिष दिन सकौं। मेरो करार, मेरो र तेरो र त पछिका तेरा सन्तानहरूका बीचमा युग युगसम्म स्थापित गर्नेछु, उत्पत्ति 17:7 लेखिएको छ।
1: धेरै धेरै धन्यवाद हरिबोलजी, र अहिलेलाई चाहिँ छुटौँ हामी। जय मसी। हजुर, हरिबोल बुढाथोकीजी हुनुहुन्थ्यो र उहाँले आफ्नो प्रस्तुति राखेर जानु भएको छ, र कोही श्रोता हुनुहुन्छ व्हाट्सएप कलमा, र कोही हुनुहुन्थ्यो तर उहाँ बाहिरिनु भएको जानकारी मैले पाइसकेको छु। र तपाईँले पनि फोन गर्न सक्नुहुनेछ कार्यक्रम हिडन ट्यालेन्ट, तपाईँ सुन्दै हुनुहुन्छ, तपाईँको प्रस्तुतिहरू प्रतिभाहरू चाहिँ तपाईँले यसरी नै प्रस्तुत गर्न सक्नुहुनेछ। पोलाइनमा कोही हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो, जय मसी। हाम्रो पुष्पजी बोल्दै हुनुहुन्छ होइन त? हजुर, कस्तो हुनुहुन्छ तपाईँ?
3: एकदम
1: सन्चै छु। धन्यवाद भएको छ। आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ?
3: म भजनै गाउँछु म्याम।
1: हुन्छ, एकदमै सुरु गर्न सक्नुहुनेछ। हजुर, हुन्छ।
3: हाम्रो यो जीवन छाया मात्रै हो, हाम्रो यो जीवन बगेको खोला हो, फर्केर आउँदैन बितेको जीवन हो, रोएर फिर्दैन गएको यो भनी हो, हाम्रो यो जीवन मिलेर जुलेर सबैले जय जयकार मनाऊ, हाँसेर गाएर सबैले प्रभुको वचन सुनाऊ, मिलेर जुलेर सबैले जय जयकार मनाऊ, हाँसेर गाएर सबैले प्रभुको वचन सुनाऊ, हाम्रो यो जीवन तम्छाया मात्रै हो, हाम्रो यो जीवन बगेको खोला हो, फर्केर आउँदैन बितेको जीवन यो रोएर फिर्दैन गएको यो भनियो हाम्रो यो जीवन
1: हुन्छ धेरै धेरै धन्यवाद मिठो भजन गीतकार साथी रह पुष्पजी र अहिलेलाई चाहिँ छुटौँ हामी जय मसी हजुर पुष्प कुमार पहरीजी हुनुहुन्थ्यो र उहाँले भजन गीत गाएर हामीलाई साथ दिनुभएको थियो भने तपाईँले पनि आफूसँग भएका कुनै पनि प्रतिभाहरू प्रस्तुत गरेर साथ दिन सक्नुहुनेछ फोन गर्नुहोला हाम्रो फोन नम्बर रहेको छ 01-4470-754 र 98-0-23-44 हाम्रो वाट्सएप नम्बर रहेको छ कार्यक्रम हिडन ट्यालेन्टमा हुनुहुन्छ तपाईँसँग भएका प्रतिभाहरू प्रस्तुत गरिरहेको छौं फोन गरेर साथ दिन सक्नुहुनेछ र एउटा गीतको साथ यो समय हामी तपाईँलाई दिन चाहन्छौ गीतपछि उपस्थित हुने नै छौं।

0: निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति हामीले राख्यौं र ख्रिस्टको मायाले मलाई जितेको छ भनेर गीतले बताउँदै थियो र अवश्य पनि हामीलाई चाहिँ उहाँको प्रेमले नै जितेको हो, न त उहाँले हामीलाई कुनै प्रकारको हामीलाई लोभ दिनुभएको हो न त लालच दिनुभएको, तर हामीलाई बरू उल्टे उहाँले सबै थोक बाट बचाउनु भएको छ। उहाँको प्रेमले हामीलाई जित्नु भएको छ अनि आज हामी साँच्चै नै उहाँको प्रेममा छौं, उहाँको प्रेमद्वारा उहाँलाई चिनेका छौं र तपाईँ हामी कति धेरै आशिषित छौं भन्ने कुरा चाहिँ गीतले वर्णन गरिरहेको थियो। र कार्यक्रम हिडन ट्यालेन्ट सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट तपाईँले सुन्न सक्नुहुनेछ, सुनिरहनु भएको छ र अनलाइन मार्फत सुन्नको लागि चाहिँ लगइन गर्नुहोस् www.goodnewsfm.com.np र तपाईँसँग भएका प्रतिभाहरू हामी प्रस्तुत गरिरहेको छौं। कार्यक्रमको अन्तिममा एकजना श्रोताले चाहिँ रिचार्ज कार्ड पनि पाउनुहुनेछ, लकी ड्र गर्छौं हामी जसको नाम पर्छ उहाँलाई चाहिँ रिचार्ज कार्ड प्रदान गर्नेछौं। र कार्यक्रममा चाहिँ हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ चन्द्रमाया मगर च्यूले र व्हाट्सएप कलमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो
0: जयमसी लक्ष्मी महर्जनजी कस्तो हुनुहुन्छ तपाईँ?
1: अहिले चाहिँ अलि सन्चो भएको छु।
0: ओहो, भनेपछि अस्वस्थ हुनुहुन्थ्यो तपाईँ?
1: हजुर, खोकी लागेको, लुगा खोकी लागेको।
0: हजुर, अहिले ठिक हुनुहुन्छ?
1: अहिले त अलि ठिक त छ, तैपनि स्वर चाहिँ अलि खोक्रो स्वर छ।
0: हुन्छ,
1: तैपनि गीत गाउँछु भनेर आएको छु म।
0: धेरै धेरै धन्यवाद छ र स्वास्थ्यको ख्याल राख्नुहोला लक्ष्मीजी। हुन्छ, यो समय दिए मैले तपाईँलाई सुरु गर्न सक्नुहुनेछ।
1: धन्यवादी गीत गाउँछ 179 कोरस।
0: हुन्छ हुन्छ, सुरु गर्नुहोस्।
1: धारे हालेलुया हालेलुया हालेलुया

0: 誰だ探しなハレルヤハレルヤハレルヤ。धन्यवाद।
1: धेरै धेरै धन्यवाद तपाईँलाई पनि लक्ष्मीजी र प्रभुले धेरै आशिष दिनुभएको सबैलाई छुटौँ हामी जय मसी। हजुर लक्ष्मी महर्जनजी हुनुहुन्थ्यो र उहाँले नेवारी भाषामा मिठो भजन गीत गाएर जानुभएको छ र पालो तपाईँको हो फोन गरेर साथ दिन सक्नुहुनेछ प्रतिभाहरू प्रस्तुत गर्न सक्नुहुनेछ तपाईँले फोन गर्न सक्नुहुनेछ व्हाट्सएप कलमा कोही हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो जय मसी जोजुलपा हजुर
1: जय मसी जोजुलपा अमिताजी कस्तो हुनुहुन्छ तपाईँ?
2: एकदम फिट एन्ड फाइन।
1: आमेन आमेन। र अमिताजीको बहिनी लक्ष्मीजीले भर्खरै गीत गाएर जानुभएको छ र अमिताजी अब भजन गीत गाउँदै प्रभुको महिमा गर्नुहुन्छ कि अथवा के कुरा राख्न चाहनुहुन्छ?
2: म पनि नेवारी गीत गाइदिन्छु।
1: एकदमै एकदमै सुरु गर्न सक्नुहुनेछ।
2: हुन्छ म भरोसा छैन जीवनको नेवारीमा गाइदिन्छु।
1: हुन्छ अमिताजी हामी सुन्न एकदमै उत्साहित छौँ।

0: चिका खानुलाई चिपी वनिमानी यसु मसिया न्याने परमेश्वर या क्या सुख अप्तार जुलो पापी जगते पापा के मुक्ति वेकल बिल ल सत्य व जीवन वेकल स्वर्ग या क्वे नामे गु मधु मुक्ति बिता पाल समरु जीवन या सुपैठी ठो जीवन क छन लिपी वनि मानी यसु मसिया न्याने यसु मसिया न्याने धर्म व कर्म या न जुया संसार सुखे फुले जुया इजी सिट गे मजु बिहा हाक न वै मखु यसु मसिह चिरी कडी मुक्ति बित पाल समालु जीवन या सुपैठी थो जीवन ख छानु लिपी वनि माने यसु मसिया न्याने छानु लिपी वनि माने यसु मसिया न्याने येचुको नुग जोना कोचु न भागियाना ए यसु छि पापी जी गु चरने जीवे कुश यही नाला के मुक्ति बिया दिस पाल समरु जीवन या सुपैठे ठो जीवन का छानु लिपी वनि माने यसु मसिया न्याने छानु लिपी वनि माने यसु मसिया न्याने आमेन
1: आमेन आमेन। र अवश्य पनि हाम्रो जीवनको भरोसा
0: भरोसा छैन जीवनको
1: र एकदम धेरै धन्यवाद अमिताजी, मिठो भजन गीत नेवारी भाषामा गाएर सुनाउनु भयो, प्रभुले धेरै आशिष दिनु भएको होस्
0: र धन्यवाद मिठो मानेर सुनिदिनु भएकोमा। हामी परमेश्वरसँग नजिकै अहिले चाहिँ हाम्रो मण्डलीमा नेवारी सेवा पनि छ 3 बजेदेखि 5 बजेसम्म अनि हामी क्वायरमा पनि बसिरहेको छौँ। नेवारी भाषामै गीत गाउनु पर्छ, त्यही भएर हामी प्र्याक्टिस गर्दै हजुरहरूलाई पनि सुनाउँदै आइरहेछु।
1: आमेन आमेन। ल प्रभुले अझै धेरै आशिष दिनु भएको, खुसी लाग्यो अमिताजी, यसरी नै प्रभुको महिमा गर्दै जानु होला।
0: जो जति हाम्रो दिदी बहिनीहरूलाई नेवारी भाषा सिक्न इच्छा हुनुहुन्छ, भजनहरू सुन्न इच्छा हुनुहुन्छ भने हाम्रो मण्डलीमा शनिबारको दिन चौथो सेवामा आउनु होला भने आग्रह गर्दछु।
1: हुन्छ, धेरै धेरै धन्यवाद अमिताजी। र अहिलेलाई चाहिँ हामी छुटौ, जय मसी
0: जय मसी।
1: हजुर, अमिता महर्जनजी हुनुहुन्थ्यो र उहाँले निमन्त्रणा पनि दिइसक्नु भएको छ, उहाँहरूको नेवारी भाषामा चाहिँ सेवा पनि हुने छ भइरहेको छ भन्ने कुराको जानकारी पनि दिएर जानुभएको छ, भजन गीत गाएर जानुभएको छ। फोनलाइनमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई कार्यक्रममा स्वागत गरौ। हेलो
2: हेलो म्याम, जय मसी।
1: जय मसी हजुर, जय मसी। पवित्राजी बोल्दै हुनुहुन्छ?
2: हजुर म्याम।
1: हजुर, कस्तो हुनुहुन्छ तपाईँ? हजुर। र पवित्रजी, आज कुन कुराहरू तपाईँ प्रस्तुत गर्न चाहनुहुन्छ कार्यक्रम मार्फत?
2: भजनै गाउँछु म्याम।
1: हुन्छ, एकदमै सुरु गर्न सक्नुहुनेछ।
2: हुन्छ।

0: धन्यवाद म्याम.
1: धेरै धेरै धन्यवाद तपाईँलाई र पवित्राजीहरूलाई छुटौँ हामी. जय मसी. र पवित्रा नगरकोटीजी हुनुहुन्थ्यो र यीशुको पछि म हिँड्न लागे फर्किँदिन बोलको निकै नै मिठो भजन गीत गाएर उहाँले साथीहरू जानुभएको छ. कार्यक्रम हिडन ट्यालेन्टमा हुनुहुन्छ र तपाईँले पनि यसरी नै तपाईँसँग भएका प्रतिभा प्रस्तुत गर्न सक्नुहुनेछ र जे पनि गर्छौं हामी प्रभुको महिमाको लागि गर्दछौं र हामी हाम्रो प्रतिभाहरूबाट प्रभुको महिमा कार्यक्रमबाट गरिरहेको छौं. फोन गरेर साथ दिनुहोला. यो समयमा एउटा गीतको साथ हामी दिन चाहन्छौ. गीतपछि उपस्थित हुने नै छौं.

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र कोही श्रोता हुनुहुन्छ व्हाट्सएप कलमा, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसिन।
0: जय मसिन नैनाजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: म ठिकै छु, तपाईँ कस्तो हुनुहुन्छ?
0: हजुर, हामी पनि एकदमै आरामै छौ नैनाजी। र आज कुन कुराहरू तपाईँ प्रस्तुत गर्न चाहनुहुन्छ?
1: म भजन गाउँछु है।
0: हुन्छ,
1: भजन
0: समय सुरु गर्न सक्नुहुनेछ।

0: धन्यवाद।
1: मिठो तपाईँले यो कोरस भजन गाउनु भयो। धन्यवाद नैनाजी, प्रभु धेरै आशिष दिनुभएको। सबैलाई छुटौ हामी। जय मसी। नैना थापाजी हुनुहुन्थ्यो र उहाँले एकदमै मिठो कोरस गाएर जानुभएको छ र अवश्य पनि भजन संग्रहको पुस्तक 121 पनि हामीलाई उहाँमा हेर्नको लागि प्रोत्साहन दिएको छ। कोही श्रोता हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो,
2: हजुर, जय मसी।
1: जय मसी हजुर, रामहरिजी बोल्दै हुनुहुन्छ? यता छिमीबाट।
2: आज त म लगन खेलबाट।
1: ओहो, आज लगन खेलतिर हुनुहुन्छ तपाईँ?
2: च्यान्टिनमा चिया खान लागेको अनि कार्यक्रम सुन्दै।
1: हुन्छ, धेरै धेरै धन्यवाद। र आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ?
2: अब प्रभुकै भजनै गाउँछु।
1: आमेन, आमेन।
2: यहाँको मानिसहरूले हेरे पनि हेर,
1: एकदमै हुन्छ, एकदमै भजन गाउँदै प्रभुको महिमा गर्नुहोस्। हुन्छ।
2: यीशुको पछि महिना लागे

0: हजुर धन्यवाद.
1: मिठो भजन गीत गाउनुभयो, धन्यवाद तपाईँलाई पनि. र हुन्छ, यसलाई चाहिँ छुटौँ हामी.
2: रामहरी सिपाहीजी हुनुहुन्थ्यो, यीशुको पछिमा हिँड्न लागे पर्खदिन पर्खदिन भनेर उहाँले चाहिँ यो भजन गीत गाउँदै प्रभुको महिमा गर्नुभएको छ. र तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुनेछ, यसरी नै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ. र फोन गर्दै गर्नुहोला, एउटा गीतको साथ हामी दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं.

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं। अरू कोही श्रोता हुनुहुन्छ व्हाट्सएप कलमा, उहाँलाई स्वागत गरौं। हेलो जय मसी, जय मसी। हाम्रो अर्जुन प्रधान हजुर बाजी कस्तो हुनुहुन्छ? म एकदमै ठिक छु हजुरबा, एकदमै ठिक छु। यहाँहरूको प्रार्थनाको लागि धेरै धेरै धन्यवाद छ हजुरबा। आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ कार्यक्रमबाट?
1: आज चाहिँ म एउटा अलिअलि रोचक जानकारी छोटो छोटोमा राख्न चाहन्छु है, अब समय पनि कम छ है।
0: हजुर हुन्छ हजुरबा, हुन्छ
1: हुन्छ हुन्छ। नाति नि अब सुरु गर्दै है त।
0: हुन्छ अर्जुनजी, सुरु गर्नुहोस्।
1: हामी चाहिँ मानिसौ, संसारमा छौँ है। अब अहिले नानीहरू पनि बिरामीहरू पर्ने गर्छ है यो समयमा धेरै जस्तो, होइन? हामीले घर वरिपरि सफा राख्नुपर्छ सधैँ नै भन्न चाहन्छु। हामीले सतर्क भएर बस्यौँ भने हामी सबै किसिमका रोगहरूबाट बस्न सक्छौँ है। अनि बाहिरको जङ्क फुडहरू खाऊ, खानेकुरा घरमै पकाएको ताजा खानेकुरा खानेकुराहरू खायो भने हामी धेरै अस्वस्थ हुन सक्छौँ है, स्वस्थ रहन सक्छौँ होइन, तन्दुरुस्त छौँ है। अनि पानी सधैँ नै गरम पानी, उमारेको पानी सेवन गर्ने गरौँ, चिसो नखाऊ। अहिले धेरै जस्तो रुखा लागि झारा पखालाहरूले सताइरहेको छन् मानिसहरूलाई है, टाइम गरौँ, यही नै भन्न चाहन्छु। अनि परमेश्वरले जुन प्रेम गर्नुभएछ त्यसमा हामी लगातार हिँडि बस्छौँ है। संसारको प्रेम त अब हिँड्ने दुई दिनको मात्र छ होइन, अब हुनु त परमेश्वरलाई प्रेम गर्न सिकाउनु भएछ, एक दुसराको वास्ता फिक्री गर्न सिकाउनु भएछ। तर त्यस्तै लागि पढि बसेर मात्रै पनि भएन, परमेश्वरको सेवा पनि अघि बढ्नुपर्छ है। संसारमा गर्ने प्रेम र परमेश्वरले गरिने प्रेम एकदमै भिन्न रहेछ कि त। परमेश्वरले चाहिँ सबैभरिको लागि अन्तिमसम्म नै सदा सर्वत्र प्रेम गरिरहनुहुन्छ है। संसारको अब दुई दिन माया लाग्यो, अब भोलिपल्ट राम्रो भएन भने छोडेर हिँड्ने जस्तो पनि आउँछ है बाध्यता, होइन? यो संसारमा त्यसैले गर्दाखेरि प्रेममा पस्दा पनि, माया ममा बस्दा पनि एकदमै सतर्क भएर माया लगाऊ, माया प्रेममा बसौँ है। कसैकै श्रीमतीसँगै माया लाउनु हुँदैछ भने पनि, कसैको अब यदि तपाईँ सिङ्गल हुनुहुन्छ, तपाईँ विवाहित हुनुहुन्छ, कसैसित माया मोहमा हुनुहुन्छ भने पनि जोगेर प्रेम गर्नुहोस्। प्रेम गर्नु नराम्रो होइन, तर उनीहरूलाई दृष्टिले हेर्नु है, व्यभिचारले हेर्नु चाहिँ एकदमै पाप हो त्यो चाहिँ है।
0: हजुर, एकदमै राम्रो कुरा भन्नुभयो अर्जुनजी तपाईँले, र परमेश्वरले हामीलाई वचनबाट पनि आज्ञा दिनुभएको छ। हामी चाहिँ एउटा परिधि र एउटा सीमाभित्र रहेर एकले अर्कालाई प्रेम गर्नुपर्छ, ईश्वरीय प्रेमले प्रेम गर्नुपर्छ। तर श्रीमान श्रीमतीको प्रेम फरक छ, दाजुभाइ दिदीबहिनीहरूको प्रेम फरक छ। यी कुराहरूलाई चाहिँ एकदमै ध्यान दिएर हामीले वचनभित्र रहेर ठिक छ कि छैन भन्ने कुराहरूलाई चाहिँ निहालेर गर्नुपर्ने हुन्छ। तपाईँले राम्रो कुरालाई उठाउनु भयो, प्रभुले धेरै आशिष दिनुभएको होस्। र यो टिप्स, यो जानकारीहरूको लागि पनि धेरै धेरै धन्यवाद छ अर्जुनजी। अहिलेलाई चाहिँ हामी छुटौं यो समयमा। अर्जुनजी उहाँ फोनबाट बाहिर सक्नु भएको छ, र धेरै धेरै धन्यवाद दिन चाहन्छौ। उहाँले एकदमै अर्थपूर्ण कुराहरू बताएर जानुभएको छ, र एउटा गीतको साथ हामी यो समयमा दिन चाहन्छौ। गीतपछि उपस्थित हुने नै छौं।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं। श्रोता अवश्य भने हामी कार्यक्रमको अन्तिम अन्तिमतिर आइसकेको छौं र तपाईँको फोन कल लिन असमर्थ छौं। आज हामीलाई थुप्रै श्रोताले फोन गरेर साथ दिनुभएको छ, धेरै धेरै धन्यवाद दिन चाहन्छौ। मैले लकी ड्र गरेर एकजना श्रोताको नाम लिएर आइसकेको छु, जसले चाहिँ रिचार्ज कार्ड प्राप्त गर्दै हुनुहुन्छ। उहाँको नाउँ घोषणा गर्नुभन्दा अगाडि म फोन गरेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। र लकी ड्रबाट पढ्न सफल भएको नाम रहेको छ पवित्रा नगरकोटीजी।
1: Congratulations.
0: पवित्रजी, तपाईँलाई एकदमै बधाई छ र कार्यक्रम सकिए पश्चात पुनः फोन गर्नुभयो। हाम्रो प्राविधिक मित्रलाई तपाईँले आफ्नो फोन नम्बर टिपाइदिन हुनको लागि म अनुरोध गर्न चाहन्छु। र कार्यक्रममा रिचार्ज कार्ड स्पोन्सर गर्नुहुने हाम्रो चन्द्रमाया मगरज्यूलाई पनि धेरै धेरै धन्यवाद। र अब चाहिँ मैले बिदा माग्नु पर्ने बेला भइसकेको छ र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई पनि धन्यवाद दिँदै कार्यक्रम हिडन ट्यालेन्ट पार्टीको समय प्राविधिक मित्र सन्ध्याजी र म पुनः हामी बिदा हुन चाहन्छौ। धेरै धेरै धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: मन्जु तिमी त विदेश जान लाग्यौ रे।
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।
6: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
7: लो किन नि, के भयो, सन्चो भएन?
6: होइन, यतिकै जानै मन लागेन।
7: यतिकै पनि हुन्छ?
6: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
7: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
8: नमस्ते, कति कामले पाल्नु भयो?
7: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
8: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
6: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: गाउन भाडामा,
10: गाउन भाडामा,
9: हे गाउन भाडामा।
11: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट, न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकैसेट भाडामा उपलब्ध गराइन्छ।
12: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
13: अधिक जानकारीको लागि मोबाइल 9841-87-68-02, 9841-87-68-02
14: र 9818-25-12-40, 9818-25-12-40।

0: जय मसीह तथा नमस्कार, म गायिका मुना ठटाल। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म त सुन्छु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम हिजो आज।
2: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बसिराख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम हिजो आजमा, र विशेष गरिकन हिजो आजमा कार्यक्रममा मनैदेखि 2083 सालको सबैलाई शुभकामना भन्न चाहन्छु। र हामीलाई धेरै श्रोताहरूले 2082 सालमा सुनेर फोन गरेर प्रार्थना गरेर साथ दिनुभयो, धेरै धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र यो 2083 साल पनि एकदमै अर्थपूर्ण रहनु पर्दछ, र तपाईँसँगको भेटघाट, तपाईँको प्रार्थना अनि प्रत्येक कुराकानीमा पक्कै पनि परमेश्वरले जीवनमा आशिष दिनुभएको होइन भन्न चाहन्छु। र कति काम त तपाईँको भएन होला, तर यो 2083 साल चाहिँ तपाईँको निम्ति आशिषको वर्ष बन्न सकोस् भनेर म परमेश्वरलाई कुरा गर्न चाहन्छु अथवा प्रार्थना गर्न चाहन्छु, यही कुरा भन्न चाहन्छु। र विशेष गरिकन म आज यो आज 2 गते होइन अर्थपूर्ण रहनु पर्दछ, र तपाईँसँगको भेटघाट, तपाईँको प्रार्थना अनि प्रत्येक कुराकानीमा पक्कै पनि परमेश्वरले जीवनमा आशिष दिनुभएको होस्

अब भने 2083 को लागि चाहिँ म भजन संग्रह 105 को 1-5 पद पढ्न चाहन्छु। र यहाँ यसरी लेखिएको छ, परमेश्वरले आफ्ना जनहरूको रक्षा गर्नुभएको, परमप्रभुलाई धन्यवाद चढाओ, उहाँको नाउँको पुकारा गर, जाति जातिको बीचमा उहाँले गर्नुभएको कार्यको प्रचार गर। र अचम्म र उद्वेगको कुरा तपाईँ र मेरो जीवनमा परमेश्वरले गर्नुभएको छ, हिजो पनि गर्नुभयो र आज पनि गर्नुहुन्छ। र 2082 सालमा चाहिँ तपाईँ र मेरो जीवनमा परमेश्वरले प्रशस्त मात्रामा काम गर्नुभयो र अब काम गर्नुभयो। अब यो 2083 साल चाहिँ प्रचार गर्ने काम हो अब तपाईँ र मेरो। र यहाँ भनिएको छ, जाति जाति उहाँले गर्नुभएको बीचमा उहाँले गर्नुभएको कार्यको प्रचार गर। उहाँले यति धेरै शक्तिशाली काम गर्नुभएको छ नि तपाईँ र मेरो जीवनमा, त्यो कुरालाई हामीले प्रचार गर्नुपर्छ। आफूमा मात्रै सीमित राख्नु हुँदैन, हामीले परमेश्वरलाई त पायौं, अब अरूले पनि पाउनु पर्यो नि, होइन र? र अर्को महत्वपूर्ण कुरा रहेको छ, उहाँको निम्ति गाओ, उहाँको निम्ति प्रशंसाको भजन गाओ, उहाँका सबै कार्यहरूको बयान गर। प्रचार पनि गर्नु पर्यो, अब बयान पनि गर्नु पर्यो, क्या मान्छेलाई सुनाउनु पर्यो हाम्रो परमेश्वर यस्तो, होइन? यो कुरा एकदमै महत्वपूर्ण कुरा छ। र उहाँको पवित्र नाउँमा तिमीहरू गौरव गर, परमप्रभुलाई खोज्नेहरूको हृदय आनन्दित हुन्छ। परमेश्वरलाई खोज्नेहरू कहिले पनि निराश हुनु पर्दैन। कतिचोटि त आफ्नै कारणले मानिसहरू निराश हुन्छन्, होइन? अब तपाईँ र मलाई थाहा छ नि, अब तपाईँसँग मसँग प्रशस्त मात्रामा धन सम्पत्ति छ, अथाह धन सम्पत्ति छ भने के त्यो धन सम्पत्तिले शान्ति दिन्छ र मान्छेलाई दिँदैन नि? हो त्यस्तै तपाईँसँग जे पनि छ जस्तो पनि छ, तर परमेश्वर हुनुहुन्न भने त्यसको कुनै पनि अर्थ हुँदैन। भनेको आनन्द छैन भने तपाईँ र मेरो जीवनमा होइन प्रोत्साहन उत्साहका कुराहरू छैन, निराशै निराशाले भरिएको छ, तनावै तनावले भरिएको छ भने त धनी भएर पनि के भयो त, होइन र? लाखौंको बेड होला, निद्रा लागेन भने के गर्ने, होइन त? अहिले त बेड पनि यस्तो आएको छ, चिसो पनि बनाउन मिल्ने, तातो पनि बनाउन मिल्ने, जस्तो पनि छ, तर निद्रा लागेन भने के गर्नु र? त्यस्ता सुविधाजनक घरहरू होलान् तपाईँको जीवनमा, बेडहरू होलान्, गाडीहरू होलान्, तर निद्रै लाग्दैन भने के भयो र त्यसको अर्थ, होइन र? त्यो भएर परमप्रभु परमेश्वरलाई हामीले धन्यवाद दिनुपर्छ। यतिका दिनसम्म परमेश्वरले तपाईँ र मेरो जीवनमा आशिष ल्याउनु भयो, सुस्वास्थ्य र सुरक्षा दिनुभयो, यो पनि एकदमै अर्थपूर्ण कुरा छ। यो कुरालाई हामीले कहिले पनि बिर्सनु हुँदैन, परमेश्वरको अनुग्रहलाई चाहिँ हामीले कहिले पनि बिर्सनु हुँदैन। एउटा गीत छ नि, बिर्सिनदेऊ यति धेरै माया गर्ने प्रभुलाई, मलाई चाहिँ यो गीत अति नै मनपर्छ। कतिचोटि हामी बिर्सिपठाउँछौँ उहाँको अनुग्रह, उहाँको कृपा, उहाँको भलाइ, उहाँले गर्नुभएको त्यो बलिदानलाई हामी बिर्सन्छौँ क्या। कतिचोटि तपाईँ र म मर्नुपर्ने ठाउँमा उहाँ मर्नुभएको नि, होइन र? तपाईँ र मैले सहनुपर्ने त्यो सारा पीड़ा, कष्ट, दर्द उहाँले सहनु भएको, होइन र? त्यो कुरालाई हामी महसुस गर्नुपर्छ जस्तो लाग्छ मलाई। अहिलेलाई पनि यही गीत हजुरको लागि 2083 सालको लागि

अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र उहाँको पवित्र नाउँमा तिमीहरू गौरव गर परम प्रभुलाई खोज्नेहरूको रिते आनन्दित हुन्। उहाँको पवित्र नाउँमा तपाईँ र मैले गौरव गर्नुपर्छ क्या, एकदमै उहाँको नाममा क्या। तर आजभोलि तपाईँ र म चाहिँ संसारिक मानिसहरूको नाउँमा गर्व गरिरहेका छौ। हामी देख्छौ मान्छेलाई उचालेको कुराहरू देख्छौ, तर यो कुरा चाहिँ तपाईँ र मैले याद गर्नुपर्छ कि मान्छेलाई उचाल्ने हो कि त्यो मान्छेलाई बनाउनेलाई उचाल्ने हो भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा जस्तो लाग्छ मलाई। त्यो भएर तपाईँ र म एउटा परमेश्वरमा रहेका मानिसहरूले परमेश्वरलाई उचाल्ने हो नि, र परम प्रभु र उहाँको शक्तिको खोजी गर, उहाँको दर्शन निरन्तर खोज। हामी जस्तो सुकै परिस्थितिमा पनि उहाँको शक्ति उहाँको दर्शनलाई हामीले खोज्यौँ भने हामी उहाँको धेरै काम गर्न सक्छौँ अथवा उहाँको आवाजलाई हामी सुन्न सक्छौ। उहाँले गर्नुभएको अचम्मका कामहरू स्मरण गर, उहाँका आश्चर्य कर्म र उहाँले सुनाउनुभएका फैसलाहरू स्मरण गर, र तपाईँ र मैले उहाँले गर्नुभएका अचम्मका कामहरू स्मरण गर्नुपर्दछ। उहाँका आश्चर्य कर्म र उहाँले सुनाउनुभएका फैसलाहरू स्मरण गर, एकदमै महत्वपूर्ण कुरा छ। स्मरण गर्नुपर्ने कुरा, सम्झिनुपर्ने कुराहरू अद्भुत छन्, धेरै कुरा छन् नि, होइन र? उहाँलाई तपाईँ र मैले पायौं, उहाँले हामीलाई एउटा उद्धार र मुक्तिको बाटो दिनुभएको छ। हामी अन्तिमसम्म पनि स्थिर रह्यौँ भने पक्कै पनि स्वर्गको बाटो तपाईँ र मैले अथवा त्यो स्थानलाई तपाईँ र मैले प्राप्त गर्न पक्कै पनि सक्छौ। र जहिले पनि आफूले पाएको सत्यता, आफूले देखेको त्यो दर्शन अरूलाई चाहिँ हामीले बाँड्नै पर्छ, सुनाउनै पर्छ, किनभने प्रभुले ती कुराहरू देखाउनु पनि हुन्छ, देखाइराख्नु भएको पनि छ, किनभने उहाँ जिउँदो हुनुहुन्छ। जिउँदो परमेश्वरले प्रत्येकचोटि हाम्रो जीवनमा काम गर्नु नै हुन्छ। उहाँ मरेकै मरेको हुनु भएन, मरेको तेस्रो दिनमा

जिउँदो हुनुभएको परमेश्वर हो। त्यो भएर उहाँ अझै पनि तपाईँ र मेरो जीवनमा काम गर्न चाहनुहुन्छ। तर तपाईँ मैले आफूलाई समर्पित गरेका छौं कि छैनौं भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा हुन्छ। उहाँको आज्ञालाई जब हामी पालना गर्छौं अनि उहाँले पनि आफ्नो प्रतिज्ञा पूरा गर्नुहुन्छ होइन र, तर तपाईँ र म उहाँको आज्ञै पूरा गर्दैनौं भने उहाँले आफ्नो प्रतिज्ञा कसरी पूरा गर्नुहुन्छ र? त्यो भएर तपाईँ र मैले उहाँको आज्ञालाई पूरा गर्नुपर्छ होइन। प्रार्थनाका कुरा, बाइबल अध्ययनका कुरा, संगतिको कुरा, प्रशंसाका कुरा, भेटीका कुरा, पहिलौटे फलका कुराहरू एकदमै महत्वपूर्ण कुरा छन् तपाईँ र मेरो जीवनमा। र अब यो 2000 नयाँ वर्ष होइन 2083 सालमा चाहिँ तपाईँ र म परमेश्वरप्रति चाहिँ एकदमै आज्ञाकारी हुने प्रतिज्ञा गर्नै पर्छ। किनभने आज्ञाकारीहरूलाई परमेश्वरले फेरि आशिष दिने पनि त प्रतिज्ञा गर्नुभएको छ नि त। तपाईँ र म आज्ञाकारी भयो भने उहाँको प्रतिज्ञा हाम्रो जीवनमा पक्कै पनि पूरा हुन्छ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

महत्वपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु। केही महत्वपूर्ण कुरा बताए मैले 2082 सालमा परमेश्वरले पक्कै पनि अद्भुत कामहरू गर्नुभएको छ तपाईँ र मेरो जीवनमा, यसो सम्झेर हेरौँ त। त्यसो भए अब यो 2083 सालमा त्यो अचम्महरू उत्तिका कामलाई प्रचार गर्ने हो कि होइन, एकदमै महत्वपूर्ण कुरा छ। हामी प्रचारकै लागि पनि परमेश्वरले तपाईँ र मलाई छुनुभएको, र अब यो नयाँ वर्षको लागि चाहिँ केही महत्वपूर्ण कुरा म बताउन चाहन्छु। सबैभन्दा ठूलो कुरो खराब बानी छ भने प्लिज छोड्न सिक्नुहोस्। यो 2082 सालमा होला तपाईँले छोड्न सक्नु भएन, अब चाहिँ 2083 सालमा चाहिँ छोड्नुहोस्। तपाईँको खराब कुरा छन् भने त्यसलाई त्याग दिनुहोस्। जस्तै तपाईँलाई तपाईँको स्वास्थ्यलाई राम्रो गर्दैन, तपाईँको केही कुरालाई राम्रो गर्दैन भने त्याग दिनुहोस्। यो कुरा एकदमै महत्वपूर्ण कुरा छ। कतिले त्याग्नै सक्नुहुन्न होइन, त्यस्तो कुराले तपाईँलाई बर्बाद गर्छ। अब अहिले भनेको नि मोबाइल यस्तो कुरा निस्क्यो नि, बच्चाहरूलाई लत बसिसक्यो अहिले। तपाईँ जहाँ जानुहोस् बच्चाहरू मोबाइल बिना, अब हामी प्यारेन्ट्सले पनि यस्तो भयो कि बच्चालाई मोबाइल दियो भने उसले पढ्दिने, ऊ कहीँ नजाने, हामीलाई कस्तो लाग्छ भने बच्चा कहीँ नगइदियोस् भन्ने हुन्छ नि त। मोबाइल दिएपछि ऊ कहीँ पनि जाँदैन पनि, त्यसमै अडिरहन्छ, एकदमै लत होइन बसिसकेको छ। धेरै बच्चाहरू मोबाइलको शिकार बनिसकेको विभिन्न जानकारीहरू हामीले पाइसकेका छौँ। तर अब भने बच्चालाई नियन्त्रण गर्न सकिएन भने पछि यसको परिणाम निकै नराम्रो हुनसक्छ है। त्यो भएर तपाईँ र मैले बच्चालाई मोबाइलको लतबाट यो वर्ष अलिक टाढा राख्ने कि होइन, आफ्नो जिम्मेवारी वहन गराउने कि, अनि बच्चालाई नि तपाईँ हामीले कम्तीमा पनि 10-12 वर्षदेखि बच्चालाई काम गर्न सिकाउनुपर्छ भनेको मैले ठुल्ठुलो काम गर्नुपर्छ भनेको होइन, फेरि साधारण काम, उसले आफ्नो मोजा धुन सकोस्, आफ्नो लुगा धुन सकोस् होइन, आफ्नो सानोतिनो कामहरू आफै गर्न सकोस् क्या, त्यो कुराहरू एकदमै महत्वपूर्ण कुरा हुन्छन्। र त्यो कुराले चाहिँ बच्चालाई आत्मनिर्भर बन्न सिकाउँछ। तपाईँ र मैले हामी देख्छौँ, मेरो म 12-13 वर्षको उमेरमै मैले खाना बनाउँथेँ होइन, म मिठो खाना बनाउँथेँ, धान रोप्थेँ, घरको सबै काम गर्थेँ। भन्नु खोजेको कुरा के भने त्यो कुराले मलाई अहिले सजिलो छ नि त। तर कतिजना बच्चाहरू यस्तो छन् उनीहरू 15 वर्ष पुगिसके चिया पनि बनाउन आउँदैन क्या, होइन उनीहरू आफ्नो मोजा पनि धुँदैनन् होइन, आफ्नो साधारण काम पनि गर्दैनन् भने तपाईँ सोच्नुहोस् त, तपाईँ र मैले बच्चालाई के संस्कार दिइरहेका छौँ त। हुनसक्छ कतिलाई अब बच्चालाई म मेरो बच्चालाई सिन्को भाँच्न पनि दिन्न, मेरो बच्चा बसी बसी खान्छ भन्ने, तर एक दिन यस्तो दिन आउँछ मैले ठूलो गल्ती गरेछु, बच्चालाई यो कुरा सिकाइनछु भन्ने कुराहरू आउँछ। त्यो भएर अब चाहिँ बच्चालाई हुनसक्छ यो 82 सालमा बच्चालाई केही सिकाउनु भएन होला, तर अब चाहिँ यो 2083 सालमा बच्चालाई राम्रो कुरा सिकाउनुहोस् है भन्न चाहन्छु। र अर्को महत्वपूर्ण कुरा हामीले छोड्नुहोस्, मैले अघि पनि भने छोड्नुहोस् नराम्रो कुराहरू, आफै पनि छोड्नुहोस् र अरूलाई पनि छोड्न लगाउनुहोस्। रिस टाहाका कुराहरू त्याग्नुहोस् होइन, चुरोट रात रक्सी चुरोट खानुहुन्छ ढाँट्नुहुन्छ भने छोडिदिनुहोस्, अब नढाँट्नुहोस्। अर्को भनेको व्यवस्था गर्न सिक्नुहोस् क्या, कुनै पनि कुराले तपाईँलाई फाइदै गर्दैन भने होइन अरूको सबै कुरा नसुन्नुहोस्, आफ्नो जीवनमा ध्यान दिनुहोस्, कति कुरालाई व्यवस्था गरिदिनुहोस्। अब तपाईँले आज मानिनु फ्यामिलीलाई समय दिन चाहँदै हुनुहुन्छ अरे भनेपछि, अनि त्यही दिन तपाईँलाई अब अर्को काम आइपऱ्यो, झट्ट अर्को काम आइपऱ्यो भने त्यो काम महत्वपूर्ण छ कि फ्यामिली महत्वपूर्ण कुरा छ भन्ने कुराले चाहिँ कम्पेयर गर्नुहोस्, अनि होइन उनीहरूलाई के गर्नुहोस्, कन्भिन्स गराउनुहोस्। अफिसको चाहिँ इम्पोर्टेन्ट काम छ भने ल हामी पर्सि घुम्न जाऊँ भन्न सक्नुहुन्छ परिवारलाई। अब परिवारलाई इम्पोर्टेन्ट हो भने कति कुरालाई व्यवस्था गरिदिनुहोस्, सरी ल भन्न सक्नुहुन्छ, हामी यस नो भन्न सिक्नु पर्छ। यो कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा जस्तो लाग्छ मलाई। र समय दिनुहोस् होइन, हुनसक्छ यो 2082 सालमा तपाईँले आफ्नो आफूलाई समय दिनु भएन होला, आफ्नो फ्यामिलीलाई समय दिनु भएन होला। अब यो 2083 चाहिँ आफूलाई पनि समय दिने हो कि परिवारलाई पनि समय दिने हो कि, यो कुरा एकदमै महत्वपूर्ण कुरा छ। समयले चाहिँ नि सबै घाउ निको पार्छ फेरि होइन, तपाईँले समयलाई चिन्न सक्नु भएन भने घाउमाथि घाउ थपिन्छ क्या, पीडामाथि पीडा थपिन्छ, तर समयले सबै घाउ चाहिँ निको पार्छ। समय दिन सक्नुभयो भने घाउलाई निको पार्छ, समय दिन सक्नु भएन भने घाउ झन् ठुलो बन्दै जान्छ। र परिवार
लाई पनि तपाईले समय दिनु भने एउटा परिवारलाई जोड्ने सम्बन्ध स्वास्थ्यकर हुँदै जान्छ र परिवारलाई समय दिनु भएन आफूलाई पनि समय दिनु भएन भने चाहिँ नि सम्बन्धहरू घाउहरू ठूलो हुँदै जान्छ। यो कुरा एकदमै महत्वपूर्ण कुरा लाग्छ मलाई चाहिँ र कति राम्रो कुरा छ समयले सबै घाउ निको पार्छ र हुन सक्छ तपाईँ र मेरो जीवनमा पनि कति कुराहरू समय दिन सकेन होला। हेर्नुहोस् है आफूलाई पनि समय दिनुपर्छ नि। एकजना व्यक्तिले कस्तो राम्रो कुरा भन्दै हुनुहुन्थ्यो मलाई एउटा समस्या थियो होइन परिवारको समस्या टाढ्दा टाढ्दै त्यो समस्यालाई मैले कति पनि समय दिन सकिनँ तर आज त्यो समय नदिएको कारण मैले श्रीमतीलाई समय दिएँ परिवारलाई समय दिएँ मण्डलीलाई समय दिएँ तर आफूलाई समय दिन सकिनँ। मेरो सानो घाउ थियो त्यो घाउ एकदमै होइन दुखी राख्ने चिलाइराख्ने अवस्था थियो घाउलो अनि म हस्पिटल जानुपर्ने थियो जति औषधि गर्दा पनि निको भएन एक दिन जान्छु भन्दा भन्दै घरि छोरीलाई समय दिनु पर्यो घरि छोरालाई समय दिनु पर्यो कहिले मण्डलीलाई दिनु पर्यो कहिले श्रीमतीलाई दिनु पर्यो मैले आफूलाई समय दिन सकिनँ तर आज त्यही घाउले यस्तो रूप लियो यसले मेरो अब ज्यान लिँदैछ। हेर्नुहोस् त एउटा श्रीमानलाई यति धेरै जिम्मेवारी हुन्छ नि उसले कतिचोटि आफ्नो समय निकाल्न सक्दैन आफ्नो व्यक्तिगत समय त्यो भएर जति नै समय भए पनि नि आफूलाई समय दिनुहोस् होइन हुनसक्छ के समय दिनु जस्तो लाग्छ होला आफ्नो पनि त हुन्छ नि पर्सनल लाइफ हुन्छ होइन कहिलेकाहीँ घाउहरू लागेको हुन्छ चोटहरू लागेको हुन्छ आफूलाई होइन अब घुम्न मन लाग्छ डुल्न मन लाग्छ भने जस्तो खान मन लाग्छ तर अरूलाई खुवाउँदा खुवाउँदै आफ्नो जिन्दगी कटिसकेको हुन्छ आधी भइसकेको हुन्छ। भन्छन् नि मान्छेले पहिले घर थिएन होइन आमा बुवा हुनुहुन्थ्यो अहिले घर छ आमा बुवा हुनुहुन्न कस्तो अर्थपूर्ण कुरा छ त्यस्तो हुन्छ जिन्दगीमा अनि छोराछोरीलाई चाहिँ यस्तो लाग्छ अरे कि यस्तो राम्रो घर बनाउँछु अनि त्यो घरमा मेरो आमा बुवालाई राख्छु भन्ने हुन्छ अरे अब पहिले घर थिएन होइन अब अहिले घर छ आमा बुवा हुनुहुन्न त्यस्तै हुन्छ त्यो भएर आफूलाई दिने समय एकदमै महत्त्वपूर्ण कुरा हुन्छ। एकजनाले भन्नुहुन्थ्यो मेरो त पर्सनल समय छ म त पर्सनल समय त यस्तो मजाले सुत्छु नि दिनभरि पनि सुत्छु अनि मलाई चाहिँ आनन्द लाग्छ भनेर भन्नुहुन्थ्यो। कतिलाई चाहिँ कस्तो लाग्छ भने सुतेर त्यो आनन्द लिने क्या कति चाहिँ कस्तो हुन्छ भने घुमेर आनन्द लिने जसरी भए पनि आफूलाई पर्सनल टाइम दिनुहोस् यो कुरा एकदमै महत्त्वपूर्ण कुरा हुन्छ। कहिलेकाहीँ यस्तो हुन्छ अरूलाई समय दिँदा दिँदै आफ्नो समय आफ्नो जिन्दगी नै रितिसकेको हुन्छ त्यो भएर यो 2082 जे भयो भयो अब यो 83 चाहिँ परिवार र आफूलाई पनि समय दिनुहोस् कति राम्रो कुरा छ समयले सबै घाउ निको पार्छ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

यो निकै नै अर्थपूर्ण संगीत पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र केही महत्वपूर्ण कुराहरू राखिरहेको छु र अर्को महत्वपूर्ण कुरा भनेको चाहिँ तुलना नगर्नुहोस् है कसैसँग म यस्तो बन्न सकिनँ मैले यस्तो गर्न सकिनँ मेरो भाइ यस्तो उन्नति गरिसक्यो म दाइले प्रगति गर्न त्यो कहिले नगर्नुहोस् तुलना कसैसँग नगर्नुहोस् अनि यो कुराले चाहिँ तपाईँलाई नि हानि पुर्याउँछ हानि पुर्याउने कुरा सोच्नु पनि हुँदैन हामीले तुलना गरे के गर्नु हामीले होइन तपाईँ तपाईँ नै हो क्या म नै हो म यस्तो बन्न सकिनँ म त्यो मान्छे जस्तो बन्न सकिनँ मैले यो कहिले नगर्नुहोस् कसैसँग आफ्नो तुलना नगर्नुहोस् म नै हो बास सक्यो यो कुराले चाहिँ हामी एकदमै हेल्दी बन्न सक्छौँ नत्र भने यो कुराले तपाईँ र मलाई मेन्टल्ली पनि अलिकति असर गर्छ होइन कति मान्छेले कस्तो गर्छन् भने हे तेरो दाइले कस्तो उन्नति प्रगति गरिसक्यो तैँले के गर्न सकिनस् भन्छन् नि त्यो कसैले अरूको तुलना नगरिदिनुहोस् होइन तपाईँले देख्नु उत्साह दिनुहोस् न भाइ तिमीले पनि तिम्रो ठाउँमा गरिरहेको छौ त समय आउँछ नि सबैको त्यसरी उत्साह दिने हेप्ने काम दबाउने काम अरूसँग तुलना गर्ने काम गर्दैन गरौँ यो स्वास्थ्यको लागि पनि राम्रो छैन र अर्को महत्त्वपूर्ण कुरा रहेको छ शान्त रहने बानी गर्नुहोस् होइन एकदम कस्तो राम्रो स्वभावको मान्छे भन्छ नि कतिजनाले होइन म कति बच्चाहरू यस्तो देख्छु नि यति राम्रो स्वभावको बच्चाहरू देख्छु अनि मलाई खुसी लाग्छ अनि कस्तो राम्रो संस्कार दिएको भन्छन् मान्छेले होइन कस्तो राम्रो कुरा होइन अनि ती बच्चाहरू शान्त स्वभावका हुन्छन् क्या त कुनै पनि हामी देख्छौँ कुनै पनि बच्चाहरू सम्हाल्नै नसक्ने प्रकारको होइन त बोलीमा पनि छैन व्यवहारमा पनि छैन होइन त्यस्तो प्रकारका बच्चाहरू पनि देखेको छु तर मैले कति बच्चाहरू यस्तो शान्त स्वभावको क्या म आफैलाई पनि शान्त कुराहरू एकदमै मनपर्छ र हामी शान्त पनि रहनुपर्छ होइन झगडा गरेर युद्ध गरेर हुनेवाला केही पनि छैन मान्छेले भनौँ न त्यो मान्छेले झगडा गर अरे मानिनु अब त्यो मान्छे त झगडा गरौ रे होइन होला म त पत्याउँदिन त्यो मान्छेले त अहिलेसम्म झगडा गरेको मैले सुनेको पनि छैन क्या कस्तो हुन्छ होला त्यसले झगडा गरेको भन्ने होस् न मान्छेलाई तर झगडा गर्नु मान्छेहरूलाई चाहिँ ए त्यो झगडा लु त्यो झगडा गरिराख्ने मान्छे त्यो थाहा छ अस्ति मैले त्योसँग झगडा गर्दा गर्दै देखाएको थिएँ त्यो भन्नु र हो त्यो शान्त स्वभावको मान्छे न उसलाई झगडा गर्न आउँछ न अरूलाई रुवाउन आउँछ न अरूको बत्खाई गर्छ होइन कति शान्त मान्छे छ भन्ने होस् न र आफू आफै पनि शान्त हुनुपर्छ आफूले आफूलाई कन्ट्रोल गर्नुहोस् रिस त जला पनि उठ्छ रिस त हुन्छ तर कन्ट्रोल पनि त एकदमै महत्त्वपूर्ण कुरा हुन्छ नि त कोसिस गर्नुहोस् होइन आफूलाई शान्त बनाउनुहोस् होइन धेर टेन्सन लिने होइन क्या आज देख्छौँ मान्छेलाई प्रेसर भयो अरे एकदमै होइन अब चिन्तामा छ अरे भनेको सुनिन्छ डिप्रेसनमा छ अरे भनेको सुनिन्छ क्या चाहिने भन्दा बढी सोचेर हामी केही पनि गर्न सक्दैनौँ मान्छेलाई किन डिप्रेसन हुन्छ मान्छेलाई किन होइन प्रेसर आयो हुन्छ भन्दा चाहिने भन्दा बढी सोच है होइन म 80 केजीको छु अब मैले 200 केजी बोक्न सक्दिनँ नि त जति क्षमता छ त्यति मात्रै बोक्ने हो नि फेरि परमेश्वरले स्पष्ट रूपले भन्नुहुन्छ सायद मलाई त यस्तो लाग्छ यिनीहरूलाई प्रेसर सुगर दुनियाँ भन्ने हुन्छ भनेर परमेश्वरको वचन भनिदिनु भएको होला क्या मलाई पहिलो पत्रोस 5:7 एकदमै मनपर्छ कुनै पनि कुराको फिक्र नगर म तिम्रो वास्ता गर्नेछु भनेर भन्नुभएको छ त होइन हो यो कुरालाई नसम्झेरै होला हामीलाई प्रेसर सुगर दुनियाँभरि भएको जस्तो लाग्छ क्या यही हुन्छ भनेर परमेश्वरले अलरेडी त्यो वचन राखिदिनु भएको जस्तो लाग्छ मलाई होइन कुनै पनि कुराको चिन्ता नगर म तिम्रो फिक्री गर्नेछु भनेर भन्नुभएको छ नि त पहिलो पत्रोस 5:7 होइन र त्यो भएर चिन्ता फिक्री नगरौँ शान्त रहनुहोस् होइन भनिदिन्छ नि अहिलेको भाषा छ नि बिन्दास होइन केही कुराको चिन्तै नदिने होइन त्यस्तो होइन एउटा दृश्य मैले देखिरहेको थिएँ एयरपोर्टमा अनि अब बच्चा चाहिँ 15-16 वर्षको बच्चा हो अनि ऊ आमालाई बिदा गर्न गए क्या अनि आमा चाहिँ भने रोइरहेको छिन् अनि छोरो चाहिँ मम्मी जानु न केही छैन क्या कमाएर आउने त हो नि होइन अब मम्मीलाई चाहिँ यस्तो लागेर चाहिँ उसले
छोरालाई अङ्गाल मारेर छोरा र आमा छोरा रुइन्छ होला भनेको छोरा चाहिँ रुकै थिएन क्या, केही छैन मम्स जानुहोस् केही छैन कमाएर आउनुहोस् होइन, यहाँ त ड्याडी हुनुहुन्छ नि दिइरहेको थिएँ भन्न खोजेको कुरा के, शान्त स्वभावको क्या बिन्दास पारेको छोरा देखिरहेको थिएँ मैले। भन्न खोजेको कुरा के हो भने कतिचोटि बिन्दासै हुनुपर्छ, आमा गएर चाहिँ रु र के हुन्छ त, एकछिन रुनु किन किन रुने, आमालाई चिन्ता हुन्छ नि त, मम्मी चिन्ता नलिई जानुहोस् न किन भनिरहेको थियो उसले। भन्न खोजेको कुरा के हो भने हामी बिन्दास जीवन जिउनुपर्छ क्या, दुई दिनको जीवन पनि टेन्सन लिएर प्रेसर भएर होइन, ए मान्छे त प्रेसर भएर ढलेछ नि, त्यो के चाहिने भन्दा बढी टेन्सन लिएर ढल्ने हो क्या मान्छे, डिप्रेसन भयो अरे होइन, हामीले धेर सोचेर के अरे डिप्रेसन होइन, किन आफूलाई एउटा भनाइ छ नि त बारम्बार म भन्ने गर्छु चिन्ताले चाहिँ हामीलाई चितामा पुर्याउँछ है, त्यो भएर टेन्सन नलिनुहोस् होइन, जे छ टर्दै जान्छ, प्रार्थना गर्नुहोस् प्रभु ल है मलाई चाहिँ यो खाडलबाट चाहिँ तपाईँले उकास्नु पर्यो भन्दै प्रभुसँग गफ गर्नुहोस् कुराकानी गर्नुहोस्, प्रभुले कसो प्रार्थना नसुन्नु होला र, किनभने उहाँले भन्नुहुन्छ तिमीले गरेको प्रार्थना सुन्न मेरो कान र आँखा सदा खुल्ला रहनेछ, र हुनसक्छ 2082 सालमा तपाईँका कति प्रार्थनाको उत्तरहरू खोलेनन् होला, ढोकाहरू खोलेनन् होला, र यो 83 साल चाहिँ 2083 साल चाहिँ तपाईँको निम्ति आशिषको ढोका खुल्ने दिन भन्ने छ।

आदरणीय श्रोता अब भने लगभग समयले मलाई विदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट विदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

कार्यक्रम सामाजिक सञ्जालबाटको प्रतीक्षामा बसिराख्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तोता जोनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यान अभिवादन चलाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रिय श्रोता, यो कार्यक्रम हरेक हप्ता बुधबार दिनको 12 बजेदेखि 1 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। यो कार्यक्रममा हामी विभिन्न सामाजिक सञ्जालमा पोस्ट भएका कुराहरूलाई तपाईँको बीचमा प्रस्तुत गर्ने गर्दछौ र यस कार्यक्रमको मुख्य उद्देश्य जो जतिजना सामाजिक सञ्जाल चलाउन जान्नुहुन्न उहाँहरूलाई परमेश्वरको महिमा सामाजिक सञ्जालबाट कसरी गर्न सकिन्छ भनेर देखाउनु एउटा मात्रै उद्देश्य रहेको छ। साथै परमेश्वरले सामाजिक सञ्जाललाई पनि आफ्नो महिमाको निम्ति एउटा प्लेटफर्मको रूपमा चलाउनु भएको छ भनेर प्रस्तुत गर्नु पनि हाम्रो कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। र कार्यक्रममा हामी यसको अलावा विभिन्न मिठा मिठा भक्ति गीतहरू पनि तपाईँको बीचमा प्रस्तुत गर्ने गर्दछौ। आदरणीय श्रोता, आज पनि हामी त्यही उद्देश्य अनुरूप तपाईँको बीचमा अबको करिब करिब 1 घण्टासम्मको लागि आइपुगिसकेका छौ र कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहुन हार्दिक अनुरोध गर्दछौ। श्रोता, यो कार्यक्रम सुनिसकेपछि तपाईँलाई कस्तो लाग्छ? तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला, जसको लागि हाम्रो ठेगाना अहिले हामी कार्यक्रमको अन्तमा दिने नै छौ। श्रोता, अब भने आजको कार्यक्रमको आरम्भमा एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु। अहिलेलाई भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र यतिखेर मेरो हातमा एउटा पोस्ट परेको छ ख्रिस्ट यीशुमा परमेश्वरको प्रेम नामको फेसबुक पेजबाट साइमन चौधरीज्यूको लेख्नुहुन्छ, नेपाल एउटै धर्मको मात्र देश होइन, नेपाल सबै नेपालीको साझा देश हो। हालै नेपाल टेलिभिजन मार्फत प्रसारण भइरहेको सुपरबुक ख्रिस्टियन कार्टुन कार्यक्रमलाई लिएर भइरहेको विरोध प्रति केही कुरा स्पष्ट हुन आवश्यक छ। नेपाल हिन्दूहरूको मात्र देश होइन, न त कुनै एक धर्म जात वा समुदायको मात्रै। यो देश यहाँ बसोबास गर्ने सबै धर्म जाति भाषा संस्कृति र समुदायका मानिसहरूको साझा घर हो। हामीले सधैँ भन्दै आएका छौ नेपाल चार जात 36 वर्णको फुलबारी हो, तर आजको नेपाललाई अझ व्यापक रूपमा हेर्ने हो भने यो विभिन्न धर्म र आस्थाहरूको साझा फुलबारी पनि हो। हिन्दू बौद्ध इस्लाम किरात क्रिस्चियन लगायत विभिन्न धार्मिक समुदायका नेपालीहरू यही देशका नागरिकहरू हुन्। त्यसैले नेपाल टेलिभिजनमा कुनै एउटा धर्मसँग सम्बन्धित कार्यक्रम मात्र प्रसारण हुनुपर्छ भन्ने छैन। कार्यक्रम प्रसारण हुँदैमा त्यसलाई रोक्नुपर्छ भन्ने सोच आफैमा समावेशी समाजको भावना विपरीत हुन आउँछ। यदि कुनै धार्मिक कार्यक्रम प्रसारण हुनु गलत हो भने सबै धर्मका कार्यक्रममाथि समान मापदण्ड लागू हुनुपर्छ। तर एउटा धर्मको कार्यक्रमलाई मात्र निशाना बनाएर विरोध गर्नु पक्कै पनि निष्पक्षता होइन। बरु नेपाल टेलिभिजन जस्तो राष्ट्रिय संचार माध्यमले नेपालमा रहेका विभिन्न धर्म र संस्कृति र समुदायका सकारात्मक पक्षलाई अझ बढी उजागर र समावेश गर्नुपर्छ। यसले धार्मिक सहिष्णुता आपसी सम्मान र विविधताको सुन्दरता उदाहरण प्रस्तुत गर्छ। सुपरबुक हेर्ने वा नहेर्ने अधिकार सबैसँग छ। मन नपरे नहेर्न सकिन्छ, तर अरूले हेर्न पाउने अधिकार खोज्ने प्रयास गर्नु उचित होइन। नेपाल कसैको निजी सम्पत्ति होइन। नेपाल हिन्दूको पनि हो, बुद्धिस्टको पनि हो, मुस्लिमको पनि हो र क्रिस्चियनको पनि हो र सबै नेपालीको हो। विविधता हाम्रो कमजोरी होइन, हाम्रो पहिचान हो। धर्म आस्था फरक हुन सक्छ, तर देश एउटै हो। यसैले विरोध होइन, सह अस्तित्व सम्मान र समावेशी सोचलाई अगाडि बढाउ। र एउटा कुरा याद राखौ, नेपालमा हिन्दू बढी छन् र त्यो 100% सही हो, तर नेपाल हिन्दूहरूको हो भन्नु 100% मूर्खता हो। धन्यवाद सिमन चौधरी कैलाल ई नेपाल भनेर उहाँले लेख्नु भएको छ। त्यसै गरी मेरो हातमा अर्को एउटा आशिषमय स्टाटस परिसकेको छ, जसलाई प्रेषित गर्नु भएको छ सामुएल मुक्तान ज्यूले यहुन्ना 17:3। अब अनन्त जीवन यही हो कि तिनीहरूले तपाईँ एकमात्र सत्य परमेश्वरलाई चिनुन् र तपाईँले पठाउनु भएको येशु ख्रिस्टलाई चिनुन् भनेर उहाँले पोस्ट गर्नुभएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। र अब भने ढिला नगरिकन पुनः अरू आशिषमय स्टाटसहरू तपाईँको बीचमा राख्न गइरहेको छौ। र यही क्रममा एउटा स्टाटस मेरो हातमा परिसकेको छ वाच म्यान नी नामको फेसबुक पेजबाट, स्पिकिङ अकर्डिङ टु द वर्ड्स अफ द स्क्रिप्चर भनेर उहाँले हाल्नु भएको छ। अर्थात परमेश्वरको वचन अनुसार बोलिरहनु भन्ने त्यो एउटा शीर्षक हो, र जसलाई प्रेषित गर्नुहुन्छ सामुएल त्योङ ज्यूले। लेख्नुहुन्छ, इन प्रिपेयरिङ द आउटर वर्ड्स वी हेभ टु पे अटेन्सन टु द वर्ड अफ द स्क्रिप्चर when we have the inner word and try to release them to others. We often find that we are short of words. For the most part, we aim our utterance in a particular direction and exhaust our words in a few minutes. The inner words are very condensed and compact. Our own utterance is not adequate to release such a condensed and compact words. If we repeat the same word once, twice or 10 times, others will be bored by our speaking. They will not appreciate it. Our speaking may be very concise, but it is ineffectual. A man realized the shortage of his own eloquence when he tried to be minister of the word. He can talk about many things, but as soon as he talks about spiritual things, he finds that he can do very little.

He runs out of resources in no time, while the inner words remain unreleased. He can release his own words, but the inner words remain locked up. This is the reason that we have to be familiar with the word of the scripture. God uses us as his ministers of the word, yet he knows that our utterance is limited. Therefore, he spoke to us in the many portions and many ways. Hebrews 1:1. At the most, our thought can express one way, but God has spoken to us in many portions and in many ways. This is why we have to be familiar with the word of the scripture. We have to spend time to study Bible. During our study, we are equipped with biblical doctrines, knowledge and techniques, teachings. Our speaking must be found upon the Bibles. It must be supported by the Bible teachings and biblical truths. These things afford God's children a man and a basis for accepting the words. भनेर लेख्नुभएको छ, परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। त्यसै गरी मेरो हातमा अर्को एउटा पोस्ट परेको छ, इजिकियल एडेकुनले जो अफ्रिकाबाट हुनुहुन्छ, उहाँ लेख्नुहुन्छ, से अ पावरफुल एमेन फर द स्पिरिट एन्ड द पावर टु मेक अस वर्क राइट विथ द लोर्ड द्याट विल हेल्प अस ए डिपार्ट फ्रम इभिल एभ्री डे फर आवर लाइफ to keep us in the path of righteousness for the glory of God. In the name of Jesus, comment amen if you believe it is done. And waha likhnuhuncha ani waha likhnuhuncha Proverbs 3:7-8, be not wise in thine own eyes, fear the Lord and depart from evil, it shall be hid of thy navel. Bhanera waha le likhnuhuncha, parmeshwar le tapai lai aashish dinubhayeko hos. Tesai gari मेरो हातमा अर्को एउटा स्टाटस परिसकेको छ, अर्जुन डौलस लेख्नुहुन्छ, जवान मानिसले आफ्नो चालचलन कसरी चोखो राख्न सक्छ, तपाईँको वचन अनुसारको जीवन बिताएरै हो भनेर उहाँले राख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। आदरणीय श्रोता, अब भने फेरि पनि मेरो हातमा अर्को एउटा स्टाटस परेको छ, जो सच्चा मार्ग नामको एउटा हिन्दी फेसबुक पेजबाट आएको छ र लेखिएको छ, जीवन यात्राका लिए हे मेरा प्यारे प्रभु येशु, भनेर उहाँले शुभको प्रार्थना भनेर राख्नु भएको छ। उहाँ लेख्नुहुन्छ, तेरे पवित्र नाम में आज भी सुबह में अपना धन्यवाद करता हूँ, धन्यवाद प्रभु की अपना मुझे सुरक्षित रखा और आज का नया दिन देखने का अवसर दिया। प्रभु आज से लेकर मेरी पूरी जीवन यात्रा तक मेरे हाथ थामे रखना और मेरे कदमों का सही मार्ग पर चलाना। हर दुर्घटना, बीमारी, अचानक आने वाले विपत्ति, भय, बुराई और मृत्यु के खातिर सभी खतरे से मेरी और मेरे परिवार की रक्षा करना। जहां मैं कमजोर पड़ूं, वहां मुझे शक्ति देना। जहां मैं परेशान हूं, वहां शांति देना। जहां रास्ता दिखाई न दे, वहां अपनी ज्योति दिखाना। मेरे हर निर्णय में बुद्धि देना और गलत रास्ते से बचाए रखना। प्रभु यीशु, मेरे घर परिवार पर अपनी सुरक्षा के हाथ धो रखो। आज पूरे दिन मेरे साथ चलो और रात तक अपनी कृपा और सुरक्षा में बनाए रखो। यहोवा ने तेरे जाने आने से मैं अब से लेकर सदा तक तेरी रक्षा करेगा। भजन संहिता 121:8। प्रभु, मेरी पूरी जीवन यात्रा आपको समर्पित है। मेरी रक्षा करो, मेरा मार्गदर्शन करो और मुझे अपने विश्वास में बनाए रखो। यीशु मसीह के नाम में प्रार्थना करता हूँ, आमीन। वहां लेख्नु भएको छ र हामीले पनि हर समयमा परमेश्वरसँग यसरी नै प्रार्थना गर्नु पर्दछ। आदरणीय श्रोता, त्यसै गरी मेरो हातमा अर्को एउटा लेख आएको छ, विमल छेत्रीज्यूको। उहाँ लेख्नुहुन्छ, पुरानो करारका चाड पर्व मान्नुपर्छ भन्नेहरूलाई सोझो प्रश्न। चाड त मान्ने, तर एरुसलम जाने आज्ञा र खतनालाई चाहिँ के गर्ने? व्यवस्था 16:16 स्पष्ट भनेको छ कि पुरानो करारका चाडहरू, अखमेरी रोटीको चाड, हप्ताहरूको चाड र छाप्रवासको चाड मनाउँदा वर्षको तीन पटक सबै पुरुषहरू परमप्रभुले चुन्नुभएको ठाउँ यरुसलममा देखा पर्ने अनिवार्य आज्ञा छ। यदि तपाईँहरू आज पनि मण्डलीमै पुरानो करारका चाड मान्नै पर्छ र व्यवस्था पालन गर्नै पर्छ भन्दै हुनुहुन्छ भने ती चाडहरूसँग जोडिएर आएका यरुसलम जाने आज्ञालाई चाहिँ के गर्नुहुन्छ? के चाड मान्नेहरू वर्षमा तीन पटक नियम अनुसार यरुसलम जाने गर्छन्? त्यसै गरी पुरानो करारको मुख्य जप नै शरीरको खतना हो, सरकम सिजन हो। उत्पत्ति 17:10-14 भन्छ, चाड पर्व र व्यवस्था मान्नुपर्छ भन्नेहरूले खतनाको विषयमा चाहिँ के गर्नुहुन्छ? के आजको विश्वासीहरूले खतना पनि गर्नुपर्ने? चाड पर्व मान्ने तर यरुसलम नजाने, व्यवस्थाको कुरा गर्ने तर खतना छाडिदिने? बाइबलले
व्यवस्थाका नियमहरू आफू खुसी आधा मान्ने र आधा छोड्ने छुट कसैलाई दिँदैन। व्यवस्था मान्ने हो भने त त्यसका सबै आज्ञाहरू पूर्ण रूपले पालन गर्नु पर्यो नि। कि त वर्षमा 3 पटक यरुसलम जाने आज्ञा, शारीरिक खतना र व्यवस्थाका सम्पूर्ण 613 नियमहरू अक्षरशः पालन गरौं, होइन भने आधा अधुरा नियम समाप्त छोडेर ख्रिस्ट येशूमा पाइएको अनुग्रह, हृदयको खतना र आत्मिक स्वतन्त्रतालाई पूर्ण रूपले स्वीकार गरौं। गलाती 3:10, गलाती 5:2-3 र व्यवस्था 16:16 विमल छेत्री सिलीगुडी भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। साधारण श्रोता, अब अनि कार्यक्रममा फेरि पनि अर्को एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। यतिखेर मेरो हातमा यीशु ख्रीष्टमा परमेश्वरको प्रेम नामको फेसबुक पेजबाट सविता प्रधान लेख्नुहुन्छ भजन संग्रह 94:19 लेख्नुहुन्छ, गॉड सेज व्हेन डाउट एन्ड एनेक्सिटी फिल योर माइन्ड माइ कम्फर्ट विल ब्रिङ जोय ब्याक टु योर सोल भनेर उहाँले लेख्नु भएको छ। परमेश्वर तपाईँलाई आशिष दिनुभएको होस्। अर्थात् जब जब तिम्रो हृदयमा शंका र नैराश्यताले तिम्रो दिमाग भरिन्छ तब मेरो शान्ति र आनन्द तिमीतिर फर्केर आउनेछ भनेर उहाँ भन्न खोजेको र परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। त्यसै गरी पास्टर जोन एनओसीके फ्यान्स क्लबको फेसबुक पेजबाट पास्टर राफायल आउटवर्ड बी लेख्नुहुन्छ, द अलमाइटी फादर इज सेइङ टु यु रेभलेसन 3:8 बिहोल्ड आई हेभ सेट बिफोर यु एन्ड ओपन डोर एन्ड नो म्यान क्यान सट God never made a mistake placing you where you are right now. If you trust God to open doors that no one can shut, put amen. अर्थात् यदि परमप्रभु परमेश्वरले तिम्रो निम्ति ढोका खोलिदिनु भएको छ भने कसैले पनि बन्द गर्न सक्दैन भनेर उहाँले हाल्दै हुनुहुन्छ। परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस् आदरणीय श्रोता। त्यसै गरी म फटाफट धेरै भन्दा धेरै स्टाटस तपाईँको बीचमा राख्न गइरहेको छु र मेरो हातमा अर्को एउटा आशिषमय स्टाटस परेको छ जसलाई प्रेषित गर्नुभएको छ यीशु ख्रीष्टमा परिवर्तनको जीवन नामक फेसबुक पेजबाट 10 प्रश्न र त्यसको उत्तरहरू राख्नु भएको छ। म तपाईँको निम्ति पढेर सुनाइदिन्छु। पहिलो प्रश्न, मानिसको जीवनको मुख्य उद्देश्य के हो? उत्तर, परमेश्वरलाई महिमा दिनु र उहाँको इच्छा अनुसार जिउनु 1 कुरन्थी 10:31। दोस्रो, पापको जाला के हो? उत्तर, मृत्यु 6:23। तेस्रो, मानिसले नयाँ गरी जन्मनु पर्छ भने कसले भन्नुभयो? उत्तर, प्रभु यीशु ख्रीष्टले यूहन्ना 3:3। चौथो, यीशु नै बाटो सत्य र जीवन हुनुहुन्छ भनेर कहाँ लेखिएको छ? यूहन्ना 14:6। अनि मानिसले सारा संसार हात पारेर पनि प्राण गुमायो भने त्यसलाई के फाइदा हुन्छ? उत्तर हो, केही पनि फाइदा हुँदैन। मर्कुस 8:36। फेरि प्रश्न, हामीले अरूलाई क्षमा गर्नुपर्छ कि पर्दैन? उत्तर, पर्छ। यीशुले क्षमा गर्न सिकाउनु भएको छ मत्ती 6:14-15। अर्को प्रश्न, विश्वास नगरी परमेश्वरलाई प्रसन्न पार्न सकिन्छ? उत्तर, सकिँदैन, किनकि परमेश्वरका आउनेले उहाँ हुनुहुन्छ भनेर विश्वास गर्नुपर्छ हिब्रू 11:6। त्यसै गरी अर्को प्रश्न, मानिसले आफ्नो जीवन परिवर्तन गर्न सबैभन्दा पहिला के गर्नुपर्छ? उत्तर, पश्चाताप गरेर परमेश्वरतिर फर्कनु पर्छ प्रेरित 3:19। त्यसै गरी नवौं प्रश्न, परमेश्वरको वचनले मानिसलाई के गर्छ? उत्तर, सत्य देखाउँछ र जीवनको बाटो देखाउँछ भजन संग्रह 119:105। दशौं प्रश्न, यीशु ख्रीष्टमा विश्वास गर्नेले अनन्त जीवन पाउँछ कि पाउँदैन? उत्तर हो, पाउँछ यूहन्ना 3:16 भनेर लेख्नुभएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस् आदरणीय श्रोता। त्यसै गरी मेरो हातमा अर्को एउटा लेख परेको छ जसलाई प्रेषित गर्नुभएको छ जानुका बस्नेतले। उहाँ लेख्नुहुन्छ 1 सामुएल 16:7। तर परमप्रभुले सामुएललाई भन्नुभयो, उसको रूप वा उसको कदलाई नहेर किनकि मैले त्यसलाई इन्कार गरेको छु। परमप्रभुले मानिसले हेरे जस्तो हेर्नुहुन्न, मानिसले बाहिरी रूप हेर्छ तर परमप्रभुले हृदय हेर्नुहुन्छ। यसमा मुख्य सत्य, मानिसले बाहिरी देखावट हेर्छ, परमेश्वरले हृदय हेर्नुहुन्छ। एउटा ऐतिहासिक प्रसंग, यसको अर्थ हो इसरायलका राजा साउलका परमेश्वरले साउललाई अस्वीकार गर्नु भएपछि परमेश्वरले सामुएललाई इसैको घरमा नयाँ राजा अभिषेक गर्न पठाउनु भयो। इसैका जेठा छोरा एलियाबलाई देख्दा सामुएललाई लाग्यो निश्चय नै परमप्रभुको अभिषेक त यही नै हो। तर परमप्रभु परमेश्वरले भन्नुभयो, उसको रूप वा उसको अनुहारलाई नहेर। यसले एउटा महत्वपूर्ण पाठ सिकाउँछ, हामी मानिसको सम्भावना र उसको बाहिरी स्वरूपलाई मूल्याङ्कन गर्छौ, परमेश्वरले उसको भित्री चरित्र र हृदयबाट मूल्याङ्कन गर्नुहुन्छ। अन्तत सबै दाजुभाइ मध्ये मैदानमा भेडा चराइरहेका दाउदलाई बोलाइयो। मानिसको नजरमा ऊ सबैभन्दा अगाडि थिएन तर परमेश्वरको नजरमा उसको हृदय उहाँको लागि तयार थियो। दोस्रो, मानिसले हेरे जस्तो परमेश्वरले हेर्नुहुन्न, यो पदले परमेश्वर र मानिसको दृष्टिकोण बीच ठूलो अन्तर देखाउँछ। मानिसले प्राय हेर्ने कुरा रूप, कद, पैसा, शिक्षा, पद, लोकप्रियता, बोल्ने क्षमता, सामाजिक प्रतिष्ठा, बाहिरी सफलता, परमेश्वरले हेर्ने कुराहरू चाहिँ हृदय, चरित्र, विश्वास, आज्ञाकारिता, नम्रता, सत्यनिष्ठा, प्रेम, परमेश्वर प्रतिको समर्पणता। त्यसैले मानिसको नजरमा जो सानो व्यक्ति परमेश्वरको योजनामा ठूलो हुन सक्छ। हृदय भन्नाले के बुझिन्छ? बाइबलमा हृदय केवल भावना मात्र होइन, हृदयले मानसिक
सोच, इच्छा, उद्देश्य, प्रेरणा र नैतिक चरित्र र परमेश्वर प्रतिको सम्बन्ध समेतलाई समेट्छ। त्यसैले परमेश्वरले सोध्नुहुन्छ, तिमीले बाहिर के देखिरहेका छौ भन्दा पनि तिमी वास्तवमा भित्र को हौ? एउटा दाउदको उदाहरण हेरौ। दाउदलाई अभिषेक गर्नु अघि उनै दरबारमा थिएन, ऊ कहाँ थियो? भेडासँग मैदानमा। तर त्यही गोठमा गोठालो जीवनमा उसको चरित्र निर्माण भइरहेको थियो। उसले भेडाहरूको रक्षा गर्यो, उसले जिम्मेवारी सिक्यो, उसले परमेश्वरमा भरोसा गर्न सिक्यो। पछि यही नै चरित्र गोलियातको सामना गर्दा देखियो। महत्वपूर्ण सिद्धान्त, सार्वजनिक अभिषेक भन्दा पहिले निजी चरित्र निर्माण गर्नुपर्छ। मानिसहरूले दाउदलाई देखे, परमेश्वरले दाउदलाई मैदानमै देखिसक्नु भएको थियो। अर्को उत्कृष्ट उदाहरण, येशूले आफ्नो चेलाहरू छान्दा संसारको दृष्टिकोण अनुसार सबैभन्दा प्रभावशाली मानिसहरूलाई चुन्नु भएन। माछा मार्नेहरू थिए, कर उठाउने थिए, साधारण मानिस थिए, तर येशूले उनीहरूभित्र सम्भावना देख्नुभयो। शिक्षा, परमेश्वरले केवल तिमी अहिले के हौ हेर्नुहुन्न, उहाँले म तिमीलाई के बनाउन सक्छु भनेर पनि हेर्नुहुन्छ। दैनिक जीवनमा 10 महत्वपूर्ण प्रयोग। पहिलो, मानिसलाई बाह्य रूपबाट तुरुन्तै न्याय नगर। कसैको कपडा, अनुहार, भाषा, आर्थिक अवस्था वा सामाजिक स्तर हेरेर उसको मूल्याङ्कन अथवा उसको मूल्य निर्धारण गर्नु हुँदैन। उदाहरणको लागि, चर्चमा साधारण कपडा लगाएर आएको व्यक्तिलाई VIP व्यक्तिभन्दा कम सम्मान गर्नु 1 सामुएल 16:7 भावना विकृति हुन्छ। दोस्रो, आफ्नै मूल्य मानिसको प्रशंसाबाट निर्धारण नगरौं। कसैले तपाईँलाई प्रशंसा गरेन भने तपाईँ परमेश्वरको नजरमा मूल्यहीन हुनुहुन्न। मानिसको नजर बदलिन्छ, परमेश्वरको नजर बदलिँदैन। पद भन्दा पहिला चरित्र निर्माण गरौं। नेतृत्वको ठूलो पद पाउनु भन्दा पहिले ठूलो हृदय चाहिन्छ। दाउद पहिला गोठालो बनी पछि राजा, त्यसैले पहिलो चरित्र त्यसपछि जिम्मेवारी। बच्चाहरूको हृदयलाई बाहिरी उपलब्धि भन्दा बढी मूल्य दिनुहोस्। आफ्नो बच्चाले राम्रो अङ्क ल्याए भने कि ल्याएन होइन, सत्य बोल्छ कि बोल्दैन, अरूलाई प्रेम गर्छ कि गर्दैन, परमेश्वरलाई आदर गर्छ कि गर्दैन, जिम्मेवार छ कि छैन, यी कुराहरू हेर्नुपर्छ। मण्डलीमा मानिसहरूलाई पद वा पैसा अनुसार व्यवहार नगरौं। धनी व्यक्ति र गरिब व्यक्ति दुवै परमेश्वरको स्वरूपमा बनिएका हुन्। Jakub 2:1-4 भन्छ, पक्षपात नगर्न चेतावनी दिन्छ। विवाह र सम्बन्धमा केवल बाहिरी कुरा नहेर्नुहोस्, रूप, पैसा, परिवारको प्रतिष्ठा वा सामाजिक स्तर भन्दा चरित्र, विश्वास, सत्यनिष्ठा र जिम्मेवारी धेरै महत्वपूर्ण कुरा हुन्। कर्मचारी वा सेवाको छनौट गर्दा CV मात्र नहेर्नुहोस्। शिक्षा र सिप महत्वपूर्ण छन्, तर त्यसैसँग विश्वसनीयता, इमान्दारिता, चरित्र र जिम्मेवारी पनि हेर्नुपर्छ। आफूलाई अरूसँग तुलना नगर्नुहोस्। दाउदले आफ्ना दाजुहरूसँग तुलना गरेर आफ्नो मूल्य निर्धारण गरेनन्। तपाईँको बाटो अरूको बाटो होइन। अरूको दृश्यात्मक सफलता तपाईँको अदृश्य तयारी भन्दा ठूलो हुँदैन। गुप्त जीवनलाई पवित्र राख्नुहोस्। मानिसहरूले नदेखेको ठाउँमा पनि परमेश्वरले देख्नुहुन्छ। घरमा तपाईँ को हुनुहुन्छ? एक्लै हुँदा तपाईँको चरित्र कस्तो छ? कसैले नदेखा तपाईँको प्रार्थना कस्तो छ? त्यही नै तपाईँको वास्तविक हृदय हो। परमेश्वरको दृष्टिमा आफूलाई हेर्न सिकौं। कहिलेकाहीँ मानिसहरूले तपाईँलाई सानो, अयोग्य, असफल भन्लान्, तर परमेश्वरले दाउदलाई मानिसहरूले नदेखेको समयमा देख्नु भएको थियो। त्यसैले मानिसले दिएको लेभल भन्दा परमेश्वरले दिएको पहिचान ठूलो हुन्छ। सेवक तथा पास्टरहरूको लागि विशेष शिक्षा, 1 सामुएल 16:7 मण्डलीका अगुवाहरूलाई एउटा गम्भीर प्रश्न सोध्छ। तपाईँ मानिसहरूलाई परमेश्वरले जस्तै गरी हेर्दै हुनुहुन्छ कि संसारले हेरे जस्तो? हामीले केवल को धेरै बोल्छ, को धेरै पैसा दिन्छ, को लोकप्रिय छ, को शिक्षित छ, को प्रभावशाली छ भन्ने मात्र होइन, हामीले सोध्नुपर्छ को विश्वासी छ, को नम्र छ, को सिक्न तयार छ, को चरित्रवान छ, को परमेश्वरप्रति आज्ञाकारी छ। एउटा सुन्दर जीवन दृष्टान्त, एउटा किसानले 2 बिउ रोप्यो। एउटा बिउ जमिनमाथि देखिने गरी राख्यो, अर्को बिउ गहिरो माटोमा राख्यो। केही दिनपछि माथि राखेको बिउ देखियो, तर त्यो सुक्यो। गहिरो माटोमा रहेको बिउ बाहिरबाट देखिएन, तर त्यही बिउले जरा फैलायो र पछि ठूलो रुख बन्यो। यसबाट आध्यात्मिक शिक्षा के पाइन्छ भने, परमेश्वरले तपाईँको देखिने अवस्था भन्दा तपाईँको जरा निर्माण गरिराख्नु भएको हुन्छ। आज तपाईँ मानिसको नजरमा सानो देखिन सक्नुहुन्छ, तर परमेश्वरले तपाईँको हृदयमा भविष्यको सेवक, नेता वा प्रभावशाली व्यक्तित्वको रूपमा तयारी गरिराख्नु भएको हुन सक्छ। आज आफैलाई सोध्ने 7 प्रश्न, मेरो बाहिरी जीवन र भित्री जीवन एउटै छ? मानिसले नदेख्ने ठाउँमा मेरो चरित्र कस्तो छ? म मानिसको प्रशंसा खोज्छु कि परमेश्वरको प्रसन्नता? म अरूलाई बाहिरी रूपमा हेरेर न्याय गर्छु वा
मैले कसैलाई उसको आर्थिक वा सामाजिक अवस्थाको कारण कम मूल्य दिएको छु कि? परमेश्वरले मेरो हृदयमा अहिले के सुधार गर्न खोज्दै हुनुहुन्छ? यदि आज परमेश्वरले मेरो हृदय जाँच्नु भयो भने उहाँले के देख्नुहुन्छ? मुख्य घोषणा: मानिसले मेरो बाहिरी अवस्था हेर्न सक्छ, तर परमेश्वरले मेरो हृदय हेर्नुहुन्छ। त्यसैले म मानिसलाई प्रभाव पार्ने जीवन होइन, परमेश्वरलाई प्रसन्न पार्ने हृदय निर्माण गर्न चाहन्छु भनेर तपाईँले प्रार्थना गर्नुपर्ने हुन्छ भनेर उहाँले लेख्नु भएको छ। परमेश्वर तपाईँलाई आशिष दिनुभएको छ। यतिखेर मेरो हातमा अर्को एउटा आशिषमय स्टाटस परिसकेको छ। हिन्दी ओली बाइबल वचन नामको फेसबुक पेजबाट प्रशान्त कुम्भार लेख्नुहुन्छ, क्राइस्ट सिर्फ परमेश्वरका वचन और इसीलिए हमारे पिता का खुला आशा नहीं थे, बल्कि सबसे करीबी मायने में हमारा भाई भी थे, क्योंकि क्राइस्ट हमारे बीच चल सकते थे, हमारी खुशी में शामिल हो सकते थे, और जैसा कि क्रास हमें याद दिलाता है कि वो खून खराबे और दुख का अनुभव भी कर सकते थे। उन्होंने अपनी कृपा हमारे साथ एक और जरूरी तरीके से बांटी, मरे हुओं में से जी उठने की शक्ति। शैतान खुद हमारा भाई नहीं है, क्योंकि वो ये सब कर नहीं सकता। वो हमसे वैसे प्यार नहीं करता और कर नहीं सकता जैसे हमारा परमेश्वर करता है, और वो हमारी सच्चाई को शेयर नहीं कर सकता। प्रभु की स्तुति हो, आप सभी को आज का दिन शुभ रहे भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको छ। र अनि उहाँले तल इब्रानियोको पुस्तक 2:14 उहाँले शेयर गर्नुभएको छ, लेखिएको छ, इसलिए जबकि बच्चे मांस और लहू के भागी है, तो वो अपने भी उनके समान उनका सहभागी हो गया, ताकि मृत्यु के द्वारा उसे मृत्यु पर ही शक्ति मिली थी, अर्थात शैतान को निकम्मा कर रहे थे। रोमी 8:3 और कुलोसी 2:15 भनेर उहाँले लेख्नु भएको छ। परमेश्वर तपाईलाई आशिष दिनु भएको होस्। आदरणीय श्रोता, अब भने फेरि पनि अर्को एउटा आशिषमय स्टाटस तपाईँको बीचमा प्रस्तुत गर्न लागिरहेको छु, जसलाई प्रेषित गर्नु भएको छ। बराल विनोद धर्माले लेख्नुहुन्छ, भदौकमा आँखा फुटेको डिङ्गो सधैँ हरियो मात्र देख्छ भने चाहिँ जन्मदेखि पापी स्वभावमा जन्मेका मानिस आफ्नो गल्ती देख्दैन, अरूको मात्र देख्छ। विपत्तिमा परेर आफ्नो समुदायका मानिस मरेको देख्दैन, तर अरू धर्म समुदायका मानिस मात्रै मरेको देख्दछ भनेर उहाँले लेख्नु भएको छ। पक्कै पनि सत्य कुरा हो। परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। तदनि श्रोता, अब भने फेरि पनि अर्को एउटा आशिषमय स्टाटस तपाईँको बीचमा म राख्न गइरहेको छु, जसलाई प्रेषित गर्नुभएको छ प्रेम कार्कीज्यूले। उहाँ लेख्नुहुन्छ यसैया 29:5-6, नदीका पानी सुकि जानेछ र त्यो नदीको सतह खङ्ग्रङ्ग सुक्खा हुनेछ, नहरहरू गनाउनेछन्, मिश्र देशका खोलाहरू घटेर सुकि जानेछन्, निगालो र काँसाहरू ओइलाउने छन् भनेर लेखिएको छ। अनि अगाडि लेख्नुहुन्छ, यो भविष्यवाणी लगभग 700 वर्ष अघि यसैया अगमवक्ताले बोलेको भविष्यवाणी हो, जो यीशु आउनुभन्दा 700 वर्ष अगाडि थियो र 2700 वर्ष यतिखेर बितिसकेको छ भनेर उहाँ लेख्नुहुन्छ। परमेश्वर तपाईँलाई आशिष दिनुभएको होस्। त्यसै गरी ख्रिस्टको वचनमा जीवन छ नामको फेसबुक पेजबाट आशा मण्डलीले लेख्नुहुन्छ, पृथ्वी र त्यसमा भएका जो जति छन् सबै परमप्रभुकै हुन्, संसार र त्यसमा भएका बास गर्ने सबै उहाँकै हुन् भनेर उहाँले लेख्नु भएको छ। भने अर्को लेख्नुहुन्छ ग्रेटर ग्रेस चर्च पटनाबाट, यसकारण तिमीहरूले ख्रिस्ट येशु प्रभुलाई ग्रहण गरेका छौ, त्यसरी नै तिमीहरू उहाँमा हिँड र उहाँमै जरा हाल्दै र बनिँदै जाओ, अनि जसरी तिमीहरूले शिक्षा पाएका छौ त्यसरी नै यसमा धन्यवादले प्रशस्त हुँदै विश्वासमा स्थिर हुँदै जाओ, कलसी 2:6-7 भनेर उहाँले हाल्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। दादा श्रोता, त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस परेको छ जानुका बस्नेतको। उहाँ लेख्नुहुन्छ होसे 2 मुख्य सन्देश भन्नुहुन्छ, होसे 2 एउटा वाक्यमा भन्नुपर्दा परमेश्वरले आफ्नो अविश्वासी जनलाई पापको परिणाम देखाउनुहुन्छ, तर उहाँको उद्देश्य नाश गर्नु मात्र होइन उनीहरूलाई फेरि आफ्नो प्रेममा फर्काएर पुनर्स्थापित गर्नु हो। यस अध्यायमा एउटा क्रम देखिन्छ, विद्रोह, न्याय, पाचिनु, पश्चाताप, पुनर्स्थापना, करार र परमेश्वरसँगको सम्बन्ध भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। आदरणीय श्रोता, अब भने कार्यक्रममा अर्को एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीत पछि पुनः स्वागत छ कार्यक्रममा। र अब भने आजको कार्यक्रममा अर्को एउटा आशिषमय लेख मेरो हातमा परेको छ, जसलाई पठाउनु भएको छ ब्रायन लियोनार्ड विलियम्सले। लेख्नुहुन्छ, द आइन एन्ड यहोवा सिट केतु आवर राइचियसनेस, वाइ डु वी वन्डर फ्रम सिटी टु सिटी टु ड्रिङ्क वाटर द्याट नेभर क्वेन्चेस आवर सेटिस्फाइज आवर थर्स्ट। The lost children of Jehovah, God refused to return to their Maker and Redeemer. Ayin is the alphabet of seeing through experience as seen in this AI picture that developed my idea. The experience of people who are chained of self-choice and do not want to repent of their sins. We have sold the righteousness for silver and the poor for a pair of sandals. We have swallowed up the needy and made for poor of the landfill. The poor also have cleanness of teeth and lack of bread in all places, yet even they have no return to Jehovah. Sidketu, who wants to give them his righteousness as a free gift? Repentance is what all true prophets preach about. Therefore, we are told in Amos 3:7-8 to listen to their prophecy. Surely Jehovah Adonai does nothing unless he reveals his secret to his servants, the prophets. A lion has roared, who will not fear? Jehovah Yahweh has spoken, who can but prophesy? This is the prophecy. We have wandered from city to city to drink water. We have drunk from the waters to shake and substance, abuse, money and materialism, power and the thrones, fitness and the food, and self-glorification in the castle of me. Many like us live inside our past experience and are not satisfied. Yet they do not return to Yeshua, Jesus and Jehovah God, and accept His free gift of the eternal righteousness. By Dr. Brian Leonard Williams. परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। आदरणीय श्रोता, अब भने फेरि पनि कार्यक्रममा एउटा अर्को आशिषमय स्टाटस आइसकेको छ, अनि जसलाई लेख्नु भएको छ जानुका बस्नेतले होसे दुईबाट आजको मण्डलीलाई विशेष शिक्षा। आशीर्वाद भन्दा आशीर्वाददाता ठूलो हुनुहुन्छ। पहिलो कुरा, हामीले परमेश्वरका वरदानहरूलाई परमेश्वर भन्दा ठूलो बनाउनु हुँदैन। दोस्रो, मूर्ति पूजा आज पनि हुन सक्छ। आज मूर्ति अगाडि नझुके पनि पैसा, पद, सफलता, सम्बन्ध, लोकप्रियता, शक्ति र आफ्नो इच्छालाई परमेश्वर भन्दा माथि राख्नु आध्यात्मिक रूपमा मूर्ति पूजाको रूप हुन सक्छ। तेस्रो, धार्मिक गतिविधिमा मात्र पर्याप्त छैन। चर्च जाने, गीत गाउने, प्रचार गर्ने र सेवा गर्ने भन्दा महत्वपूर्ण कुरा हृदय परमेश्वरसँग सही सम्बन्धमा चाहिँ रहनु पर्दछ। चौथो कुरा, परमेश्वरको अनुशासनमा पनि प्रेम हुन्छ। पद 6-7 र पद 14-15 सँगै हेर्दा एउटा सुन्दर सत्य देखिन्छ। परमेश्वरले गलत बाटो रोक्न सक्नुहुन्छ ताकि मानिस फेरि उहाँतिर फर्कोस्। पाँचौ, परमेश्वर पुनर्स्थापनाको परमेश्वर हुनुहुन्छ। दया पाएको होइन, दया पाएकी, मेरो मानिस होइन, मेरो मानिस। यो परिवर्तन अनुग्रहको तस्विर हो। हाम्रो जीवनको अन्तिम लक्ष्य परमेश्वरलाई चिन्नु हो। होसे 2:10 को तिमीले परमेश्वरलाई चिन्नेछौ अन्तमा महत्वपूर्ण छ। क्रिस्चियन जीवन केवल धर्म, नियम वा ज्ञान होइन, परमेश्वरसँगको जीवित सम्बन्ध हो भनेर उहाँले राख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। आदरणीय श्रोता, अब भने फेरि पनि कार्यक्रममा मुकेश परमारज्यूको एउटा स्टाटस आएको छ। लेख्नुहुन्छ, परमेश्वरको सामने खुदको विनम्र गर्ने से हाम्रा जीवन और परिवारमा उनकी कृपा, बुद्धि, समृद्धि, शक्ति, सम्मान और जाति आती रहती है। आज के बाद से इन आशिषहरूको प्राप्त गरे भनेर उहाँले लेख्नु भएको छ। यतिखेर मेरो हातमा पास्टर डानियल सिडबेलज्यूको एउटा लेख परेको छ, पहिलो क्रन्थी 14:12 मनन भनेर उहाँले हाल्नु भएको छ। र उहाँले लेख्नुहुन्छ, यसै गरी तिमीहरू पनि आत्मिक वरदानहरूको लागि उत्सुक भएको हुनाले मण्डलीको उन्नति हुने कुरामा प्रशस्त हुन खोज। पहिलो क्रन्थी 14:12 मुख्य मनन, मेरो वरदान अरूको उन्नतिको लागि हो। पावलले यहाँ आत्मिक वरदान हुनु पर्याप्त छ भन्दैनन्। वा भन्नुहुन्छ, वरदानको मुख्य उद्देश्य आफूलाई देखाउनु होइन, मण्डलीलाई उन्नति गराउनु हो। पहिलो, वरदानको इच्छा गर्नु राम्रो हो। परमेश्वरले दिनुभएको आत्मिक वरदानलाई हल्का रूपमा लिनु हुँदैन।
हामीले आत्मिक रूपमा बढ्न र परमेश्वरले दिनुभएको वरदानलाई प्रयोग गर्न उत्सुक हुनुपर्छ। दोस्रो, तर वरदानको केन्द्र म होइन, मेरो बोल्ने क्षमता, ज्ञान, अगमवाणी, सेवा वा अरू कुनै वरदानले मलाई ठूलो देखाउनु होइन, त्यसले अरूको विश्वास बलियो बनाउनु पर्छ। तेस्रो, मण्डलीको उन्नति प्राथमिकता हो। हामीले कुनै कुरा बोल्दा वा सेवा गर्दा प्रश्न गर्नुपर्छ, यसले मानिसलाई ख्रिस्टतर्फ लैजान्छ कि म तर्फ लैजान्छ। चौथो, ख्रिस्ट नै हाम्रो नमुना हुनुहुन्छ। येशूले आफ्नो सामर्थ्य र अधिकार आफ्नै महिमा देखाउन होइन, मानिसहरूलाई बचाउन र निर्माण गर्ने प्रयोग गर्नुभयो। त्यसैले हाम्रो वरदान पनि ख्रिस्टको शरीरलाई निर्माण गर्न प्रयोग गर्नु पर्दछ। आजको आत्मिक प्रश्न, परमेश्वरले मलाई दिनुभएको वरदानमा आफ्नो प्रतिष्ठाको लागि प्रयोग गर्दैछु कि मण्डलीको उन्नतिको लागि? प्रार्थना, हे परमेश्वर, तपाईँले दिनुभएको आत्मिक वरदानलाई स्वार्थ र आफ्नै महिमाको लागि होइन, मण्डलीको उन्नति र अरूको विश्वास बलियो बनाउनको प्रयोग गर्न मलाई सिकाउनुहोस्। मेरो सेवा मानिसहरूको ध्यान ममाथि खिच्नको लागि होइन, येशु ख्रिस्टमा केन्द्रित पार्नको लागि होस्। आमेन भनेर उहाँले लेख्नुभएको छ। परमेश्वरलाई धन्यवाद होस्। त्यसै गरी थ्रोन अफ ग्रेस नेपालले लेख्नुहुन्छ, भयभीत नहौ र पाप नगर, आफ्नो ओछ्यानमा मनमनै ध्यान गर र शान्त हौ, भजन संग्रह 4:4 भनेर उहाँले लेख्नु भएको छ। त्यसै गरी याली एफ जे केशव आचार्य लेख्नुहुन्छ, तर अब हे याकुब, तिमीलाई रच्न हुने, हे इसरायल, तिमीलाई सृष्टि गर्न हुने परमप्रभु भन्नुहुन्छ, नडरा, किनकि मैले तँलाई मोल तिरेर छुटाएको छु र मैले तँलाई तेरो नाउँ काढेर बोलाएको छु भनेर उहाँले लेख्नुभएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। तालिम श्रोता, अब नै आजको कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ। आजको कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना रहेको छ, कार्यक्रम सामाजिक सञ्जालबाट गुड न्यूज एफएम प्रणाली, पोस्ट बक्स नम्बर 25605 अनामनगर, काठमाडौँ, नेपाल। र हाम्रो इमेल jonathangiri2015@gmail.com पनि तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। हवस् त श्रोता, भने आजको कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रस्तुत जोनाथन गिरीलाई अर्को कार्यक्रम समयको लागि आज्ञा दिनुहोस्। र जाँदा जाँदै एउटा मिठो गीत छोडेर जान चाहन्छौ। गुड निज सुन्दै रहनुहोस्। हवस् त, जय मसीह।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सुन्नु न बजे कोटा
2: सामान नभेटेर बेपत्ता।
1: होइन सामान चाहिँ के चाहिँ ल्याएको?
2: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
1: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छँदै छ नि।
2: कहाँ छ यो?
1: कलङ्की खर्का गाउँ एलआरआ स्कुलको नजिकै।
0: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसे आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
3: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
0: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
3: र फोन नम्बर 01513010 छ। 01513010 छ।
0: ग्रेस इलेक्ट्रो वर्ल्ड, कलंकी खड्का गाउँ एलआरआई स्कूलको नजिकै।
2: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ ह्याक्कै पारेर।
0: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
3: प्रोप्राइटर सानु सापकोटा, 01-5252854, 01-5252854 र 98-5-11-25-38, 98-5-11-25-38।
4: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
5: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
6: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
4: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
5: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
6: फोन नम्बर 40225444, 40225444
4: र 40225572, 40225572।
7: एड हिम्सन, प्रचारक साथै लेखक, उहाँ भन्नुहुन्छ, एउटा बाहेक संसारको हरेक धर्मले परमेश्वर कहाँ पुग्न काम गर्नुपर्छ भनी बताउँछ। केवल बाइबलीय ख्रिस्टीय मतले तपाईँको निम्ति उहाँले काम गर्नुभएको छ भनी बताउँछ।
8: होइन, यो झोलाभित्र के छ?
2: होइन हौ, यो झोलाभित्र चाहिँ के छ?
8: यो झोलाको पोकाहरूमा के छ?
9: होइन, यो झोलाभित्र चाहिँ के छ? छिटो खोल्नु न खोल्नु।
3: हजुर, कार्यक्रम झोलाभित्र के छ प्रत्येक बिहीबार बेलुका 4 बजेदेखि 5 बजेसम्म सुन्न र फोन गर्न नभुल्नुहोला।
10: प्रस्तोता कुमार अब्राहमको साथमा।
2: ओहो, झोला भित्र भएको पोकाहरू खोल्नुहोस्, आफ्नो प्रतिभा देखाउनुहोस् र टन्न उभार रिचार्ज कार्ड पनि जित्नुहोस् ठ्याक्क पारेर।

0: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: यसले भन्नुभयो, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।

स्थली काठमाडौँको प्रस्तुति कार्यक्रम बच्चनमा परमेश्वरको मुहार प्रत्येक सोमबार बिहान 7 बजेदेखि 7:30 बजेसम्म प्रस्तुता अभिषेक सुनवारको साथमा सुन्न

मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट अनलाइनबाट सुन्नको लागि www.goodnewsfm.com.np मा तपाईले लग इन गर्न सक्नुहुनेछ। साथै गुड न्यूज एफएम को अफिसियल फेसबुक पेजबाट र हाम्रो पात्रो एपबाट पनि सुन्न सक्नुहुनेछ। कार्यक्रम बच्चन

0: तलाई मैले पृथ्वीको अन्तदेखि समातेर ल्याए र पृथ्वीको पल्लो छेउदेखि तलाई बोलाए। मैले भने, त मेरो दास होस्, मैले तलाई छानेको छु र तलाई इन्कार गरेको छैन। यसैले नडरा, किनकि म तसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ। म तलाई बलियो पार्नेछु, म तलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हातले म तलाई सम्हाल्नेछु। तदेखि रिसाउनेहरू सबै निश्चय नै लज्जित हुनेछन् र शर्ममा पर्नेछन्। तेरो विरोध गर्नेहरू केही न केही गाउनेछन् र नष्ट हुनेछन्। तेरो शत्रुहरूलाई तैले खोजे पनि उनीहरूलाई भेट्टाउने छैनस्। तेरो विरोधमा युद्ध गर्नेहरू पनि बिल्कुल निरर्थक हुनेछन् र नष्ट हुनेछन्। किनकि म परम प्रभु तेरा परमेश्वर हुँ, म तेरो दाहिने हात समात्छु र तलाई यसो भन्छु, नडरा, म तलाई सहायता गर्नेछु। यसैया 41:9-13।
1: गुड न्यूज एफएम 105.1।
2: अब प्रस्तुत हुँदैछ कार्यक्रम पुस्तक पाठ, प्रस्तोता कुमार अब्राहमको साथमा।
3: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनिबस राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम पुस्तक पाठमा। आदरणीय श्रोता, केही समयदेखि मैले तपाईँको निम्ति निकै नै अर्थपूर्ण पुस्तक पाठ गरि नै रहेको छु र युगौं युगदेखि बाइबल इतिहासको एक रूपरेखा नामक पुस्तकबाट केही महत्वपूर्ण खोजमूलक कुराहरू नै तपाईँ र मेरो निम्ति रहेको छ र यो पुस्तक पढ्दाखेरि म त एकदमै धेरै आशिषित भए। मलाई लाग्छ तपाईँ पनि आशिषित हुनुभएको छ र आज पनि यसका केही अंशहरू तपाईँको निम्ति रहनेछ। लेखक एई हन्टनलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु र अहिलेलाई भने कार्यक्रमको शुरूआत यो अर्थपूर्ण संगीतबाट।

सुलेमानले परमेश्वरको विरूद्ध पाप गरेको हुनाले उहाँले तिनको राज्य टुक्रिनेछ भनी भन्नुभएको थियो। सुलेमानको मृत्युपछि तिनको छोरो रहब इजरायलका राजा भए। सुलेमानको शासनकालमा तिनको राज्यमा सबै कुरा प्रशस्त थियो, तर तिनले गर्न चाहेका कुराहरूको खर्च उठाउनको निम्ति तिनले ज्यादा कर उठाए। तिनले तिनीहरूलाई यी कामहरूको निम्ति खटन पनि लगाए। तिनको समयमा मानिसहरूलाई साह्रै कठिन परेको थियो, त्यसकारण मानिसहरू रहबाम कहाँ आएर तिनीहरूको जीवनलाई सजिलो बनाइदिनुहोस् भनी विन्ती गरे। रहबाम कलिलै भएकोले के गर्न पर्ने हो सो निर्णय लिन सकेनन्। त्यसकारण तिनले बुढा प्रधान सहित सल्लाह मागेर तिनीहरूले असल सल्लाह दिए। तिनीहरूले तिनलाई बुद्धिमानी भएर तिनीहरूसँग दया देखाएर कुरा गरोस्, यसो गर्नुभयो भने तिनले सधैँ तपाईँको सेवा गर्नेछन् भनी सल्लाह दिए। त्यसपछि रहबाम आफूसँग पढेका जवान भारदारहरूको सल्लाह लिन गए। यी जवान मानिसले आफूलाई ती वृद्ध मानिसहरू भन्दा बढी ज्ञानी ठान्थे। तिनीहरूले रहबामलाई मानिसहरूको अघि कठोर रूपमा प्रस्तुत गरेर आफूलाई राजा हुँ भनी देखाउने सल्लाह दिए। रहबामले कठोर प्रकारले बोलेर मानिसको जुवा अझ गरौं बनाइदिनुपर्छ, हलुङ्गो होइन भन्ने सल्लाह तिनीहरूले दिए। रहबामले जवान भारदारहरूको सल्लाह लिने निश्चय गरे। त्यसपछि तिनले मानिसहरूसित कठोर व्यवहार गर्दै तिनलाई रुखो जवाब दिए। अरू समुदायभित्र यारोबाम नाम गरेको एकजना मानिस थिए। तिनले मानिसलाई रहबामको कुरा नसुन्न र तिनलाई इन्कार गर्नु भनी भने। बाह्र कुलमध्ये दश कुल तिनको पछि लाग्न राजी भएर तिनलाई आफ्नो राजा बनाए। रहबामसँग केवल दुई कुल यहुदा र बेन्यामिन मात्र रह्यो। त्यस समयदेखि राज्य विभाजित भयो। उत्तरमा भएको दशवटा कुलहरू मिलेर इजरायल बन्यो र दुई कुलहरूद्वारा दक्षिणमा यहुदा भयो। परमेश्वरले यहोरामलाई उहाँको आज्ञा पालन गरेमा आशिष दिनेछु भनी भन्नुभएको थियो, तर यारोबामले परमेश्वरलाई प्रेम गरेनन् र उहाँमाथि भरोसा गरेनन्। तिनलाई परमेश्वरको मन्दिर यरुसलेममा छ भनी थाहा थियो। परमेश्वरलाई विश्वास गर्ने कुरामा पनि तिनी अनभिज्ञ थिएनन्। यसै कारण कुनै दिन मानिसहरूले तिनलाई त्याग्नेछन् र फेरि यहुदाको राजालाई पछ्याउनेछन् भनी यारोबाम डराउन लागे। यसकारण तिनले मानिसहरू यरुसलेममा नजाऊ भनी एउटा योजना बनाए। यारोबामले सुनका दुईवटा बाछाको मूर्ति बनाएर एउटालाई राज्यको अर्कोपट्टि र अर्कोलाई अर्कोपट्टि राखे। तब तिनले मिश्र देशबाट तिनीहरूलाई ल्याउने देवताहरू तिनीहरू नै हुन्। यसकारण अब यरुसलेममा आराधना गर्न जानु आवश्यक छैन भनी मानिसहरूले भने। मानिसहरू साह्रै मूर्ख भएर ती पुज्न थाले। परमेश्वर र यारोबामसित अति नै रिसाउनु भयो अनि तिनी तिनको परिवारलाई दण्डको आज्ञा सुनाउन एउटा अगमवक्तालाई पठाउनु भयो। बाइबलमा परमेश्वरले

जस्तै यरोबामको विषय त्यो मानिस जस्तै इजरायलीहरूलाई पाप गर्न लाए भनी भनिएको छ। योदाको राजा रहबामले पनि परमेश्वरलाई पछाएनन्, तिनी अनि तिनका मानिसहरूले झुटा कुराहरूलाई पछाउन थाले अथवा दुष्ट कामहरू गरे। यसकारण परमेश्वर रिसाउनु भयो र मिश्रीहरूलाई तिनीहरूको विरूद्ध लडाई गर्न पठाएर तिनीहरूलाई दण्ड दिनुभयो। मिश्रीहरूले मन्दिरमा राखेको सबै चिजहरू लुटेर मानिसहरूलाई तिनीहरूको दरिद्रतामा छाडिदिए। योदाका मानिसहरू अझै पनि आफ्नो पापमय चालबाट फर्केनन्। त्यसपछि इजरायल र योदाका मानिसहरू परमेश्वरदेखि झन टाढै हुँदै गए। इजरायलका अरू सबै राजाले पनि योरोबामको नमूना हेरी सत्य परमेश्वरलाई मान्नुको सट्टा सुनका बाछालाई पुजे। तिनीहरूले बाल भन्ने छुट्टो कुरालाई पुज्न शुरू गरे। परमेश्वरले अगमवक्ताहरू तिनीहरू कहाँ पठाउनु भयो जसले तिनीहरूलाई चेतावनी दिएर परमेश्वरका फर्कने आह्वान गरे। यी अगमवक्ता मध्ये एकजना एलियाले आहाब राजा जो दुष्ट थिए तिनले राज्यकालमा अगमबाडी गरे। एलियाद्वारा परमेश्वरले धेरै आश्चर्य कर्महरू गर्नुभयो अनि धेरैजना इजरायलीहरू परमेश्वरको शक्ति तिनको जीवनमा देखे र परमेश्वरमा फर्किए। तर आहाब राजाले प्रायश्चित गर्न अस्वीकार गरे। एलियाको पछि परमेश्वरले अर्को अगमवक्ता एलिसालाई पठाउनु भयो। यस अगमवक्ताले पनि धेरै आश्चर्य कर्महरू गरे। तिनले परमेश्वरको भरोसामा गर्ने मानिसहरूलाई सहायता गरे। तर पनि इजरायलका राजाहरू प्राय मानिसहरू आफ्नो पाप मार्गमा लागिने रहे। यहुदा पनि त्यही प्रकारले सबै कुरामा खराब हुँदै गयो। तर पनि यहुदाका सबै राजाहरूले झुटा कुरालाई बुझेनन्। तिनीहरू मध्ये कतिले जीवित परमेश्वरलाई प्रेम गर्थे र तिनीहरूलाई पुर्खा दाउदले झैं उहाँको सेवा गरे। तर पनि आखिरमा स्थिति साह्रै खराब भयो। राजा मनुष्यले योदाका मानिसहरूलाई परमेश्वरदेखि टाढा झन टाढा लगे र बाइबलले बताएअनुसार मनुष्य परमेश्वरलाई नचिन्ने अन्य जाति मानिसभन्दा बढी दुष्ट थिए। तर पछि तिनले आफ्नो पापको प्रायश्चित गरे र त्यस समयसम्म योदाका मानिसहरूको पाप यति औधी भइसकेको थियो कि परमेश्वरले पनि क्षमा दिनु भएन।

स्थिति साह्रै खराब भएर गयो र परमेश्वरले आफ्ना अगम वक्तालाई अझ बढी संख्यामा मानिसहरूलाई चेतावनी दिनको निम्ति पठाउनुभयो। तीमध्ये कतिले इजरायलमा र कतिले यहुदामा परमेश्वरको वचन बोले। तिनीहरू सबैले मानिसलाई पाप मार्गबाट चाँडै परमेश्वरतिर फर्कने आह्वान गरे, किनभने परमेश्वरले अब तिनीहरूको शत्रुलाई तिनीहरूको विरूद्ध लड़ाई गर्ने बताउनुभयो, जसले तिनीहरूमध्ये धेरैलाई मारेर बाँचेकाहरूलाई टाढा देशमा कैदी बनाएर लैजाने थियो र कति चाहिँ खान नपाई मृत्युको मुखमा पर्ने थियो। तर पनि मानिसले अगमवक्ताद्वारा बोलिएको वचनमा विश्वास गरेनन्। यसरी आखिरीमा परमेश्वरले इजरायलको विरूद्ध असुरहरूलाई पठाउनुभयो। असुरले इजरायलीहरूलाई पराजित गरेर धेरैलाई आफ्नो देशमा लगे। यसरी इजरायलीहरूले मिश्र छोडेको लगभग 765 वर्षपछि इजरायलको राज्यको अन्त भयो, जो ठिक ख्रिस्ट जन्मनुभन्दा लगभग 765 वर्ष अघिको कुरा थियो। तर परमेश्वरले यहुदालाई सुरक्षित राख्नुभयो, किनभने त्यस समयमा त्यहाँ एकजना असल राजा थिए जसको नाउँ हिजकिया थियो। तिनले परमेश्वरलाई प्रेम गर्थे र मानिसले उहाँलाई पछ्याउन र पुज्न भनी तिनीहरूको नेतृत्व गरे। यसकारण तिनले त्यस ठाउँमा भएका मूर्तिहरूलाई नष्ट गरे। असुरीहरूले इजरायलीहरू चाहिँ यहुदालाई पनि लिने चेष्टा गरे, तर हिजकिया राजाले परमेश्वरलाई पुकारे। परमेश्वरले असुरीहरूमध्ये धेरैलाई मार्नुभयो र यसरी तिनीहरू यहुदालाई लिन पाएनन्। हिजकियाले लगभग 30 वर्षसम्म शासन गरे। तिनले मृत्युपछि तिनको छोरो मनस्सेले तिनको स्थान लिए। हामीले अघि नै हेरिसक्यौं किन मनस्से एक अति दुष्ट राजा थिए। तिनले यहुदामा 55 वर्षसम्म शासन गरे। तिनको छोरो योसिया दाऊद चाहिँ एक असल राजा थिए जसले 31 वर्षसम्म शासन गरे। त्यसपछि योसियाको छोरो यहोआहाज राजा भए जसले केवल 3 महिना शासन गरे। तिनी साह्रै दुष्ट थिए, यसकारण परमेश्वरले मिश्रीहरूलाई तिनको विरूद्धमा पठाउनुभयो। मिश्रीहरूले तिनलाई मिश्रमा लगे, त्यही नै तिनको मृत्यु भयो। मिश्रका राजाले यहोआहाजको छोरो यहोयामीलाई यहुदाको राजा बनाए। योआमीले 11 वर्ष शासन गरे। तिनले जे कुरा खराब थियो त्यही गरे। त्यसपछि परमेश्वरले बाबेलका राजाको सेनालाई यरूशलेमको विरूद्ध चढ़ाई गर्न पठाउनुभयो। बाबेलको राजा नबुकदनेस्सरले यहुदालाई पराजित गरेर यहोकिमलाई तिनको सेवक बनाए। यहोयामीले नबुकदनेस्सरको 3 वर्षसम्म सेवा गरे। त्यसपछि तिनको अधीनमा रहन इन्कार गरे। यहोयाम किमले मृत्युपछि तिनको छोरो यहोयाकिम राजा भए। तिनी पनि दुष्ट थिए र तिनले केवल 3 महिनासम्म शासन गरे। त्यसपछि नबुकदनेस्सर फेरि यहुदामा आए र प्राय सबै मानिसहरूलाई बाबेलमा लगे। खालि केही मानिसहरूलाई मात्र यहुदामा तिनले बाँकी राखे र सिदकियालाई तिनीहरूको निम्ति राजा बनाए। सिदकियाले 11 वर्षसम्म यहुदामा शासन गरे, तर तिनी र तिनको मानिसहरूले परमेश्वरको विरूद्धमा पाप गरे। अगमवक्ता एर्मियाले तिनीहरूको दुष्टताको दण्ड परमेश्वरले चाँडै दिनुहुन्छ भनी चेतावनी दिए, तर तिनीहरूले तिनको कुरा सुनेनन्। सिदकियाको शासनकालको 9 वर्षमा तिनले नबुकदनेस्सर राजाको अधीनता स्वीकार गरे। यसकारण नबुकदनेस्सर आफ्नो सेना लिएर आए र यरूशलेम सहरलाई लिनको निम्ति धेरै समयसम्म त्यसलाई घेरा हाले। सहरका धेरैजना मानिसहरू खान नपाएर मरे। 2 वर्षपछि नबुकदनेस्सरले यरूशलेमलाई कब्जा गरे र त्यो सहरलाई घेर्ने ठूलो पर्खाललाई पूर्ण रूपले ध्वस्त पारिदिए। तिनले सिदकियाको छोरालाई मारेर सिदकियालाई अन्ध बनाई बाबेलमा लगे। तिनले यरूशलेममा भएका सम्पूर्ण मानिसहरूलाई कैद गरेर बाबेलमा लगे। केही मानिसहरू मात्र त्यहाँ छाडिए। असुरको इजरायलका मानिसहरूले कैद गरेर लगेका लगभग 120 वर्षपछि यसरी यहुदाका मानिसहरू पनि तिनीहरूको आफ्नो भूमिबाट लगिए। यसरी यहुदा राज्यको अन्त भयो। यो सबै कुरा मानिसहरूले परमेश्वरको आज्ञा पालन नगरेको कारण र अगमवक्ताहरूद्वारा आएको परमेश्वरको वचनलाई इन्कार गरेको कारण हुन आयो। परमेश्वरको आज्ञा पालन नगर्ने मानिसलाई धेरै दुःख र कष्ट आइपर्नेछ। राज्य कसरी विभाजन भयो? पहिलो राजा 12:1-24, यहोराबको पाप। पहिलो राजा 12:25-33, रहबामको पाप। पहिलो राजा 14:21-31, एलिया र तिनको कार्य। पहिलो राजा 17:22,
दोस्रो राजा एक अध्यायको 2:12 एलिसा दोस्रो राजा 2:19-9, 10, 13, 14 र 21 मनसेको दुष्ट शासन दोस्रो राजा 21:18 दोस्रो इतिहास 33:1-20 इजरायलहरू कसरी कैद गरेर लगिए दोस्रो राजा 12 अध्याय हिजकिया राजा दोस्रो राजा 18:20 अध्याय यहुदाको राज्यको अन्त दोस्रो राजा 22:19-25 अहिले भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रम

योद्धाका मानिसहरू कैद र वापसी योद्धाका मानिसहरू बाबेलको कैदमा लगिन अघि यर्मिया अगमवक्ताद्वारा परमेश्वर तिनीहरूसँग बोल्नु भएको थियो। परमेश्वरले तिनीहरूलाई तिनीहरूको पापको कारण कैदमा लानुहुनेछ र तिनीहरूको सर्नाश पारिनेछ र 70 वर्षसम्म फेरि त्यो बनाइने छैन भनी यहुदीलाई भन्नुभएको थियो। यहुदीहरूले बाबेलमा कैदी भएर बस्दा पनि परमेश्वरलाई हृदयमा ग्रहण गरेनन्, तर झुटा कुराहरूलाई ग्रहण गरे। यहुदामा छोडिएका रहल मानिसहरू पनि परमेश्वरतिर फर्केनन्, तिनीहरूले झुटा कुराहरूकै पछि लागे। सँगै घाम जुन ताराहरूको पनि पूजा गर्न थाले। परमेश्वरले बाबेलमा भएका उहाँका मानिसहरूलाई चेतावनी दिन इजकेललाई पठाउनु भयो। इजकेलले यरुसलेममा छोडिएका मानिसहरूले गरिरहेको घृणित कामको बारेमा तिनीहरूलाई अवगत गराए। तिनले यहुदीहरूलाई यदि तिनीहरू आफ्नो पाप मार्गबाट फर्किएनन् भने परमेश्वरले अझ कष्टमा पर्नुहुनेछ पार्नुहुनेछ भन्दै चेतावनी दिए। तर मानिसको हृदय कठोर हुनाले तिनीहरू परमेश्वरतिर फर्कन इन्कार गरे। तर बाबेलमा केही मानिसहरू थिए जसले परमेश्वरलाई प्रेम गर्थे र उहाँको आज्ञा पालन गर्थे। तिनीहरू मध्ये कोही मानिसहरू त्यहाँ ठूला मानिसहरू हुन पुगे जसले अरू मानिसहरूलाई सत्य परमेश्वरको बारेमा बताउँथे। ती मध्ये एकजना दानिएल थिए जो राजाको सेवक थिए। तिनले परमेश्वरलाई प्रेम गरेर सबै कुरामा उहाँको आज्ञा पालन गर्थे। परमेश्वरलाई नचिन्ने मानिसहरूले पनि दानिएलले सत्य परमेश्वरको उपासना भनी जान्दथे। बाबेलमा नबुकदनेस्सर राजा भएकै समय परमेश्वर तिनीहरूसँग बोल्नुभयो। पछि गएर बाबेलको राज्य राजा दाराले लिए र तिनी आफै त्यहाँका शासक भए। दाराले दानिएललाई खुबै इज्जत गर्थे किनभने दानिएल अति ज्ञानी मानिस थिए। तर कतिपय भारदारहरूले तिनीहरूसँग रिस गर्थे अनि तिनको दोष भेट्ने कोसिस गर्थे र राजाको अघि तिनलाई दोषी ठहराउन चाहन्थे। वर्षक राजाले तिनलाई मारून् या त तिनको उच्च ओदादेखि झारून् भन्ने तिनीहरू चाहन्थे। तर दानिएल परमेश्वरको जन भएकोले तिनको सबै काममा तिनी सफल भए र तिनका शत्रुहरूले कुनै कुरामा तिनको दोष भेटाउन सकेनन्। अब यी मानिसहरूले थाहा पाए र कि दानिएल तिनको परमेश्वरलाई तिनमा तीनपल्ट प्रार्थना गर्थे। त्यसकारण तिनीहरूले राजालाई एउटा नयाँ कानून बनाउने आग्रह गरे। यस उर्ति अनुसार 30 दिनसम्म मानिसले कुनै मानिसलाई विन्ती प्रार्थना गर्न पाउँदैनथे। तिनीहरूले राजालाई मात्र विन्ती प्रार्थना गर्न पाउँथे। जुन मानिसले यस उर्दीलाई इन्कार गर्ला पालना नगर्ला त्यसलाई सिंहको खोरमा हालिनेछ भनी उर्दी निकालियो। राजाले केही जंगली जनावरलाई एउटा विशेष ठाउँमा राखेका थिए। जब कुनै मानिसले अपराध गर्थ्यो राजाले त्यसलाई सिंहको माझमा हालेर मार्ने गर्थे। राजाले किन यति मूर्ख निर्णय लिए यस प्रकारको उर्दी निकाले यो कुरा बुझ्न गाह्रो छ। निश्चय पनि दानिएलका शत्रुहरूले राजालाई त्यस्तो उर्दी किन निकाल्नुपर्छ भन्ने बारे स्पष्ट कारण बताएनन्। राजाले यस्तो जानेका भए यस्तो कानून निकाल्न अस्वीकार गर्थे किनभने दानिएललाई तिनले औधी माया गर्थे। दानिएललाई नयाँ उर्दी बारे थाहा भयो तर पनि तिनले परमेश्वरलाई दिनमा तीनपल्ट विन्ती प्रार्थना गर्न छोडेनन्। तिनले यो कुरा लुकी छिपी गर्न चाहेनन्, यसकारण आफ्नो घरका झ्यालहरू खुल्ला राखी विन्ती प्रार्थना गरे। तिनका शत्रुहरूले तिनीप्रति यस्तै आशा राखेका थिए र तिनीहरू गएर यसबारे राजालाई जानकारी दिए। राजाले कसरी तिनीहरूद्वारा छलमा परेछु भन्ने कुरा बल्ल थाहा पाए। राजाले दानिएललाई बचाउने धेरै चेष्टा गरे र तिनीहरूको एउटा नियम थियो जसलाई स्वयं राजाले पनि परिवर्तन गर्न सक्दैन थिए। यो उर्दीले गर्दा तिनले बनाएको उर्दी मध्ये कुनै पनि परिवर्तन गर्न नसक्ने भयो। यसकारण दारा राजाले आखिरमा दानिएललाई सिंहको खोरमा हालिछाडे। यस कुराले राजा अति दुखित भएर रातभरि सुत्न सकेनन्। तर बिहान झिसमिसे उज्यालोमा तिनी सिंहको खोरमा गए र दानिएललाई जीवित भेटाए। परमेश्वरले सिंहबाट तिनलाई सुरक्षित राख्नु भएको थियो। दानिएललाई जीवित नै देखेर राजा अति प्रसन्न भए र तिनलाई त्यहाँबाट निकाल्न आज्ञा गरे। तर तिनलाई छल गर्ने मानिसहरूसँग तिनी क्रोधित भएर तिनलाई सिंहको खोरमा हालिदिने आज्ञा आफ्नो नोकरलाई दिए। सिंहले ती मानिसहरूलाई एकैछिनमा खायो।
दारा राजाको शासनकालमा दानियलको यर्मियाको पुस्तक अध्ययन गरे। यस पुस्तकमा परमेश्वरले यरूशलेमलाई नष्ट गर्नुहुनेछ र 70 वर्षपछि मात्र यो फेरि बनाइनेछ भनी यर्मियाले भनेका थिए। दानियलले आफ्नो मानिसको अधर्मलाई विचार गरे र ती सबै पापहरूको निम्ति प्रायश्चित गरे। परमेश्वरले दानियलका एउटा स्वर्गदूत पठाउनुभयो र भविष्यमा हुने घटनाबारे बताउनुभयो। उहाँले यरूशलेममा फेरि पुनर्निर्माण गरिनेछ र ख्रिष्ट आएर मानिसहरूको निम्ति मर्नुहुनेछ भनी देखाउनुभयो। त्यो स्वर्गदूतले भविष्यमा हुने अरू कुराहरू पनि तिनलाई देखाए।

अन्तमा बाबेलमा कुरेस साइरस नाउँको राजाले शासन गर्न थाले। यो घटना यहुदीहरू तिनीहरूको निज भूमिबाट कैदमा लगिएको 70 वर्षपछिको कुरा थियो। राजा भएपछि चाँडै नै तिनले एउटा उर्दी निकाले, जुन उर्दीमा यहुदीहरू फेरि यरुसलेममा फर्किन चाहे भने फर्कन सक्ने छन् भन्ने लेखिएको थियो। तिनले यहुदीहरूलाई यरुसलेममा एउटा मन्दिर बनाउनु जहाँ तिनीहरूले परमेश्वरको आराधना गर्न सक्छन् भनी भने। 42,000 यहुदीहरूले फर्किने निर्णय गरे। राजाले तिनीहरूसँग सुन चाँदीले निर्मित सामानहरूको, जो नबुकदनेस्सरले यरुसलेमको मन्दिरबाट 70 वर्ष अघि लुटेर लगेका थिए, ती सबै लैजाने अनुमति दिए। कतिजना मानिसले तिनीसँग भएको रूपियाँ पैसा मन्दिर निर्माणको निम्ति दिए। यसरी तिनीहरू खुबै आनन्दित भएर निर्माण कार्यमा लागे। त्यस समय यहुदीहरूको कतिपय शत्रुहरू पनि यहुदामा बसोबास गर्थे। यी मानिसहरूले यहुदीहरूलाई मन्दिर बनाउनबाट रोक्न खोजे र कोरेस राजालाई यसबारे बताए, तर तिनले तिनीहरूको कुरा सुन्न इन्कार गरे। पछि 8 चारेस राजा भएकोले बेला तिनीहरूले तिनलाई यहुदीहरूले नै राजालाई पनि मान्यता दिँदैनन् भनी एउटा पत्र लेखे। त्यसपछि 8 चारेसले यहुदीहरूलाई मन्दिर बनाउनबाट रोके। 14 वर्षपछि परमेश्वरले 2 जना अगमवक्ताहरू हागाई र जकरियालाई मानिसहरूले मन्दिरको निर्माण फेरि शुरू गरोस् भनी बताउनलाई पठाउनु भयो। यो कुरा तारा राजाको राज्यकालमा भएको थियो। मानिसहरूले अगमवक्ताको कुरालाई माने र फेरि मन्दिरको निर्णय कार्य शुरू गर्न थाले। तर फेरि तिनीहरूको शत्रुहरूले राजालाई यसबारे पत्र लेखे। ताराले राज्यको इतिहास हेरेर थाहा पाए कि कोरेस राजाले यहुदीहरूलाई मन्दिर बनाउन अनुमति दिएका रहेछन्। जब यो देखे तब तिनले यहुदीहरूलाई दुःख नदिनु तर तिनीहरूको काममा बाधा दिए त्यसले दण्ड पाउनेछ भनी भने। यसरी अन्तमा यहुदीहरूले निर्माणको काममा समाप्त गरे। यो अवश्य पनि सुलेमानले बनाएको मन्दिर चाहिँ त्यति सुन्दर नभए तापनि यहुदीहरू साह्रै खुसी थिए, किनभने अब परमेश्वरको निम्ति फेरि यरुसलेममा एउटा मन्दिर बनिएको थियो। त्यसै समय एजरा नामक एकजना पुजारी बाबेलदेखि यरुसलेममा गए। तिनी एक लेखक अनि शिक्षक पनि भएको हुनाले व्यवस्थामा परमेश्वरले सिकाउनु भएको कुरा तिनले मानिसहरूलाई सिकाए। अब यहुदी मानिस मध्ये कतिले जाति स्त्रीहरूसित वैवाहिक सम्बन्ध गाँसेको तिनले थाहा पाए। अघिबाटै हामीले हेर्यौं कि परमेश्वरले उहाँका मानिसहरूलाई त्यस्तो कुरा गर्नु मनाई गर्नुभएको थियो। एजराले यस विषयलाई परमेश्वर कहाँ लगे। तिनले मानिसलाई हप्काए र सम्झना गराए कि कसरी तिनीहरूको पुर्खाहरूले अन्य जाति स्त्रीहरूलाई विवाह गर्दा परमेश्वरले तिनीहरूलाई दण्ड दिनुभएको थियो। तिनले मानिसहरूलाई यदि तिनीहरूले पनि परमेश्वरको आज्ञा मानेनन् भने उहाँले तिनीहरूलाई दण्ड दिनुहुनेछ भनी चेतावनी दिए। यसरी मानिसहरूले विदेशी स्त्रीहरूलाई परित्याग गरेर परमेश्वरलाई पछ्याउन निर्णय लिए। नेहेमिया बाबेलको राजाको सेवक भए पनि राजाले तिनलाई यरुसलेममा जाने अनुमति दिए। नेहेमिया यरुसलेमको शासक भए। तिनले शहरको वरिपरि पर्खाल फेरि मर्मत गर्न मानिसहरूको नेतृत्व गरे। शत्रुहरूले पर्खाल निर्माण नहोस् भनी बाधा दिने सक्दो कोसिस गरे, तर पनि परमेश्वरले यहुदालाई शक्ति दिनुभयो। आखिरमा पर्खाल निर्माणको काम शेष भयो, शहर निर्माण भयो, परमेश्वरको व्यवस्थाको पठन र व्याख्या भयो अनि मानिसहरूले उहाँको आज्ञा पालन गर्न प्रतिज्ञा गरे। यसरी तिनीहरूले परमेश्वरको आशिषको भागीदार बन्न सके। त्यसपछि नेहेमिया 2 वर्षको निम्ति यरुसलेमदेखि गए। जब तिनी फर्केर आए फेरि यरुसलेमले सबै कुरामा परमेश्वरको आज्ञा पालन नगरेको भेटाए। तिनीहरूले कमाएको सबै कुरा दशंश मन्दिरमा ल्याउनु भनी परमेश्वरले आज्ञा गर्नुभएको थियो, तर तिनीहरूले यो पालना गरेका थिएनन्। यसको कारणले पुजारीहरूमध्ये कतिले प्रशस्त खान पाएका थिएनन्, जसको फलस्वरूप तिनीहरूले आफ्नो निम्ति उब्जनी गर्नपट्टि लागेका थिए। परमेश्वरले यहुदीहरूलाई विश्रामबारको दिनमा कुनै काम वा किनबेच नगर्नु भनी आज्ञा दिनुभएको थियो, तर यसको विपरीत कतिपय मानिसहरूले त्यो कार्य गरेको नेहेमियाले थाहा पाए। त्यति मात्र होइन, फेरि मानिसहरूले विदेशी पत्नी पनि ल्याएका थिए। यसकारण नेहेमियाले ती मानिसहरूलाई हप्काए र सबै कुरा फेरि सच्याउन लाए। मलाकीको अन्तिम अगमवक्ता थिए। मलाकी अन्तिम अगमवक्ता थिए जसले त्यस समयमा परमेश्वरको तर्फबाट भएर बोले। तिनको पुस्तक पढ्दा हामी थाहा पाउँछौ कि मानिसहरू अझ पनि परमेश्वरदेखि धेरै टाढा थिए। पुजारीहरूलाई तिनीहरूले पूरा हृदयले परमेश्वरको सेवा नगरेको र पुरूषहरूले आफ्ना पत्नीसँग
पार पाचुके गरेर अन्य स्त्रीहरूसँग वैवाहिक सम्बन्ध स्थापित गरेको हुनाले मलाकीले मानिसहरूलाई हप्काए किनभने तिनले परमेश्वरलाई साँचो रूपले प्रेम गरेका थिए र उहाँलाई प्रशस्त तुल्याउने चेष्टा गरेका थिए। तिनले तिनीहरूलाई परमेश्वरको न्याय गर्न आउनुहुँदैछ र पापीलाई नाश गर्नुहुनेछ अनि उहाँलाई प्रेम गर्नेलाई आशिष दिनुहुनेछ भनी बताए। परमेश्वरलाई प्रेम गर्नेले मलाकीले भनेको कुरा मान्ने र उहाँलाई खुशी तुल्याउने कोसिस गरे। परमेश्वरले देख्नुभयो र मानिसहरूसँग खुशी हुनुभयो। मलाकीको ख्रिस्ट जन्मनुभन्दा 400 वर्ष अघि अगमबाडी गरेका थिए। मलाकीको मृत्युपछि परमेश्वर आफ्ना मानिसहरूसँग तबसम्म बोल्नु भएन तबसम्म उहाँले आफ्नो पुत्रलाई संसारमा उहाँको प्रतिज्ञा बमोजिम मुक्तिदाता हुन पठाउनु भएन। यर्मियाले यहुदाका मानिसहरू 70 वर्ष कैदमा जानेछ भनी अगमबाडी गरे। यर्मिया 25:1-4। दानिएलका शत्रुहरूले तिनलाई कसरी मार्न चाहे दानिएल 6 अध्याय। परमेश्वरले हुन आउने कुरा देखाउनु भयो। दानिएल 9 अध्याय। कोरेसले कसरी यहुदीहरूलाई यरुसलेममा फर्कने अनुमति दिए र कसरी तिनीहरूले मन्दिरको निर्माण गरे शुरू गरे। एज्रा 1:1-3। यहुदीहरूको शत्रुहरूले मन्दिर निर्माणको काममा कसरी बाधा दिए। एज्रा 4 अध्याय। यहुदीहरूले कसरी फेरि मन्दिर निर्माणको काम शुरू गरेर सिद्धाए। एज्रा 5:6। एज्राले कसरी विदेशी र स्वदेशी बिहे गरे मानिसहरूलाई हप्काए। एज्रा 9:10। नेहमिया कसरी यरुसलेम गए र मानिसहरूलाई पर्खाल निर्माण गरे। नेहमिया 1:4। व्यवस्थाको पठन र व्यवस्था मानिस बीच कसरी भयो। नेहमिया 8 अध्याय। नेहमियाले कसरी मानिसहरूले परमेश्वरको विरुद्ध पाप गरेको भेटाए। नेहमिया 13 अध्याय। र मलाकीको पुस्तक पनि पढोस् भनेर यसरी लेखिएको छ। र श्रोता, कार्यक्रम पुस्तक पाठमा आज मैले युगदेखि युगसम्म नामक यो पुस्तक मैले पाठ गरिरहेको छु, जुन बाइबल इतिहासको एक रूपरेखा हो, जसलाई ए.ई. हटनले लेख्नु भएको हो। र अर्को हप्ता फेरि अर्को पाठ तपाईँको लागि राख्ने बाचा गर्दै अहिलेलाई भने प्राविधिक मित्र विजय र म अब्राम बिदा हुन्छौ। धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवनको वचन।
2: रेडियो कार्यक्रम जीवनको वचन

जय मसीह। नेपाल क्रिश्चियन सामुदायिक संघतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनमा यहाँलाई हार्दिक स्वागत तथा ख्रिस्ती अभिवादन। कार्यक्रम जीवनको वचन लिएर म कुमराज तपाईहरूमा उपस्थित भएको छु। कार्यक्रम जीवनको वचनमा गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरूले पवित्र धर्मशास्त्र बाइबल अध्ययन गर्न विभिन्न प्रकारका व्यावहारिक कठिनाईहरू भएकाले बाइबल अध्ययन गर्न सक्नु भएको छैन, तसर्थ ती सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा रेडियो कार्यक्रम जीवनको वचनबाट बाइबलका वचन अध्ययन गर्दै उत्साहित भजनहरू तथा वचनबाट आत्मिक रूपमा उत्साहित तथा प्रेरित गर्नलाई यो कार्यक्रम प्रस्तुत गरिएको छ। आदरणीय विश्वासी दाजुभाइ तथा दिदीबहिनीहरू, सदाझै हामी कार्यक्रमलाई शुरूआत गर्नुभन्दा अगाडि परमेश्वरसँग प्रार्थना गरी यो कार्यक्रमलाई शुरूआत गर्नेछौ। आउनुहोस् हामी सबैजना शेर झुकाउ। परमेश्वर बाबा, तपाईँलाई धन्यवाद भएको छ। समय आजको यो दिनलाई दिनुभएको निमित्त धन्यवाद। साँच्चै नै पिता, आजको यस कार्यक्रम म तपाईँको हातमा राख्दछु र तपाईँ आफै भइकन यस कार्यक्रमलाई अनुग्रह र शान्ति तपाईँले दिनुभएको होस्। हे प्रभु, म तपाईँलाई यही विन्ती प्रार्थना गर्दै माग्दछु दयालु पवित्र येशूको नाममा, आमेन। आदरणीय विश्वासी दाजुभाइ तथा दिदीबहिनीहरू, यो छोटो प्रार्थना पछि कार्यक्रम जीवनको वचनमा यहाँहरूलाई पुनः स्वागत छ। अब भने हामी परमेश्वरको महिमाको निमित्त एउटा आशिषित भजन प्रस्तुत गर्नेछौ। यो आशिषित भजन सुनेर हामी सबैजना परमेश्वरको महिमा गाउँ।

0: यो सुमधुर भजनपछि कार्यक्रम जीवनको वचनमा यहाँलाई पुनः स्वागत छ। आज हामी कार्यक्रममा फरक प्रस्तुति लिएर उपस्थित भएका छौं। विशेष गरी चर्च जाने विश्वासीहरूलाई उत्साह दिनको लागि आज एउटा नाटक लिएर उपस्थित भएका छौं। अब लागौं नाटकतर्फ।
1: ओए, छिटो तयार गर्नु भने आफूलाई लासिक भइसक्यो यहाँ। छिटो
2: भइसक्यो त के हो यार, लासिक भइसक्यो त। अघि नै पनि एक सर्ट हालेको होइन र?
1: एक दुई सर्टले त के हुन्छ यार, अब त आफूलाई हाई डोज चाहिन थालिसक्यो। छिटो तयार गर्नु भने।
2: ल हो र, सही हो, मलाई पनि आज भोलि सामान्यले त पुग्दै पुग्दैन यार।
1: हो यार, सही हो सही हो। ओए खोइ तयार भएन भने छिटो ल्याउनु। छिटो
2: ललै तयार भयो। ल
1: दामी छ यार।
2: अनि ओए पैसा चाहिँ कहाँबाट ल्याएछ आज तैले?
1: कहाँबाट ल्याउनु नि यार, आमासँग सुक्को थिएन अनि बेच्ने सामान पनि केही थिएन। आमाको तिलरी सर्काइदिएको मैले त आज यार।
2: ल हो र भने, सही हो यार। भनेपछि अब मौज हुने भयो नि त। ल त्यसो भए अब एक महिनासम्म टन्न सामान किन्नलाई पैसा पुग्ने भयो नि त।
1: भइहाल्छ नि यार, के कुरा गर्छ, पैसा टन्न चाहिँ हेर्नै। सुन्न केटा, मलाई त यो सानो डोजले पुग्दै पुग्दैन क्या, अलिक केही हाई डोज छैन भने भन्न।
2: छ नि, एलएक्सटी हान्ने हो त।
1: के फेरि त्यो एलएक्सटी भनेको?
2: सिरिन्ज भनेको के, सुई क्या सुई, लास मजा आउँछ नि।
1: ए हो र भने, अनि त्यो त महँगो हुन्छ होला नि त यार।
2: ए हेर केटा, यो सिरिन्ज हान्न त अलि महँगो नै हुन्छ यार, तर लास मजा आउँछ के। एकपल्ट टेस्ट गर्ने हो भने मैले एकजना टेस्ट चिनेको छु।
1: सुन्न केटा, मलाई त यो सानो डोजले पुग्दै पुग्दैन क्या, अलिक केही हाई डोज छैन भने भन्न।
2: छ नि, एलएक्सटी हान्ने हो त।
1: के फेरि त्यो एलएक्सटी भनेको?

0: होइन हौ, मैले अस्ति भर्खरै यहीँ राखेको थिएँ। कहाँ हराइछ फेरि? आफूले यहाँ हतार भइसक्यो।
1: होइन ए, कति ढिला गरेको यो, छिटो आइदिएन भने त्यो लठुवा फेरि कहाँ गएको हो?
0: ल नानी हेर्नुहोस् न, मेरो तिरारी नै छैन भनेको, त्यो विनोद डागरले त्यो पनि बेचेर खायो कि क्या? हे प्रभु, कस्तो दिनमा जन्माएछु।
1: देखिस देखिस, मैले पहिले नै भनेको होइन त्यसको भर छैन भनेर, अलिकति राम्ररी राख भनेर तेरो कान फुटुन्जेल मैले पहिला भनेकै हो नि। जिन्दगी भरि रुवाउने भयो यो केटाले। अरे अरे,
0: मैले जतनले नै राखेको त्यो दरजको चाबी कुनै कसरी फेलो पारेछ त्यो चोरले, सत्यनाश नै पारेछ।
1: अब गरगहना पनि चोर्ने सम्मको भएछ ढाका। यो सब तेरै लाड प्यारको कारणले हो नि। खुब पुल बोलाएको थिइस् नि, मलाई त केही भन्न नदिने, एउटा मात्र छोरो किन हात उठाउँछौ भनेर मलाई खुब गाली गर्थिस् नि। अब थाहा पाइस्, पहिलो पल्ट नै त्यसले चोट खाएको बेलामा एक दुई झापट लगाएको भए आज यो दिन देख्नु पर्दैन थियो। थुक्क,
0: मलाई मात्र दोष नदिनुहोस्, तपाईँको पनि गल्ती छ। त्यसलाई कहिले तपाईँले माया गरेर आफूसँगै हिँडाएर खराब साथीको सङ्गतबाट छुटाएको भए यस्तो हुन्थ्यो?
1: त्यसले आफ्नो जिन्दगी त बर्बाद गर्ने नै भयो, हाम्रो मान इज्जत प्रतिष्ठा सबै माटोमा मिलाउने नै भयो। अनि त्यो त्यसको गजडी साथीहरू पख न, आज त्यो घटना आओस् त्यसको मैले जानेको छु।
2: होइन दाई भाउजू, के भयो? नमस्कार है, निकै चिन्तित देखिनु भएको छ त आज।
1: नमस्कार सन्तोष बाबु, नमस्कार। के गर्ने बाबु, यो छोराले साह्रै सतायो।
2: के भयो होला त्यस्तो? हँ,
0: के हुनु बाँकी छ र बाबु, तपाईँलाई थाहा नै छ नि त्यो डाँको लत, त्यो कुनै के जातका नशालु पदार्थ सेवन गर्दै दिनभरि टोलभरिका लफङ्ग केटाहरूसँग हिँड्छ। घरमा भएको सारा श्री सम्पत्तिहरू सकिसक्यो। आज मैले दराजमा राखेको तिलारी थियो त्यो पनि कुन बेला लगेर गएछ, हाइर नै भएको छु बाबु।
2: हेर्नुहोस् दाई भाउजू, विनोद अहिले जुन अवस्थामा छ त्यसमा उसको मात्र होइन तपाईँहरूको पनि दोष छ। हामीले बालबच्चा जन्माएर मात्र हुँदैन नि, उनीहरूको उचित तरिकाले देखरेख पनि त गर्न जान्नुपर्छ नि।
1: रेखदेख त गरेकै हो नि बाबु, भाग्य नै कतिलो नभएपछि यस्तै हो। दुनियाँको छोरा उफ कति कति पढ्दैछन्, तर यो भने
2: भाग्यको कुरो होइन क्या दाई, यो त आफूले जस्तो बनाए त्यस्तै पो बन्ने हो त। यहाँलाई मैले पहिला पनि भनेको थिएँ नि, उसले के गरिरहेको छ, कस्तो साथीको सङ्गत गरिरहेको छ, राम्ररी पढाइमा ध्यान दिएको छ कि छैनन्, यस्ता कुराहरू राम्ररी बुझ्नु है भनेर। अनि बढी जस्तो समय मैले विनोदलाई त अल्लाहले केटाहरूसँग हिँडेको देख्थे।
0: हो नि त बाबु, ठिक कुरा गर्नुभयो हजुरले, सङ्गत कता राम्रो थियो त त्यसको। तर
2: हजुरलाई मैले यी बाइबलबाट के कुरा सिकाउनै पर्ने रहेछ, यी यो भजन सङ्ग्रह एकको एकदेखि तल पढ्दै गयो भने हेर्नुहोस् त के लेखेको छ, म पढेर सुनाउँछु है त। एकमा यसरी लेखेको छ, धन्य हो त्यो मानिस जो दुष्टहरूको सल्लाहमा हिँड्दैन, जो पापीहरूको मार्गमा खडा हुँदैन, अनि गिल्ला गर्नेहरूको सङ्गतमा बस्दैन। यो दुईमा हेर्नुहोस् त, तर परमप्रभुको व्यवस्थामा नै त्यो खुसी रहन्छ र त्यसले दिनरात उहाँकै व्यवस्थामा मनन गर्छ। तीनमा, त्यो खोलाको किनारमा रोपेको बोट जस्तै हुन्छ, जसले आफ्नो ऋतुमा फल दिन्छ अनि जसको पाप कहिले ओइलाउँदैन, त्यसले जे पनि गर्छ त्यसमा त्यो सफल हुन्छ। हेर्नुभयो वचन?
1: ओहो बाबु, कुरा त साह्रै राम्रो पो रहेछ त।
2: सुन्नुभयो त दाई भाउजू, वचनले भनेको जस्तै, दुष्ट मानिसहरूको सल्लाहमा हिँड्नाले हाम्रो स्वभाव अनि चालचलन पनि त्यस्तै हुन्छ। तर जब हामीले परमेश्वरको सल्लाहमा हिँड्दछौ अथवा उहाँको वचनलाई पढेर सुनेर मनन गर्दछौ, तब हामीले खुसी अनि शान्ति नै शान्ति पाउँछौ, अनि हामीले आनन्दको नयाँ जीवन पाउँछौ। हामीले हिँड्ने हरेक पाइला पाइलामा हामीले सफलता नै सफलता पाउँछौ, अनि कहिल्यै नउइलिने पात सरह हामी दिनभरि

0: भावना भई चम्किरहन्छ। कति मिठो कुरा बाबु। यो बाइबलले भनेको जस्तै के हामीले परमेश्वरमाथि विश्वास गरे भने साँच्चै हाम्रो जीवनमा खुसी अनि आनन्द आउँछ र भनेको बाबु। अनि के मेरो छोरो जस्तो बिग्रेको मान्छेलाई पनि परमेश्वरले सुधार्न सक्नुहुन्छ र? लौ न, यदि त्यस्तो हो भने म त अहिले नै प्रभुलाई विश्वास गर्न तयार छु।
1: हो दाई, प्रभुमा हरेक कुरा सम्भव छ। यी मलाई हेर्नुहोस् न, म पनि त तपाईँकै छोरा जसरी बिग्रिएको अनि लफङ्गा जसरी हिँड्थेँ नि। तर जब प्रभुलाई पाएँ नि मैले, अनि मेरो यो जीवनको महत्व जाने जो प्रभुले मलाई दिनुभएको छ।
2: सुन्नुहोस् न ए हजुर, हामीले धेरै देवी देवता पुज्यौं, मठ मन्दिर धायौं, कति सम्पत्ति खोला बगाएको जसरी बगायौं, ताकि त्यो छोरा खराब बानी छोडेर असल बनोस् अनि घरमा शान्ति आओस् भनेर। तर खै अहिलेसम्म जस्ताको त्यस्तै छ, झन् दिन प्रतिदिन जीवन खस्काँदै खस्काँदै गएको छ। बरु सुन्नुहोस् न, तपाईँ तयार हुनुहुन्छ भने म त प्रभुलाई विश्वास गर्न तयार छु। अनि त पक्कै पनि हाम्रो छोरोलाई प्रभुले सही मार्गमा ल्याएरै छोड्नु होला नि।
1: हेर्नुहोस् दाई भाउजू, जसरी मलाई प्रभुले चुन्नु भएको थियो त्यसरी नै तपाईँको परिवार पनि उहाँले चुन्नु भएको छ, किनभने उहाँले तपाईँ हामी सम्पूर्णलाई बराबर प्रेम गर्नुहुन्छ। अनि यो पनि सुन्नुहोस्, तपाईँलाई मैले कुनै कर काप लगाएको छैन है। तपाईँ साँच्चैकै शान्ति अनि मुक्ति चाहनुहुन्छ भने आफ्नै राज्य अनि खुसीमा विश्वास गर्नुहोस्।
0: हुन्छ भाइ, हामी सब परिवार विश्वास गर्न तयार छौं। अनि साँच्चै त्यसको लागि हामीले के चढाउनु पर्छ नि भाइ?
1: परमेश्वरलाई विश्वास गर्नको लागि कुनै थोक चाहिँदैन, उहाँले त तपाईँको हृदय पो चाहनुहुन्छ त हौ। अनि यदि तपाईँले उहाँलाई साँच्चीकै मेरो व्यक्तिगत मुक्तिदाता र प्रभु भनेर खुल्ला मनले ग्रहण गर्नुहुन्छ, उहाँको नाममाथि विश्वास गर्नुहुन्छ भने केही नै पर्याप्त छ क्या प्रभुको लागि।
0: ल त्यसो भए अब यो शनिबार हामी सबैजना चर्चमा आउँछौ अनि विश्वास गर्छौ है त सन्तोष भाइ?
1: हुन्छ दाई भाउजू, हजुरको लागि हाम्रो चर्चको ढोका सदैव खुल्ला रहनेछ। अनि आज साँझ त्यो विनोदसँग पनि पूरा गरेर म आउँछु है त। तपाईँहरूले राम्ररी सम्झाएर कतै जान नदिइराख्नुहोस् है त।
2: हस् हस् बाबु, हुन्छ।
1: ल त दाई भाउजू, म चाहिँ अहिले लागे है त।
2: हस् बाबु, हस्।
0: ल हुन्छ बाबु, साँझ यतैतिर खाना खाने गरी आउनु होला है।
1: ए भइहाल्छ नि, हस् त नमस्कार है दाई।
0: ल नमस्कार, नमस्कार।

0: हेर विनोद भाइ, तिमीले पहिले के गर्यौ, कस्तो गर्यौ अनि अहिले के गर्छौ म केही पनि सोध्दिन, मलाई सबै कुरा थाहा छ भाइ। अनि तिमीले यसरी नसालु पदार्थ सेवन गरेर दिनदिनै आफूले आफैलाई मारिरहेका छौ भन्ने पनि तिमीलाई थाहा छ होला, होइन? हो कि होइन भाइ?
1: हो दाइ।
0: सबैभन्दा पहिले म तिमीलाई यो बाइबलको केही खण्ड पढेर सुनाउँछु। मैले तिमीलाई दिएको यो बाइबल खोल त, एक कोरिन्थियर तीन अध्याय, हो त्यो तीन अध्याय 16 र 17 पढ।
1: यो हो दाइ?
0: यहाँनिर त्यो हेर त, त्यहाँ 16 र 17।
1: ए हस्, के तिमीहरूलाई थाहा छैन तिमीहरू परमेश्वरका मन्दिर हौ र परमेश्वरका पवित्र आत्मा तिमीहरूमा बास गर्नुहुन्छ। यदि कसैले परमेश्वरको मन्दिरलाई नष्ट गर्छ भने परमेश्वरले त्यसलाई नष्ट गर्नुहुनेछ, किनकि परमेश्वरको मन्दिर पवित्र हुन्छ र त्यो मन्दिर तिमीहरू नै हौ।
0: केही कुरा बुझ्यौ विनोद?
1: अलिकति बुझे जस्तो लाग्छ भाइ।
0: ल सुन राम्ररी है, हाम्रो यो शरीर जो अहिले हामी जिइरहेका छौ नि, वास्तवमा यो चाहिँ परमेश्वरको मन्दिर हो। यो चाहिँ बाइबलले हामीलाई भन्दछ कि परमेश्वरको पवित्र आत्मा हामीहरू हरेकको शरीरमा बास गर्नुहुन्छ। यदि हामीले यो शरीरलाई विभिन्न हानि गर्ने, जस्तै जाँड रक्सी, चुरोट, लागु औषध तथा यस्तै नसालु पदार्थको सेवन गर्छौँ भने शरीर बिस्तारै बिस्तारै नष्ट हुँदै जान्छ। जब हामी आफ्नो शरीरको प्रवाह नगरी यसलाई नष्ट पार्छौँ भने हामीले परमेश्वरलाई नै नष्ट पारिरहेको हुन्छौँ। किनभने वचनले के भन्छ भने यो शरीरमा परमेश्वरका पवित्र आत्माहरू, आत्मा यो शरीरमा परमेश्वरको पवित्र आत्मा बास गर्नुहुन्छ। अनि अर्को कुरा सुन, जसले आफ्नो शरीरलाई अथवा पवित्र आत्मालाई नै नष्ट पार्न खोज्छ त्यसलाई परमेश्वरले नष्ट गर्नुहुन्छ। हेर विनोद बाबु, जब हामी परमेश्वरलाई त्याग्छौ अनि उहाँलाई भन्नुभएको, उहाँले भन्नुभएको वचनको पालन गर्न छोड्छौ, तब हामी झन झन पापमै दलदलमा भासिँदै जान्छौ। तिमीले पनि विभिन्न कुलतमा लागेर आफ्नो स्वास्थ्य, समय, धन सम्पत्ति, अझै भन्ने हो भने जीवन नै बर्बाद गर्दछौ। यो गर्नु भनेको परमेश्वरको विरुद्धमा पाप गर्नु हो, बुझ्यौ?
1: बुझे दाई, तपाईँले भन्नुभएको त ठिक नै हो। सानै उमेरदेखि खराब साथीहरूको लय लयमा लागेर यस्तो नसालु पदार्थ सेवन गर्ने बानी बस्यो। मलाई त थाहा नै भएन, अलिअलि रमाइलो गर्दै खाने गर्थे, अहिले त लत नै लागिसक्यो। त्यति बेला फेरि सम्झाउने पनि कोही थिएन दाई। सामान्य चुरोट गाजा खाँदै गर्दाखेरि अहिले त ड्रग पनि खान पुगेछु। साँच्चै दाई, यो ड्रग खान थालेपछि मैले आफ्नो पढाइ समेत बिगारेँ, मेरो आमा बुवाबाट टाढा भए, गाउँटोलका सबै मानिसहरूले मलाई नराम्रो नजरले हेर्दछन् दाई। अहिले त म यो ड्रग खान थालिसकेपछि घरमा भएको सामानहरू पनि चोरेर बेच्न थालिसके दाई।
0: नरौ विनोद बाबु, नरौ। यो सबै तिमीले नजानेर अनि अन्जानमा भएको भाइ। सबैभन्दा ठूलो कुरा त आफूले गरेको गल्तीको स्वीकार गर्नु अनि पश्चाताप गर्नु हो। अझै पनि केही बिग्रेको छैन भाइ। यो पश्चातापी हृदय लिएर परमेश्वरको सामु जाऊ अनि उहाँले सबै कुरा निको पार्नुहुन्छ। यो कुरा विश्वास गर, पक्कै पनि परमेश्वरले तिमीलाई एउटा नयाँ जीवन दिनुहुन्छ भाइ।
1: अनि दाई, के म जस्तो पापी मान्छेलाई परमेश्वरले क्षमा गर्न सक्नुहुन्छ त?
0: अवश्य गर्नुहुन्छ। उहाँले हामी हरेकलाई प्रेम गर्नुहुन्छ। बाइबलमा भनेको छ, जसले येशूलाई ग्रहण गर्दछ र उहाँको नाउँमाथि विश्वास गर्दछ उहाँले त्यसलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुहुन्छ। त्यसैले हेर, प्रभु येशू ख्रीष्टमाथि चिनिएक पश्चातापी हृदय लिएर विश्वास र उहाँलाई ग्रहण गर्छौ भने उहाँले पक्कै पनि तिमीलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुहुन्छ, किनभने उहाँ परमेश्वरका एकमात्र पुत्र हुनुहुन्छ जो हाम्रो पापको खातिर क्रुसमा आफ्नो प्राण त्याग्नु भएको छ।
1: मैले कुरा बुझे, अब म तपाईँले भनेको जस्तै गर्छु।
0: अनि विनोद, मैले तिमीलाई यो कुरामा कुनै दबाब चाहिँ दिएको होइन है, तिमीलाई मैले एउटा सुसमाचार मात्र सुनाएको हो जसले तिम्रो जीवन परिवर्तन गर्नेछ। यदि तिमीलाई प्रभुलाई विश्वास गरेर के हुन्छ अनि किन गर्नु पर्यो विश्वास भन्ने जस्तो महसुस हुन्छ भने तिमीले जे मन लाग्छ त्यही गर्न सक्छौ है।
1: होइन दाइ, म परिवर्तन हुन चाहन्छु। मैले परमेश्वरको वचनबाट सुनिसके अनि धेरै कुरा बुझि पनि सके दाइ, म चर्च जान चाहन्छु, यसमाथि विश्वास गर्न चाहन्छु, म परिवर्तन हुन चाहन्छु दाइ।
0: ल त्यसो भए अब यो शनिबार तिमी आमा बुबासँग चर्चमा आऊ, हामी तिम्रो लागि प्रार्थना गरिदिन्छौ अनि सबै परिवारले त्यही दिन ग्रहण पनि गर्दा हुन्छ है।
1: हस् हस् दाइ, हुन्छ म आउँछु दाइ।
0: ल अब म लागे, अनि अहिले केही नसालु चिज खाएको त छैन नि?
1: छैन भाइ, केही खास छैन मैले।
0: हेर अब सबै छोड्नु पर्छ है एकैपल्ट, अलिक गाह्रो त हुन्छ तर तिमीले बिस्तारै छोड्दै जाऊ, परमेश्वरले सहयोग गर्नुहुन्छ।
1: हस् भाइ हुन्छ, म यो सबै कुराहरूबाट छुटकारा पाउन चाहन्छु दाइ, म छोड्न चाहन्छु यो नसालु पदार्थ। हुन्छ दाइ,

0: खै त्यो विनोदले खाना खायो?
1: अँ, अघि नै खाइसक्यो, माथि कोठामा छ। सन्तोष बाबु पनि त्यही हुनुहुन्छ, अघि नै देखि त्योसँग कुरा गर्दै हुनुहुन्छ। मैले देखेको उहाँले त त्यसलाई त्यो बाइबलबाट के कुराहरू भन्दै हुनुहुन्थ्यो, त्यो के अरे हाम्रो शरीर भनेको परमेश्वरको मन्दिर कि के भनेर राम्ररी सम्झाउँदै हुनुहुन्थ्यो। उफ, खै कुनि के हुने हो।
0: सब ठिक हुन्छ, पिर नगर के। अब हामीले पनि त सुनिहाल्यौँ नि, आखिर बाइबलले पनि त नराम्रो कुरा केही पनि नसिकाउँदो रहेछ। अब हाम्रो छोरो छिट्टै निकाल्छ।
2: ल दाई भाजू, आज पहिलो पल्ट आउनु भएको छ है हाम्रो चर्चमा? हाम्रो चर्च यही हो।
1: ए, साह्रै राम्रो रहेछ,
0: अनि अलिक नजिक पनि रहेछ बाबु।
2: ल आउनुहोस्, म तपाईँहरूलाई हाम्रो गुरुबासँग भेटाउँछु। गुरुबा जय मसी।
0: जय मसी हजुर, जय मसी
2: गुरुबा। मैले भनेको थिएँ नि अस्ति हजुरलाई, हाम्रो विनोद भाइ अनि दाई र भाउजू उहाँ नै हुनुहुन्छ।
3: ल, तपाईँहरूलाई धेरै धेरै स्वागत छ। आउनुहोस् भाइ बहिनी, अनि विनोद भाइ तिमी पनि आऊ, भित्र जाऊ, अनि हाम्रो यो विनोद भाइको लागि विशेष गरी प्रार्थना गरौँ। ल जाउँ, सबैजना जाउँ। ल सबैजना विश्वासी जनहरू आउनुहोस्, हामी यो विनोद भाइको लागि प्रार्थना गरौँ। अनि यो बाबुलाई परमेश्वरले चुन्नु भएको छ र उहाँलाई यो पवित्र भवनमा परमेश्वरले लिएर आउनु भएको छ। हामी उहाँको नयाँ जीवन र चंगाईको लागि अनि उहाँको सम्पूर्ण परिवारको लागि प्रार्थना गर्नेछौ।
2: ए हुन्छ, पिता परमेश्वर,
3: पिता परमेश्वर तपाईँलाई धन्यवाद भएको होस्। साँच्चै नै जीवित अनि जिउँदो परमेश्वर बाबा, तपाईँलाई धन्यवाद भएको होस्
2: जीवनको लागि।
3: आज यस नयाँ
2: परमेश्वर तपाईँले
3: जीवनको निमित्त यानि नयाँ परिवार हाम्रो आज यस चर्चमा आउनु भएको छ। साँच्चै विनोद भाइ अनि उहाँका आमा बुवा हाम्रो यस मण्डलीमा आउनु भएको छ। पिता तपाईँले ल्याउनु भएको छ, तपाईँलाई धन्यवाद। साँच्चै नै यो विनोद भाइलाई परिवर्तन गर्नु र उहाँलाई र उहाँको परिवारलाई तपाईँले महिमा अनि शान्ति अनि अनुग्रह दिनुभएको होस्। परमेश्वर बाबा तपाईँलाई धन्यवाद भएको होस् आजको यो दिनको निमित्त अनि आजको यो समयको निमित्त। साँच्चै नै प्रभु, यो विनोद भाइ अनि उहाँको आमा बुवालाई तपाईँले यहाँ डोराएर ल्याउनु भएको निमित्त धन्यवाद पिता। र उहाँहरूको परिवारको निमित्त साँच्चै नै प्रभु तपाईँले अनुग्रह अनि शान्ति दिनुभएको होस्। साँच्चै नै विनोद भाइको जीवनमा भएको त्यो घटनालाई, साँच्चै नै उहाँले गर्नुभएको त्यो हरेक किसिमका खराब कामलाई असल बुद्धि अनि विवेक तपाईँले दिनुभएको होस्। तर अबका दिनहरूमा उहाँलाई साँच्चै नै हिँड्न डुल्न अनि उहाँले गर्नुभएको त्यो खराब काममा नलाग्नको निमित्त तपाईँको अनुग्रह र शान्ति मिलेको होस्। परमेश्वर बाबा तपाईँलाई धन्यवाद। सबै बिन्ती प्रार्थना तपाईँको हातमा राख्छु अनि माग्छु यीशु प्रभुको नाममा। विनोद बाबु, उठ उठ उठ, तिमीले केही महसुस गर्यौ?
4: अँ गुरुबा, मैले आफ्नो शरीरमा भएको सारा बोझहरू हटिगएको महसुस गरे। जब हजुरहरूले प्रार्थना गर्दै हुनुहुन्थ्यो, मैले हलुका अनि चङ्गाई महसुस गरे गुरुबा।
3: ल अब परमेश्वरले तिमीलाई निको पार्नुहुन्छ बाबु, चिन्ता नगर।
5: यसरी विनोद अनि उनका परिवारले पनि येशू ख्रीष्टमाथि विश्वास गर्छन् र यसरी हाम्रो नाटक सकिन्छ।
3: भर्खरै सुन्नुभएको नाटकले भनेको जस्तै बालबच्चा कुलतमा फस्नु बिग्रिनुमा केवल उनीहरूको दोष मात्र हुँदैन। जसरी एउटा परिवारको असल रेखदेखको कमीका कारण विनोद कुलतमा फस्यो, त्यसरी नै तपाईँ हाम्रो बालबालिका नराम्रो साथीको संगतमा पर्न सक्छन्, नराम्रो पानी र खराब बेहोरा सिक्दछन्, अनि यसरी नै अन्तिममा आएर हामीले उनीहरूलाई प्रेम साथ कुलतबाट छुटाउनुको साटो उल्टो गाली गरेर धम्काएर तिरस्कार गरेर डरमा राख्दछौ। त्यसैले गर्दा उनीहरू सुध्रिनु भन्दा झन्झन बिग्रिँदै जान्छन्। त्यसकारण आजदेखि तपाईँ हाम्रो बालबालिकाको लागि हामी नै एक असल साथी बनाऊ र उनीहरूको असल रेखदेख गरौं। यस कार्यक्रमलाई व्यवस्थापन तथा सञ्चालन गर्न सहयोग गर्ने सम्पूर्ण परमेश्वरका सेवकहरूलाई धेरै धन्यवाद तथा परमेश्वरले यहाँहरूलाई आशिष दिनुभएको होस्। आदरणीय विश्वासी दाजुभाइ तथा दिदी बहिनीहरू, आजको यस कार्यक्रम यहाँहरूलाई कस्तो लाग्यो? कृपया तपाईँहरूको अमूल्य प्रतिक्रिया पठाई यस कार्यक्रमलाई सहयोग गरिदिनु हुन विनम्र अनुरोध गर्दछु। साथै यस वचन सुनेर तपाईँहरूलाई पनि बाइबल अध्ययन गर्ने चाहना भएमा कृपया हामीहरूलाई सम्पर्क गर्नुहोला। हामी तपाईँहरूलाई निशुल्क बाइबल उपलब्ध गराउनेछौ। र यसको लागि सम्पर्क नम्बर हो 98510 38516, 98511 56864 सम्पर्क गरी प्रतिक्रिया दिन सक्नुहुन्छ। आदरणीय विश्वासी दाजुभाइ तथा दिदी बहिनीहरू, अब भने हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। यस कार्यक्रमलाई तपाईँहरू समक्ष पुर्याउन सहयोग गर्ने प्राविधिकलाई धेरै धेरै धन्यवाद भन्दै मकुमराज पनि बिदा हुन्छु। जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: हो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 की लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
2: ए हो र।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: कार्यक्रम वरदान सुन्न नभुल्नुहोला, प्रत्येक मंगलबार 11 बजेदेखि 12 बजेसम्म, प्रस्तोता कुमार अब्राहमको साथमा।
5: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: सुन्नु न बजे, कोता
8: सामान नभेटेर बेपत्ता।
7: होइन सामान चाहिँ के चारो ल्याएको?
8: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
7: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै ग्रेस इलेक्ट्रो वाल छँदैछ नि।
8: कहाँ छ यो?
7: कलङ्की खर्का गाउँ एलआरआ स्कुलको नजिकै।
4: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरायसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
9: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
4: जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510-74236, 9510-74236
9: र फोन नम्बर 01-513-010 छ, 01-513-010 छ।
4: ग्रेस इलेक्ट्रो वर्ल्ड, कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
8: घरियासी सामान एउटै छातामुनि पाइन्छ, ठ्याक्कै पारेर।
10: होइन, यो झोलाभित्र के छ?
8: होइन हौ, यो झोलाभित्र चाहिँ के छ?
10: यो झोलाको पोकाहरूमा के छ?
11: होइन, यो झोलाभित्र चाहिँ के छ? छिटो खोल्नु न खोल्नु।
9: हजुर, कार्यक्रम झोलाभित्र के छ प्रत्येक बिहीबार बेलुका 4 बजेदेखि 5 बजेसम्म सुन्न र फोन गर्न नभुल्नुहोला।
4: प्रस्तोता कुमार अब्राहमको साथमा।
8: वा वा, झोलाभित्र भएको पोकाहरू खोल्नुहोस्, आफ्नो प्रतिभा देखाउनुहोस् र टन्न उभार रिचार्ज कार्ड पनि जित्नुहोस्, ठ्याक्क बारेर।

0: जय मसीह। म देविका लामा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम खुशीका पलहरू।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम खुशीका पलहरूमा आदरणीय श्रोता, कार्यक्रम खुशीका पलहरू लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं। प्रत्येक हप्ता बुधबार 4 बजेदेखि 5 बजेसम्म लगभग एक घण्टाको समय अवधि हामी तपाईँलाई साथ दिने गर्दछौ र खुशी बाँड्छौ, आशिष आशा उत्साहका कुराहरू बाँड्दछौ। निश्चय संसारमा छौ हामी, मानिसहरू हौ, हरेक प्रकारको अवस्था र परिस्थितिहरूबाट भएर हामी कचुरी जानुपर्छ। कचुरी हामी खुशी हुन्छौं, कचुरी हामी दुखित हुन्छौं, कचुरी उत्साहित हुन्छौं, कचुरी निराश पनि हुन्छौं। तर सबै परिस्थितिहरूमा हाम्रो साथमा को हुनुहुन्छ भन्ने कुराले चाहिँ एकदमै महत्व राख्छ। हाम्रो साथमा जीवित परमप्रभु परमेश्वर हुनुहुन्छ र उहाँलाई हाम्रो जीवनमा पाएको कारणले गर्दा हामी खुशी छौं, हामी आनन्दित छौं। जस्तोसुकै परिस्थितिमा पनि हामी निर्धक्क हुन सक्ने त्यो उपहार आशिष हामीले हाम्रो जीवनमा पाएको छौं। श्रोता, यी दिनहरूमा अथवा कुनै पनि समयको क्षणहरूलाई सम्झिनु भएर तपाईँ खुशी हुनुभएको, तपाईँ आनन्दित हुनुभएको, आशिषित हुनुभएको क्षणहरू र त्यो गवाईहरू तपाईँले कार्यक्रम मार्फत पार्न सक्नुहुनेछ, एकले अर्कालाई उत्साह दिन सक्नुहुनेछ र तपाईँसँग कुराकानी गर्न हामी एकदमै उत्साहित छौं। त्यति मात्र होइन, तपाईँले रोज्नुभएका मिठा मिठा भजन गीत संगीतहरू पनि हामी तपाईँको रोजाइमा राख्छौं र तपाईँले आफ्नो आशिषहरू बाँड्नुहोस्। हामी तपाईँको रोजाइमा रहेका गीत संगीतहरू सुनाएर तपाईँलाई साथ दिनेछौ। फोन गर्नुहोला 01 47 70 744 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98 0 23 44 6 46 98 0 23 44 6 46। र कार्यक्रमको शुरूआत एउटा गीतबाट यो समयमा गर्न चाहन्छु र फोन गर्दै गर्नुहोला, गीतपछि उपस्थित हुने नै छु।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र फोन लाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो
0: हजुर
1: जयमसी हजुर
0: अर्जुनजी कस्तो हुनुहुन्छ तपाईँ?
1: एकदम ठिकै छु। हजुरलाई कस्तो छ नि?
0: हजुर हामी पनि एकदमै आरामै छौँ। हाम्रो सिक्किमतिरको हालखबर कस्तो छ?
1: सिक्किमतिरको हालखबर एकदम राम्रै छ भन्नुपर्छ हजुर। अलिक धुम्म छ भन्नुपर्छ हजुर।
0: हजुर र हुन्छ, खुसी लाग्यो आज कार्यक्रम मार्फत तपाईँले आफ्नो आशिषमय कुराहरू, खुसीका पलहरू, गवाईहरू यो समयमा बाँड्न सक्नुहुनेछ। यो समय मैले तपाईँलाई दिएँ अर्जुनजी।
1: खुसीका पलहरू यी दिनहरूमा परमेश्वरको वचनद्वारा एकदमै आशिषमय भइरहेछु म है। प्रोग्रामहरूद्वारा एकदमै आशिष जुन जाउँ दिन भइरहेको छु, एकदमै आशिषमय बनिरहेको छु म एकदमै। अनि जबदेखि एउटा मित्र मेरो असल मित्र भनेर जिन्दगीमा बोल्नु भएको छ है, एउटा असल मित्र साथी बन्नुभएछ, उहाँको जीवन पाएर पनि म एकदमै खुसी छु उहाँले बोल्नु भएको।
0: अर्जुनजी हेलो र अर्जुन प्रधानजी हुनुहुन्थ्यो सिक्किमबाट। र अर्जुनजी तपाईँ कता हराउनु भयो? सायद अलिकति इन्टरनेटहरूले साथ दिएन होला, तपाईँले हामीलाई फेरि पनि फोन गरेर साथ दिन सक्नुहुनेछ है। र कोही श्रोता आउनु भएको जानकारी मैले पाएको छु, उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। को हुनुहुन्छ? हेलो
2: जय मसी
0: नैनाजी कस्तो हुनुहुन्छ तपाईँ?
2: म ठिकै छु, हजुरलाई सन्चै हुनुहुन्छ? हजुर
0: हजुर हामी एकदमै आरामै छौँ नैनाजी। र आज
2: खाजा खानुभयो?
0: हजुर भइसक्यो हाम्रो, तपाईँले खाजा खानुभयो?
2: म त काममा गएर आएको, उतै खाएर आएको, भर्खर आएर अलिक कार्यक्रम हेर्दै थिएँ कि ठ्याक्कै कार्यक्रम आएको रहेछ, फोन पनि गरिहालेँ।
0: धेरै धेरै धन्यवाद। र आज तपाईँले आफ्नो आशिषमय कुराहरू यो समयमा बाँड्न सक्नुहुनेछ नैनाजी।
2: परमेश्वरलाई धन्यवाद भएको होस्, अनि हजुरलाई पनि धन्यवाद हृदयदेखि नै, हजुरहरूको प्रार्थना, हजुरहरूको मायाको कारणले है, परमेश्वरको कारणले पनि हो, परमेश्वर प्रेम अनि उहाँको प्रेमको द्वारा नै हामी एउटा परिवार भएको छौँ, अनि एकदमै खुसी लाग्यो।
0: हेलो नैनाजी।

0: एनर्जी पनि फलाबाट पाइदिनुभयो। उहाँहरूको आशिषहरू हामीले राम्रोसँग सुन्नु पाएको छैनौ, त्यही भएर एकचोटि फेरि पनि तपाईँहरूले प्रयास गर्नुहोला फोन गर्नको लागि, अनि अलिकति इन्टरनेट र नेटवर्कहरूलाई पनि मध्यनजर गर्नुभएर फोन गरेर तपाईँहरूले हामीलाई साथ दिन सक्नुहुनेछ है। र कार्यक्रम कृषिका पलहरू तपाईँ सुन्दै हुनुहुन्छ र तपाईँले रोज्नुभएका भजन गीत संगीतहरू पनि हामी तपाईँलाई सुनाउँछौ र सँगसँगै तपाईँको जीवनमा भएको आशिष खुशी उत्साह कार्यक्रम मार्फत हामी राखेर एकले अर्कालाई उत्साह दिन्छौ साथ दिन्छौ र त्यसको लागि चाहिँ अवश्य पनि तपाईँले हामीलाई फोन गर्नुपर्ने हुनेछ। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय
0: मसी नैनाजी, जय मसी, फेरि पनि स्वागत छ तपाईँलाई कार्यक्रममा।
1: धन्यवाद। बत्ती गएछ कि नेट गएको भएर फेरि अनलाइनबाट गरिहालेको। हजुर
0: हुन्छ हुन्छ, तपाईँले आफ्नो खुसीका पलहरू आशिषमय कुराहरू समय पार्न सक्नुहुनेछ।
1: परमेश्वरलाई धन्यवाद भएको होस्, अनि हजुरलाई पनि हृदयदेखि धन्यवाद, हाम्रो सन्ध्याजीलाई पनि धन्यवाद, विशेष परमेश्वरलाई धन्यवाद भएको होस्। अनि उहाँको योजना उहाँको उद्देश्य चाहिँ महान छ है, उहाँ विश्वासयोग्य हुनुहुन्छ। अनि मैले धेरै अगाडिदेखि नै मेरो आशिष बाँड्नु पर्दाखेरि चाहिँ के हो भन्दाखेरि मैले चाहिँ धेरै कुराहरू चाहिँ एकदमै माग्दै थिएँ परमेश्वरमा, अनि मानिसहरूमा पनि चाहिन्छ, हामीलाई परिवारहरू पनि चाहिन्छ होइन, तर परमेश्वरसँग चाहिँ जुन कुरा म माग्दै थिएँ त्यो कुराहरू आज खोलेको छ। अनि मेरो आशिषको ढोकाहरू जसरी मैले कल्पना पनि गरेको थिइनँ, मैले सोचेको पनि थिइनँ काम गर्छु भनेर, अनि एउटा मण्डलीमा सेवाकाईहरू जिम्मेवारी पाउँछु भनेर पनि मैले कल्पना गरेको थिइनँ, सोचेको पनि थिइनँ, एउटा योग्य पनि थिइनँ, तर परमेश्वरले यति मजाले है यति सजिलो प्रकारले असम्भव कुराहरूलाई पनि सम्भव गरेर एउटा आशिषको पत्र मलाई बनाउनु भएको छ। अनि म एकदमै परमेश्वरलाई धन्यवाद दिन चाहन्छु, अनि विशेष हजुरहरू परिवारहरूलाई होइन, हाम्रो मेरो आदरणीय हजुर, अनि हाम्रो सन्ध्याजी, हाम्रो विजयजी, हाम्रो गुड न्युज परिवार सबैजनालाई म हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु। जतिजना सुनिराख्नु भएको छ उहाँहरूको प्रार्थना, उहाँहरूको माया, उहाँहरूको हौसला, उत्साहको कुराहरूले गर्दाखेरि म आज जहाँ छु अनि जे गर्दैछु तपाईँहरूको प्रेमको कारणले अनि परमेश्वरको अनुग्रहले पनि हो है। अनि यो ढोकाहरू खोलिएको छ मेरो जीवनमा, अनि एक प्रकारले चाहिँ मैले सोचेको पनि छैन मेरो जीवन चाहिँ एकदमै म उड्छु, म यस्तो गर्छु उस्तो गर्छु भनेर पनि कल्पना गरेको थिइनँ, तर परमेश्वरले यति मजाले मैले काम गरिरहेको छु अहिले, अनि भर्खर पनि काममै गएर आएको हो, अनि धेरै आशिषमय समयहरू भइरहेको छ, एकदमै धेरै कुराहरू नयाँ नयाँ बटुल्ने, नयाँ नयाँ कुराहरू सिक्न अनि अनुभवहरू बटुल्न है, आशिषको कुराहरू बटुल्न मैले जीवनमा अहिले चाहिँ अहिले भर्खर भर्खरै सिक्दैछु, अनि नयाँ नयाँ कुराहरू पनि मेरो जीवनमा लागू गर्ने त्यो मौकाहरू परमेश्वरले दिनुहुँदैछ, अनि मलाई नआएको कुराहरूलाई पनि एकदमै त्यो वृद्धिको कुराहरू अनि एकदमै अनुभव भएकोहरू आशिष बटुल्ने समयहरू मलाई परमेश्वरले दिनुभएको छ, एकदमै ब्लेसिङ छु। अनि म हृदयदेखि नै हजुरहरूलाई एकदमै न्यानो माया, न्यानो धन्यवाद होइन, आशिष प्रशस्त आशिष परमेश्वरले हजुरहरूको जीवनमा पनि दिनुभएको छ, हजुरहरूको उत्साहको कारणले, हजुरहरूको सपोर्टको कारणले, अनि हजुरहरूको मायाले, हजुरहरूको प्रार्थनाले गर्दाखेरि यो स्थान चाहिँ आज परमेश्वरले मलाई दिनुभएको छ है। हजुरहरूले हौसला नगर्नु भएको भए, उत्साह नदिनु भएको, यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ, अब जस्तो भए पनि तिमी चाहिँ अगाडि बढ्नुपर्छ भन्ने जुन हौसलाहरू दिनुहुन्थ्यो, प्रेरणा दिनुहुन्थ्यो, माया गर्नुहुन्थ्यो, एउटा साथ दिनुहुन्थ्यो नि, त्यो प्रेरणाले गर्दा अनि परमेश्वरको प्रेमको कारणले चाहिँ म आज यहाँ उभिएको छु। अनि म घमन पनि गर्दिनँ, ए म त भयङ्कर भए, म त यस्तो भए भनेर चाहिँ भन्नु खोजेको होइन, तर परमेश्वरलाई धन्यवाद दिन्छु अनि हजुरहरूलाई पनि हृदयदेखि नै धन्यवाद दिन्छु है। सोचेको पनि थिइनँ, कल्पना चाहिँ गर्थे यस्तो भयो हुन्थ्यो उस्तो भयो हुन्थ्यो भन्ने हामीलाई चाहन्छ नि त हामी त लाइफमा होइन, ऊ अरूको मात्र यस्तो हुँदो रहेछ मेरो चाहिँ किन हुँदैन भन्ने चाहिँ म पुगिसकेको छ, त्यस्तोमा चाहिँ डुबिसकेको थिएँ, तर पनि परमेश्वरले म चाहिँ एकदमै प्रभुको निम्ति चाहिँ एउटा उद्देश्य अनि उत्तम के अरे उत्तम प्रकारले चाहिँ उहाँको योजना चाहिँ उत्तम योजना चाहिँ मेरो उद्देश्य चाहिँ ममा रहेछ भन्ने अनुभव गर्दैछु। आज चाहिँ एकदमै खुसी लाग्दैछ, अनि ब्लेसिङको कुरा के हो भन्दाखेरि चाहिँ परमेश्वरलाई चाहिँ एकदमै धन्यवाद दिन चाहन्छु, विशेष उहाँले मेरो जीवनमा चाहिँ अचम्मको अचम्मको कामहरू गर्दै हुनुहुन्छ, अझ पनि आउने दिनहरूमा धेरै कुराहरू खोलिराख्नु भएको छ ढोकाहरू है, अझ पनि त्यो परमेश्वरबाट चाहिँ साँचो कुरा लिनको निम्ति अनि सत्य कुराहरू लिनको निम्ति चाहिँ मलाई अझ पनि उहाँको बुद्धिमा उहाँको ज्ञानमा होइन अझ पनि प्रकाश हुन सकोस् भनेर चाहिँ अझ पनि तपाईँहरूले प्रार्थना गरिदिनु होला। उत्साहको कुरा चाहिँ यस्तै हो, मेरो जीवनमा एकदमै मैले चाहिँ एकदमै हार खाइसकेको मान्छे, म एकदमै गइसकेको होइन, एकदमै म त केही पनि होइन, म चाहिँ अब गर्नै सक्दिनँ भन्नेसम्म पुगिसकेको मान्छे, तर परमेश्वरले चाहिँ मलाई उठाउनु भयो है। अनि वचनमा चाहिँ एउटा वचन छ जसले चाहिँ त्यो वचनले चाहिँ मलाई एकदमै उत्साह दिन्छ, किन भन्दा म जस्तो परिस्थिति हुन्छ नि उहाँ चाहिँ मेरो सधैँभरि उहाँ चाहिँ ममा खडा हुनुहुन्छ, अनि हरेक परिस्थिति आए तापनि त म चाहिँ तसँग छु, तँलाई चाहिँ मैले हरेक परिस्थितिबाट पनि म तँलाई उठाउनेछु, खडा गर्नेछु, तँलाई होइन विजय दिन्छु भन्ने कुराहरू चाहिँ उहाँले वचनमा भन्नुभएको छ नि, त्यो वचन चाहिँ मैले पाएको छु अनि पक्रेको छु अनि एकदमै ब्लेसिङ छु म।
0: हुन्छ, धेरै धेरै धन्यवाद, सबले धेरै आशिष दिनुभएको छ आगामी दिनमा नैनाजी।
1: र
0: कुन गीत सुन्न चाहनुहुन्छ आज?
1: म के अरे गीत त मैले जीलाई भनेको छु अनि हजुरलाई पनि भन्छु, हाम्रो के अरे देवराज तिवारीजीले गाउनु भएको तिम्रो र मेरो सम्बन्ध छ गहिरो भन्ने गीत छ नि, त्यो सुनाउन चाहन्छु। अनि सुनाउनु पर्दाखेरि हजुरलाई, सन्ध्याजीलाई, हाम्रो गुडनेस फ्यामिली सबैजनालाई अनि जतिजनाले फोन गर्नुहुन्छ, हाम्रो अर्जुन प्रधान होइन, अनि हाम्रो इन्डियाको कुमार दाई, अनि हाम्रो सबैजना पम्पा रोका दिदी, पम्पा गोपाली दिदी, चन्द्रमाया दिदी, हाम्रो सारा तामाङ अनि माया तामाङ होइन, अनि पुना थापा दिदी, हाम्रो यता सङ्गीता रिमाल दिदी, अनि हाम्रो यता जतिजना फोन गर्नुहुन्छ उहाँहरू सबैजनाले सुनिराख्नु भएको छ, हरेकजनालाई म नछुटाइकन उहाँहरू सबैजनालाई यो गीत डेडिकेट गर्न चाहन्छु। धन्यवाद।
0: हुन्छ, धेरै धेरै धन्यवाद नैनाजी, र यसलाई छुटौँ हामी।
1: जय मसी।
0: र नैना थापाजी हुनुहुन्थ्यो र उहाँले आफ्नो आशिषहरू बाँडेर सँगसँगै मिठो भजन गीत रोजेर जानुभएको छ। तपाईँले पनि फोन गर्दै गर्नुहोला, हामी पनि नैनाजीको रोजाइमा रहेको गीत तपाईँको लागि यो समय राख्छौ, गीतपछि उपस्थित हुने नै छौं।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यो हाम्रो नेनाजीको रोजाइमा र वाट्सएप कलमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं. हेलो हेलो हेलो
1: हेलो, जय मसी हजुर.
0: जय मसी अर्जुनजी, फेरि पनि स्वागत छ तपाईँलाई कार्यक्रममा.
1: हजुर, धन्यवाद हजुर.
0: हजुर, तपाईँले आफ्नो आशिषहरू समयमा बाँड्न सक्नुहुनेछ है.
1: अरू आशिष त अब परमेश्वरले अझै आशिष दिइराख्नु भएछ मेरो जीवनमा, सबै ब्लेसिङ भइरहेछ. धन्यवाद भन्न चाहन्छु है. प्रार्थना प्रति, सबै श्रोताहरूको प्रार्थना प्रति पनि एकदमै धन्यवाद भन्न चाहन्छु हजुर.
0: र हुन्छ, हामी के गरौँ, गीततर्फ जाउँ त्यसो भए.
1: हुन्छ, गीत भन्नुपर्दाखेरि यो कुन चाहिँ हो नि, यो हेर न हेर सृष्टिको राखिदिनुहोस् न हजुर.
0: हुन्छ, र को कसलाई सुनाउन चाहनुहुन्छ?
1: जति पनि फोन गर्नुहुन्छ, जति पनि फोन गर्नेवाला हुनुहुन्छ, सम्पूर्णको लागि सुनाउन चाहन्छु हजुर.
0: हजुर, हुन्छ, धेरै धेरै धन्यवाद, खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि. र यसलाई छुटौँ हामी. जय मसी.
1: हुन्छ हजुर, जय मसी हजुर.
0: हजुर, अर्जुन प्रधानजी हुनुहुन्थ्यो र उहाँको रोजामा रहेको गीत यो समय हामी राख्न चाहन्छौ.

0: निकै नै मिठो गीत हाम्रो अर्जुनजीको रोजाईमा तपाईँको लागि राख्यौ र फोन लाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसी पनि।
0: जय मसी पुनाजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: हजुर, आरामै छु नानी, म सन्चै छु।
0: हजुर, एकदमै खुसी लाग्यो।
1: हजुर, अलिअलि छाती भारी हुन्थ्यो, आज गङ्गालाई नि घर आएँ म त है।
0: कस्तो हुनुहुन्छ अहिले तपाईँ?
1: जानु नि पर्छ, एकदम डाक्टर खुसी भयो, राम्रै छ, एकदम ठिक छ हजुर, अहिले राम्रो छ भन्नुभयो। म त जाँदा जाँदै टिकट काट्नै नै पाइनँ डाक्टरलाई, यस्तो मुख हेरेर हजुर म त आउँदा आउँदै ढिला भयो, मलाई त्यो जाँच न एकछिन भनेको, ल एकछिन पछि आउनु भन्नुभयो, जाँचेर आएकै।
0: हुन्छ पुनाजी, स्वास्थ्यको ख्याल राख्नुहोला र तपाईँको आशिषमय कुराहरू यो समय बाँड्न सक्नुहुनेछ।
1: हुन्छ बहिनी, जय मेश्री प्रभु हजुरहरूलाई, परमेश्वरलाई धन्यवाद छ धेरै धेरै है। अनि एकदम खुसी र आनन्दमय भएछु म किनभने मलाई यस्तो थाहा भएको कुरा, मैले त्यही कलङ्की त्यति एरियामा मात्रै कति ठाउँ चार ठाउँ सरिछु है। मान्छेले वर्षौँ दिन छ महिना कोठा खोजे पनि नपाउने, मैले म त अचम्मै लाग्छ, मान्छेहरू पनि दम पर्छन् है, कति एक ठाउँमा, दुई ठाउँमा, तिन ठाउँमा, चार ठाउँमा, त्यही मात्रै है, चार ठाउँमा सरिसक्यो। तर म किनभने मलाई नमिलेको कारणले म प्रभुलाई प्रार्थना गर्छु है। अनि कोही बेला त एउटा ठाउँ यता कता कता साथी छ पनि भनेको थियो होला मण्डालीमा नि, अनि तर पनि मलाई चाहिँ किनभने अहिले अस्ति बसेको छ नि, म धेरै आशिषमा थिएँ क्या नानी, मैले यही नै बोलिरहेको थिएँ, म धेरै आशिष थिएँ त्यहाँनिर, एक यहाँनिर भनेको छ नि त यो नौरा भजनको 91 है, निश्चय नै उहाँले तिमीलाई सिखारीको पासोबाट र घातका रोडीबाट बचाउनु हुनेछ, उहाँले तिमीलाई आफ्ना पखोरीले छोप्नुहुनेछ र उहाँका पखेटा मुनि तिमीले शरण पाउनेछौ र उहाँको विश्वास यात्रा तिम्रो ढाल र पर्खाल हुनेछ, तिमी रातको ठुलो तरास देखेर दिनमा उडेर आउने भाँडादेखि डराउने छैन, न त अन्धकारमा फैलिने रुडीदेखि, न मध्य दिनमा नाश गर्ने महामारीदेखि डराउने छैनौ, डराउने छौ भनेको छ। किनभने मैले यो माथिदेखि नै हो है, अलिकति मैले बिचमा आशिष पाएको कुरा, किनभने उडेर दिनमा उडेर आउने रातमा है भनेको छ नि त यहाँनिर होइन, डुबाउने अब आँखानै तिरमिर बनाउँछ कि यो, अब यो उसले गर्दा अनि भन्नै सक्दिनँ, अनि भनिसकेँ मैले त्यहाँदेखि, किनभने एकदम मलाई चाहिँ जहाँ अहिले आँखी बसिया छ नि त्यो चेपचेपबाट उतापट्टि झारी थियो अनि कति ढड्डी थियो, तर गुजीहरू आउँछ कि जस्तो, मलाई चाहिँ भित्रै के भन्थ्यो भने नडराउ नडराउ केही हुन्न भने भने के है, मेरो परमेश्वरलाई धन्यवाद, मैले झल्किँदा शुद्ध ऊर्जा पनि मैले उहाँलाई नै मैले पुकार गरेर म बस्ने सुतिए है, म पुकार गरेर म प्रार्थना गरेर सुतिए, मलाई कति आनन्दको मिठो निन्द्रा दिनुभएको, त्यो चरै उडार लैला जस्तो पानी आउँथ्यो, मलाई डर लागेन के है, एकदमै म आनन्द छु, म आनन्द छु मेरो परमेश्वरमा, म साह्रै खुसी छु, जहाँनिर बसे पनि मैले चाहिँ कति महान परमेश्वरको सहायता पाएको छु, हजुरहरूले प्रार्थना गरिदिनु भयो त्यहाँबाट, मण्डालीले प्रार्थना गर्नुभयो, सम्झिनु भएको छ, अनि जताततरी, अनि म धन्यवाद दिन्छु सबैलाई, किनभने यो चाहिँ किनभने एउटा परमेश्वरको अनुग्रह ममा भएको हुनाले, तर अहिले पनि म यहाँनिर आएको छु, म साह्रै आनन्द र खुसी छु, मैले जति बेला सारा घरमा त बसी म अति खुसी थिएँ, मेरो प्रभुले मेरो पुकारा नि सुन्नुभयो, मलाई मिलेन अनि फेरि के ए पिता म के गर्ने त, मेरो त घर त छ नि त, आज म यस्तै यस्तैमा बस्नु परे, म यस्तै कुसा मुकुस भएको ठाउँमा, मलाई हावा पनि छैन, मलाई अक्सिजनै पुगेन, मलाई कम भयो, म के गर्ने, मैले यसरी प्रार्थना गर्दा मेरो शब्द प्रभुले सुन्नुभएको छ के है, मैले भन्न सकिनँ नानी, अनि अर्को प्रश्न मन थियो, अनि तिम्रो पुकार मैले सुनेको छु भनेको छ, म एकदम बिर्सिन्छ, म सम्झिनै सक्दिनँ बहिनी, मलाई हिजो मङ्गलबार सङ्गतिर म कलङ्की मालपुर पारिपट्टि, मलाई त पटक्कै फोन गरिरहने भएको सम्झना नि नम्बर देखिन्छ र है, एउटा माछाले फोन गर्दैन, एउटा माछाले फोन गर्दैन, मैले त हिजो त भुसुकै बिर्सिएछु
0: है,
1: भुसुकै मलाई चाहिँ कति चुकचुक लाग्यो। आज बिहान छोरी महर्जानसँग कुरा गर्दा त हिजो कहाँ थियो सङ्गती दिदी भन्नुभयो, लौन भाइ हिजो कहाँ थियो म त बिर्सिएँ, नानी मैले बिर्सिएँ, मलाई कसैले पनि सम्झिँदैनन्, म के गरौँ, मैले मेरो यो चोर्दै चोर्दै होला, मैले भसक्कै बिर्सि नै गइसकेको छु, भात खाना खाना खाना नि बिहान के हानि खाँदो अनि तँ पनि बिर्सिएर जाला जस्तो छ, बेलुका के हाइस बिहान के हाइस तँ पनि सम्झिन सक्दिनँ, मलाई भुसुक्कै बिर्सनी भएको छु, म हिजो दिउँसो म राति पनि जान्छु कि सङ्गति त्यहाँ कलङ्की, म हिजो दिउँसो त म नाच्दै जान्थेँ नि, मलाई एउटा दिदी बहिनीले त्यहाँनिर फोन गर्दैनन्, नगरून् त्यसमा दुःख मनाइ कुरो होइन, मेरो प्रभुसँग म टाँसिएको छु है, तर ए दिदी भनेर कहिले कहिले बोल्न त हुन्छ नि, अनि त्यो नम्बर देखिन्छ है, अह अब यस्तै रहेछ, एकजना दुईजना मात्रै भएर त्यो हलगोरु नारी जस्तो मात्रै भएर त हुँदैन नि, मलाई पनि सम्झिनु पर्छ भन्छु कि, म मुखिन्जेलै भन्छु कि म नानी है, त्यो कारणले गर्दा धन्यवाद छ प्रभुलाई, मैले अचम्मै न चुकचुक भए नौस नै भयो जस्तो लाग्यो, मैले कस्तो थाहा पाइनँ जस्तो लाग्यो, बिर्सिएँ नानी भने, अनि बिहान मलाई सुषमिता सिन्ह बहिनीलाई सोधेँ, अनि त्यहाँ ल बुद्ध लक्ष्मीका हो नि त भन्नुभयो, ए फोन गरिरहने अब नम्बर हुन्छ आउँदैन नम्बर, म के गरौँ सम्झिएनन् मलाई, कसैले फोन गर्दैनन् मलाई, कस्तो पछुटो भयो भने, अनि त्यहाँ ठिकै छ, एकदम धन्यवाद प्रभुलाई, त्यसमा नि केही छैन, म चाहिँ जति नजिक हुन सकौँ बहिनी मेरो लागि चाहिँ यही छ है, अनि किनभने केटाकेटीले हेलो भन्छन् यतिमा खुसी छु म, अनि आज चाहिँ यहाँनिर आएको छु, यतातिर नि साथीहरू सबै म त बोल्छु के नबोलिकन, म एउटा साथी छ धेर भयो अनि म नबोलिकन हिँड्दै हिँड्दैन, अनि आउनु जाँदा कसरी हामीलाई आउनु भएको भन्छन्, अनि त्यो नै हो नि साथी बनाउनु त है, अनि त्यसरी हो सबैसँग बोल्छु म, अनि सबै चिनाजानी भइरहेको छु यहाँ, म अचम्मै लाग्छ आशिषमा छु, तर यहाँनिर आएर नि म आशिषमा छु बहिनी, यो ठाउँमा नि मलाई प्रभुको इच्छाले आएको हो कि म है, मेरो इच्छाले होइन नि, मलाई हावा आउने ठाउँमा अक्सिजन चाहिने ठाउँमा बस्न मन लागेको थियो, मेरो प्रभुले यहाँ ल्याउनु भयो म खुसी छु, हजुरहरूको प्रार्थना धन्यवाद, मण्डली जो जातिले सम्झिएर प्रार्थना गर्नुभएको धन्यवाद जीवन आज नै यसुलाई भनेर, अनि यो चाहिँ मैले भनेको छु, रेडियो बिग्रिया थियो हिजो चाहिँ गएर रेडियो देखाएको त के तार दिएर पठाइदियो त्यो भाइले मलाई 100 रुपियाँको, आखिरीमा यता आएर चाहिँ यो मान्छे आँटो छ के मेरो पुनः पनि, अनि एकछिन फिट्टा गरेर जोडेको त गटट्टै बस्छ
0: है,
1: धन्यवाद छ, त्यही काम लाग्छ,
0: हुन्छ
1: सबैले सुनाउँछु, हुन्छ नानी ल,
0: धन्यवाद, जय मसीह। हाम्रो पुना थापाजी हुनुहुन्थ्यो, उहाँले आफ्नो मनका बह र आशिषहरू बोकेर जानुभएको छ, पोखेर जानुभएको छ व्यक्त गरेर। तपाईँले पनि आफ्नो आशिषमय कुराहरू राख्न सक्नुहुनेछ कार्यक्रम खुशीका पलहरूमा फोन गर्नुहोला। यो समय पुनाजीको रोजाइमा रहेको गीत हामी राख्न चाहन्छौं।

0: नेगेनेमेटर गीत तपाईँको निम्ति राख्यो र कार्यक्रम खुशीका पलहरू तपाईँ सुन्दै हुनुहुन्छ भने फोन लाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौँ। हेलो जय मसी संगीताजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: म एकदमै ठिकठाक।
0: हजुर, आज कार्यक्रम एकदमै प्रभुलाई धन्यवाद। आज कार्यक्रम मार्फत तपाईँले आफ्नो आशिषमय कुराहरू बाँड्न सक्नुहुनेछ यो समयमा।
1: अब आशिष त के गर्नु, अब भनेर साथी छैन भनिहालिने।
0: हजुर,
1: पहिला त्यत्रा के अरे पैसाको अब धन सम्पत्ति सिद्धिएर अनि त्यहाँदेखि उहाँ अनि रित तिरेर पनि एक पल्टमा किन्ने भएर पनि अहिले त अब 10-12 जनामा खाना दिन सक्ने भएको छु। प्रभुले 30 वर्ष क्या मान्छे जित्तेन होइन, गाउँहरूको लागि सम्झिनु भएन। अब बोक्सन जित्ते भनेको छ भने छोटो एउटा मात्रै मलाई त्यही धेरै किन होइन होइन। अनि साँच्चै नै धर्मी जन त अब धर्मी जन अँधेरो छ क्या, अलि अँधेरो कोठा छ, खाल्टोमा परेको छ, तर पनि म बचनमा हेरेँ नि धर्मीजन चाहिँ अब चोटिसम्म लडेन्ट बोर्ड चाहिँ लाउँदा हुन्छ टिभीहरू लेट नाइट बोर्ड जस्तै हुनेछन् है। अनि अब हुनेछ नि, हामी अब लेबनानको बोर्ड हुनु पर्यो अरे दरिदा होइन, अब ताजा र हरियाली भनेको छ, अनि परम्पराको भवनमा रोपिएको रे होइन, साथै हामी परम्पराको भवनमा रोपिएको हुनु पर्यो रहेछ। किनभने अब परुमा गएर मात्रै नहुने रहेछ होइन, उहाँको भवनभित्र रोपिनै पर्यो रहेछ भन्ने कुरा, ताजा हरियाली अनि बुढेसी सम्मान फलदायी बस्छ भनेको छ यहाँ बचनले। अनि परमेश्वरलाई धन्यवाद होस्, आज गेटमणि मण्डली पाउनु पनि धेरै धेरै मान्छेले चर्चमा कहाँ जाउँ कहाँ जाउँ कहाँ जाउँ कता जाउँ भन्थ्यो है। अनि मलाई त त्यो आत्मामा नआउने, जब दर्शन मार्फत मैले गेटमणि मण्डली पाएको हो, थोरै थिए धेरै त्यसको मानामा धेरै भरेर आएको देखेँ। अनि आज धेरै छन् मेरो मण्डली, धेरै प्यारो मण्डली है, एकदम प्यारो गुरुबाउ गुरुआमा पाएका छन्, मेरो प्यारो छोराछोरी पाएको छ, त्यही भएर धन्यवाद दिन्छु। अनि अब्राहम सरहरू जान मेम्बरहरू सबै दिनुभएको त्यहाँ आए
0: हुन्छ सङ्गीताजी, तपाईँलाई पनि धेरै आशिष दिनुभएको होस् प्रभुले। र कुन भजन गीत तपाईँ आज सुन्न चाहनुहुन्छ र कसलाई सुनाउन चाहनुहुन्छ यो भजन?
1: जसमणि मण्डली परिवारलाई सुनाउँदा छु कति परिवारलाई सब पहिला सुनाउनु अब्राहम सर, ज्ञानु मेम सर, अनि पुनमलाई नै है पहिला, सन्ध्यालाई, सुजनलाई, सबैलाई,
0: अनि
1: त्यहाँबाट गएर उहाँ यो गुडनी जाफम परिवार जति पनि मेरो प्यारो दिदी बहिनी दाजु बहिनीहरू दाजु भाइ बाउ आमाहरू हुनुहुन्छ, उहाँले नि एकदम दुःख गरेर सुनेर अहिले पुनम के अरे उहाँ के दिदी अरे पुनम थापा है के भन्छ,
0: पुना थापा हजुर,
1: हो उहाँलाई पनि उहाँ अँधेरो कोठा मारे अनि त्यसो बसेर अनि मैले बुराई गरेँ भन्नुहुन्थ्यो। धन्यवाद, अब जस्तो ठाउँमा भए नि अब परमेश्वरले दिएको ठाउँ हामीलाई उज्यालो सम्झिनुपर्छ। हरेक कुराबाट धन्यवाद सबैलाई, बुद्धि चौफाम परिवारलाई सबैलाई सुनाउन जान्छु है।
0: हजुर हुन्छ, धेरै धेरै धन्यवाद सङ्गीताजी,
1: धन्यवाद
0: धन्यवाद जय मसी। राम्रो संगीता रिमालजी हुनुहुन्थ्यो र आफ्नो आशिष पारेर जानु भएको छ र उहाँको रुचाइमा रहेको गीत यो समय हामी राख्न चाहन्छौ।

निगरी मिठो गीत तपाईँको निम्ति राख्यौं र श्रोता अझै पनि कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र विदा माग्नुपर्ने बेला भइसकेको छ र आज फोन गरेर साथ दिनुहुने कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम खुशीका पलहरूबाट यो समय म पुनः विदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: कार्यक्रम बाइबल पाठ प्रत्येक आइतबार 3:30 देखि 4 बजेसम्म सुन्न नभुल्नुहोला। प्रस्तुता पुनमको साथमा।
3: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल शुरू गरौं। हुन्न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
3: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: रिचार्ड सी ट्रेन्च प्रधान बिशप भन्नुहुन्छ, प्रार्थना भनेको मान्छेको इच्छाहरूलाई स्वर्गमा कार्यान्वयन गराउनु होइन, तर परमेश्वरको इच्छालाई पृथ्वीमा कार्यान्वयन गराउनु हो। यो परमेश्वरको अरुचिमाथि विजय हासिल गर्नु होइन, तर परमेश्वरको तत्परतालाई समात्नु हो।
9: बाबु, हजारो छ, टच बालेर जाऊ।
3: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
9: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
3: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
9: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
3: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
9: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: प्रभात गुरुआमा।
1: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथी भाइहरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

प्रिय श्रोता जयमिष्ट तथा हार्दिक स्वागत छ कार्यक्रम मजुरीमा। आज पनि प्राविधिक मित्रको साथमा म आयोजक राई अब आधी घण्टाको लागि उपस्थित भइसकेका छौं। आजको यस श्रृंखलामा हामी तपाईँलाई अंग्रेजी र नेपाली भाषामा विभिन्न विषयसँग सम्बन्धित जानकारीहरू, कथा, दाइनोको समुद्री यात्रा भाग 17 अनि मिठो र अर्थपूर्ण बालगीतहरू, बाइबल सामान्य ज्ञान र ख्रीष्ट येशू प्रभुको जीवित वचनबाट केही कुरालाई प्रस्तुत गर्दै साथ दिनेछौ। र अहिलेलाई भने हामी गीत सुन्नेछौ, अंग्रेजी गीत Do Not Give Up।

प्रिय श्रोता मित्र, यो अर्थपूर्ण अनि मिठो गीतपछि कार्यक्रम मझेरीमा स्वागत छ। साँच्चै नै हामीले हार मान्नु हुँदैन, डोनट गिभ अप भन्ने गीत हामीले आज सुनायौं। यस कार्यक्रममा तपाईँले हरेक बुधबार साँझ 5 बजेदेखि 6 बजेसम्म गुड न्युज एफएम 105.1 MHz काठमाडौँबाट र गुड न्युज एफएम 105.6 MHz पोखराबाट सुन्न सक्नुहुन्छ कार्यक्रम मझेरीलाई। र गुड न्युज एफएमको अनलाइन प्रसारणमा हामीलाई सुन्नको लागि चाहिँ तपाईँले www.goodnewsfm.com.np मा लगन गर्नुपर्ने हुन्छ। अनि प्रिय श्रोता मित्र, मझेरी कार्यक्रमको विषयमा कुनै सुझाव प्रतिक्रिया तपाईँसँग छन् या यदि तपाईँ प्रभु येशू ख्रीष्टको विषयमा जान्न इच्छुक हुनुहुन्छ भने कृपया हामीलाई युट्युबमा मझेरी प्रोग्राम सर्च गरेर तपाईँले भेट्न सक्नुहुन्छ भने फेसबुक, इमेल वा एसएमएस मार्फत पनि सम्पर्क गर्न सक्नुहुन्छ। फेसबुक पेज रहेको छ मझेरी प्रोग्राम, MAJHERIPROGRAM, र फेसबुक आइडी हो मझेरी सन्देश, MAJHERISANDESH मझेरी सन्देश। अनि इमेल रहेको छ yesukosandesh@gmail.com, YESUKOSANDESH@gmail.com। त्यसै गरेर हाम्रो मोबाइल नम्बर रहेको छ 9813037602 98130736002। प्रिय श्रोता मित्र, हामीले गएको साता तपाईँलाई डाइनोको समुद्री यात्रा भाग 16 सुनाएका थियौँ, समस्या र बलिदान। हामीले लगातार रूपमा तपाईँलाई 16 हप्ता र आज चाहिँ 17 हप्तासम्म धारावाहिक कथा डाइनोको समुद्री यात्रालाई सुनाएका छौँ र आज हामी डाइनोको समुद्री यात्रा भाग 17 अर्थात् अन्तिम भागमा आइपुगेका छौँ र तपाईँलाई धन्यवाद दिन चाहन्छु कि हामीलाई यो नियमित रूपमा यो कथा सुनिदिनु भएको छ। आज चाहिँ हामी तपाईँलाई डाइनोको समुद्री यात्रा भाग 17 अर्थात् अन्तिम भाग विजय पछिको मिलनलाई सुनाउनेछौँ। आउनुहोस् अब हामी हेर्नेछौँ कि डाइनोको जीवनले अब कस्तो मोड लिनेछ र आजको लागि डाइनोको समुद्र यात्रा कहाँ गएर टुङ्गिनेछ भने हामी हेर्नेछौँ। घर पुगिसकेपछि कुराकानीको क्रममा पुजारीले डाइनोलाई बताए कि भूकम्प गएको केही दिनदेखि यता उनीहरूको बस्तीमा अचानक नै झिङ्गाहरूको संख्या बढेको छ र बस्तीका मानिसहरूलाई छिनछिनमा पातलो लिसा लाग्ने भइरहेको छ र शेरनाको बुवा पनि त्यसैबाट पीड़ित छन्। पुजारीको यस्तो कुरा सुनिसकेपछि डाइनोलाई तुरन्तै थाहा भइहाल्यो कि ती मानिसहरू त झाडा पखालाको महामारीले पीड़ित भएका रहेछन् त्यसैले सोही रात डाइनो र आइते मिलेर चिनी र नुनको व्यवस्था गरे। भोलिपल्ट बिहानै चारैजना नुन र चिनीका साथमा डुङ्गामा चढी सिर्नाको गाउँतिर अघि बढे। त्यहाँ पुगिसकेपछि डाइनोलाई निश्चित रूपमा नै थाहा भयो कि त्यहाँका मानिसहरू पखालाको महामारीले नै पीड़ित भएका रहेछन्। त्यसैले डाइनो, आइते र सिर्नाले प्रार्थना साथ ती पखाला लागेका मानिसहरूलाई नुन चिनी पानी बनाएर खुवाउन थाले। साँझसम्ममा त नुन चिनी पानीको झोल पिएर धेरै मानिसहरू निको हुन थालिसकेका थिए। त्यसमध्ये शेरनाकी बुबा त्यस जातिको मुखिया पनि एक थिए। मरिसकेको भनी ठानिएका मुखियाकी छोरी शेरना र आइते फेरि सकुशल आफूहरूलाई भूकम्प र महामारीको प्रकोपको बेलामा मद्दत गर्न आइपुगेकोमा त्यस गाउँमा रहेका करिब करिब सबैजना नै खुसी थिए र तिनीहरूले डाइनोलाई पनि धेरै धन्यवाद दिए। यो देखेर डाइनोले महसुस गरे कि अब चाहिँ परमेश्वरले सिर्ना र आइतेका जातिमा सुसमाचारको लागि येशु ख्रीष्टको वचन प्रचार गर्नको लागि बाटो खोलिदिनु भएको रहेछ। त्यसैले डाइनो सोही साँझ नै सुसमाचार प्रचारका लागि केही सामग्री लिन अर्को दिन बिहानै फेरि फर्कने निर्णयसाथ सोही गाउँका 3 जनालाई साथमा लिए डुङ्गामा फर्क्यो। आइते र शेरना भने बिरामीहरूको उपचार र प्रार्थना गर्दै त्यहीँ बसे। जब डाइनो र तीनैजना घर नजिकै पुगेर आफ्नो डुङ्गाबाट ओर्लिए तब उनीहरूले आफ्नो खुट्टा भुइँमा टेक्नासाथ जमिन फेरि हल्लिन थाल्यो। उनीहरूलाई लाग्यो फेरि पनि भूकम्पको पराकम्पन आयो होला। तर कुरा अर्कै थियो, यो त डाइनोलाई डियाबोलस झिङ्गाहरूका स्वामीद्वारा गरिएको हमला थियो। जमिनको कम्पनसँगै
त्यहाँ ती चारैजनाको सामु एउटा ठूलो गणेउला जस्तो जीवभरि आँखा आँखा भएको विशाल जीव जमिनबाट निस्केर आयो र मुख आ गर्दै डाइनोलाई खान खोज्यो। तर डाइनो नडराई आफू रहेकै ठाउँमा कुँडा टेकी येशु ख्रीष्टलाई प्रार्थना गर्न सुरु गर्यो। अनि त ती चारैजनाको आत्मिक आँखा परमेश्वरले खोलिदिनुभयो र आकाशतिर हेर्दा देखे कि ड्रागन आकारको त्यो डियाबोलस शैतानलाई त ती चारैजनालाई प्रहार गर्नदेखि एउटा स्वर्गदूतले रोकिरहेको थियो। स्वर्गदूतले शैतानसँग युद्ध गर्दै थियो अनि डाइनो र ती मानिसहरूले जब तलतिर त्यो आँखै आँखा भएको विशाल गणेउलातिर हेरे उनीहरूले देखे कि त्यहाँ पनि एउटा स्वर्गदूतले त्यस जीवात्मालाई प्रहार गर्दै रोकिरहेको थियो। यसको एकैछिन पछि म फेरि दुःख दिन अवश्य आउनेछु भन्दै डियाबोलस शैतान त्यहाँबाट भाग्यो र त्यो विशाल जीवात्मा पनि चारैजनाको सामुबाट गायब भयो। स्वर्गदूतहरू पनि उनीहरूका भौतिक आँखाको सामुन्ने चाहिँ अदृश्य भएर बसे। डाइनोले सँगै लिएर आएका तीनजना मानिसहरू छक्क परे। तर डाइनोले भने सबै कुराको लागि परमेश्वर येशु ख्रीष्टलाई धन्यवाद दियो। डाइनोको बगैँचामा र घर वरिपरि रहेका सबै रुखहरूले पनि परमेश्वरको स्तुति परमप्रभु परमेश्वरको प्रशंसाका गीत गाए। यसपछिका दिनमा डाइनो आइते र सिर्नाले मिलेर पवित्र आत्मा परमेश्वरको अगुवाई अनुसार त्यस टापुका मानिसहरूलाई ख्रीष्ट येशूको सुसमाचार सुनाउन सुरु गरे। त्यहाँ उनीहरूलाई दुई वर्ष बितेको पनि एकछिन जस्तो लाग्यो। तब सिर्नाका आमा बुवाले आइतेको विवाह सिर्नासित गर्ने निर्णय गरेको कुरा डाइनोलाई सुनाए। डाइनोले पनि यस कुरालाई सहर्ष स्वीकार गर्यो र आफ्नो धर्मपुत्रको विवाह खुसीसाथ सिर्नासँग गरिदियो। सोही वर्ष त्यस टापुमा रहेका मानिसहरू जसले ख्रीष्ट येशूलाई आफ्नो प्रभु अनि मुक्तिदाता भनेर ग्रहण गरेका थिए तिनीहरू सबैले मिलेर चाहिँ एउटा चर्च भवन निर्माण गरी डाइनोलाई उद्घाटन गर्न दिए र सो चर्चको पास्टर पवित्र आत्मा परमेश्वरको अगुवाई र प्रेरणा अनुसार आइतीलाई नै नियुक्त गरे। अनि त्यसको केही महिनाभित्रै टापुका मानिसहरूले मिलेर एउटा जहाज तयार पारे जुन चाहिँ डाइनोलाई यात्रामा चाहिने सम्पूर्ण सामान सहित उपहारको रूपमा उनीहरूले दिए। डाइनो करिब 43 वर्षपछि आफ्नो जन्मघर अब फर्कन पाउने भएकोमा अत्यन्त खुसी भयो। टापुमा रहेका सम्पूर्ण ख्रिस्ट विश्वासीहरूले उसको समुद्री यात्राको लागि प्रार्थना गरे अनि डाइनोको त्यस टापुमा रहेको घरको सम्पूर्ण कुराहरू चाहिँ ती तीन परिवारलाई जिम्मा लगाइयो जसले पहिलो पटक त्यस ठाउँमा आउँदा अनि परमेश्वरले डाइनोको जीवनमा कसरी सुरक्षा गर्ने काम गरिरहनु भएको छ भन्ने कुरा त्यस युद्धमा स्वर्गदूतहरूको युद्धमा भएको थियो भन्ने कुरा आश्चर्यकर्मलाई उनीहरूले लेखेका थिए। आइडी र सेर्ना भने चर्च घरमा घर नजिकै बसे र बेला बेलामा त्यहाँ जाने गर्थे जान्थे। त्यहाँका सबै कुराहरू मिलेपछि डाइनो फेरि दोस्रो पल्ट आफ्नो समुद्री यात्रामा आफ्नो घरतर्फ पुग्नलाई निस्क्यो। डाइनो दोस्रो पल्ट समुद्री यात्रामा हिँड्यो। डाइनोको दोस्रो समुद्री यात्राको छ दिन यात्रा गरिसकेपछि सातौं दिनमा चाहिँ डाइनोको भेट एउटा यस्तो समुद्री जहाजसँग भयो जुन ख्रिस्टियनहरूकै थियो। उनीहरूकै मदतबाट डाइनोले आफ्नो घरको बाटोको ठिकसँग जानकारी लियो। ऊ अघि बढ्यो। आखिरमा ऊ घरबाट निस्केपछि ईस्वी सम्वत 1912 अक्टोबर 1 तारिक अर्थात् 43 वर्षको अन्त्यमा सकुशल आफ्नो जन्मस्थल पुग्यो र आफ्नो परिवारलाई भेट्यो। आफ्नो परिवारलाई यतिका लामो समयपछि भेट्दा डाइनोको मन कति हर्षित भयो होला त्यो हामीले कल्पना गर्न पनि सक्दैनौ। डाइनोका आमा लिना
बुबा ज्याक र पत्नी डेजीका पनि खुशीको सीमा नै रहेन। समुद्री दुर्घटनामा परि मरिसकेको होला भनी ठानेको मानिस 43 वर्षपछि फर्केर आउँदा र उसले बिताएका ती 43 वर्षभित्र एउटा टापुमा रहेका मूर्तिपूजक जातिलाई कसरी परमेश्वरले येशु ख्रिस्टले उहाँको अनन्तको राज्यको हकदार बनाउनुभयो भन्ने कुरालाई सविस्तार सुन्न पाउँदा त डाइनोको गाउँमा रहेका सबै मानिसहरू आश्चर्यचकित भएका थिए, किनभने ऊ बस्ने ठाउँमा भएका धेरैजसो मानिसहरू पनि ख्रिस्ट येशु प्रभुलाई पछ्याउने भइसकेका थिए। टापुबाट फर्केको 2 वर्षमा डाइनो र डेजीको जीवनमा परमेश्वरले अर्को एउटा आशिष थपिदिनुभयो र त्यो हो आफ्नो वृद्ध अवस्थामा डेजीले एउटा सुन्दर बालकलाई जन्म दिइन्। यस कुराले ज्याक, लिना, डाइनो र सेर्नाका जीवनमा अझै खुसी थपिदियो र खुसियाली बढ्दै गयो। समुद्री मार्गको बिस्तारै बिस्तारै विस्तार हुँदै गयो। डाइनोले अब आइटे, सेर्ना र टापुका मानिसहरूलाई पनि समय समयमा भेट्न जान पाउन थाल्यो। उसले आफ्नो देशमा फर्किसकेपछि पनि ख्रिस्ट येशु प्रभुको सुसमाचार प्रचार गर्ने कार्यलाई आफ्नो जीवनकालभरि नै निरन्तरता दिइरहेको छ। ख्रिस्टमा एक असल सिपाही भएर ऊ सैतान डियाबोलसको विरूद्ध त्यस युद्धमा येशुको नाउँमा विजय हुँदै अघि बढ्न थाल्यो अघि बढ्यो जुन युद्ध आज पनि हामीहरूको माझ पनि जारी छ। र मित्र, ख्रिस्टको पक्षमा रहेर के हामी त्यस युद्धमा सहभागी हुन तयार छौ? यो चुनौती छोड्दै डाइनोको समुद्री यात्रा कथाको अन्त्य भएको छ। प्रिय मित्र, हामी आशा गर्छौ डाइनोको समुद्री यात्राको कथा यो धारावाहिक कथाद्वारा तपाईँ अवश्य पनि आशिषित हुनुभएको छ र केही आत्मिक लाभ प्राप्त गर्नुभएको छ र आत्मिक युद्धमा अगाडि बढ्नको लागि तपाईँलाई पनि केही प्रेरणा मिलेको छ। अब भने हामी तपाईँलाई येशु नै विजय हुन् भन्ने उद्योगको प्रेमालुमबाट गीत सुनाउनेछौँ।

प्रिय श्रोता मित्र, अहिले तपाईँ कार्यक्रम मजुरीमा हुनुहुन्छ। हामीले तपाईँलाई कथा र गीत सुनाइसकेका छौं र अब भने हामी तपाईँलाई बाइबल फ्याक्ट्स तर्फ लान चाहन्छौ। डियर लिसनर्स अफ गुड न्युज एफएम, नाउ वुड लाइक टु प्रेजेन्ट यु इङ्लिस सेगमेन्ट र भ्युअर्स अन युट्युब, वी हेभ बाइबल फ्याक्ट्स फर टुडे। वुड लाइक टु प्रेजेन्ट यु बाइबल फ्याक्ट्स फर टुडे। इजिकियल स द हेभन्स ओपन्ड एन्ड द vision of God by the Kebar River. We can read about this in Ezekiel chapter 1 verse 1. The occupation of Ezekiel was priest. Ezekiel 1 verse 3. The biblical description and use of hyssop indicates that it is not the plant we now know as hyssop, which does not grow in Palestine. The hyssop used in Jewish cleansing ceremonies was probably the white Syrian marjoram, and it is scented like mint. Its hairy stem holds water, making it a good sprinkle. We can read about this in Exodus chapter 12 verse 22. The hyssop that grows out of well referred to in 1 Kings chapter 4 verse 33 may be the prickly caper which grows in the canaries of walls in Palestine. According to John, when Jesus was on the cross, a man fixed a sponge soaked in wine vinegar on the stalk of a hyssop and gave it to Jesus. We can read about this event in John chapter, the Gospel of John, in chapter 19, verse 29. Next Bible facts we have, a number of different Hebrew words are used for briar, brambles, nettles, thistles, and thorns. And no one is sure of the exact plant indicated by each Hebrew word. They all present fruitlessness and evil. Thorn hedges were sometimes grown to make defensive barriers. We can read about this in Hosea chapter 2 verse 6. In Mark's gospel account of the feeding of the 5,000, the unique detail that the grass was green is a reference to the time of the year in which the miracle occurred, shortly after the rain. We can read about this event in Mark chapter 6 verse 30 through 44. Mildew is a common form of fungus that attacks plants and was seen in biblical times as a punishment from God for disobedience. Plows were made of light wood so that the farmers could lift them easily over the numerous stones and rocks in their fields. Now next Bible facts, the last Bible fact for today. Wormwood is a small shrub with a bitter, poisonous taste which grows in dry places. The Hebrew name means accursed plant, and wormwood symbolized calamity and punishment. We can read about this in the Bible, in the book of Lamentation, chapter 3, verse 29. Dear listeners and viewers on YouTube, thank you for watching and listening to Bible Facts for today. Shrota Mitra, aba bhane hami tapai lai Bible Samanya Gyan tarfa lana chahanchau. Aja hamile Bible Samanya Gyan chahi pahilo Samuel ko pustak bata lieka chhau ra Bible Samanya Gyan ma रहेको छ आजको लागि पहिलो प्रश्न, एल्काना वर्षेनी कहाँ गएर परमप्रभुको आराधना र बलिदान चढाउँथे? यसको उत्तर हो, एल्काना वर्षेनी सिलोमा गएर परमप्रभुको आराधना र बलिदान चढाउँथे। पहिलो समुएल 1:3 पदमा हामी यो कुरालाई पाउँछौ। सिलोका दुई पुजारी को थिए? होप्नी र पिनास थिए। पहिलो समुएल 1:3। परमप्रभु परमेश्वरले हन्नाको गर्भ किन रोक्नुभयो?
इल्कानाले तिनलाई बढी प्रेम गरेकाले परमप्रभु परमेश्वरले हन्नाको गर्व रोक्नु भएको थियो। हामी यस कुरालाई चाहिँ पहिलो समुएल 1:5 पाउँछौ। सिलोमा हन्नाले मन्दिरको ढोकामा कुन पुजारीसँग बातचित गरिन्? एली पुजारीसँग बातचित गरिन्। पहिलो समुएल 1:9। म त्यस बालकलाई त्यसको जीवन पर्यन्त परमप्रभुमा समर्पण गर्नेछु र त्यसको कपालमा कहिल्यै छुरा लाग्ने छैन। यो भाकल कसले गरेको हो? यो भाकल हन्नाले गरेकी थिइन्। अनि यस कुरालाई चाहिँ हामीले पहिलो समुएल 1:11 पदमा पाउँछौ। अनि समुएलको अर्थ के हो? परमप्रभुसँग मागेको। पहिलो समुएल 1:20 पदमा हामी यो कुरा पाउँदछौ। हन्नाले समुएललाई समर्पण गर्न जाँदा साथ के लगेकी थिइन्? एउटा 3 वर्षीय साँडे, 5 पाठी पिठो र 1 मशक डाखमध्ये लगेकी थिइन् हन्नाले समुएललाई समर्पण गर्न जाँदा। यो कुरालाई हामी पहिलो समुएल 1:24 पढ्न सक्छौ। हन्नाले समुएल बाहेक पछि कतिजना सन्तान जन्माइन्? 3 छोरो र 2 छोरीहरू जन्माइन्, अर्थात तिनले 5 सन्तान जन्माइन्। पहिलो समुएल 2:21। पहिलो समुएल 2:30 अनुसार परमप्रभु परमेश्वरलाई आदर गर्नेलाई उहाँले आदर गर्नुहुनेछ र परमप्रभु परमेश्वरलाई तिरस्कार गर्नेहरू के ठानिनेछन् भनिएको छ? तुच्छ ठानिनेछन् भनिएको छ। आदर गर्ने तिरस्कार गर्नेहरूलाई चाहिँ तुच्छ ठानिनेछन् भनिएको छ पहिलो समुएल 2:30 अनुसार। अनि समुएल अगमवक्ता भएको मान्यता कहाँदेखि कहाँसम्म मानिसहरूले दिए? दानदेखि बेतसेबासम्मका मानिसहरूले दिएका थिए समुएल चाहिँ अगमवक्ता भएको कुरा हामी यो पहिलो समुएल 3:20 पदमा हामी पाउँदछौ। एली जम्मा कति वर्ष इसरायलका अगुवा भएका थिए? यसको उत्तर हो 40 वर्षसम्म इसरायलका अगुवा भएका थिए र पहिलो समुएल 4:18 पदले हामीलाई यो कुरा बताउँदछ। अनि आजको लागि अन्तिम बाइबल सामान्य ज्ञान, पिनासको छोराको नाउँ के राखियो र त्यस नाउँको अर्थ के हो? पिनासको छोराको नाउँ इकाबोद राखियो र त्यस नाउँको अर्थ चाहिँ महिमा छैन भन्ने हो। इकाबोदको अर्थ चाहिँ महिमा छैन भन्ने हो। अनि यस कुरालाई हामी या तपाईँले बाइबल पल्टाएर हेर्दा चाहिँ पहिलो समुएल 4:21 हेर्न सक्नुहुन्छ र आफै थाहा गर्न सक्नुहुन्छ। र अब नै विज्ञान प्रश्नोत्तरतर्फ लान चाहन्छौ। विज्ञान प्रश्नोत्तरमा हामीसँग केही प्रश्नहरू छन् तर समय अभावका कारणले हामी तपाईँलाई एउटा मात्र सुनाउनेछौँ। आज निकै तर्सिएको बेला मानिसको अनुहारको रंग किन उडेको देखिन्छ? मानिस निकै तर्सिएको अवस्थामा दिमागबाट निस्केका नशाहरूले मुटुबाट अनुहारसम्म रगत पुर्याउने प्रक्रिया केही बाधा पुर्याउन पुग्दछ। त्यसैले डराएको बेलामा अनुहारमा रगत पुग्न पाउँदैन र अनुहारको रंग उडेको अथवा सेतो देखिन्छ। अनि मित्र, अहिले तपाईँ कस्तो अवस्थामा हुनुहुन्छ? र यदि तपाईँ निराशाजनक अवस्थामा हुनुहुन्छ अनि आशारहित अवस्थामा हुनुहुन्छ भने हामी भन्न चाहन्छौँ कि प्रभु येशू ख्रीष्टमा जीवन छ र प्रभु येशू ख्रीष्टले तपाईँको सम्पूर्ण समस्याहरूको समाधान गर्न सक्नुहुन्छ। र यदि तपाईँले प्रभु येशू ख्रीष्टलाई अहिलेसम्म आफ्नो जीवनमा निम्त्याउनु भएको छैन भने तपाईँले यसरी प्रार्थना गर्न सक्नुहुन्छ। हे परमेश्वर, म एक पापी हुँ। म मेरा पापहरूको पश्चाताप गर्दछु। म विश्वास गर्दछु येशू ख्रीष्टले मेरा सारा पापको निम्ति उहाँको अमूल्य रगत बगाएर अनन्त नरक दण्डको मूल्य चुकाउनु भएको छ। म तपाईँ येशू ख्रीष्टलाई यही घडी मेरो जीवन को प्रभु र मुक्तिदाता भनी हृदयदेखि नै स्वीकार गर्छु, म निम्तो गर्छु मेरो जीवनमा र हृदयमा। हे प्रभु येशू आउनुहोस्, आमेन भनेर तपाईँले यसरी यी शब्दहरू दोहोऱ्याएर प्रार्थना गर्न सक्नुहुन्छ र आफ्नो जीवनमा प्रभुलाई निम्त्याउन सक्नुहुन्छ। र तपाईँको हृदयमा निहाल्नु चाहनुहुन्छ भने हृदयको मझेरीमा प्रभु येशू ख्रीष्ट साँचो खुसी र आनन्द हालिदिइसक्नु भएको छ यदि तपाईँले प्रभु येशू ख्रीष्टलाई ग्रहण गर्नुभएको छ भने। र हामी सबै पनि चाहन्छौँ कि तपाईँले प्रभु येशू ख्रीष्टमा आफ्नो जीवन सुम्पनुहोस्, किनभने कुनै पनि व्यक्तिलाई निराशामा आशा, दुःखमा शान्ति, समस्या पर्दा पनि उपाय र समाधान, र तपाईँलाई पनि प्रभु येशू ख्रीष्टले नै सम्पूर्ण समाधान दिनुहुन्छ। हामीले त यस कुरालाई आफ्नो जीवनमा नियमित रूपमा अनुभव गर्दै आइसकेका छौँ र
तपाईँले पनि यो कुरालाई अनुभव गर्नुहोस् भनी हामी चाहन्छौ र परमप्रभु परमेश्वरले तपाईँको जीवनमा साँचो शान्ति र आनन्द भर्नु भएको होस् भनी हामी चाहन्छौ। र श्रोता भने हाम्रो सम्पर्क ठेगाना बताउने बेला भइसकेको छ। तपाईँले हामीलाई यसुको सन्देश @gmail.com इमेल गर्न सक्नुहुन्छ र हामीलाई फेसबुक चाहिँ मजेरी प्रोग्राम वा मजेरी सन्देश फेसबुकमा सर्च गरेर भेटाउन सक्नुहुन्छ। र हामीलाई मेसेज गर्नको लागि चाहिँ तपाईँले 9813037602 एसएमएस गर्न सक्नुहुन्छ वा फोन कल गर्न सक्नुहुन्छ 9813037602। अब जाँदा जाँदै हामीलाई सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता र प्राविधिक मित्रलाई पनि धन्यवाद दिन चाहन्छौ। हामी आशा गर्छौं कि तपाईँले हामीलाई फेरि पनि मजेरी कार्यक्रमको अर्को श्रृंखलामा साथ दिनुहुनेछ। तबसम्मलाई म आजकलाई बिदा दिनुहोस्। जय मसीह।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: परमेश्वरमाथि विश्वास कायम राख्नुहोस्। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 47 यहाँहरूलाई स्वागत छ। परमेश्वरसँग तपाईँको जीवनको लागि एकदमै विशेष योजना र बोलावट छ। यद्यपि त्यो बोलावट पूरा गर्नको लागि तपाईँले विश्वासको अभ्यास गर्न आवश्यक छ। परमेश्वरले हामीलाई हाम्रो जीवनको लागि त्यस्तो दर्शन दिनुहुन्न जुन हामीले आफ्नै क्षमता र शक्तिबाट प्राप्त गर्न सक्छौ। उहाँको योजनाहरूको लागि सधैँ आवश्यक पर्दछ कि हामीले उहाँमा हाम्रो भरोसा राखौं र उहाँले हाम्रो लागि राख्नुभएको दर्शन पूरा गर्न आवश्यक स्रोतहरू प्रदान गर्नुहुन्छ। मानिसहरूलाई सामान्यतया आफूले पूरा गर्न नसक्ने काम दिँदा सहज हुँदैन, तर हामीले माया गर्ने र सेवा गर्ने परमेश्वर चमत्कारी काम गर्ने परमेश्वर हुनुहुन्छ र उहाँले हामीलाई दिनुभएको योजनाहरू पूरा गर्न हाम्रो तर्फबाट धेरै विश्वासको आवश्यकता पर्दछ। यदि हामी हाम्रो जीवनको लागि परमेश्वरको बोलावट पूरा गर्ने हाम्रो इच्छामा साँच्चै गम्भीर छौं भने हामीले हाम्रो विश्वासमा बढ्न प्रयास गर्नुपर्छ। आफ्नै भन्दा परमेश्वरको शक्तिमा भर पर्नुको अर्थ के हो भनेर जान्नको लागि लुकाको पुस्तक 17:5 प्रेरितहरूले प्रभुलाई भने, हामीहरूको विश्वास बढ़ाइदिनुहोस्। प्रिय श्रोता, हामी सबैले परमेश्वरमाथि भरोसा गर्ने क्षमता बढ़ाउने प्रयास गर्नुपर्छ। पहिलो, हामीले हाम्रो जीवनको लागि सही बाटोमा डोर्याउन उहाँमाथि भरोसा गर्नुपर्छ। त्यसपछि हामीले त्यो यात्राको लागि आवश्यक पर्ने सबै कुरा प्रदान गर्न परमेश्वरमाथि भरोसा गर्नुपर्छ। हितोपदेशको पुस्तक 3:5 आफ्नो सारा हृदयले परमेश्वरमा भरोसा राख र तेरो आफ्नै समस्त शक्तिमा भर नपर। परमेश्वरको इच्छा यो होइन कि हामीले कहिले काहीँ मात्र उहाँमाथि भरोसा गरौं। उहाँ हामीले हाम्रो सारा हृदयले उहाँमाथि भरोसा गरेको खोज्दै हुनुहुन्छ। हितोपदेशको पुस्तक 3:6 आफ्नो सारा मार्गमा उहाँलाई सम्झे र उहाँले तिरा मार्गहरू सोझा तुल्याइदिनुहुनेछ। हाम्रो लक्ष्य हामीले के हुन चाहन्छौ भन्ने कुराको सट्टा परमेश्वरले के चाहनुहुन्छ भन्ने कुरामा सचेत रहने प्रयास गर्नुपर्छ। मर्कुसको पुस्तक 11:22 यीशुले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, परमेश्वरमा विश्वास राख, धेरै मानिसहरू आफ्नो सम्पूर्ण जीवन आफ्नै क्षमता र शक्तिमा भर परेर बिताउन सन्तुष्ट हुन्छन्। यहाँ यीशुले हामीलाई आफूमाथि भन्दा परमेश्वरमा भरोसा राख्न आग्रह गर्दै हुनुहुन्छ। मर्कुसको पुस्तक 11:23-24 साँच्चै म तिमीहरूलाई भन्दछु, यदि कसैले आफ्नो हृदयमा शंका गर्दैन तर आफूले भनेका कुरा पूरा हुन्छ भने विश्वास गरेर यस पहाड़लाई उखेलिएर त समुन्द्रमा खस भन्यो भने त्यसको निम्ति त्यस्तै हुनेछ। यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरूले प्रार्थनामा जे सुकै माग्छौ सो पाएका छौ भन्ने विश्वास राख र त्यो तिमीहरूको हुनेछ। आफ्नो पार्थिव सेवकायभरि यीशुले आफ्ना चेलाहरूलाई विश्वास गर्न प्रोत्साहित गर्नुभयो। उनीहरूलाई आवश्यक पर्ने कुराहरूको लागि परमेश्वरमा भरोसा राख्न लगभग सबै क्रिश्चियनहरूले प्रार्थनामा समय बिताउँछन्। यीशु यहाँ भनिराख्नु भएको छ कि जब हामी प्रार्थना गर्छौ हामीले हाम्रो हृदयमा विश्वास गर्नुपर्छ कि हामीले प्रार्थना गरिरहेको कुरा पूरा हुनेछ। केवल प्रार्थना गर्नु पर्याप्त छैन, हामीले प्रार्थना गर्दा विश्वास गर्नुपर्छ। विश्वासद्वारा नै हाम्रा प्रार्थनाहरूको जवाफ पाइन्छ र हामी हाम्रा लक्ष्यहरू पूरा गर्न परमेश्वरको शक्ति हाम्रो लागि काम गरिरहेको देख्न सक्छौ। हिब्रूको पुस्तक 11:6 विश्वास बिना परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ, किनकि जो परमेश्वरको नजिक आउँछ त्यसले परमेश्वर हुनुहुन्छ र उहाँलाई खोज्नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नुपर्छ। प्रिय श्रोता, परमेश्वरलाई खुसी पार्ने एउटै मात्र तरिका छ र त्यो हो विश्वास। हामी परमेश्वरको बोलावट सुनेर र प्रतिक्रिया दिएर विश्वास प्रदर्शन गर्छौ। परमेश्वरसँग तपाईँको जीवनको लागि साँच्चै अद्भुत योजना छ। उहाँ तपाईँलाई एक रोमाञ्चक यात्रामा लैजान चाहनुहुन्छ, तर तपाईँको लागि उहाँको योजनाहरू केवल तपाईँले ती पूरा भएको चाहनुहुन्छ भनेर पूरा हुने छैनन्। परमेश्वरले तपाईँको हृदयमा राख्नुभएको दर्शनमा विश्वासपूर्ण कार्य गरेर तपाईँले परमेश्वरमा आफ्नो विश्वास प्रदर्शन गर्नुपर्दछ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हवस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
5: आछी नेना दिगु दो निछ्या आत्मिकी ज्याजो स्पार्क माई फेथ, जिगु विश्वास के चमक हया बिउ। छिगु ज थिना सुनमा जय मसी जोसे लपाजी अमृता महर्जन स्पार्क माई फेथ यो जीवन या छिन श्रृंखला भाग 37 के शीर्षक सित न लसकुस। छि गुली आज चाहे पुगु धका छि शिउला, छि गुली विशेष ख झिपी सुख धका झिपी तस्क उत्साही जीमा छा धासा परमेश्वर छिट अजु चाहे पुगु देखा दिगुदु अले मेबी मनुदेश झिगु बारे छुधाई धका सोया परमेश्वर छु धयादी धका झिस विश्वास आएगु तस्क महत्वपूर्ण जुई यो कु यी झिस मेपी निगु विचाई नियनिगु व झिस थ त छु विचाई याना सुना गथे ताका सुना धका उम्स हे झिगु बारे इम्स कोछि बि तर झिगु नेति महत्व दुगु विचा दैगु हे परमेश्वर ख वै क स्वर्ग व पृथ्वी आ सृष्टिकर्ता ख उके वै क झिगु बारे छु विचा यै वा मेपिन्छ छु विचा यै वा वो स्वयान महत्वपूर्ण जुइमा अले परमेश्वर झिपि अजु चाहे पुपि ख धका विचा यै गलाती छगु यो पिङ्गु अध्याय दाटो थो म पिङ्गु यी इल बसे त झिगु पाप यागु नीति झी परमेश्वर बान दया दि थे हे यीशु थ हे सिना दिल परमेश्वर झी त स्वय बले झिके छुन दोष खने मुखु वे कया न्योने झिके पिने या छुन दोष मरु कमजोरी मरु झिपि वे कया न्योने हे धर्मी ख झी त स्वय बले झिके दु छु न दोष खने मुखु वे कया न्योने झिके पिने या छु न दोष मधु कमजोरी मधु जिपि वे कया न्योने धर्मी ख यो पि न्यो मिपि यीशु ख्रिस्ट झी त उद्धार याए न्य जिपि अपराधी व पापे सिपि ख परमेश्वर झी त खिउ बो थास बचेरा दिल यीशु यागु यिया माध्यम वे कल झी त नापाङ्गु फुक्क पाप शुद्ध याना दिल अले वैकल झी त यीशु ख्रिस्टिया न्योनी मनु देखा दिल झिस यीशु या त झिगु प्रभु धका स्वीकार याना परमेश्वर वैक या त सिपी मध्ये मका दिल धका झिगु नुगले विश्वास याना यागु छेणे झी आत्मिकी रूपमा हिलाउने आजिस याय मागु आत्मिकी क्षेत्रे परमेश्वर पाखे प्राप्त जुइगु ढुङ्गुगु खणिसे सहमत जुई चिमझी त नापाङ्गु फुक्क पाप शुद्ध याना दिल अले वैकल झी त यीशु ख्रिस्टिया न्योनी मनु देखा दिल झिस यीशु या त झिगु प्रभु धका स्वीकार

0: तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं कि तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो परिवार साथीभाइको साथमा आफआफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। र आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। अघिल्लो अध्ययनमा चाहिँ हामीले एफिसीको पत्रको परिचय बारे चाहिँ अध्ययन गरेका थियौं र आज हामी त्यसै अध्ययनलाई चाहिँ अगाडि बढाउँदै जानेछौ नि, होइन?
2: हो भाई, अघिल्लो अध्ययनमा हामीले एफिसस प्राचीन समयमा एउटा महत्वपूर्ण शहर थियो र अहिले त्यो क्षेत्र टर्कीमा पर्छ भन्ने कुरा बुझ्यौं। पावल त्यहाँ बसेर मानिसहरूलाई परमेश्वरको वचन सिकाउनुभयो र त्यहाँ क्रिस्चियन मण्डली स्थापना गर्नुभयो भन्ने कुरालाई हामीले हेर्दै थियौं।
1: दाई, एउटा कुरा मलाई सोच्न बाध्य बनायो। पावलले त एफिसीमा भएका विश्वासीहरूलाई पत्र लेख्नु भएको, तर आज हामी यो पत्र किन पढ्दैछौ त?
2: धेरै राम्रो प्रश्न गर्नुभयो भाइ तपाईँले। यो पत्र एफिससका विश्वासीहरूलाई पठाइएको भए पनि यसको सन्देश त्यहाँको एउटा मण्डलीलाई मात्र सीमित छैन। यसले आज संसारभरका मण्डलीहरू र हामी प्रत्येक विश्वासीलाई पनि सम्बोधन गर्छ। त्यसैले एफिससको पत्र पढ्दा हामीले यो उनीहरूका लागि मात्र हो भनेर होइन, परमेश्वरले आज मलाई के सिकाउँदै हुनुहुन्छ भनेर सम्झाउनु पर्छ।
1: भनेपछि दाई, त्यसो भए आज मण्डलीको जीवन र मेरो व्यक्तिगत जीवन दुवैका लागि यसमा केही महत्वपूर्ण कुरा चाहिँ रहेछ।
2: अवश्य पनि भाइ। अनि आजको अध्ययनको शुरूआतमै पावलले आफ्नो परिचय एउटा विशेष तरिकाले दिनुभएको छ। उहाँ भन्नुहुन्छ, उहाँ परमेश्वरको इच्छाद्वारा ख्रिस्ट येशूको प्रेरित हुनुहुन्छ।
1: यसको अर्थ दाई, उहाँले आफैले चाहिँ आफ्नो पद रोज्नु भएको होइन?
2: ठिक बुझ्नुभयो भाइ तपाईँले। पावल आफ्नो सेवकाईलाई परमेश्वरको इच्छासँग जोडेर हेर्नुहुन्छ। उहाँको जीवन ख्रिस्टलाई भेट्नुभन्दा पहिले र ख्रिस्टलाई चिनेपछि बिल्कुल फरक भयो। उहाँले ख्रिस्टलाई चिनेपछि आफ्नो जीवन उद्देश्य र सेवकाईको दिशा नै परिवर्तन गर्नुभयो। हामी पनि यस पत्रमा पावलको जीवन र ख्रिस्टसँगको सम्बन्धबाट धेरै कुराहरू सिक्नेछौ।
1: अनि दाई, पावलको पत्रको शुरूमै एफिससका विश्वासीहरूलाई सन्तहरू भन्ने सम्बोधन गर्नुभएको रहेछ, यसको अर्थ चाहिँ?
2: भाइ, यहाँ सन्त भन्नाले कुनै असाधारण मानिस मात्र होइन, ख्रिस्टमा विश्वास गर्ने र परमेश्वरका निम्ति अलग पारिएका मानिसहरूलाई जनाउँछ। त्यसैले भाइ, तपाईँ र म पनि ख्रिस्टमा विश्वास गर्छौं भने हाम्रो पहिचान संसारले दिएको नाम वा सफलताले मात्र निर्धारण गर्दैन, हाम्रो सबैभन्दा महत्वपूर्ण पहिचान ख्रिस्टसँगको सम्बन्धमा स्थापित हुन्छ।
1: अनि दाई, अन्त्यमा पावलले अनुग्रह र शान्ति पनि भन्नुभएको छ नि?
2: हो भाइ, शान्तिका लागि हिब्रू भाषामा सालोम भन्ने शब्द प्रयोग हुन्छ। यसको अर्थ केवल झगडा नहुनु मात्र होइन, परमेश्वरबाट आउने पूर्णता, कल्याण र शान्तिको भाव पनि यहाँ समेटिएको छ। त्यसैले आदरणीय श्रोताहरू, आज हामी ध्यानपूर्वक सुन्नेछौ पावलले एफिससका विश्वासीहरूलाई दिएको अभिवादनबाट हामी आजको मण्डली र आफ्नो जीवनका लागि परमेश्वरको सन्देशलाई बुझ्नेछौ। त्यसैले आउनुहोस्, हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
3: मित्र, आज हामी परमेश्वरको वचन अध्ययन एफिसी एक अध्ययन पद एक र दुईबाट देख्न गइरहेका छौं। त आउनुहोस् हामी छोटो प्रार्थना गरेर आरम्भ गरौं। प्यार प्रभुजी, फेरि पनि हामी तपाईंलाई धन्यवाद दिन्छौ किनकि तपाईँको अनुग्रहको कारण यो समय दिनुभएको छ, यो बिहानी पख देख्न दिनुभएको छ, यो मौका दिनुभएको छ कि हामी तपाईँको वचन अध्ययन गर्न सकौं, तपाईँको वचनबाट सिक्न सकौं। प्यार प्रभुजी, हामीलाई तपाईँको वचनको रहस्य खोलिदिनुहोस्, हाम्रो मन हाम्रो हृदयलाई तपाईँ छोइकन तपाईँको वचन अध्ययनमा मन लगाउने दिल दिनुहोस्। प्रत्येक श्रोता मित्रहरूलाई तपाईँको हातमा राख्छु, उनीहरूलाई हरेकलाई आशिष दिनुहोस्। धन्यवाद दिँदा यो छोटो प्रार्थना प्रभु येशु ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन एफिसी एक अध्याय पद एक र दुईबाट देख्न गइरहेका छौं। एफिसी एक अध्याय एक र दुई पदमा भनिएको छ, पाउल परमेश्वरको इच्छाद्वारा ख्रीष्ट येशूका प्रेरितबाट एफिससमा भएका पवित्र जनहरू र ख्रीष्ट येशूमा विश्वास गर्नेहरूलाई, तिनीहरूलाई परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति मिलोस्। यो पाउलका पत्रहरूको सम्पूर्ण परिचय खण्डमा सबभन्दा संक्षिप्त हो। यस कारणले संक्षिप्त छ किनभने यो पत्र एफिससको मण्डलीलाई पठाइएको थियो, तर सम्पूर्ण मण्डलीहरूको लागि लक्षित गरिएको थियो। कोही असल हस्तलिखितमा इन एफिसो छोडिएको छ, त्यहाँ त्यो छैन, यानि एफिसमा यो शब्द छैन, छोडिएको छ। अर्को शब्दमा यो पत्र त्यस दिनमा मण्डलीहरूको लागि सूचना दिन धेरै मण्डलीहरूलाई पठाइने पत्र थियो। पाउल जति जुन सन्देश स्थानीय मण्डलीलाई लेखिरहेका छन् त्यति नै अरू मण्डलीहरूको निम्ति पनि लेखिरहेका छन्। पाउल भन्छन् कि उनी प्रेरित हुन्। प्रेरित के हो? यो चर्चमा अति नै उच्च श्रेष्ठ कार्यालय हो, कार्यभार नियुक्ति हो, जुन कि मण्डली तत्पश्चात कहिले पनि पाएको थिएन। आज चर्चमा कोही पनि प्रेरित हुँदैन। साधारण कारण यही हो कि तिनीहरूले प्रेरितको भेट्नुपर्ने मागहरूको, आवश्यकताहरूको, योग्यताहरूको पूरा गर्न सक्दैनन्। यहाँ ती आवश्यक कुराहरू, ती योग्यताहरूको बारेमा हामी देख्छौ। पहिलो हो, प्रेरितहरूले आफ्नो यसको कार्यभारको आदेश सिधै जीवित येशूको ओठबाट ग्रहण गरे। पाउलले त्यसको आफ्नो निम्ति दावी गरे। पाउल गलाती एक अध्याय एक पदमा लेखे, पाउल प्रेरित न त मानिसहरूका न कुनै मानिसद्वारा, तर येशू ख्रीष्ट र उहाँलाई मरेकोबाट देउताउनु हुने परमेश्वर पिताबाट। त्यही नै कारण म विश्वास गर्दछु कि पाउलले यहुदा इस्करियोतीको स्थान लिए। चेलाहरू मत्तियासलाई चुने, तर म कहीँ पनि पाउँदिन कि प्रभु येशू ख्रीष्टले उसलाई प्रेरित बनाउनु भयो। यो स्पष्ट छ कि निश्चय नै सम्पूर्ण प्रेरितहरूले आफ्नो कार्यभारको आदेश सिधै प्रभु येशूबाट पाए। अनि दोस्रो योग्यता हो, प्रेरितहरूले उद्धारकर्तालाई र उहाँको पुनरुत्थानलाई देखे। पाउलले यो माको पूरा गरी भेटाए, यो योग्यताको भेटाए। अनि तेस्रो योग्यता हो, तिनीहरूले विशेष खास प्रेरणाहरूको अभ्यास गरे। तिनीहरूले शास्त्रको व्याख्या गरे र लेखे। योहन्ना 14 अध्याय 26 पद, 16 अध्याय 13 पद, गलाती 1 अध्याय 11 र 12 पद अनुसार निश्चय नै अन्य कुनै प्रेरितहरू भन्दा धेरै त्यस नापमा पाउल नापिन सक्छन्। चौथो योग्यता हो, तिनीहरूले सर्वश्रेष्ठ अधिकारको अभ्यास गरे। योहन्ना 20 अध्याय 20 र 23 पद, पहिलो कुरन्ती 10 को 8 पद अनुसार। अनि पाँचौ योग्यता हो, तिनीहरूको अधिकारको सिनो आश्चर्य कर्महरू गर्ने तिनीहरूको शक्ति थियो। मर्कुस 6 अध्याय 13 पद, लुका 9 अध्याय 1 र 2 पद र प्रेरित 2 अध्याय 43 पद अनुसार। म विश्वास गर्दिन कि आज त्यस्तो शक्ति मानिसहरूमा लगानी गरिएको छ। त्यो प्रेरितहरूको ब्याज यानि चिनो थियो। छैटौं योग्यता थियो तिनीहरूलाई चर्चहरूको खडा गर्न विश्वव्यापी आदेश दिइएको थियो। दोस्रो कुरन्थी 11 अध्याय 28 पद अनुसार पाउलले यी प्रेतहरूको निम्ति चाहिने छ माग वा योग्यताहरूको भेटेका थिए। मित्र, यहाँ पद एकको पहिलो खण्डमा पाउल भन्छन्, पाउल परमेश्वरको इच्छाद्वारा येशु ख्रीष्टको प्रेरित। पाउलले आफ्नो प्रेरित्व मण्डलीको निवेदन वा मानिसको इच्छा वा व्यक्तिगत महत्वाकांक्षामा नभएर परमेश्वरको इच्छामा आश्रित गरे। उसले गलातीहरूलाई लेखे, गलाती 1:15-16 पदमा, तर जब मलाई मेरी आमाको गर्भदेखि नै अलग गराउनु हुने र आफ्नो अनुग्रहद्वारा बोलाउनु हुने परमेश्वरलाई खुशी लाग्यो, तब ममा उहाँले आफ्ना पुत्रलाई प्रकट गराउन मैले उहाँलाई अन्य जातिहरूको बीचमा प्रचार गर्न मैले तुरन्तै कुनै मानिसहरूसँग केही सल्लाह लिइन। फेरि पाउलले तिमोथीलाई भने, पहिलो तिमोथी 1:12-13 पदमा, म उहाँमा अर्थात मलाई सामर्थ्य तुल्याउनु हुने येशु ख्रीष्ट हाम्रा प्रभुमा धन्यवाद चढाउँछु, किनभने उहाँले मलाई आफ्नो सेवामा नियुक्त गरेर विश्वासी ठान्नुभयो। म अगाडि निन्दा गर्ने, खेदो गर्ने र हानि गर्ने थिए, तापनि मैले यो अजान र अविश्वासमा गरेको हुनाले म कृपा पात्र भए। पाउलले आफ्नो प्रेरित्वको जग वा आधारको रूपमा बार बार परमेश्वरको इच्छाको उल्लेख गरे। तपाईँ पहिलो कुरन्थी 1:1, दोस्रो कुरन्थी 1:1, कलसी 1:1, दोस्रो तिमोथी 1:1 जाँच गर्न सक्नुहुन्छ। उसले यी सारा पदहरूमा यो नै भन्छन्, पाउल परमेश्वरको इच्छाद्वारा ख्रीष्ट येशूका प्रेरितबाट। आगे भन्छन्, एफिसमा भएका पवित्र जनहरू र ख्रीष्ट येशूमा विश्वास गर्नेहरूलाई। यहाँ पहिले हामी हेरौं एफिससमा भएका पवित्र जनहरूलाई। यहाँ उल्लेखित शब्द पवित्र जनहरू, जुनको अंग्रेजीमा हुन्छ सेन्ट, ग्रीक शब्दमा हो हेगियोस, जुनको मतलब हो पवित्र वा अलग गरिएको। यो शब्दको प्राथमिक भाव यही हो, परमेश्वरको प्रयोगको लागि अलग गरिएको कुनै कुरा जुन परमेश्वरको हो, परमेश्वरको प्रयोगको लागि अलग गरिएको कुनै कुरा, कुनै वस्तु जुन परमेश्वरको हो। भेट हुने पाल वा पवित्र वासस्थानमा, टाबरनाकलमा भएका भाँडाहरू, बर्तनहरूलाई पवित्र सामानहरू भनिन्थे। किन? के तिनीहरू खास गरेर अति नै सुन्दर र अति नै असल र अति नै पवित्र थिए? अह, मलाई लाग्छ उजाड स्थानको 40 वर्षको लामो यात्रामा ती बर्तनहरू, सामानहरू ठोकिएर कुचिएका थिए, कुरूप भइसकेका थिए देख्नमा। मित्र, ती सामानहरू यसकारण पवित्र थिए किनभने तिनीहरू परमेश्वरको प्रयोगको लागि थिए। मित्र, पवित्र जन भनेको, सेन्ट भनेको त्यो व्यक्ति हो जसले ख्रीष्टलाई विश्वास गरेको छ र परमेश्वरको प्रयोगको लागि अलगिएको छ। आज संसारमा दुई प्रकारका मानिसहरू छन्, परमेश्वरका जन जो पवित्र जन हो किनकि तिनीहरूले ख्रीष्टलाई उद्धारकर्ताको रूपमा विश्वास गरेका छन् र आफैलाई उहाँको सेवामा उपलब्ध गराएका छन्। अनि अर्को चाहिँ शैतानका जन जो त्यसकै चालमा हिँड्छ, जीवित परमेश्वरको वास्ता र लालसा छैन, उद्धारको वास्ता छैन, जो ख्रीष्टलाई उद्धारकर्ताको रूपमा जानेका छैनन् र जान्न पनि चाहँदैनन्। मित्र, संसारमा यी दुई समूहका मानिसहरूको बीचमा तपाईँ निश्चय नै एउटामा पर्नुहुन्छ, त्यहाँ तेस्रो विकल्प छैन। यो सत्य हो कि त्यहाँ कोही कोही पवित्र जनहरू छन् जो परमेश्वरको प्रयोगको लागि प्रयोग भइरहेका छैनन्। त्यो तिनीहरूको दोष हो, तिनीहरू परमेश्वरको प्रयोगको लागि र उहाँको सेवाको लागि अलग गरिएका छन्, छुट्याइएका छन्। पवित्र जनहरूले पवित्र जन जस्तै काम गर्नुपर्छ त्यो सत्य हो। तर मित्र, यो कुराको याद राखौं कि तिनीहरूले काम गर्ने, व्यवहार गर्ने वा जीवनयापन गर्ने तरिकाको कारण तिनीहरू पवित्र जनहरू सेन्ट होइनन्। तिनीहरू यस कारण पवित्र जनहरू यानि सेन्टहरू हुन् किनभने यो ख्रिस्टमा तिनीहरूको स्थिति हो, तिनीहरूको स्थान हो, तिनीहरू उहाँको प्रयोगको लागि उहाँका हुन्। त्यसपछि पद एकको अन्तिम खण्डमा हेर्नेछौ, ख्रिस्ट येशूमा विश्वास गर्नेहरूलाई, तिनीहरू विश्वासीहरू हुन्। विश्वासीहरू र पवित्र जनहरू एउटै कुरो हो, उही कुरो हो। पवित्र जन र पवित्र जन जस्तो हुनुपर्छ र विश्वासी विश्वासयोग्य हुनुपर्छ। विश्वासी त्यो व्यक्ति हो जसले ख्रिस्टलाई विश्वास गरेको छ र पवित्र जन पनि उही व्यक्ति हो। मित्र, पवित्र जन र विश्वासी उही एउटै कुरो हो। विश्वासी चाहिँ मानवीय दृष्टिकोणबाट ख्रिस्टियनको उपाधि हो भने पवित्र जन चाहिँ ईश्वरीय दृष्टिकोणबाटको ख्रिस्टियनको उपाधि हो। अर्को शब्दमा भनिएको छ, ख्रिस्ट येशूमा विश्वास गर्नेहरूलाई, ख्रिस्ट येशूमा, यो सबभन्दा धेरै अद्भुत कुरो हो। यो पत्रले यो कुरा अति नै धेरै गरेर विस्तार गर्दछ र पछिबाट म यसमा निकै समय दिनेछु। मेरो निम्ति नयाँ नियममा सबभन्दा महत्वपूर्णको शब्द हो मा। थ्योलोजियन शास्त्रका धर्म विद्वानहरू केही विचारहरू लिएर हामीलाई यो भन्न कोशिश गर्दछन् कि उद्धार पाउनको अर्थ के हो, कसरी तपाईँ आफ्नो उद्धारको परिभाषा दिन सक्नुहुन्छ। त्यहाँ त्यस्ता शब्दहरू छन्, छुटकारा, पापमोचन, धार्मिककरण, मिलाप, प्रायश्चित र ख्रिस्टको प्रतिस्थापक बलिदान। यी सबै शब्दहरू असल छन्, अद्भुत छन्, तर तिनीहरू हरेकले हाम्रा उद्धारको एक स्थितिको विचारको मात्र दिन्छ। उद्धार पाउनुको मतलब के हो? यसको मतलब हो ख्रिस्टमा हुनु। हामी पहिलो कोरिन्थी 12 अध्याय 12 र 13 पद अनुसार पवित्र आत्माको बप्तिस्माद्वारा ख्रिस्टमा अखण्ड रूपमा शरीरको अंगको रूपमा जोडिएका छौं। हामीलाई विश्वासीको शरीरमा राखिएका छौं। हामीलाई भनिएको छ पहिलो कोरिन्थी 6 अध्याय 17 पदमा, तर त्यो जो प्रभुसँग मिल्छ त्यो एकै आत्माको बन्न छ, हामी उहाँका हौं र त्यो भन्दा अद्भुत कुरा केही छैन। रोमी 8 अध्याय 1 पदमा भनिएको छ, यसकारण अब ख्रिस्ट येशूमा हुनेहरूलाई दण्डको आज्ञा छैन। मित्र, ख्रिस्ट येशूमा हुने कुरा उद्धारको सबभन्दा महान सिद्धि हो। डाक्टर लेउस स्पेरी च्याफरले नयाँ नियममा त्यो शब्द इन यानि मा 130 पल्ट उल्लेख भएको भेटाए। प्रभु येशूले भन्नुभयो युहन्ना 15 अध्याय 4 पदमा, तिनीहरू ममा र म तिनीहरूमा। ओ, यो कति अद्भुत कुरा, हामी ख्रिस्टमा छौं। म यसको वर्णन गर्न सक्दिन, यो अति नै गहिरो छ। विश्वासीहरू ख्रिस्टमा छन् र ख्रिस्ट विश्वासीमा हुनुहुन्छ। हामी उहाँसँग जोडिएका छौं। शिर शरीरमा छ र शरीर शिरमा छ। मेरो शरीर शिरले यसलाई निर्देशन नगरिकन चाल चल्न सक्दैन। कलिसिया जुन ख्रिस्टको शरीर हो, ख्रिस्टमा छ जो शिर हुनुहुन्छ। एफिसियरको सम्पूर्ण सत्यताहरू यो तथ्यमा वरिपरि घुम्दछ। भनिएको छ, पावल परमेश्वरको इच्छाद्वारा ख्रिस्ट येशूका प्रेरितबाट एफिससमा भएका पवित्र जनहरू र ख्रिस्ट येशूमा विश्वास गर्नेहरूलाई। अनि दुई पदमा भनिएको छ, तिनीहरूलाई परमेश्वर हाम्रा पिता प्रभु येशू ख्रिस्टबाट अनुग्रह र शान्ति मिलोस्। यस पदमा दुई अभिवादनको शब्द प्रयोग भएको छ, अनुग्रह ग्रेस र शान्ति पीस अनुग्रह मिलोस् अमित्र अनुग्रह पावलको दिनमा अन्य जाति संसारको अभिवादन गर्ने तरिका थियो अनि अनुग्रहको ग्रीक शब्द हो केरिस दुईजना मानिसहरू बाटोमा वा कहीँ भेटघाट भए एक आपसलाई केरिस भनेर अभिवादन गर्दथे जस्तो कि हामी नमस्कार वा जय मसी भनेर अभिवादन गर्दछौ अनि यो अभिवादन गर्ने केरिस वा अनुग्रह शब्द अझै त्यहाँ ग्रीसमा पाउँछौ अनि शान्ति मिलोस् चाहिँ धार्मिक संसारमा अभिवादन गर्ने तरिका थियो शान्ति त्यो अभिवादनको शब्द तपाईँ यरुसलेममा सुन्नुहुन्छ सालोम शान्तिको हिब्रू शब्द हुन्छ सालोम पाउले यी दुई शब्दहरूलाई लिन्छन् जुन त्यस दिनमा अभिवादन गर्ने आम तरिका थियो अनि यी दुवैले अद्भुत अर्थ दिन्छ परमेश्वरको अनुग्रह त्यो माध्यम हो जुनद्वारा उहाँले हामीलाई उद्धार गर्नुहुन्छ मित्र तपाईँले परमेश्वरको शान्तिको यानी मिलापको अनुभव गर्न सक्नुभन्दा पहिले तपाईँले परमेश्वरको अनुग्रहको जान्नै पर्छ पावलले सधैँ ती दुई शब्दहरूलाई त्यस क्रममै राख्छन् शान्तिको अघि पहिले अनुग्रह यानि अनुग्रह पहिले त्यसपछि शान्ति रोमी 5:1 भनिएको छ यसै कारण विश्वासबाट धर्मी ठहरिएका भएर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा हाम्रा परमेश्वरमा मिलाप यानि शान्ति भएको छ आज तपाईँ शान्ति शब्द पीस शब्द जताततै जही कहीँ देख्नुहुन्छ सुन्नुहुन्छ अनि सामान्यतया यसले विश्वको कुनै भागमा शान्तिको संकेत हुन्छ वा विश्व शान्तिको संकेत हुन्छ मित्र तर जबसम्म संसारले विश्वले परमेश्वरको अनुग्रहको जान्दैन तबसम्म यसले शान्तिको कहिले पनि जान्दैन थाहा पाउने छैन चाखलाग्दो कुरा यो छ कि तपाईँ अनुग्रह ग्रेस शब्द कहीँ पनि त्यति धेरै देख्नुहुन्न सुन्नुहुन्न तपाईँ प्रेम शब्द लभ वा शान्ति पीस शब्दको देख्नुहुन्छ सुन्नुहुन्छ तिनीहरू अति नै सुप्रसिद्ध आम शब्दहरू हुन् र तिनीहरू यानि ती शब्दहरू बाइबलबाटको हुन् तर प्राय गरेर परमेश्वरको वचनमा तिनीहरूको अर्थ के हो सो तिनीहरूको अर्थ वा तात्पर्य हुँदैन शान्ति पीस परमेश्वरसँग मिलाप हो किनभने हाम्रो अपराधहरू पापहरू क्षमा गरिएका छन् मित्र परमेश्वरको अनुग्रहको बारेमा हामीले केही कुरा थाहा नपाउँजेलसम्म हाम्रा पापहरूले यानि हाम्रा पापहरूको अधर्महरूको कहिले पनि क्षमा हुन सक्दैन भनिएको छ तिमीहरूलाई परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति मिलोस् कसबाट अनुग्रह र शान्ति भन्दा परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट मित्र अनुग्रह र शान्ति हाम्रा पिता परमेश्वरबाट हुन् वास्तवमा भन्नु नै पर्ने हो भने उहाँ हाम्रा परमेश्वर बन्नुभयो जब हामीले परमेश्वरको अनुग्रहको अनुभव गर्छौं र परमेश्वरको पवित्र आत्माद्वारा पुनर्जन्म वा नयाँ जन्म पाउँछौ अनुग्रह र शान्ति प्रभु येशू ख्रीष्टबाट पनि आउँछ किन पाउले यो भनेनन् कि अनुग्रह र शान्ति पवित्र आत्माबाट आयो के पाउल त्रिएक परमेश्वरमा विश्वास गर्दैनन् ओ निश्चय नै उसले विश्वास गर्दछ तर पवित्र आत्मा पहिले नै एफिसीका विश्वासीहरूमा आफ्नो बास बनाइसक्नु भएको थियो अमित्र आज हामीले देख्यौं एफिसी 1:1-2 परिचय भाग जुनमा हामीले देख्यौं पाउलको एफिसियनहरूलाई अभिवादन अर्को दिनमा हामी देख्नेछौ परमेश्वर पिताले मण्डलीको योजना गर्नुभयो प्रभु आफ्नो वचन अध्ययनमा आशिष दिउन्।
1: तै आजको दिनपछि मैले आफूलाई एउटा प्रश्न सोधिरहेको छु, म वास्तवमा चाहिँ को हुँ? संसारले मेरो बारेमा के भन्छ भन्दा पनि ख्रिस्टमा मेरो पहिचान के हो भन्ने कुरा चाहिँ अझ महत्वपूर्ण रहेछ नि।
2: आहा, कस्तो राम्रो कुरा बुझ्नुभयो भाइ तपाईँले। आजको अध्ययनको शुरूआतमै हामीले एउटा महत्वपूर्ण सत्य देख्यौं। पावलले आफूलाई परमेश्वरको इच्छाद्वारा ख्रिस्ट यीशुको प्रेरित भनेर चिनाउनुभयो। उहाँको जीवन ख्रिस्टलाई चिन्नुभन्दा पहिले एउटा दिशामा थियो, तर ख्रिस्टलाई चिनेपछि उहाँको उद्देश्य र जीवनको बाटो नै परिवर्तन भएको घटनालाई हामी हेरेका छौं।
1: साँच्चै हो नि दाइ, त्यसले मलाई पनि सोच्न चाहिँ बाध्य बनायो। अनि ख्रिस्टलाई विश्वास गरेपछि मेरो जीवन पनि परिवर्तन हुनुपर्छ। केवल म ख्रिस्टमा विश्वास गर्छु भनेर भन्नु मात्र चाहिँ त्यो पूर्णता होइन रहेछ। आज हामीले चाहिँ हाम्रो जीवन पनि उहाँसँग जोडिएको चाहिँ देख्न अत्यन्तै जरुरी रहेछ।
2: हो नि त भाइ, जब हामी ख्रिस्टमा विश्वास गर्छौं हामी उहाँसँग जोडिन्छौं, अनि परमेश्वरले हामीलाई आफ्नो राज्यको कामका लागि अलग गर्नुहुन्छ। यसको अर्थ हामी जहाँ छौं त्यहीबाट परमेश्वरको उद्देश्य अनुसार बाँच्न सक्छौं। घरमा, काम गर्ने ठाउँमा, मण्डलीमा, समाजमा र हामीले भेट्ने मानिसहरूसँगको सम्बन्धमा।
1: अनि दाइ, पावलले सन्तहरू भनेर सम्बोधन गर्नुभएको कुरा पनि मलाई एकदमै हृदयमा छ। यो यसको अर्थ चाहिँ म सिद्ध भएर मात्र परमेश्वरको हुन सक्छु भन्ने कुरा चाहिँ होइन रहेछ। ख्रिस्टमा विश्वास गर्नेहरू उहाँका निम्ति अलग पारिएका मानिसहरू चाहिँ रहेछन्।
2: हो भाइ, अनि पावलको अभिवादनमा आएको अर्को सुन्दर शब्द हो अनुग्रह र शान्ति। परमेश्वरको अनुग्रह हामीले कमाएको कुरा होइन, उहाँको कृपा हो, अनि उहाँबाट आउने शान्ति हाम्रो परिस्थितिमा निर्भर हुँदैन।
1: हजुर, साँच्चै दाइ, हाम्रो जीवनमा केही समस्या छ भने हामीले चाहिँ त्यस समस्याले हाम्रो जीवनको पहिचान निर्धारण गर्न दिनु हुँदैन, तर म ख्रिस्टको हुँ भन्ने कुरा चाहिँ सम्झनु पर्छ।
2: बिल्कुल भाइ, त्यसैले आदरणीय श्रोताहरू, तपाईँले पनि आजको अध्ययनपछि यी प्रश्नहरू आफ्नो मनमा राखेर विचार गर्नुहोस्। अघिल्लो पटक हामीले एफिसीहरूको पत्रले आजको मण्डलीसँग पनि कसरी सम्बन्ध राख्छ भन्ने कुरा सम्झेका थियौं। आज हामीले त्यसैलाई अगाडि बढ़ाउँदै ख्रिस्टमा हाम्रो पहिचान र परमेश्वरको इच्छा अनुसारको जीवनबारे विचार गर्यौं।
1: हजुर हो, र अब अर्को अध्ययनमा हामी अझ महत्वपूर्ण विषयतर्फ अघि बढ्ने नै छौ। मण्डलीका लागि परमेश्वरको योजना के हो भन्ने कुराहरू र परमेश्वरले आफ्नो मण्डलीलाई किन स्थापित गर्नुभयो भन्ने कुरा पनि हामी हेर्नेछौ। अनि ख्रिस्टमा जोडिएको हामी प्रत्येकको चाहिँ त्यसमा के भूमिका छ भन्ने कुरा पनि हामी अवश्य हेर्ने नै छौ।
2: हजुर, र यस्तै महत्वपूर्ण प्रश्नहरूको उत्तर खोज्दै हामी फेरि भेट्नेछौ। त्यतिन्जेलसम्म आफूलाई सम्झाइरहनुहोस्, म ख्रिस्टमा जोडिएको छु, म उहाँका निम्ति अलग पारिएको छु र मेरो जीवन उहाँको उद्देश्यको लागि तयार भएको छ भन्ने कुरालाई आफ्नो हृदयमा सम्झिराख्नुहोस्।
1: आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ, र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 को दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ, र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707420497.
4: टाइम चेक, यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम
3: नयाँ आशा। आशा
2: नयाँ आशा।
3: नयाँ आशा।
2: नयाँ आशा। रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन। मतिनाको कार्यक्रम नयाँ आशामा यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। कहिले झूठ नबोल्नुहुने सत्य परमेश्वरले अनन्त कालदेखि प्रतिज्ञा गर्नुभएको अनन्त जीवनको आशामा स्थिर ज्ञान र विश्वास बाढी प्रेमको नयाँ आशामा जिउन प्रेरित गर्ने हेतुले प्रस्तुत क्रिस्टीय रेडियो कार्यक्रम नयाँ आशाका हाम्रा प्रिय श्रोतामा हार्दिक अभिवादन। नमस्कार।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: प्रिय श्रोताहरू, जय मसीह र नयाँ आशा रेडियो कार्यक्रममा यहाँहरू सम्पूर्णलाई हार्दिक न्यानो अभिवाद। आज हामीले एउटा महत्वपूर्ण विषय लिएर तपाईँ सामु उपस्थित भएका छौं। मित्रहरू, केही दिन अघि मात्र हाम्रो देश नेपालले एउटा ठूलो प्राकृतिक विपत्तिको सामना गर्नु पर्यो। यस विपत्तिले धेरै परिवारलाई गहिरो पीड़ा दिएको छ। कतिपयले आफ्ना प्रियजन गुमाएका छन्, धेरैका घर सम्पत्ति नष्ट भएका छन् र हजारौं मानिसहरू भय, अन्यल र असुरक्षाको अवस्थामा जीवन बिताउन बाध्य भएका छन्। आज पनि देशका विभिन्न ठाउँमा मानिसहरू यस विपत्तिको पीड़ा र त्यसले निम्त्याएको संकटबाट गुज्रिरहेका छन्। त्यसैले हाम्रो देश अहिले केवल भौतिक क्षतिको सामना मात्र गरिरहेको छैन, यसले गहिरो शोक, पीड़ा र भावनात्मक संकट पनि बोकेको छ। मित्रहरू, आउनुहोस्, यति महत्वपूर्ण विषयमा प्रवेश गर्नु अगावै आउनुहोस् परमेश्वरसँग एउटा प्रार्थना गरौं। महान सर्वशक्तिमान, जीवित अनि जिउँदो परमप्रभु परमेश्वर, बुवा पिता परमेश्वर, हामी तपाईँलाई धन्यवाद दिन्छौं कि प्रभु, जसरी आज हामीले यो महत्वपूर्ण विषय अध्ययन गर्न गइरहेका छौं, प्रभु हाम्रो हृदयको ढोका खोलिदिनुहोस्। म बोल्ने वक्ता र सुन्ने श्रोताहरूको साथमा आज साँच्चीकै धेरै मान्छेलाई प्रभु तपाईँको सान्त्वनाको आवश्यक छ, तपाईँको वचन जो मलमको काम गर्छ त्यसको आवश्यकता छ। ती पीड़ित परिवार जसले आफन्त गुमाएका छन्, घरबार गुमाएका छन्, तिनीको साथमा र उनलाई प्रभु तपाईँले आश्वासन, धैर्य धारण गर्ने शक्ति दिनुभएको छ। प्रभु येशूको नाममा आमेन। श्रोताहरू, यस्तो दुःख र विपत्तिको समयमा स्वाभाविक रूपमा हाम्रो मनमा एउटा गम्भीर प्रश्न उठ्छ, यदि ठूलो विपत्ति हुँदा परमेश्वर कहाँ हुनुहुन्छ? जब निर्दोष मानिसहरूले दुःख भोग्छन्, जब परिवारका सदस्यहरू एक अर्काबाट छुट्टिन्छन्, जब कसैले आफ्नो प्रियजन गुमाउँछ, जब जीवनभरको मेहनतले बनाएको घर सम्पत्ति क्षणभरमै नष्ट हुन्छ, तब हाम्रो विश्वासले पनि प्रश्न गर्न सक्छ, यदि परमेश्वर हुनुहुन्छ र उहाँ प्रेमी हुनुहुन्छ भने यस्तो दुःख किन भयो? उहाँले हामीलाई किन बचाउनु भएन? यस्तो कठिन घड़ीमा उहाँ कहाँ हुनुहुन्छ? यी प्रश्नहरू अस्वाभाविक होइन। पीड़ाको बीचमा यस्ता प्रश्नहरू उठ्नु मानवीय स्वभाव हो। तर वचनले हामीलाई विपत्तिको समयमा परमेश्वरबाट टाढा जान होइन, बरू उहाँलाई अझ नजिकबाट खोज्न र उहाँको उपस्थितिलाई बुझ्न सिकाउँछ। परमेश्वर सधैँ हाम्रो दुःख हटाउने तरिकाले मात्र उपस्थित हुनुहुन्न, कहिलेकाहीँ उहाँ हाम्रो आँसु पुछ्ने, कमजोरलाई सम्हाल्ने, निराशालाई आशा दिने र भत्किएको हृदयलाई बल दिने उपस्थितिका रूपमा हाम्रो बीचमा हुनुहुन्छ। त्यसैले आजको हाम्रो विषयमा हामी यही महत्वपूर्ण प्रश्नमाथि मनन गर्नेछौ, विपत्तिको बीचमा परमेश्वर कहाँ हुनुहुन्छ? हामी वचनको प्रकाशमा हेर्नेछौ कि दुःख, विपत्ति, प्राकृतिक प्रकोप र संकटको समयमा परमेश्वरको भूमिका के हो, उहाँले पीड़ित मानिसहरूलाई के भन्नुहुन्छ र यस्तो अन्धकारपूर्ण समयमा हामीले कहाँबाट आशा र साहस प्राप्त गर्न सक्छौ। आउनुहोस्, आफ्ना प्रश्नहरू, पीड़ा र चिन्ताहरूलाई लिएर आज हामी परमेश्वरको वचनतर्फ फर्कौं र खोजौं। विपत्तिको बीचमा पनि के परमेश्वर हामीसँग हुनुहुन्छ? श्रोताहरू, मिति 2083 भदौ 10 अर्थात 26 अगस्त 2026 भोटेकोशी नदी क्षेत्रमा आएको विनाशकारी बाढ़ीले रसुवा, नुवाकोट, धादिङ, गोर्खा हुँदै त्रिशुली र नारायणी नदीका विभिन्न क्षेत्रलाई गम्भीर रूपमा प्रभावित गर्यो। नेपाल सरकारको गृह मन्त्रालयले पनि यो घटनाबाट ठूलो जनधनको क्षति भएको र उद्धार तथा राहत कार्य तत्काल शुरू गरिएको जनाएको थियो। यो केवल एउटा प्राकृतिक विपत्ति होइन, कसैका लागि यो आफ्नो बुबा गुमाउनु, कसैका लागि आमा गुमाउनु, कसैका लागि श्रीमान वा श्रीमती गुमाउनु, कसैका लागि आफ्नै सन्तानको खोजीमा दिनरात अस्पताल, प्रहरी कार्यालय र उद्धार केन्द्र धाउनु, कसैको घर छैन, कसैको पसल छैन, कसैको खेत छैन, कसैको रोजगारी छैन र हजारौं परिवार आज पनि एउटा प्रश्न बोकेर बसिरहेका छन्। मेरो प्रिय मानिसहरू कहाँ छन्? प्रिय श्रोताहरू, आजको कार्यक्रम पीड़ामाथि उपदेश दिनको लागि होइन। आज हामी पीड़ितलाई रुवाउन, उनीहरूको दुःखलाई सम्मान गर्न र धर्मशास्त्रले यस्तो अन्धकारको समयमा हामीलाई के आशा दिन्छ भनेर सम्झनका लागि यहाँ हामी उपस्थित भएका छौं। आउनु चर्चा गरौं नेपालमा भएको विपत्तिको वास्तविकता के हो। मिति भदौ 19 गतेका दिनसम्म यो एपिसोड अर्थात यो रेडियो कार्यक्रम तयार गर्दै गर्दा उक्त विनाशकारी विपत्ति आजको कार्यक्रम पीड़ामाथि उपदेश दिनको लागि होइन। आज हामी पीड़ितलाई रुवाउन, उनीहरूको दुःखलाई सम्मान गर्न र धर्मशास्त्रले यस्तो अन्धकारको समयमा हामीलाई के आशा दिन्छ भनेर

भन्दा बढी मानिसको मृत्यु भएको छ र हजारौं मानिस अझै पनि बेपत्ता छन्। केही पछिल्ला रिपोर्टका अनुसार बेपत्ता भएका संख्या 5,000 भन्दा बढी नागेको उल्लेख गरिएको छ। उद्धारकर्ताहरूले 11,000 भन्दा बढी मानिसलाई उद्धार गरिसकेको प्रतिवेदन पनि सामने आएको छ। क्षतिको प्रारम्भिक आर्थिक अनुमान झण्डै 387.5 अर्ब अर्थात लगभग 2.56 अर्ब अमेरिकी डलर रहेको बताइएको छ। कम्तीमा 7,500 घर पूर्ण रूपमा नष्ट भएको र करिब 20,000 घर पुननिर्माण आवश्यकता पर्ने प्रारम्भिक अनुमान रहेको छ। सड़क र पुलहरू पनि ठूलो मात्रामा क्षतिग्रस्त भएका छन्। शुरूको विवरण अनुसार रसुवा क्षेत्रमा मात्र करिब 40 किलोमिटर सड़क र 27 वटा पुल नष्ट भएको रिपोर्ट गरिएको छ। त्यसैले अन्तिम सरकारी क्षति विवरण अझै पनि अध्यावधिक हुँदैछ। जलविद्युत आयोजनाहरूमा पनि ठूलो क्षति भएको छ। केही आयोजनाहरूमा आयोजनाका सुरुङमा मानिसहरू फँसेको आशंका छ र 9 दिनसम्म सुरुङभित्र फँसेका केही मानिसलाई जीवितै उद्धार गरिनु अन्धकारको बीचको एउटा असाधारण आशाको खबर बनेको छ। तर याद राख, यी केवल तथ्याङ्क हुन्। प्रत्येक संख्या पछाडि एउटा मानिस छ, हरेक मृत्युको पछाडि एउटा परिवार छ, हरेक बेपत्ताको पछाडि पर्खिरहेको एउटा घर छ। यसरी आफ्ना चेलाहरूलाई भविष्यका घटनाहरू बारे बताउँदै भन्नुभयो, जातिको विरूद्धमा जाति र राज्यको विरूद्धमा राज्य उठ्नेछ, ठाउँ ठाउँमा ठूला ठूला भूकम्प अनिकाल र महामारी हुनेछ भनेर लुका 21:10-11 पदहरूमा उल्लेख गरिएको छ। त्यसै गरी मत्ती 24:6-8 पनि यसुले युद्ध अनिकाल र भूकम्प बारे बोल्नु भएको थियो। यसको अर्थ के हो? कि प्रत्येक भूकम्प परमेश्वरको दण्ड हो? कि प्रत्येक बाढीमा पर्ने मर्ने मानिस अरूभन्दा बढी पापी थिए? अवश्य पनि होइन। हामीले यस्तो निष्कर्ष निकाल्नु हुँदैन। यसु स्वयंले लुका 13:1-5 के मानिसहरूमाथि भएको दुःखलाई उनीहरू अरूभन्दा बढी पापी थिए भनेर व्याख्या गर्न अस्वीकार गर्नुभएको थियो। त्यसैले विपत्तिमा परेका मानिसलाई दोष दिने होइन, उनीहरूको हात समात्ने हो, उनीहरूको आँसुमा साथ दिने हो, उनीहरूको घर पुननिर्माणमा सहयोग गर्ने हो। अब आउनु चर्चा गरौं प्राकृतिक विपत्ति र भाँचिएको यस संसार। बचन्ने संसार सधैँ यस्तै अवस्थामा थियो भनेर भन्दैन। रोमी 8:22 पावलले सम्पूर्ण सृष्टि अहिले पनि प्रसव वेदनामा झैं कराइरहेको कुरा गर्दछ। हामी यस्तो संसारमा बाँचिरहेका छौं जहाँ भूकम्प आउँछ, बाढ़ी आउँछ, पहिरो जान्छ, आँधी आउँछ, अनिकाल आउँछ र रोग फैलिन्छ, मानिसहरू युद्धले मर्छ, मानिसले मानिसलाई मार्छ, कहिलेकाहीँ प्रकृतिको शक्ति हाम्रो नियन्त्रण भन्दा बाहिर हुन्छ। तर यसको अर्थ परमेश्वरले हामीलाई त्याग्नु भएको छ भन्ने अवश्य पनि होइन। त्यसो भए परमेश्वर कहाँ हुनुहुन्छ? यो प्रश्न आज धेरै मानिसको मनमा हुन सक्छ। यदि परमेश्वर हुनुहुन्छ भने यस्तो किन भयो? मेरो बच्चालाई किन बचाउनु भएन? मेरो घर किन बग्यो? मेरो परिवार किन टुक्रियो? मैले प्रार्थना गरेको थिएँ तर किन मेरो प्रिय मानिस फर्किएन? प्रिय श्रोता, म तपाईँको पीड़ालाई सानो बनाउन चाहन्न, म सजिलो उत्तर दिन चाहन्न। तर हामीले पवित्र वचनले एउटा कुरा अत्यन्त स्पष्ट रूपमा भनेको छ, परमेश्वर दुखी मानिसबाट टाढा हुनुहुन्न। वचन संग्रह 34:18 परमप्रभु टुटेको हृदय भएकाहरूका नजिक हुनुहुन्छ, यो पदले तिमीलाई दुःख हुँदैन भनेको छैन। यसले भन्छ दुःखमा परमेश्वर तिमीबाट अर्थात हामीबाट टाढा हुनुहुन्न। त्यसै गरी भजन संग्रह 46 एउटा आशा दिएको छ। भजन संग्रह 46:1 लेखिएको छ, परमेश्वर हाम्रो शरण स्थान र शक्ति हुनुहुन्छ, संकटमा अति नै सजिलै पाइने सहायता हुनुहुन्छ। ध्यान दिनुहोस्, परमेश्वरले संकट कहिले आउँदैन भन्नुभएको छ, उहाँले भन्नुभएको छ संकटमा म तिम्रो सहायता गर्नेछु। त्यसैले हाम्रो विश्वासको अर्थ समस्या नआउनु होइन, विश्वासको अर्थ समस्याको बीचमा पनि हामी एक्ला छैनौं भनेर बुझ्नु र त्यही अनुसार व्यवहार गर्नु। अब हेरौं बाढीको पानी र परमेश्वरको प्रतिज्ञा। यसैया 43:2 परमेश्वर भन्नुहुन्छ, त पानी भएर जाँदा म तसँग हुनेछु। ध्यान दिनुहोस्, उहाँले त पानीबाट जाँदैनस् भन्नुभएको छैन, उहाँले भन्नुभएको छ त पानी भएर जाँदा म तसँग हुनेछु। कहिलेकाहीँ परमेश्वरले आँधी रोक्नुहुन्छ, कहिलेकाहीँ उहाँले आँधीको बीचमा हामीलाई सम्हाल्नुहुन्छ, कहिलेकाहीँ उहाँले उद्धारकर्ताको हात पठाउनुहुन्छ, कहिलेकाहीँ छिमेकीको हात पठाउनुहुन्छ, कहिलेकाहीँ सेनाको हेलिकप्टर पठाउनुहुन्छ।

0: कहिले काहीँ चिकित्सक पठाउनुहुन्छ, कहिले काहीँ स्वयंसेवक पठाउनुहुन्छ र कहिले काहीँ हाम्रो थाकेको हृदयलाई शान्त पार्ने एउटा सानो शब्द पठाउनुहुन्छ। मित्रहरू, संसारभरका पीड़ा नेपालमा मात्र होइन, आज संसारका विभिन्न भागमा मानिसहरूले भूकम्प, बाढ़ी, पहिरो, युद्ध, विस्थापन, भोकमरी र रोगसँग संघर्ष गरिरहेका छन्। कही मानिसहरू घर छोडेर भागिरहेका छन्, कहीँ आमाहरू आफ्ना बच्चाका लागि खाना खोजिरहेका छन्, कहीँ युद्धले विद्यालय र अस्पताल बन्द भएका छन्, कहीँ मानिसहरू भूकम्पपछि भग्नावशेष मुनि आफन्त खोजिरहेका छन्, कहीँ मानिसहरू वर्षौंदेखि शरणार्थी जीवन बिताइरहेका छन्। येशूले मत्ती 24 6-8 मा युद्ध, अनिकाल र भूकम्प आउने कुरा बताउनु भएको थियो, तर उहाँले हामीलाई डरमा बाँच्न बोलाउनु भएको होइन। उहाँले भन्नुभयो, न आत्तियो। अब मित्रहरू, अब म केही महत्वपूर्ण शब्द ती परिवारहरूलाई भन्न चाहन्छु जसले आफ्नो प्रिय मानिस गुमाउनु भएको छ। तपाईँको आँसु कमजोरी होइन, रुनु विश्वासको कमी होइन। येशू स्वयं लाजसको मृत्युमा रुनु भएको थियो, युहन्ना 11:35 लेखेको छ, त्यसैले तपाईँ रोइरहनु भएको छ भने रोइरहनुहोस्। परमेश्वरसँग आफ्नो प्रश्न राख्नुहोस्, हे परमेश्वर किन भनेर सोध्नुहोस्, तर एउटा कुरा नछोड्नुहोस्, त्यो भनेको आशा हो। किनकि हाम्रो विश्वास केवल आजको परिस्थितिमा आधारित छैन, हाम्रो आशा येशू ख्रीष्टमा आधारित छ। यदि तपाईँको घर बग्यो, तपाईँको मूल्य घटेको छैन, यदि तपाईँको खेत बग्यो भने तपाईँको भविष्य समाप्त भएको छैन, यदि तपाईँको व्यवसाय नष्ट भएको छ भने तपाईँको जीवन समाप्त भएको छैन, यदि तपाईँले सबै कुरा गुमाउनु भयो, तपाईँ अझै परमेश्वरको नजरमा उत्तिकै मूल्यवान हुनुहुन्छ, परमेश्वरले तपाईँलाई देख्नुहुन्छ। प्रिय साथी, यदि तपाईँ घाइते हुनुहुन्छ, शारीरिक रूपमा होस् वा मनभित्र, तपाईँ एक्लो हुनुहुन्न। यदि रातमा निद्रा आउँदैन भने तपाईँ एक्लो हुनुहुन्न। यदि बारम्बार बाढीको दृश्य सम्झनुहुन्छ भने तपाईँ एक्लो हुनुहुन्न। यदि प्रिय मानिसको फोटो हेरेर रुनुहुन्छ भने तपाईँ एक्लो हुनुहुन्न। परमेश्वर टुटेको हृदय भएकाहरूका नजिक हुनुहुन्छ। प्रिय श्रोताहरू, आजको पहिलो अध्याय को अन्त्यमा एउटा कुरा सम्झौ, विपत्ति परमेश्वरको अनुपस्थितिको प्रमाण होइन, आँसु परमेश्वरले हामीलाई बिर्सनु भएको प्रमाण होइन, हानि हाम्रो जीवनको अन्तिम अध्याय होइन, किनकि येशू ख्रीष्ट हाम्रो आशा हुनुहुन्छ। हामी अर्को एपिसोडमा अर्थात रेडियो कार्यक्रममा हामी थप यसमै आधारित नयाँ कुराहरू लिएर उपस्थित हुनेछौं। अन्तिममा युहन्ना 16:33 पढेर आजको कार्यक्रमलाई म यहीँ बिट मार्न चाहन्छु। यहाँ लेखेको छ, संसारमा तिमीहरूलाई दुःख हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु। आमेन। म बिदा हुन्छु। जय मसीह।
1: आत्मिक अन्धकार।

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

श्रोता मित्र, यतिन्जेल तपाईँ सुन्दै हुनुहुन्थ्यो ख्रिस्टीय रेडियो प्रस्तुति नयाँ आशा। हामी आशा गर्दछौँ कार्यक्रमले यहाँहरूको जीवनमा प्रभु येशूको ज्योतिको अगुवाई चाहनाको विकास गर्न सफल भएको होस् भने, अनि यी अस्थिर समयहरूमा पनि प्रेम र भाइचाराको जीवन व्यतीत गर्न परम प्रभुको अगुवाई यहाँहरूको जीवनमा प्रशस्त भएको होस् भने कामना र प्रार्थना गर्दछौ। कार्यक्रम सुन्नको निम्ति आफ्नो अमूल्य समय दिनुभएकोमा हामी हार्दिक कृतज्ञता पनि जाहेर गर्दछौ र सम्झना गराउन चाहन्छौ हाम्रो सम्पर्क विवरण, जुन यस प्रकार रहेको छ। इमेल आईडी newhopeforall2013@yahoo.com, पोस्ट बक्स नम्बर 12950 काठमाडौँ नेपाल, र हाम्रो सम्पर्क नम्बर 9800823326। हवस् त, आजको निम्ति हामीलाई बिदा दिनुहोस्। भोलि फेरि यही स्टेशन र यही समय भेट्ने बाचा।

जय मसीह अनि नमस्कार। परमेश्वरको उत्सवजनक वचन तथा व्यवहारिक सन्देशहरूबाट यहाँहरू आशिषित हुनुभएको होस् भन्ने उद्देश्यको साथ प्रसारण हुने यो नौलो नेपाली रेडियो कार्यक्रम द ब्लेसेड लाइफ कार्यक्रममा स्वागत गर्न चाहन्छु। यो कार्यक्रम यहाँहरूले प्रत्येक हप्ताको बुधबार साँझ 7:15 7:30 गुड न्युज एफएम 105.1 MHz सुन्न सक्नुहुनेछ। यस कार्यक्रमको पुनः प्रसारण यहाँहरूले हाम्रो युट्युब च्यानल द ब्लेसेड लाइफमा गएर पनि सुन्न सक्नुहुनेछ। आउनुहोस् सुरु गरौँ आजको कार्यक्रम। आजको सन्देशको

अखमरी रोटीको चाड जसलाई मिस्टर चाड पनि भनिन्छ, त्यो दिनको केही दिन अघि यीशु र उहाँका चेलाहरू यरुसलेम गएका थिए। जसै उहाँ सहरमा पस्नुभयो, उहाँ गधाको बछडामा सवार हुनुभयो र मानिसहरूले हर्ष उल्लास मनाए। यसले जकरिया 9 वचनलाई पूरा गर्यो। त्यसपछि यीशु मन्दिरमा जानुभयो र पैसा साट्ने र जनावर बेच्नेहरूलाई भगाउनुभयो। निस्तार चारको दिन यीशुले आफ्नो चेलाहरूसँग माथिल्लो कोठामा अन्तिम भोज गर्नुभयो। त्यहाँ उहाँहरूलाई हुन आउने कति घटनाहरूको बारेमा बताउनुभयो, तर तिनीहरूले बुझेनन्। तिनीहरूले निस्तार चार मनाइसकेपछि यीशु र उहाँका सबै चेलाहरू गेत्सेमनीको बगैँचामा जानुभयो। यो त्यही ठाउँ थियो जहाँ उहाँका चेलाहरूमध्ये एक युदी स्कृतिले उहाँलाई धोका दिएको थियो र उहाँलाई समातेर प्रधान पुजारीको घरमा लगेको थियो। प्रधान पुजारी र उनका सभाले यीशुलाई आफू ख्रिस्ट हुँ भनी भन्नुभएको ईश्वर निन्दा गरेको आरोप लगाएर उहाँलाई कुटपिट गरे। बिहानी पख उनीहरूले यीशुलाई पेन्टियस पिलातुसकोमा लगे, जो यरुसलेमका रोमी शासक थिए। प्रधान पुजारी र सभाले उहाँको मृत्युदण्डको माग गरे। पिलातुसले उहाँमा कुनै दोष भेटाएनन्, तर यहुदीहरूले उहाँको मृत्युदण्डको माग गरि नै रहे। पिलातुसले यीशुलाई नराम्ररी यातना दिए र कुटपिट गरे, अनि त्यसपछि उहाँलाई क्रुसमा झुन्ड्याइदिए। त्यस साँझ अरिमथियाको योसेफ र निकोदमसले यीशुको शरीरलाई क्रुसबाट तल झारे। योसेफ र निकोदमसले सुगन्धित द्रव्यसँग सुती कपडामा बाँधेर योसेफको बगैँचामा राखे। यसले हामीलाई पुनरुत्थानको आइतबारतर्फ डोर्याउँदछ। युहन्ना विश्वदेवको एक पद। पहिलो हप्ताको दिन बिहान अँधेरो छँदै मरियम मग्दलिनी चिहानमा आइन् र तिनले ढुङ्गा चिहानबाट हटाएको देखिन्। यो एकदमै बिहानीको समय थियो। आउनुहोस् 11 पदलाई हेरौँ। युहन्ना विश्वदेवको 11 र 12 पद। तर मरियम चिहान बाहिर रुँदै उभिरहेकी थिइन्। तिनले रुँदै चिहानतिर निहुरेर हेरिन्। 12 पदमा, र जहाँ यीशुको मृतक शरीर राखेको थियो त्यहाँ सेतो वस्त्र लगाएको दुई स्वर्गदूतहरूलाई, एकजना शिरतिर र अर्को चाहिँ पाउतिर बसिरहेको तिनले देखिन्। मरियमले देखेका दुई स्वर्गदूतहरू, जो एकजना शिरपट्टि र अर्को पाउपट्टि बसेको, त्यो दृश्य प्रत्यक्ष थियो। उक्त दृश्यले पुरानो नियमको कृपासनमाथि गवाई पाटीको सन्दुक दायाँ र बायाँमा भएका स्वर्गदूतहरू र बीचमा आसन गर्नुभएको परमेश्वरलाई झल्काउँदछ। प्रस्थान 25:22 पद। त्यही म तसित भेट गर्नेछु, अनि कृपा आसनमाथि गवाई पाटीको सन्दुकमाथि हुने ती दुई करुबहरूका बीचबाट इजरायलको निम्ति सबै आज्ञाहरू म तलाई दिनेछु। करारको सन्दुक पवित्र पालमा र पर्दा पछाडि राखेको थियो। यो त्यही ठाउँ हो जहाँ परमेश्वरले आफ्ना जनहरूसँग बोल्नु रोज्नु भएको थियो। कृपा आसनमा र दुई करुबहरू र स्वर्गदूतहरूका बीचबाट। अब जसै मरियमले चिहानमा हेरिन्, तब तिनले दुई स्वर्गदूतहरूलाई देखिन्। एक स्वर्गदूत यीशुलाई राखेको शिरपट्टि थिए र अर्को पाउपट्टि। चिहानको ढुङ्गा हटाएको थियो। अघिल्लो दिन यीशुको मृत्यु हुँदा परमेश्वरले प्रधान पुजारीसँग बातचित गर्नुहुने पवित्रहरूको पनि पवित्र स्थान देखिने गरी मन्दिरको पर्दा माथिदेखि तलसम्म च्यातिएको थियो, अनि त्यहाँ कोही पनि थिएनन्। ती दुई करुबहरूको बीचमा परमेश्वर हुनुहुन्न थियो। चिहानमा पनि स्वर्गदूतहरू गवाई पाटीको दुई करुबहरूमा जस्तै बसेका थिए, तर अब उनीहरूको बीचमा त्यहाँ कोही थिएन। स्थान खाली थियो। यीशु चिहानमा हुनुहुन्थेन। योहन्ना विश्वदेवको 13। उनीहरूले तिनीहरूलाई भने, नारी किन रुन्छौ? तिनले उनीहरूलाई भने, तिनीहरूले मेरो प्रभुलाई लगेछन् र उहाँलाई कहाँ राखेछन् म जान्दिन। तिमी किन रोइरहेको छौ भन्ने प्रश्न अनौठो लाग्न सक्छ। वास्तवमा उनीहरू चिहानमा थिए। धेरैजना चिहानमा आफ्ना प्रियजनहरू मर्दा
शोक मनाइरहेका हुन्छन्। स्वर्गदूतहरू आत्मिकी प्राणीहरू हुन्। उनीहरूले आत्मिकी आँखाले यो देखे कि यदि यीशु त्यहाँ हुनुहुन्थेन भने उहाँ अवश्य पनि बौरी उठ्नु भएको थियो। अनि त्यो समयमा रुने होइन तर रमाउने समय थियो। तर मरियमले यो दृश्य आफ्नो शारीरिक आँखाले मात्र देखेकी थिइन्। उनले स्वर्गदूतलाई चिन्न सकेनन्। उनको शारीरिक भावनाले उनलाई यति विचलित बनाएको थियो कि उनले यीशुको शरीरलाई लगिसकेको भन्थालिन् अनि अझै शोकित भइन्, किनभने यीशु मर्नु मात्र भएको थिएन तर उहाँको पार्थिव शरीर पनि लगिसकेको थियो। जसै उनले स्वर्गदूतहरूमाथि विश्वास गरिन् तब उनी पछाडि फर्किन् र त्यहाँ एउटा मानिस उभिएको देखिन्। उनले उहाँ त्यस जीवनको मालिक हुन्छ भन्ने सोचिन्। फेरि पनि उनले आफ्नो मुक्तिदातालाई शारीरिक रूपमा एकजना मानिस मात्र देखिन्। यहोन्ना 20 अध्यायको 14 र 15 पद। यी कुरा भनेर तिनी पछिल्लोतिर फर्किन् र तिनले यीशुलाई उभिराख्नु भएको देखिन्, तर यीशु नै हुन्छ भने चिनिनन्। यीशुले तिनलाई भन्नुभयो, नारी तिमी किन रुन्छौ, कसलाई खोज्दछौ? तिनले उहाँलाई माली भन्ठानेर, हजुर तपाईँले उहाँलाई यहाँबाट लैजानु भएको भए कहाँ राख्नु भएको छ, मलाई भन्नुहोस् र म उहाँलाई लैजानेछु। हाम्रो शारीरिक मनुष्यताले आत्मिकी वस्तुलाई देख्न सक्दैनन्। आत्मिकी वस्तुहरू आत्मिकी हेराइले मात्र छुटिन्छन्। पाउलले यही कुरा कोरिन्थीको मण्डलीहरूलाई बताएका छन्। पहिलो कोरिन्थी 2 अध्यायको 14 पद, जो मानिस आत्मिकी छैन त्यसले परमेश्वरका आत्माका कुराहरू ग्रहण गर्दैनन्, किनकि ती कुराहरू त्यसको निम्ति मूर्खता हुन्छन् र त्यसले ती बुझ्न सक्दैनन्, किनकि ती कुराहरू आत्मिकी रीतिले मात्र चिन्न सकिन्छन्। यसकारण शारीरिक रूपमा निकै विचलित भएकी कारणले मरियमले चिहानमा 2 स्वर्गदूतहरूलाई चिन्न सकिनन्, न त उनले यीशुले उनलाई नबोलाउनु भएसम्म चिन्न सकिन्। यहोन्ना 20 अध्यायको 16 पद, यीशुले तिनलाई भन्नुभयो, मरियम तिनले फर्केर उहाँलाई हिब्रू भाषामा भनिन्, रब्बी अर्थात् हे गुरुज्यू। उहाँ त्यही मरियमको पछाडि उभिनु भएको थियो। उहाँ पालको पवित्र भन्दा पनि पवित्र स्थानमा वा मन्दिरमा हुनुहुन्थेन, उहाँ चिहानमा पनि हुनुहुन्थेन। पर्दा च्यातेर 2 भाग भएको थियो, चिहानलाई ढाकेको ढुङ्गा हटाएको थियो, तर यीशु कहाँ हुन्थ्यो त? मरियम फर्किन्छ कि भनेर उहाँ मरियमको ठिक पछाडि उभिनु भएको थियो। आज उहाँ पनि त्यही हामीलाई पर्खिराख्नु भएको छ। उहाँ तर्फ तपाईँ फर्किनुहुन्छ कि भनेर उहाँ कुरिराख्नु भएको छ। उहाँलाई मुक्तिदाताको रूपमा चिनेको उहाँ चाहनुहुन्छ। हामी बाँचौ भनेर उहाँले हाम्रो लागि कोराको चोट सहनुभयो, क्रुसमा चढी जानुभयो र आफ्नो प्राण दिनुभयो। हामी निको हुन सकोस् भनेर उहाँले पिटाइ र चोट सहनुभयो। जब मरियमले यीशुलाई पहिलो पटक चिहानमा उभिएको देखिन् तब उनले यीशुलाई माली भन्ठानिन्। मालीहरू हिलो र धुलोमा काम गर्छन्। यसले हामीलाई एउटा पदको सम्झना गराउँछ, 2 कोरिन्थी 5 अध्यायको 21 पद, किनकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौँ भनेर पाप नचिन्नु हुनेलाई परमेश्वरले हाम्रो खातिर पाप बनाउनुभयो। उहाँले हाम्रो धुलो र घिनलाग्दो फोहोरहरूलाई आफैमा लिनुभयो ताकि हामी धार्मिकताको सेतो वस्त्रले बेरिन सकौँ र पवित्र परमेश्वरसित सम्बन्ध गाँच्न सकौँ। यसकारण मरियमले यीशुको पुनरुत्थान करिब 2000 वर्ष अघि देखेकी थिइन् र अन्तत उनले यीशुलाई चिनिन्, जसले पापलाई नष्ट गर्नुभयो र हामी माथिको पापको अधिकारलाई हटाउनुभयो। रोमी 6 अध्यायको 14 पद, किनकि पापले तिनीहरूमाथि राज्य गर्ने छैनन्, किनकि तिनीहरू व्यवस्थाको अधीनमा छैन तर अनुग्रहको अधीनमा छ। यसकारण परमेश्वरले उहाँको अपार प्रेम र निगाले हामीलाई जिउन नयाँ जीवन दिनुभयो। एफिसी 2 अध्यायको 5 र 6 पद, यसकारण पापमा हामी मरेका भए तापनि उहाँले हामीलाई ख्रीष्टसँगै जीवित पार्नुभयो। अनुग्रहबाट नै तिमीहरूले उद्धार पाएका छौ र उहाँसँग हामीलाई उठाउनुभयो अनि स्वर्गीय स्थानहरूमा
ख्रिस्ट यीशुसँग बसाल्नुभयो। हिब्रु 4:16 पदले भन्दछ, हामी परमेश्वरको निगाहको सिंहासनमा साहससित आउँदछौ, यदि तपाईँले उहाँलाई चिन्नुहुन्न भने तपाईँले उहाँलाई जान्नु आवश्यकता छ। उहाँ पुनरुत्थान हुनु भएको यीशु हुनुहुन्छ। यो प्रार्थना मसँगै दोहोर्याउनुहोस्। हे यीशु, तपाईँ मेरो लागि मर्नुभयो, म तपाईँको अनन्तको जीवन चाहन्छु। स्थानहरूमा ख्रिस्ट यीशुसँग बसाल्नुभयो। हिब्रु 4:16 पदले भन्दछ, हामी परमेश्वरको निगाहको सिंहासनमा साहससित आउँदछौ, यदि

फर्कन्छु र तपाईँलाई पछ्याउँदछु। पितासँग हामीलाई मिलापमा ल्याउनु भएको लागि तपाईँलाई धन्यवाद। तपाईँको उच्च अनि पवित्र नाउँमा आमेन। आजलाई यति नै। आजको सन्देशबाट यहाँहरूले के कस्तो आशिषहरू पाउनुभयो सो हामीलाई लेख्न नभुल्नुहोला। तपाईँहरूको सल्लाह सुझाव प्रतिक्रियाहरूले हामीलाई पनि आशिषित बनाउनेछन्। हामीलाई सम्पर्क गर्ने ठेगाना रहेको छ पोस्ट बक्स नम्बर 5191 काठमाडौँ नेपाल। त्यसै गरी तपाईँहरूले हामीलाई इमेल मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना रहेको छ arrow.kcc2020@gmail.com। हस् त, आजको कार्यक्रमबाट बिदा लिन चाहन्छु। यस हप्ताभरि नै परमेश्वरले यहाँहरूलाई प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह। नमस्कार। शुभरात्री।

0: जयमसी साथै नमस्कार सम्पूर्ण श्रोताहरूमा, साथै मेरा प्यारा प्यारा भाइ बहिनीहरू, कार्यक्रम यिपी लेसिङ लिएर उपस्थित भइसकेकी छु म यहाँहरूकै प्यारी दिदी सारा लामा। यहाँहरूकै आफ्नै बाल कार्यक्रम आउने गर्दछ हरेक बुधबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म र पुनः प्रसारण बेलुकी 8:30 देखि 9 बजेसम्म आउने गर्दछ, मात्र गुड न्यूज एफएम 105.1 MHz। र पोखरामा बस्नुहुने भाइ बहिनीहरूले पनि यस कार्यक्रमलाई गुड न्यूज एफएम 105.6 MHz यही समयमा सुन्न सक्नुहुनेछ। र आज भने कार्यक्रममा मैले एउटा पाहुनालाई निम्ताएकी छु र उहाँ चाहिँ टिचर एजुकेटर पनि हुनुहुन्छ र साथसाथै उहाँ बाल संगति शिक्षिका पनि हुनुहुन्छ र विगतमा उहाँले मण्डलीमा चाहिँ क्वेयरमा पनि सहायता पुर्याउनु भएको थियो र उहाँ हुनुहुन्छ सोनु नेपाली महर्जनज्यू र उहाँ चाहिँ कोइनोनिया पाटन मण्डलीबाट हुनुहुन्छ। म उहाँलाई ढिला नगरिकन स्वागत गर्न चाहन्छु। जयमसी
1: जयमसी साराजी,
0: कस्तो हुनुहुन्छ?
1: एकदम आरामै छु।
0: यहाँलाई स्वागत छ है कार्यक्रममा।
1: हुन्छ, धेरै धन्यवाद।
0: यहाँलाई मैले धेरै समयदेखि चाहिँ यो कार्यक्रमको लागि रिक्वेस्ट गरिरहेको थिएँ है, एकदम व्यस्त हुनुहुन्छ। थोरै आफ्नो परिचय भनिदिनुहोस् न, अहिले केमा इन्गेज हुनुहुन्छ, होइन के गर्दै हुनुहुन्छ?
1: हुन्छ, फेरि पनि जयमसी, मेरो नाम सोनु नेपाली महर्जन भनि नै हाल्नुभयो अघि साराजीले। सो अहिले केमा व्यस्त छु भन्दाखेरि चाहिँ म टिचर एजुकेटर नै हो। सो अहिले चाहिँ म इसिसी भन्ने एउटा अर्गनाइजेसनमा चाहिँ आबद्ध छु। सो त्यहाँ पनि रहेर म नानीहरूको बारेमा नै कुराकानी गरिरहेको हुन्छु अनि चर्चको बारेमा भन्नुहुन्छ भने चाहिँ चर्चमा पनि म नानीहरूसँग नै अहिले काम गरिरहेको छु। सो 7 इयर्सको नानीसँग चाहिँ काम गर्दैछु।
0: अनि यहाँले भन्नुभयो इसिसीमा आबद्ध हुनुहुन्छ एजुकेटरको रूपमा, यहाँको भूमिका चाहिँ त्यहाँ के छ?
1: मेरो भूमिका त्यहाँ चाहिँ अब धेरै नै छ, धेरैवटा कामहरू हामीले गर्नुपर्ने हुन्छ। तर विशेष गरी भन्नुपर्दाखेरि चाहिँ मैले चाहिँ ट्रेनिङहरू दिने काम गर्छु अनि त्यहाँ चाहिँ टिचरहरू आउनुहुन्छ विभिन्न स्कुलहरूबाट अनि हाम्रो धेरै कोर्सेसहरू पनि हुन्छ। सो सर्ट कोर्स, लङ कोर्स है, 1 इयरको कोर्सेसहरू पनि हुन्छ। सो त्यसमा नै आबद्ध छु। सो त्यहाँ नै ट्रेनिङ दिने काम छ अनि त्यो सँगसँगै चाहिँ म कतिवटा स्कुलमा चाहिँ एज कन्सल्टेन्ट पनि आबद्ध छु।
0: कतिको इन्जोय गरिरहनु भएको छ आफ्नो प्रोफेसनलाई?
1: सो यो भन्नुपर्दाखेरि चाहिँ म एकदमै इन्जोय गरिरहेको छु किनकि मेरो होल अहिलेसम्मको एक्सपिरियन्स भनेको नै नानीहरूसँग नै हो, किनकि मैले 10 इयर्ससम्म पनि नानीहरूसँग स्कुलमा काम गर्ने मौका पाएको थिएँ। सो त्यो कुराहरू चाहिँ अहिले केही पनि खेर गएको छैन अनि जुन चाहिँ मैले आफ्नो काममा पनि त्यो अप्लाई गर्न पाएको भएर चाहिँ सो आई एम रियली थ्याङ्कफुल टु गड, आई इन्जोय माई वर्क।
0: भनेपछि पहिला यहाँ टिचरको रूपमा काम गर्नुभयो, अहिले ट्रेनरको रूपमा काम गर्दै हुनुहुन्छ है। र यहाँ बालबालिकाकै बीचमा काम गर्ने भएकोले अब यो प्रश्न सोध्दै गर्दा फेरि अलि हाँसउठ्दो पनि हुन्छ है, यहाँलाई बालबालिका चाहिँ कतिको मनपर्छ?
1: ओके, सो बालबालिकाको बारेमा भन्नुपर्दाखेरि मैले जब फर्स्टमा स्टार्ट गरेँ त्यति बेलामा चाहिँ मैले कहिले पनि सोचेको थिएन कि म हुन्छ नि टिचिङ सेक्टरमा नानीहरूसँग काम गर्छु भने, किनकि मलाई त्यति बेला चाहिँ मन पर्दैन थियो क्या नानीहरू, अनि ओफो टिचिङ चाहिँ गर्न नपरे हुन्थ्यो भन्ने जस्तो चाहिँ लाग्थ्यो। तर जब मैले काम गर्दै गर्दै जाँदाखेरि चाहिँ मैले उनीहरूलाई बुझ्न थालेँ, उनीहरूले पनि मलाई बुझ्यो क्या, अनि त्यो बुझ्दै गर्दाखेरि चाहिँ मलाई आफैले भित्रबाट मोटिभेसन पनि आयो कि ओके मैले चाहिँ के गर्न सक्दो रहेछु नानीहरूसँग, उनीहरूले मलाई बुझ्यो भने मैले उनीहरूलाई सिकाउन सक्दो रहेछु भन्ने एक प्रकारको आयो। सो त्यसरी नै एकअर्कालाई बुझ्दै गर्दाखेरि नै मलाई उनीहरूको माया पनि लाग्न थाल्यो अनि मन पनि पर्न थाल्यो। सो अहिले म उनीहरूलाई धेरै माया गर्छु, मेरो नानीहरू मसँग एकदम क्लोज छन्।
0: र बालबालिका मनपर्छ भन्नुभयो र मलाई थोरै यहाँको आफ्नै बाल्यकालको बारेमा जान्न मन लाग्यो कि, जान्न चाहिँ मन लाग्यो। सोनु नेपाली महर्जन चाहिँ सानोमा कस्तो हुनुहुन्थ्यो?
1: म भन्नुपर्दाखेरि चाहिँ म चाहिँ त्यस्तो त्यो चञ्चले टाइपको चाहिँ थिइनँ, म एकदमै ज्ञानी काम नेचरको नै थिएँ भनेर भन्नुहुन्छ मेरो मम्मीहरूले भन्दाखेरि चाहिँ। जस मेरो दाइको र मेरो फरक हेर्नु पर्दाखेरि चाहिँ मेरो दाई चाहिँ अलिकति चञ्चले टाइपको हुनुहुन्थ्यो भने म चाहिँ त्यस्तो थिएन भनेर चाहिँ भन्नुहुन्थ्यो। सो मेरो बाल्यकाल चाहिँ एकदमै राम्रो नै बित्यो जस्तो लाग्छ, किनकि मेरो धेरैजना सिब्लिङ्सहरू हुनुहुन्थ्यो। सो मैले रोल प्लेहरू गर्ने मौकाहरू त्यति बेलामा पाएको थिएँ, अनि मेरो धेरै सर्कलमा साथीहरू पनि धेरैजना हुनुहुन्थ्यो त्यति बेलामा। सो एकदमै राम्रो भयो जस्तो लाग्छ मेरो बाल्यकाल।
0: यहाँको अब बाल संगति चाहिँ कसरी बित्यो, हुन्छ नि, बाल संगतिमा कसरी हुर्कनु भयो अथवा भनौँ कसरी प्रभुलाई पाउनु भयो, त्यो थोरै भन्न मिल्छ?
1: मिलिहाल्छ नि। सो बाल्यकालमा मैले सन्डे स्कुलमा चाहिँ जोइन गर्दै गर्दाखेरि मलाई चाहिँ त्यहाँको गीतहरू एकदमै मनपर्ने गीतहरू, अनि त्यो सँगसँगै एक्सन सङहरू गर्दाखेरि, अनि नयाँ नयाँ कुराहरू हाम्रो टिचरहरूले सिकाउनुहुन्थ्यो, जुनमा चाहिँ मलाई रेबेका मिस भन्ने चाहिँ एकदमै याद आउँछ। सो उहाँले चाहिँ यति राम्रोसँग सिकाउनुहुन्थ्यो कि मलाई पनि उहाँ जस्तै हुन मन लाग्ने, त्यस्तो खालको चाहिँ मैले एउटा इन्सपिरेसन चाहिँ लिइरहेको थिएँ। तर म रेगुलरली नै सन्डे स्कुल चाहिँ मम्मीसँग नै गइरहेको थिएँ, मम्मीले पसलमा यो खानिदिन्छु त्यो खानिदिन्छु भनेर फकाएर चर्च लानुहुन्थ्यो, अनि त्यसरी नै गइराखेको थिएँ। तर त्यति बेलासम्म नि प्रभुलाई चाहिँ पाएको थिएन जस्तो लाग्छ मलाई, किनकि जब मैले याद गर्दाखेरि वेन आई वाज लाइक 22 इयर्स, त्यति बेलामा चाहिँ मैले प्रभुलाई पाएको है। सो बाल्यकालमा चाहिँ आई वाज इन्जोइङ, होइन, मेरो सन्डे स्कुल मैले इन्जोय चाहिँ गरिरहेको थिएँ भने, अनि के खान पाउँछु, रमाइलो छ, नयाँ कुरा सिक्न पाउँछ भनेर जान्थेँ भने, त्यति बेला चाहिँ प्रभु खासै पाएको मैले अनुभव गरेन। तर म जब 22 इयर्सको थिएँ त्यति बेलामा चाहिँ एउटा बाइबल स्टडी गर्दै गर्दाखेरि चाहिँ प्रभु भनेको चाहिँ को हुनुहुँदो रहेछ मेरो लागि भन्ने कुरा चाहिँ मैले त्यति बेलामा थाहा पाएको हो। सो त्यही नै हो।
0: ओके, एकदम इन्ट्रेस्टिङ रहेछ। यहाँले भन्नुभयो बाल संगतिमा हामीलाई एक्सन सङ सिकाउनु हुन्छ हुन्थ्यो भनेर, कुनै याद छ जस्तो रमाइलो आफूलाई मनपर्ने एक्सन सङ?
1: एक्सन सङहरू त धेरै नै छ। सो मनपर्ने भन्दाखेरि चाहिँ एउटा त्यो चाहिँ कहिले पनि पुरानो हुँदैन जस्तो लाग्छ, त्यो दाल दिने गोली यादको भन्ने वाला चाहिँ, सो त्यो चाहिँ कहिले पनि पुरानो हुँदैन जस्तो लाग्छ, रमाइलो पनि छ। सो त्यही नै छ एउटा चाहिँ।
0: ओके, अनि अर्को चाहिँ तपाईँ विवाहित पनि हुनुहुन्छ सायद, हाम्रो इन्फर्मल टक हुँदै गर्दाखेरि घरमा को को हुनुहुन्छ परिवारमा, थोरै भनिदिनुहोस् न।
1: मेरो परिवारमा चाहिँ अहिले मेरो हस्बेन्ड, म, अनि मेरो सासु ससुरा हुनुहुन्छ, अनि मेरो देवर देउरानी पनि हुनुहुन्छ, तर उहाँहरू चाहिँ आउट अफ कन्ट्री बाहिर हुनुहुन्छ, अनि हामी चारजना चाहिँ छौँ अहिले घरमा।
0: अनि अब यहाँ बाल संगतिमा पनि आबद्ध हुनुभएको कारणले गर्दाखेरि यो बाल संगतिको सेवकाई चाहिँ कस्तो सेवकाई रहेको छ त?
1: अब यो बाल संगतिको सेवकाई भन्ने बित्तिकै हेर्दाखेरि चाहिँ अब अरूले हेर्दाखेरि चाहिँ नानीहरू खेलाउने हो, बस्ने हो, एकछिन संगतिमा डिस्टर्ब गर्छ यिनीहरूले भन्ने त्यस्तो टाइपको हुन्छ, होइन। तर मलाई चाहिँ कस्तो लाग्छ भन्दा यो चाहिँ एउटा जबको रूपमा चाहिँ हामीले लिन सक्छौँ, किनकि सन्डे स्कुलको नानीहरू नै पछि गएर चाहिँ चर्च सम्हाल्ने व्यक्तिहरू बन्न जान्छन् नि त। सो त्यो भएको कारणले हामीले चाहिँ यो जगमा नै हामीले काम गरिरहेछौँ, जहाँनिर चाहिँ उनीहरूले सिक्नुपर्ने उमेरमा नै कति कुराहरू चाहिँ प्रभुको बारेमा सिक्यो भने चाहिँ उनीहरू ठुलो हुँदै गएपछि त्यो कुराहरू प्र्याक्टिस गर्दै गइरहेको हुन्छ।
0: जस्तै कि
1: उनीहरूले हामीले भन्छौँ नि बाइबलमा एउटा ठुलो आज्ञा पनि छ, महान आज्ञा, कि आफ्नो छिमेकीलाई आफैले चाहिँ प्रेम गर, त्यो कुरा चाहिँ हामीले भनिरहन्छौँ, तर त्यो कुरा चाहिँ हाउ, होइन, हाउ वी हेभ टु प्र्याक्टिस भन्ने कुरा चाहिँ सन्डे स्कुलमा चाहिँ सिक्न एकदमै धेरै जरुरी छ। अब कसरी चाहिँ सिक्ने भन्दाखेरि चाहिँ उनीहरूले आफ्नो साथीलाई एकअर्कालाई प्रेम गर्नु पर्यो, उनीहरूलाई हेल्प चाहिएको छ भने हेल्प गर्नु पर्यो, हो त्यो कुराहरू चाहिँ उनीहरूले सन्डे स्कुलमा नै एकअर्काबाट सिक्नुपर्ने हुन्छ। अनि जब ऊ बढ्दै जान्छ, बढ्दै गइसकेपछि चाहिँ उनीहरू मेबी लिडरसिप पोजिसनमा पनि पुग्न सक्छ, त्यति बेला पनि उनीहरूले कसरी हेल्प गर्ने अनि कसरी आफ्नो छिमेकीलाई प्रेम गर्ने भन्ने कुरा चाहिँ उनीहरूले त्यहाँ चाहिँ देखाउन सक्छन्, अनि त्यो प्र्याक्टिस गर्ने उमेर चाहिँ सन्डे स्कुलमा हो। सो यो चाहिँ यस्तो खालको सेवकाई हो भनेर चाहिँ मैले चाहिँ लिएको छु।
0: अब यसमा टिचरको, बाल संगति टिचर र पेरेन्ट्सको चाहिँ कतिको भूमिका हुन्छ त?
1: टिचर र प्यारेन्ट्सको बारेमा भन्नुपर्दाखेरि त मोस्ट अफ द टाइम त प्यारेन्ट्ससँग नै हुन्छ। अब सन्डे स्कुल त जम्मा एक दिन हुन्छ, होइन, स्याटरडे हुन्छ, त्यसमा पनि 2 घन्टा हुन्छ, 2 घन्टामा पनि 1 घन्टा चाहिँ अब हाम्रो पाटन चर्चको हेर्ने हो भने चाहिँ होल फेलोसिप हुन्छ, 1 घन्टा सबै नानीहरू एकै ठाउँ बसेर संगति गर्नुहुन्छ, एक्सन सङहरू गर्नुहुन्छ, स्टोरी टेलिङ हुन्छ, अनि त्यसपछि चाहिँ बल्ल 1 घन्टाको समय छुट्टिन्छ। भनेपछि 1 घन्टाको समय मात्र टिचरसँग हुन्छ है, तर टिचरले त्यो एक घन्टामा पनि धेरै कुराहरू गर्न सक्नुहुन्छ क्या, जस्तै रिलेसन बिल्डअप गर्ने कुराहरू, नानीसँग समयहरू बिताउने, कुराकानीहरू गर्ने. फर्स्टमा चाहिँ यो गर्नु चाहिँ एकदमै जरुरी छ बिब्लिकल कुरामा जानुभन्दा पनि अगाडि है, किनकि हामीले बाइबलको कुराहरू चाहिँ धेरै गर्छौँ तर हाउ कसरी चाहिँ प्र्याक्टिस गर्ने भन्ने कुरामा अनि रिलेसन बिल्डअप गर्ने कुरामा चाहिँ अलिकति कम भएको जस्तो मेरो क्लासमा चाहिँ मलाई चाहिँ त्यस्तो महसुस भएर चाहिँ सो मैले त्यो कुराहरू चाहिँ प्र्याक्टिस गर्दैछु.
0: तपाईँले चाहिँ कसरी बालबालिकासँग रिलेसनसिप बिल्डअप गर्दै हुनुहुन्छ, कसरी कस्तो खालको क्रियाकलापद्वारा चाहिँ बिब्लिकल नलेजहरू दिँदै हुनुहुन्छ, थोरै भन्नुहोस् न.
1: सो फर्स्टमा चाहिँ अब मैले र मेरो जो पार्टनर हुन्छ उहाँले चाहिँ कसरी हामीले प्लानिङ गर्छौँ भन्दाखेरि चाहिँ फर्स्टमा उनीहरू आउने बित्तिकै चाहिँ उनीहरूलाई के कुराहरू सेयर गर्न मन छ भने चाहिँ उनीहरूलाई सेयर गर्न दिने, त्यो बाइबलकै कुरा हुनुपर्छ भन्ने छैन. उनीहरूको मनमा कति धेरै कुराहरू हुन्छ, जस्तै स्कुलमा के भयो, उनीहरूले स्कुलमा के गर्यो, तिमीलाई चाहिँ के कुरा एकदमै मन परेको थियो हप्ताभरि गएको हप्ताभरि, अथवा तिमीलाई के कुराले चाहिँ एकदम चित्त दुख्यो, त्यो कुरा चाहिँ हामी सेयरिङ गर्न लाउँछौँ, जसले गर्दाखेरि चाहिँ उनीहरूको मनमा भएको कुराहरू उनीहरूले खुलेर हामीसँग भन्न सक्यो अनि नेक्स्ट टाइमदेखि चाहिँ उनीहरूलाई अड लाग्दैन क्या, डर लाग्दैन. सो त्यसरी चाहिँ मैले चाहिँ रिलेसन बिल्डअप गर्ने काम गर्दैछु. अनि मैले यो प्र्याक्टिस गर्दै गर्दाखेरि हुन त जम्मा एक वर्ष भयो मैले यो कुरा 6 इयर्समा हुँदाखेरि प्र्याक्टिस गरेको थिएँ, अहिले म 7 इयर्सको नानीहरूलाई हेर्दैछु. अनि त्यही नानीहरू अहिले 7 इयर्समा आउँदाखेरि चाहिँ उनीहरू एकदम ओपन छ क्या मसँग. अनि मैले जब उनीहरूलाई लिसनिङमा प्र्याक्टिस गर्न थालेँ, जब मैले उनीहरूलाई सुन्न थालेँ, उनीहरूले पनि मलाई सुन्न थालेँ क्या. अनि त्यो चाहिँ मैले उनीहरूमा देखेको चेन्जेस हो. सो यो चाहिँ एकदमै हुनुपर्छ, एकअर्कालाई सुन्ने काम चाहिँ हुनुपर्छ. टिचरले एकरो बोलिराख्ने मात्रै होइन, सिकाउने काम मात्रै होइन, तर ऊबाट पनि सुन्ने आफूले पनि सिकाउने काम चाहिँ हुनुपर्छ भन्ने चाहिँ लाग्छ.
0: अब अहिले नेपालको शिक्षालाई हेर्दै गर्दाखेरि पनि एक्टिभिटी बेसमा जानुपर्छ भन्दै गर्दाखेरि यहाँ आफै पनि ट्रेनर हुनुभएको कारणले गर्दा यो कुरा अरूलाई सिकाउनुहुन्छ नि त, त्यही भएर यहाँले चाहिँ त्यो कुरालाई चर्चको बाल संगतिमा चाहिँ कसरी त्यो टिचिङमा प्रयोगमा ल्याइरहनु भएको छ एक्टिभिटी बेसमा, कुनै उदाहरण?
1: त्यो चाहिँ अब मैले म बिङ ट्रेनर होइन त्यसरी आएको भन्नुभन्दा पनि अगाडिदेखि नै प्र्याक्टिसमै थियो. कोइनिया पार्टर चर्चमा चाहिँ यस्तो छ, एउटा टपिक भयो भने चाहिँ 2 हप्तासम्म त्यो टपिक जान्छ. सो एक हप्तामा चाहिँ उहाँहरूले स्टोरी टेलिङ अथवा कुनै बाइबलको कुरा सिकाउनुहुन्छ भने नेक्स्ट विक चाहिँ एउटा एक्टिभिटी गर्ने विक भनेर चाहिँ राख्नुभएको छ. अनि मैले यसलाई चाहिँ अलिकति मोडिफाई गरेको छु मेरो क्लासमा चाहिँ. सो मैले चाहिँ कसरी गर्छु भन्दा बिब्लिकल कुरा थोरै उसलाई स्टोरीहरूबाट भन्नुपर्ने छ भने चाहिँ स्टोरी भन्छु, अनि त्योसँग नै रिलेटेड एक्टिभिटीहरू गराउँछ, जुन चाहिँ स्मल ग्रुप एक्टिभिटी, जुनमा चाहिँ उनीहरूलाई सानो सानो समूहमा राखेर एउटै मात्रै एक्टिभिटी होइन तर डिफ्रेन्ट डिफ्रेन्ट एक्टिभिटीहरू चाहिँ गराउँछु, अनि जसले गर्दाखेरि चाहिँ उसले त्यो एउटा स्टोरीलाई नै डिफ्रेन्ट ठाउँबाट चाहिँ कस्तो देख्दो रहेछ. जस्तै एउटा एक्टिभिटीमा मैले उसलाई कलरिङ गर्न दिएँ भने चाहिँ ओके, कलरिङ गर्दै गर्दाखेरि उसले त्यो एक्टिभिटीलाई कस्तो देख्दो रहेछ भन्ने कुरा उसले बुझिरहेको हुन्छ भने अर्को स्मल ग्रुपमा चाहिँ मैले उनीहरूलाई गेम गराइरहेको हुन्छु, अनि त्यो गेमबाट पनि उनीहरूले त्यो कुरालाई बुझ्ने मौका पाइरहेको हुन्छ, अनि फेरि अर्को विक पनि त्यसरी नै जान्छ. सो डिफ्रेन्ट एक्टिभिटी चाहिँ हुन्छ. सो मैले आफूले सिकेको कुरा चाहिँ यसरी अप्लाई गरिरहेको छु अहिले.
0: अब यहाँले भन्नुभयो नि यति धेरै एक्टिभिटीहरू प्लान गर्दै गर्दाखेरि त अब चाहिने सामग्रीका कुराहरू पनि त हुन्छ नि त, त्यो सामग्रीका कुराहरू चाहिँ हुन्छ नि बच्चालाई हामीले बाल संगति भन्ने बित्तिकै एउटा कक्षा खाली हुनु पर्छ कि अथवा त्यहाँ पनि धेरै प्रकारका बालबालिकालाई चाहिने खेलका सामग्रीहरू हुनु आवश्यक छ, कस्तो हुनुपर्छ?
1: यो चाहिँ अब हामी टिचरकोमा नै भर पर्छ. सो तपाईँले कसरी प्लान गर्दै हुनुहुन्छ, मेन त तपाईँले हेर्नु पर्यो तपाईँको चर्चमा नानीहरूको लागि चाहिँ के सामग्रीहरू अलरेडी नै छ, त्यो कुराहरूलाई नै तपाईँले अझै सानो समूहमा राख्नुभयो भने चाहिँ धेरै सामग्री चाहिएन, किनकि सानो समूहलाई अलिकति सामान भए पनि पुग्यो, तर तपाईँले एकैचोटि गराउँदाखेरि चाहिँ धेरै सामान चाहिन सक्छ नि त होइन. त्यो भएको कारणले टिचरले आफैले प्लान गर्नु पर्यो तपाईँकोमा के अभाइलेबल छ, छैन भने चाहिँ एकदमै लो कस्टमा हामीले कसरी काम गर्न सक्छौँ होइन. अब कतिवटा फ्याँक्न राखेको सामग्रीहरूलाई पनि हामीले क्रिएटिभ भएर प्रयोग गर्न सक्छौँ
0: खेलको कार्यमा युज गर्न
1: मिल्यो है. सो टिचर चाहिँ अलिकति क्रिएटिभ पनि हुनुपर्ने हुन्छ, अनि प्लानिङ गर्दाखेरि पनि अलिक केयरफुल हुनु पर्यो, वाइज हुनु पर्यो कि कुन सामग्री चाहिँ मैले यो एक्टिभिटी गर्दै गर्दाखेरि चाहिँ मेरो लेसनमा चाहिँ हेल्प हुन्छ भन्ने कुरा चाहिँ टिचरले चाहिँ सोच्नु पर्यो.
0: कतिपय अब चर्चहरूमा चाहिँ अब बालबालिकाको निम्ति पनि अब प्ले मटेरियल्सहरू हुन्छ नि, त्यसमा पनि लगानी गर्नुपर्छ है, त्यसमा पनि थोरै स्पेन्ड गर्नुपर्छ उहाँहरूको नानीहरूको खेलौनाको लागि भन्ने कुराहरू धेरैजनालाई त्यो आइडिया नहुन सक्छ कि होइन, अथवा अलिकति आर्थिक रूपमा इच्छा भएर पनि अलिकति आर्थिक कुराहरू जुटाउन गाह्रो भएर पनि हुनसक्छ। तपाईँलाई के लाग्छ बालबालिकाको निम्ति त्यो बजेट छुट्याउनु खेलौनाहरूको निम्ति त्यो सही हो कि गलत हो?
1: एकदमै राम्रो प्रश्न है। सो यो कुरा चाहिँ थाहा हुँदैन क्या, अब हुन त सन्डे स्कुल नानीहरूको लागि भनेर राख्नु चाहिँ हुन्छ, तर नानीले कसरी सिक्छ भन्ने चाहिँ थाहा हुँदैन क्या, अब मेबी ठुलो लिडरहरूलाई पनि थाहा हुँदैन। त्यो भएको कारणले गर्दाखेरि म चाहिँ के भन्न चाहन्छु भन्दा चाहिँ, सानो नानीहरूले सिक्ने भनेको नै उनीहरूको पाँचवटा इन्द्रियबाट हो, जुन चाहिँ फाइभ सेन्स अर्ग्यान्स भनेर भनिन्छ नि होइन, उनीहरूले छोएर सुनेर चलाएर अनि गरेर नै सिक्ने हुन्छ क्या, उनीहरू काइनेस्थेटिक लर्नर हुन्छ। त्यो भएको कारण
0: त्यो भनेको चाहिँ
1: काइनेस्थेटिक भनेको चाहिँ उनीहरूले छोएर गरेर नै हेर्नुपर्ने,
0: गरेर गर्नुपर्ने,
1: खेलेर चाहिँ सिक्ने उमेर हो क्या यो भनेको चाहिँ है। मैले अघिदेखि फाउन्डेसन भनिरहेको थिएँ नि होइन, सो यो उमेरको नानीहरूले चाहिँ छोएर गरेर नै गर्नुपर्ने हुन्छ। त्यो भएर हामीले एउटा ठोस वस्तु चाहिँ उनीहरूको हातमा दियो भने चाहिँ उनीहरूले अझ राम्रोसँग सिक्न सक्छ है। तर धेरै थ्योरीहरू दिने, धेरै प्रश्नहरू सोध्ने गर्यो भने चाहिँ उनीहरूलाई एकदम इरिटेसन हुन्छ क्या, अनि त्यो सन्डे स्कुल बोरिङ पनि हुन जान्छ। तर जब तपाईँले सामग्री प्रयोग गरेर गर्नुहुन्छ भने चाहिँ त्यो क्लास चाहिँ एकदम इन्ट्रेस्टिङ हुन्छ, अनि नानीहरू पनि रेगुलर आउन थाल्छ। तर तपाईँ त्यो प्रयोग गर्नु नै भएको छैन, खाली थ्योरीबाट बोल्ने, म अर्को हप्ता तिमीहरूलाई क्वेसन सोध्छु है भनेर हुन्छ नि, यस्तो
0: पदहरू कण्ठ पाना लगाउने होइन,
1: त्यसले चाहिँ स्ट्रेस हुनसक्छ नानीलाई, प्रेसर हुनसक्छ।
0: अनि यो चाहिँ अब हामी पनि त्यही वेबाटै हुर्केको हो नि त, अब टिचर भएपछि चाहिँ छडी लगाउनु पर्छ हुन्छ नि, बच्चालाई अलिकति स्ट्रिक्टमा राख्नुपर्छ होइन, माया गर्यो भने त हुन्छ नि टिचरलाई टेर्दैन भन्ने कुराहरूमा तपाईँलाई चाहिँ के लाग्छ होइन, स्ट्रिक्ट टिचर हुनुपर्छ कि होइन, अथवा अलिकति मायाले सिकाउनु पर्ने तरिका के लाग्छ?
1: अब हामी पनि त्यसरी नै हुर्केको हो, किनकि हामीलाई पनि स्ट्रिक्टली नै सिकाउनुहुन्थ्यो, गाली गर्नुहुन्थ्यो, पदकण्ठहरू भएन भने मार्क्सहरू काट्ने कुराहरू पनि हुन्थ्यो, अनि कहिलेकाहीँ पिटाइ पनि खाइन्थ्यो होला। तर सन्डे स्कुलमा चाहिँ त्यति साह्रो हुँदैन होला, स्कुलहरूमा चाहिँ त्यस्तो हुन्छ होला है। सो छडी लाउने कुराहरू गर्दै गर्दाखेरि चाहिँ आई थिङ्क बिङ टिचर चाहिँ अलिकति आफ्नो बााउन्ड्री चाहिँ सेट गर्नुपर्ने नै हुन्छ, नत्र भए चाहिँ उनीहरूले तपाईँलाई सुन्दैन होइन। अलिकति बााउन्ड्री सेट चाहिँ गर्नु पर्यो, तर नानीलाई डर चाहिँ हुनु भएन क्या, उनीहरूले पनिसमेन्ट पायो भने पनि किन पनिसमेन्ट पाए त भन्ने कुरा चाहिँ टिचरले अलिकति क्लियरली नै भन्नुपर्छ होला।
0: ओहो आज त सोनु मिसको क्लास हो भनेर त्यो डर हुनु भएन होइन। र यो हुँदा हुँदै चाहिँ कहिलेकाहीँ बाल बालिकाहरूलाई बाल संगति आउनको लागि के कुराले रोकावट गर्छ जस्तो लाग्छ?
1: अब बाल संगतिमा आउनलाई रोकावट चाहिँ अहिले मैले रिसेन्टली देखेको चाहिँ कस्तो छ भन्दाखेरि, हामी प्यारेन्ट्सहरू नै धेरै बिजी हुन्छौँ क्या, प्यारेन्ट्सहरू नै धेरै बिजी हुन्छौँ, अनि सन्डे स्कुललाई खासै प्रायोरिटी नदिएको पनि हो कि जस्तो पनि लाग्छ अरू कुराहरूले प्यारेन्ट्सले गर्दाखेरि नै आउन नपाएको पनि हुनसक्छ। एउटा कारण चाहिँ प्यारेन्ट्सको आफ्नै काम हुन्छ, त्यो कारणले आउन नपाएको पनि हुन्छ, त्यस्तो कारणहरू पनि छ। अनि अर्को चाहिँ त्यही इन्ट्रेस्टिङ नभएको कारणले, जहिले पनि एउटै तरिकाले हामीले लाँदाखेरि चाहिँ त्यो क्लास इन्ट्रेस्टिङ हुँदैन, अनि नानीहरू झन् छिट्टै बोर्ड हुन्छ, किनकि उनीहरूको टाइम स्प्यान एकदम धेरै कम हुन्छ, उनीहरूको सुन्न सक्ने अटेन्सन गर्न सक्ने क्षमता धेरै हुँदैन। त्यो भइसकेपछि टिचरले जब राम्रो प्लानिङ गर्नु हुँदैन भने त्यसले पनि रोकावट ल्याउन सक्छ, नानीलाई आउन मन नलाग्ने।
0: भनेपछि प्लानिङको पनि धेरै महत्व रहेको छ है। तपाईँको कक्षामा चाहिँ कतिजना नानीहरू हुनुहुन्छ अहिले, उमेर सातको लागि हेर्दै हुनुहुन्छ भन्नुभयो है?
1: हजुर, मेरो चाहिँ टोटलमा बाह्रजना हुनुहुन्छ नानीहरू, सात वर्षको उमेरकोमा चाहिँ। तर उहाँहरू पनि कतिजना रेगुलर आउने, प्राय चाहिँ रेगुलर आउनुहुन्छ, तर कहिले काहीँ चाहिँ मिस हुन्छ उहाँहरू।
0: कतिपय मण्डलीहरूमा चाहिँ सबै उमेरका नानीहरूलाई चाहिँ एकै ठाउँ राखेर बाइबलीय शिक्षाहरू दिने कुराहरू रहेको छ। यहाँको चर्चमा चाहिँ कुन कुन उमेर समूहलाई क्याटेगोराइज गरेर अब बाल संगति बस्ने उमेर चाहिँ कतिदेखि कतिसम्म छ यहाँको चर्चमा?
1: मेरो चर्चमा भन्नुपर्दाखेरि चाहिँ फाइभ इयर्स बिलोको एउटा ग्रुप नै हुन्छ, जुनमा चाहिँ हामीले छुट्टै छुट्टै नै राख्छौँ, जस्तै फाइभको त सँगै नै भइहाल्यो फाइभभन्दा बिलोको चाहिँ, तर सिक्स सेभेन एट नाइन टेन गरेर चाहिँ हाम्रो एटिन इयर्ससम्मको चाहिँ नानीहरू छुट्टै छुट्टै नै बस्नुहुन्छ। अनि तर अब हाम्रो चाहिँ क्लासेसहरू पनि धेरै नै छ नि त सन्डे स्कुलको लागि भनेर छुट्टै नै छ, त्यो भएको कारणले हामीले चाहिँ त्यसरी नै राखेका छौँ।
0: भनेपछि 18 उमेर समूहको छ है। अनि मैले तपाईँलाई एउटा प्रश्न गर्न मन लाग्यो है, अब यति धेरै व्यस्त हुनुहुन्छ, कहिलेकाहीँ आफूलाई पनि रिफ्रेसमेन्ट चाहिन्छ नि त, अनि छुट्टीको समयमा अथवा फुर्सदको समयमा चाहिँ तपाईँलाई के गर्न मनपर्छ, रुचिको विषयहरू चाहिँ के होला त?
1: अब अहिले चाहिँ मेरो अलिकति चेन्ज भएको छ, पहिला चाहिँ मेरो ट्राभलिङ एकदम धेरै थियो होइन, ट्राभलिङ चाहिँ मलाई एकदम गर्न मनपर्थ्यो, तर अहिले चाहिँ मेरो काम नै ट्राभलिङ भएको कारणले अहिले चाहिँ मलाई घरमा नै बस्न मनपर्छ, अनि घरमा सरसफाइहरू गर्ने अनि त्यसपछि खाली समयमा चाहिँ यत्तिकै पल्टेर बस्ने अनि गीतहरू सुन्ने कहिलेकाहीँ मुभीहरू हेर्ने जस घरमा नै बस्न मनपर्छ अहिले चाहिँ मलाई।
0: अहिले चाहिँ अलिकति
1: चेन्ज भएको छ,
0: चेन्ज हुनुभयो प्रोफेसनले गर्दाखेरि। र अघि यहाँले भन्नुभयो नि एकदम यो चाहिँ सिरियस कुरा नै हो, अब उमेर 5 देखि 18 सम्मको नानीहरू हुँदै गर्दाखेरि अहिले चाहिँ तपाईँले टिनेजको नानीहरू सँगसँगै हुन्छ नि, विभिन्न नानीहरूमा चाहिँ कस्तो खालको समस्याहरू देखिरहनु भएको छ के, जस्तै उनीहरू अलिकति इमोसनली पनि अलिकति डाउन भइरहेको होइन, अब इन्स्ट्रक्सनहरू दिइरहँदाखेरि पनि नानीहरूले चाहिँ नबुझ्ने हुन्छ नि, अलिकति मन नदेखाउने कुराहरू हुन्छ, यसमा चाहिँ कसरी तपाईँले डिल गरिरहनु भएको छ?
1: यो चाहिँ अब अहिलेको नानीहरूको चाहिँ एकदमै ठुलो प्रब्लम नै भन्छु म चाहिँ, अनि प्राय नानीहरू चाहिँ अहिले एकदम टेक्नोलोजी फ्रेन्डली छ नि त, सो प्राय नानीहरूको आफ्नै मोबाइल हुन्छ, आफ्नै ट्याबहरू हुन्छ, अनि उनीहरू प्राय त्यसमा नै समय बिताउने भएको कारणले गर्दाखेरि चाहिँ उनीहरूको त्यो टाइम स्प्यान, मैले अघि भने नि उनीहरूको अटेन्सन स्प्यान हुन्छ, सो त्यो चाहिँ एकदमै घट्दो छ क्या अहिले, अनि त्यो भएको कारणले गर्दाखेरि चाहिँ हामीले जब उनीहरूलाई इन्स्ट्रक्सन दिइरहेको हुन्छ उनीहरूलाई चाहिँ छिटो दिए हुन्थ्यो, छिटो भने हुन्थ्यो भन्ने हुन्छ क्या, किनकि उनीहरूले मोबाइलमा जे पनि एकदम छिटो पाउँछ नि त, सर्ट रिल्सहरू हेर्छ उनीहरूले, गेमहरू खेल्दाखेरि ठ्याक्क उनीहरूले भनेको टाइममा नै हुन्छ नि त, त्यही भएर उनीहरूले ह्युमन बिङसँग पनि त्यस्तै नै एक्सपेक्ट गर्छ क्या, जस्तै आफ्ना मम्मी बाबाबाट पनि त्यही एक्सपेक्ट गरिरहेको हुन्छ, टिचरबाट पनि त्यही एक्सपेक्ट गरिरहेको हुन्छ, अनि सो उनीहरूलाई धेरै त्यो सुन्न मन पर्दैन क्या, धेरै बसिराख्न चाहिँ मन पर्दैन, अनि सो अहिले चाहिँ त्यही नै जस्तो लाग्छ मलाई प्रब्लम चाहिँ, त्यो भएको कारणले छिट्टो रिसाउने, उनीहरूले भनेको टाइममा दिएन भने सामानहरू फाल्ने, हो त्यो कुराहरू चाहिँ मैले देखिरहेको छु
0: अहिले चाहिँ। मैले धेरै पेरेन्ट्सहरूबाट पनि सुनिरहेको हुन्छु कि मेरो नानीले त मोबाइल नदेखाएसम्म भातै खाँदैन होइन, अथवा जतिखेर नि मोबाइल मात्रै चलाउँछ कसरी उसलाई चाहिँ यो बानीबाट छुटाउने होला भन्ने कुराहरू छ कि, यसमा चाहिँ तपाईँको केही आइडियाजहरू?
1: अब मैले ठ्याक्कै यही नै गर्नु भनेर त भन्न सक्दिनँ, तर मैले चाहिँ के प्र्याक्टिस गरिरहेको छु भन्दाखेरि, मेरो पनि दाइको छोरी छ जो चाहिँ 5 वर्षको भयो, अनि उसलाई पनि त्यस्तै मोबाइल भएन भने उसले खाना खाँदैन, अनि जति बेला नि मोबाइल भएन भने टिभी भए पनि चाहिन्छ उसलाई है, अनि त्यसको लागि चाहिँ अहिले चाहिँ मैले रुल्स बनाएको छु, सो रुल्स चाहिँ के फलो हुन्छ भन्दाखेरि, उसले अब चाहिँ तिम्रो यति मिनट मात्रै बाँकी छ है टिभी हेर्ने, नभए त ऊ रिसाइहाल्छ अहिले नै टिभी बन्द गर्यो भने त, त्यही भएर उसँग नै बसेर हामी दुवैजना मिलेर चाहिँ रुल्स बनायौँ, ओके ल तिमीले त धेरै टिभी हेर्न थालेछ आजकल, अब यसलाई कम गर्नुपर्छ, सो लेट्स मेक रुल्स होइन, हामी दुईजना मिलेर बनाऊ भनेर चाहिँ हामी बनाउँदाखेरि चाहिँ उसको चाहिँ टाइमर सेट हुन्छ, सो त्यो टाइमरसम्म उसले हेर्छ अनि त्यसपछि आफै बन्द गर्छ है, सो यस्तो कुराहरू पनि हामीले गर्न सक्छौँ। अनि अर्को भनेको चाहिँ फ्यामिलीहरू बसेर सँगै बसेर कतिवटा कुराकानीहरू गर्ने, किनकि प्यारेन्ट्सहरू पनि यति बिजी हुनुहुन्छ कि नानीको कुरा सुन्नलाई समय नै छैन क्या, अनि खालि खाना खाँदियो, खाना खाँदिएपछि होमवर्क गर्न लगायो अनि त्यतिकै मात्रै हुन्छ, तर नानीलाई कति धेरै कुराहरू सेयर गर्न मन लागिरहेको हुन्छ, त्यो कुराहरू सुनेर उसलाई कुनै कुरामा डर लागिरहेको छ भने सँगै बसेर प्रार्थना गर्ने हो कि हो, त्यो कुराहरू चाहिँ घरमा पनि प्र्याक्टिस गर्नुपर्छ जस्तो लाग्छ, जसले गर्दा चाहिँ नानीले पनि तपाईँलाई सुन्न सक्छ कि यस्तो नगर है, धेरै मोबाइल नचलाऊ है भन्दाखेरि चाहिँ उसले सुन्न सक्छ, किनकि उसको पनि मनमा कति धेरै कुराहरू होला अनि त्यो हामीले पनि समय नदिएको कारणले त्यस्तो भएको पनि हुन सक्छ।
0: भनेपछि पेरेन्ट्स र नानीहरू बीच चाहिँ एउटा क्वालिटी टाइमको समय हुन पर्यो होइन?
1: हजुर।
0: र अहिले चाहिँ अब हामीले यसो हेर्छौँ भने चाहिँ प्राय हुन्छ नि मानिसहरूले चाहिँ नानीहरूलाई हुन्छ नि कस्तो चकचके बच्चा, कस्तो बदमास बच्चा होइन, अब मण्डलीहरूमा पनि देखिरहेको हुन्छ नि त, अब बच्चाहरू अलिकति उफ्रिने हुन्छ नि, चल्ने भयो भने ओहो यो बच्चा त यस्तो बदमास छ भन्ने त्यो वेबाट हामीले उहाँहरूलाई त्यो नाम दिइरहेका हुन्छौँ। त्यो नाम दिनु चाहिँ सही हो कि होइन, अथवा बच्चाहरू चकचके नै हुने हो कि के हो?
1: अब अहिलेको नानीहरूलाई हेऱ्यो भने चाहिँ नानीलाई हेरेर चाहिँ हामीले नाम राख्ने गरेछौँ होइन, कोही चाहिँ एकदम बाँदर जस्तो चकचके भन्ने कुराहरू चाहिँ हामी गर्छौँ। अनि अब जस्तै बाइबलमा चाहिँ एउटा भनाइ पनि छ कि हाम्रो बोलीमा चाहिँ शक्ति हुन्छ भन्ने कुरा है। अनि झन् हामी अब नानीहरूलाई पढाउने टिचर भइसकेपछि चाहिँ त्यस्तो वर्डहरू चाहिँ हामीले बोल्नु हुँदैन, किनकि जति हामीले त्यो वर्डहरू बोल्दै जान्छौँ त्यो नानीले चाहिँ साँच्चीकै त्यही नै महसुस गर्छ क्या, ऊ चाहिँ चकचके नै हो, ए म चाहिँ बाँदरै हो, मलाई चाहिँ जहिले पनि टिचरले यही नै भन्नुहुन्छ म चाहिँ बाँदरै हो भनेर उसले विश्वास गर्न थाल्छ क्या है। सो चकचके भन्ने बित्तिकै उसले हेर्न पनि थाल्छ है। सो इट मिन्स कि उसले त्यो कुरालाई बिलिभ गरिसकेको छ है। त्यही भएर सकेसम्म चाहिँ हामीले नाम दिने काम चाहिँ यो चाहिँ एकदमै राम्रो होइन है, नाम दिने काम चाहिँ एकदमै राम्रो होइन। हामीलाई पनि सानो बेलामा कति धेरै नामहरू दिएर बोलाउनुहुन्थ्यो, तर अहिले मात्रै थाहा भयो कि त्यो चाहिँ गलत हो रहेछ, जस्तो भन्यो त्यस्तै नै हुने रहेछ भन्ने कुरा चाहिँ।
0: तर अब हामी ठुलो मान्छे भन्दा नानीहरू चाहिँ एकदम उफ्रेको उफ्रै हुन्छ नि, एकछिन बस्न नसक्ने, त्यो चाहिँ किन हुन्छ?
1: त्यो चाहिँ अब उमेरको हिसाबले नै हो, किनकि उनीहरूसँग एकदमै धेरै एनर्जी हुन्छ, एकदमै धेरै ऊर्जा चाहिँ उनीहरूमा आइरहेको हुन्छ, अनि त्यो चाहिँ रिलिज हुनु नै पर्छ क्या। अनि त्यो रिलिज हुने खालको एक्टिभिटी चाहिँ तपाईँले प्लान गर्नै पर्छ है, जसले गर्दा उफ्रिएर दौडेर चाहिँ उसले त्यो जब रिलिज गर्छ भने चाहिँ बल्ल ऊ काम भएर तपाईँको क्लासमा बस्न सक्छ है। यदि ऊ चलिरहेको छ भने चाहिँ उसँग धेरै एनर्जी छ भन्ने कुरा चाहिँ तपाईँले बुझ्नु पर्यो, अनि क्लासमा पनि त्यस्तै खालको एक्टिभिटीहरू गराउनु पर्यो, अनि धेरै गाह्रो पनि गराउनु पर्दैन, खालि तपाईँले ट्रान्जिसन एक्टिभिटी सर्ट एक्टिभिटीहरू क्या, उठ बस होइन, उता छोएर आऊ, रातो कलर छोएर देखाऊ, हो यस्तो खालको एक्टिभिटी मात्रै एकछिन तपाईँले 2 मिनट गराउनु भयो भने पनि त्यो नानीहरू चाहिँ काम भएर बस्न सक्छ क्या क्लासमा।
0: आजभोलि अब त्यो त बाल संगतिमा हुँदाखेरि अब बाँकीको 24 घण्टा त अब बा आमासँगै बिताउने हो नानीले होइन, त्यो हुँदै गर्दा कहिलेकाहीँ चाहिँ पेरेन्ट्सहरू नै एकदम हार मानिरहेको म देख्छु के, ओहो मेरो बच्चा कति चक्छ के, कसरी तह लाउने होला भन्ने खालका कुराहरू होइन, अब उनीहरूको त्यो एक्टिभनेसलाई एकदमै हुन्छ नि अलिकति काम डाउन गर्नको लागि घरमा चाहिँ पेरेन्ट्सले के गराउन सक्नुहुन्छ त?
1: अब हामीले साइन्टिफिकल्ली हेर्ने हो भने त नानी जति उनीहरू चल्यो त्यति नै उसको ग्रोथ हुने हो है, ऊ मेन्टल्ली पनि त्यतिकै ग्रोथ भइरहेको हुन्छ, अनि त्यो सँगसँगै फिजिकल्ली पनि ग्रोथ भइरहेको हुन्छ, अनि नानीले सिक्ने पनि त्यसरी नै हो। जब उसले काम बिगार्छ त्यति बेला मात्रै उसलाई थाहा हुन्छ कि उसको काम बिग्रियो भनेर।
0: हाम्रो हामी जब सानो हुन्थ्यौँ त्यो बेलामा चाहिँ हात बाँधेर चुपो लाएर बस्यो भने चाहिँ ओहो कस्तो ज्ञानी बच्चा भन्ने खालको कुरा हुन्थ्यो नि त होइन,
1: हो तर जब हामीले धेरै उसलाई एक्टिभिटीहरू गर्न दिन्छौँ, उसलाई चल्ने मौका दिन्छौँ, एक्सप्लोर गर्ने मौका दिन्छौँ, त्यसरी नै उसको लर्निङ भइरहेको हुन्छ, उसले त्यसरी नै सिकिरहेको हुन्छ। तर जब हामीले त्यसलाई बाँधेर राख्छौँ भने चाहिँ उसलाई अलिकति एक्सप्लोर गर्नलाई त्यो क्वेसनहरू सोच्नलाई पनि उसलाई गाह्रो हुन्छ, कसरी क्वेसनहरू सोद्धाखेरि पनि उसलाई प्रश्न गर्न पनि गाह्रो हुन्छ, किनकि उसले सोच्नै सक्दैन ला के भन्ने होला होइन भन्ने कुराहरू पनि हुनसक्छ।
0: यहाँहरूलाई आजको कार्यक्रम कस्तो लाग्यो? अवश्य नै आजको कुराकानीबाट यहाँहरूले पनि आशिष पाउनु नै भयो होला। आज मसँग कार्यक्रममा हुनुहुन्थ्यो एकदमै विशेष अतिथि, उहाँ हुनुहुन्थ्यो सोनु नेपाली महर्जन, र उहाँ चाहिँ क्वैनोनिया पाटन मण्डलीबाट बाल संगति शिक्षिका पनि हुनुहुन्थ्यो, र उहाँ ईसीईसीमा कार्यरत एक टिचर एजुकेटर पनि हुनुहुन्थ्यो, र साथसाथै उहाँ बालबालिकाको क्षेत्रमा काम गर्ने एक व्यक्ति हुनुहुन्थ्यो, प्रभुको छोरी हुनुहुन्थ्यो। र यति भन्दै अब आजको कार्यक्रमबाट मैले विदा माग्ने समय पनि भइसकेको छ, र सम्पूर्ण भाइ बहिनीहरू र सम्पूर्ण श्रोताहरूलाई खुशी रहनुहोस् स्वस्थ रहनुहोस् भन्दै विदा माग्छु। हस्त जय मसीह, नमस्कार, साथै न्यानो माया।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तरबिन्तीमा। आदरणीय श्रोता, कार्यक्रम अन्तरबिन्ती लिएर म पुनः उपस्थित भइसकेकी छु। श्रोता, सम्बन्ध स्थापित गर्न हतार नगर्नुहोस् भन्ने शीर्षकमा केही उत्साहका कुरा तपाईँको लागि राख्न गइरहेको छु। उत्पत्तिको पुस्तक 2:22 भन्छ, परमप्रभु परमेश्वरले एउटी स्त्री बनाउनु भई मानिस कहाँ ल्याउनुभयो। सम्बन्धको प्रसंगमा धैर्य अपनाउने कठिन काम हो। तपाईँले एक्लो, रित्तो र अपुरो महसुस गर्नुभएको समयमा यो कुरा अझै बढी लागू हुन्छ। त्यसो हुँदा तपाईँले हतार गर्न सक्नुहुन्छ अनि अझै धेरै जानकारी संकलन गर्ने र धैर्यपूर्वक पर्खन्दा देखिने ठूलो तस्विरको आधारमा भन्दा आफ्नो सीमित दृष्टिकोणको आधारमा निर्णय लिन सक्नुहुन्छ। तपाईँको बाँकी जीवनलाई नकारात्मक रूपमा असर पार्न सक्ने गल्ती गर्नबाट तपाईँलाई बचाउन सम्बन्ध निर्माण गर्ने बारेमा केही कुराहरू अथवा केही महत्वपूर्ण कदमहरू यहाँ हामी भन्न गइरहेको छौं। पहिलो कदम भनेको चाहिँ तपाईँले सही प्रश्नहरू गर्नुपर्छ। यसको बारेमा सबै कुरा बुझ्न चासो राख्नुहोस् र उत्सुक हुनुहोस्, सधैँ प्रश्न गर्नुहोस्। दोस्रो कुरा, तपाईँले ती प्रश्नहरूको उत्तर पाउनुपर्छ। तपाईँले देख्नुहुने र सुन्नुहुने बाहिरी कुराहरू भन्दा भित्रसम्म गएर विचार गर्नुहोस् र तपाईँले अझ स्पष्ट तस्विर देख्न सुरु गर्नुहुनेछ। त्यो तस्विर यी दुईवटा कुरासँग मिल्नुपर्छ। पहिलो, यो सम्बन्धमा तपाईँको सहभागिता छ। दोस्रो, तपाईँको जीवनको निम्ति परमेश्वरको इच्छा र उद्देश्य। तेस्रो, तपाईँले उपयुक्त समयमा काम गर्नुपर्छ र उपलब्ध भएको मध्ये सर्वोत्तम र विस्तृत जानकारीको आधारमा आफूले काम गर्दैछु भन्ने कुरा थाहा पाउनुपर्छ। यदि तपाईँको काम सफल भएन भने पनि विवेकशील निर्णय लिन आफूले सक्दो प्रयास गरे भनेर तपाईँ ढुक्क हुन सक्नुहुन्छ। तथ्याङ्क हेर्ने हो भने लगभग आधा जति वैवाहिक सम्बन्धहरू विच्छेदमा गएर टुङ्गिन्छन्। तर यदि तपाईँले यी तीनवटा कदम उठाउनु भयो भने तपाईँले यो समस्यामाथि विजय पाउन सक्नुहुन्छ अथवा तपाईँको सम्बन्ध अन्त्य भए तापनि यसबाट पाउनु भएको ज्ञान र बुद्धि पछिल्लो सम्बन्धमा ल्याउन सक्नुहुन्छ। परमप्रभु परमेश्वरले एउटी स्त्री बनाउनु भए मानिस कहाँ ल्याउनु भयो। आज तपाईँलाई कुन कुराको खाँचो छ परमेश्वरलाई थाहा छ, यसकारण उहाँको मार्ग निर्देशन खोज्नुहोस् भन्ने यो उत्साह सँगसँगै कार्यक्रम अन्तरबिन्तीबाट यो समयमा पुनः बिदा हुन्छु। जय मसीह, नमस्कार।

0: नमस्कार, म गायिका धनुषा घले। तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम वरदानको पुनः प्रसारण।
2: साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम वरदानमा। आदरणीय श्रोता, कार्यक्रम वरदानमा म विशेष गरिकन कलाकारहरूसँग कुराकानी गर्ने गर्छु। उहाँहरूको कलाकारिताको तिता मिठा अनुभव संघर्ष यी सबै कुरालाई समेट्ने गर्छु र निम्त गर्ने गर्छु। आज भने कसैलाई पनि मैले निम्त गर्न सकिन र अर्को समय फेरि पनि कलाकारको साथमा उपस्थित हुने नै छु। आज भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु। तपाईँले पनि हामीलाई कार्यक्रम सुनेर साथ दिनुपर्ने हुन्छ र कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु र अर्थपूर्ण संगीतबाट।

स्वागत गर्न चाहन्छु र कार्यक्रम वरदान तपाईँ सुन्दै हुनुहुन्छ र विशेष गरिकन यतिखेर जस्तो महत्वपूर्ण कुरा चाहिँ के हो भने येशूको चरित्रबाट हामीले के सिक्न सक्छौ भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा हुँदछ। तपाईँ र मलाई थाहा छ प्रभु येशू ख्रीष्ट कति भलो परमेश्वर हुनुहुन्छ र उहाँले हाम्रो जीवनमा कति काम गर्नुभयो र गुण भन्ने कुरा पनि एकदमै महत्वपूर्ण कुरो हुन्छ। जस्तो कुनै पनि साथी तपाईँलाई मन पर्नुको कारण पछाडि उसमा केही स्पेसल गुणहरू हुन्छ र हामीले येशूको जीवनबाट येशूलाई हामीले किन मन परायौं, उहाँको त्यस्तो के सुन्दर गुणहरू थिए भन्दाखेरि त्यो तपाईँ र मलाई पनि थाहा हुनुपर्छ। कुनै पनि मानिसले तपाईँलाई प्रश्न गर्न सक्छ, येशूको त्यस्तो तपाईँलाई प्रभाव पार्ने गुणहरू के थिए भनेर कसैले प्रश्न गर्यो भने सबैभन्दा महत्वपूर्ण कुरा प्रेम। उहाँले मानिसलाई नि निस्वार्थ प्रेम गर्नुभयो र प्रभु येशू ख्रीष्टको पहिलो सुन्दर गुण भनेको अगापे प्रेम, निस्वार्थ माया। यो कुरा एकदमै महत्वपूर्ण कुरा छ र उहाँले यसरी प्रेम गर्नुभयो नि तपाईँ र मलाई, जुन प्रेमसँग कसैको प्रेमसँग तुलना गर्न सकिन्न, कम्पेयर गर्न सकिन्न। त्यहाँ परमेश्वरप्रति पनि हामी धन्यवादी हुनुपर्छ र अर्को महत्वपूर्ण कुरा भनेको प्रार्थना। उहाँ नियमित रूपमा परमेश्वरसँग प्रार्थना गर्नुहुन्थ्यो र चेलाहरूलाई पनि भन्नुहुन्थ्यो प्रार्थना गर, प्रार्थना गर र तपाईँ र मलाई भन्दै हुनुहुन्छ निरन्तर प्रार्थना गर र विश्वास साथ प्रार्थनामा जे माग्छौ त्यो तिमीले पाउनेछौ भनेर पनि परमेश्वरको वचनमा भन्दछ। त्यति मात्र होइन, लुकाएको 37 किनकि परमेश्वरको निम्ति कुनै पनि कुरा असम्भव छैन, तिमीहरूले गरेको प्रार्थना सुन्न मेरो कान र मेरो आँखा सदा खुल्ला रहनेछ। कति महत्वपूर्ण कुरा छ है। र अर्को महत्वपूर्ण कुरा भनेको नम्रता। उहाँले आफूलाई ठूलो बनाउन खोज्नु भएन, उहाँ सर्वशक्तिमान, सर्वव्यापी, सर्वज्ञानी भएर पनि कुनै पनि कुरामा उहाँले कहिले पनि के गर्नु भएन, घमण्ड गर्नु भएन र म यस्तो हो भनेर भन्नु पनि भएन। त्योबाट उहाँको सुन्दर गुण भनेको नम्रता हो। र मलाई एउटा कुरा चाहिँ एकदमै मनपर्छ, उहाँ परमेश्वर भएर पनि एउटा गधामा सवार हुनुभयो, चेलाको पाउ धुनुभयो। त्यति मात्र होइन, उहाँले सामरीको हातको पानी खानुभयो। त्यति मात्र होइन, उहाँले कुष्ठरोग लागेको मानिसलाई आफ्नै हातले छुनुभयो, स्पर्श गर्नुभयो। त्यो भएर उहाँमा नम्रता भन्ने कुरा धेरै छ र सेवा, उहाँले मानिसको सेवा गर्नुभयो हामी देख्न सक्छौ। उहाँले कुष्ठरोग लागेको मानिसहरूलाई सेवा गर्नुभयो, 5-4 जना बढी मानिसहरूलाई खुवाउनु भयो। यी कुराहरू एकदमै महत्वपूर्ण कुरा छ र अर्को महत्वपूर्ण कुरा भनेको क्षमा। उहाँले क्षमा गर्न सिकाउनु भयो, एकअर्कालाई क्षमा देऊ भन्ने गुण उहाँको एकदमै महत्वपूर्ण कुरा छ। अर्को महत्वपूर्ण कुरा भनेको आज्ञाकारिता, उहाँले पिताको इच्छा पूरा गर्नुभयो। र हामीले येशूको ज्ञान मात्र होइन, येशूको चरित्र पनि आफ्नो जीवनमा मानिलिनुपर्छ अथवा स्वीकार्नुपर्छ भन्ने कुरा पनि एकदमै महत्वपूर्ण कुरा छ। त्यो भएर येशूको चरित्र जुन मैले आज तपाईँ र मेरो निम्ति एउटा 6 चरित्रलाई प्रस्तुत गरे, के तपाईँ र ममा यो 6 चरित्र छन् त? येशूमा धेरै सुन्दर गुणहरू थिए, ती मध्येमा प्रेम, प्रार्थना, नम्रता, सेवा, क्षमा र आज्ञाकारिता भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ। र तपाईँ र मेरो परमेश्वरमा यो अति सुन्दर गुणहरू थिए र तपाईँ र ममा चाहिँ छ कि छैन, होइन? तपाईँ र ममा प्रेम छ कि छैन? तपाईँ र ममा प्रार्थना छ कि छैन? तपाईँमा ममा नम्रता छ कि छैन? तपाईँमा ममा सेवा गर्ने हृदय छ कि छैन? तपाईँ र ममा क्षमा दिने हृदय छ कि छैन? र तपाईँ र म आज्ञाकारिता आज्ञाकारी छौँ कि छैनौँ भन्ने कुरा एकदमै महत्वपूर्ण कुरा हुन्छ। र अहिलेलाई भने अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

हाम्रो जीवनमा परिस्थितिहरू त्यति धेरै आउँछ नि, कति घटनाले त हामीलाई यति धेरै कमजोर बनाउँछ। जस्तो मैले रसमा एउटा बहिनीको इन्टरभ्यू हेरिरहेको थिएँ, एउटा पास्टरको छोरीको, अनि उहाँको छोरीले भन्दै हुनुहुन्थ्यो, मेरो बाबा विश्वासीहरूको लागि धेरै सोच्ने, जतिखेर पनि खाना खान आउनु भन्दाखेरि म यहाँ प्रार्थना गर्दैछु, म यहाँ मान्छेलाई उत्साह दिँदैछु, यहाँ म यस्तो गर्दैछु भनिराख्नुहुन्थ्यो। तर बाढीले यसरी लग्यो, मलाई लाग्छ फर्केर आउनुहुन्छ होला भनेर, तर आउनु भएन। यो घटना एकजनाको मात्र परिवारमा होइन, कयौं परिवारमा मानिसहरू हराएका छन्, टुरा भएका छन्, टुरी भएका छन्, विधवा भएका छन्, विदुर भएका छन्। तर हामीले आफूलाई नै कमजोर अनि निरुत्साहित कहिले पनि बनाउनु हुँदैन। भयो भइगयो त बिर्सन त सकिन्न, तर कोसिस चाहिँ गर्नुपर्छ। जे नहुनु थियो भइगयो, अब त्यसलाई सम्झेर आफूलाई कमजोर पनि त बनाउनु भएन नि त, होइन? आफू उठ्ने कोसिस गर्नुपर्छ भन्न चाहन्छु। जो समस्यासँग भाग्दैनन् सामना गर्छन्। यो समस्या आए के गर्नु, त्यसलाई योसँग लड्ने सामना गर्ने होइन, अब हाम्रो मात्र मान्छे मरेको होइन, अरूको पनि मरेको छन् भनेर त्यसलाई मानिलिनुपर्छ। जतिन्जेल पृथ्वीमा रहन्जेलसम्म उहाँहरूले त गर्नुभयो नि त, होइन? अर्को महत्वपूर्ण, जो परिवर्तनसँग डराउँदैन, हामी परिवर्तनसँग डराउनु हुँदैन। परिवर्तन ठूलो परिवर्तन भयो, नसोचेको परिवर्तन भयो। त्यो भएर प्रत्येक घटनाले एउटा ठूलो पाठ सिकाएर तपाईँ र मलाई गएको हुन्छ। तपाईँ र मेरो पनि घटना गर्छ देखिरहेका छौँ, तर त्यसले ठूलो पाठ सिकाएको हुन्छ नि त। जस्तो एउटा घरमा मैले सुनिरहेको थिएँ, जहिले पनि बुवाले भन्नुहुन्थ्यो, अरे छोराको अब बिजनेस थियो, मजाले चाबी लगाएर आइज है भन्दा, एउटा मात्रै चाबी लगाउनुहुन्थ्यो अरे कि उहाँले, तर चाबी चाहिँ दह्रो नै हो, तर उहाँले एउटा मात्रै चाबी लगाउनुहुन्थ्यो। र बाउले जहिले भन्नुहुन्थ्यो अरे, त्यो सटरमा दुईतिर चाबी लगाउने ठाउँ छ, दुइटै चाबी लगाई भनेर भन्नुहुन्थ्यो अरे। छोराले आज टेरेन भोलि टेरेन, तर एक दिन के भएछ, त्यो पसल चोरी भएछ, लाखौं लाखको सम्पत्ति चोरी भयो। अनि उसले बाउलाई गएर भनेछ, बाउ पसल त चोरी भयो नि, अनि चाबी लगाएको थिएन, लगाएको थिएँ तर एउटा लगाएको थिएँ, मैले भन्थेँ नि तँलाई जहिले पनि दुइटा चाबी लगाउनु है छोरा भनेर भन्थे, होइन? हो, मलाई माफ गर्नु भयो। तपाईँले भनेको कुराले र जुन सटरमा चोरी भयो यो घटनाले मैले ठुलो पाठ सिकेँ। त्यो सटरको साइडमा दुईतिर चाबी लगाउने ठाउँ छ, त्यो देखाउनको लागि मात्र होइन, चाबी लगाउनको लागि हो भन्ने कुरा उहाँले, मैले पाठ सिकेँ भन्ने कुरा उहाँले भन्नुभयो। त्यो चाहिँ ठुलो कुरा, अब चाहिँ म कहिले पनि एउटा चाबी लगाएर हिँड्दिनँ, म दुइटै चाबी लगाएर हिँड्छु भन्ने कुरा उहाँले भन्दै हुनुहुन्थ्यो। भन्न खोजेको कुरा के हो भने, प्रत्येक घटनाले प्रत्येक पाठ सिकाउँछ।

0: पहिलो थेस्लोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार अनाम नगर काठमाडौँ।
1: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98143554002, 98143554502 र 98103364006, 98103364006। फोन नम्बर 01-4392511, 01-4392511 र 01-4392510, 01-4392510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र केही महत्वपूर्ण कुरा नै मैले राखे। मान्छेले कहिले पनि गुमाउनु नहुने कुरा चाहिँ आशा हो, निराश हुनुहुँदैन। तपाईँ देख्नुहुन्छ नि मान्छे 14 दिनसम्म 29-28 दिनसम्म मान्छे ओडारभित्र बसेर पनि उनीहरू बाँचेका छन्। उनीहरूले सायद आशा गुमाएको भए उनीहरू त्यतिखेरै सकिन्थे। एउटा आशा राखे, म कुनै पनि हालमा निस्किनेछु भन्ने त्यो आशा, झिनो आशा उहाँहरूमा रह्यो र उनीहरू बाँच्न सफल भए। त्यो भएर तपाईँ र मैले पनि कोसिस गर्नुपर्छ। आशा कहिले पनि मार्नु हुँदैन। कहिले काहीँ नसोचेका घटनाहरू तपाईँ र मेरो जीवनमा आइपर्छन्। कहिले काहीँ नसोचेका मानिसहरूले छोडेर जान्छन् या उनीहरूको मृत्यु हुन्छ। मान्छेको मृत्यु त एक दिन हुनै नै पर्छन् होइन र, तर ढिलो छिटो मृत्युको कुनै पनि उमेर छैन। मान्छे बाँचेका छन् 110 वर्षसम्म भन्ने बाँचेका छन्, 105 वर्ष बाँचेका छन्, 100 वर्ष बाँचेका छन्, 95 सम्म बाँचेका छन्। त्यो भएर मृत्युको कुनै पनि उमेर छैन भन्छु म। एकजना बच्चाले आमालाई प्रश्न गरेछ, आमा मान्छे कुन समय मर्छ? अनि आमाले भनेछन्, त्यो थाहा छैन छोरा, भन्नु नभन्नु भनेर उसले ढिट गरिसकेपछि आमाले छोरालाई च्यानमा पठाउनु भएछ। च्यानमा जाँदाखेरि त त्यहाँनिर अब धेरै उयो हुन्छ नि होइन, कसैको च्यानमा लेखेको थियो अरे उमेर 5 वर्ष, 1 वर्ष, 100 वर्ष, 90 वर्ष, 16 वर्ष, 25 वर्ष, 22 वर्ष। अनि ऊ जब च्यान हेरेर आएछ अनि आमाले प्रश्न गर्नुभएछ, बाबु मृत्युको समय उमेर कति रहेछ? छोराले भनेछ, मृत्युको त उमेर हुँदैन रहेछ नि। हो, त्यो भएर मृत्युको कुनै पनि समय हुँदैन, त्यो जतिखेर पनि आउन सक्छ। त्यसले बालापन पनि भन्दैन, यौवन पनि भन्दैन, वृद्ध पनि भन्दैन, जतिखेर पनि त्यसले हामीलाई लैजान सक्छ। त्यो भएर चिन्ता गरेर के गर्ने, यसरी सोच्नुपर्छ। समय आयो गयो, समय आयो गयो। एकजना दिदी धेरै रुनुभयो। मैले सोचे, मैले एउटा प्रश्न गरेँ, उहाँले सानै बच्चालाई गुमाउनु पर्यो। अनि मैले कति कोसिस गरेँ बच्चालाई जन्माउन हुर्काउन, तर सकिन। अनि बालकपनमै उसले हामीलाई छोडेर गयो, तर मसँग उसले कति समय बिताएको थियो र 2 महिना 3 महिना त हुने। त्यही बच्चा ठुलो भएर 25 वर्षको, 21 वर्षको, 22 वर्षको भएर ऊ बितेको भए उसलाई कति गाह्रो हुन्थ्यो। 25 वर्षसम्म उसले समय बिताएका पानमाहरूले उसलाई गचगचाइराख्थ्यो घटनाहरूले। 25 वसन्त भनेको सानो होइन। एउटा मान्छे जब 25 वर्षसम्म समय बिताउँछ भने उसलाई भुल्न धेरै गाह्रो हुन्छ। तर 3 महिनासम्म ऊ धरतीमा रह्यो तर उसले छोडेर गयो भने त ठिकै छ नि त, किन गुनासो गर्नु र। परमेश्वरले चाहनुभयो भने अर्को बच्चा फेरि पनि दिइहाल्नुहुन्छन् भनेर मैले भने। त्यो भएर कतिचोटि तपाईँ र मैले यति प्रियजनहरू गुमाउनु पर्छ नि। यो मानिस चाहिँ कहिले नमरोस्, यो मानिस मर्नुभन्दा अगाडि म मर्नु परोस् भनिरहेका हुन्छौँ हामीले, तर मृत्युले कहाँ त्यसो हुन्छ र। आमा बुवाले आशीर्वाद दिँदा भन्नुहुन्छ नि, मेरो उमेर पनि तिमीलाई नै लागोस् छोरा, मेरो उमेर तिमीलाई नै लागोस् छोरी भनेर कैयौँ देख्छौँ हामीले। अहिले नभने यो अर्थपूर्ण सङ्गीतको साथ

आदरणीय श्रोता, अब भने लगभग समयले पनि मलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसीह।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।